0: Yeta başında yiyince geriye barkatı yeter bulundu tutmak yapmıyor.
1: खुशीको खबर
2: तपाई हाम्रै सहर तुलसीपुरमा नवज्योति आँखा उपचार केन्द्र सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको समयमै जाँच गराई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
3: हाम्रा सेवाहरू आँखा विशेषज्ञद्वारा आँखा चेक जाँच, अत्याधुनिक प्रविधिद्वारा आँखाको पावर जाँच, सबै प्रकारका चस्मा र लेन्सको सुविधा, कन्ट्याक्ट लेन्स तथा भिजन थेरापी क्लिनिक। आँखा जाँच हुने समय आइतबारदेखि शुक्रबार बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म, शनिबार बिहान 7 बजेदेखि दिउँसो 12 बजेसम्म। थप जानकारीको लागि नवज्योति आँखा उपचार केन्द्र तुलसीपुर उपमहानगरपालिका 6 दाङ उच्च अदालतको उत्तर तर्फ।
4: मोबाइल नम्बर 9880719194 र 9822856576।
1: नोट, दृष्टि विशेषज्ञ आशिष चौधरीबाट दैनिक रूपमा आँखा चेक जाँच तथा उपचार भइरहेको छ।
5: होइन काइलो बा, तपाईँ सधैँ आया गर्नुहुन्छ।
6: अब के हुनु रे बाबु, दाँत दुखेर मर्न लागिसके म त कहीँ गए सन्च हुन्न भने।
5: किन पिर गर्नुहुन्छ काइलो बा, म तपाईँलाई आजै नै सर्गोदरी डेन्टल हस्पिटलमा लैजान्छु नि।
7: अर्थोडन्टिक्स डाक्टर निरञ्जन आचार्य, ओरल सर्जन डाक्टर हेमन्तराज पाठक, इन्डोडन्टिक्स डाक्टर मनिषा नेउपाने, डेन्टल सर्जन डाक्टर करिश्मा भट्टराई र डेन्टल सर्जन डाक्टर कृतिसा मानन्धर लगायत विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण दाँत तथा गिजा सम्बन्धी समस्याहरूको दैनिक रूपमा चेक जाँच भइरहेको छ।
8: हामी कहाँ उपलब्ध सेवाहरू,
9: मुखको शल्यक्रिया, दाँत सफा गर्ने, टल्काउने, दाँतमा रङ भर्ने, चारी भर्ने, बच्चाका दाँत मिलाउने, दुखेको दाँतको जराहरू सफा गरी नदुख्ने बनाई भर्ने, नयाँ दाँत बनाउने, नमिलेको बाङ्गुटीको दाँत मिलाउने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी राख्ने, दाँतमा रहेका दाग धब्बाहरू हटाई पुनः सेतो र चम्किलो बनाउने।
7: नोट, 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूको निशुल्क दाँत पनि निकालिन्छ।
8: स्वर्गद्वारी डेन्टल हस्पिटल वीरेन्द्र चोक तुलसीपुर रहीमुल्ला स्टोर नजिकै। सम्पर्क मोबाइल नम्बर 9861317600 र 9858335952।
10: दाँत सम्बन्धी सम्पूर्ण उपचार अब एकै ठाउँमा।
11: मेरी आमोइनी घट बोलाएछ माग्ने, अब यो झ्याल ढोका अनि चौकस कहाँबाट ल्याउँछ त?
12: अब कहाँबाट ल्याउनु, बरु यो जमानामा सुन किन्न साह्रै सजिलो छ। अब यो झ्याल ढोका चौकस यो दाँतको त कुरै नगरौ, साह्रै गाह्रो पो छ त।
11: मेरी आमोइनी तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 6 गुमरा चौकदेखि अलिकति दक्षिण पश्चिमतिर कञ्चनजङ्घा श्रमिक तथा फर्निचर उद्योग छ, त्यही गएर ल्याए हुँदैन?
12: यसका बाजे लाटाले हाँडेर बारीका पाट्यामा पुर्याइदियो भनेको त बुद्धि पो दिएर गयो थियो यसका बाजे। म चाहिँ गुटुङ टुङ दगुरेर गए अहिले भर्खर कञ्चनजङ्घा श्रमिक तथा फर्निचर उद्योगमा।
9: हामी कहाँ साल, सिसौ, असना, सालको चौक, झ्याल, ढोका, कडी पाउनुका साथै फर्निचर सम्बन्धी सम्पूर्ण सामानहरू होलसेल एवं फुटकर बिक्री गरिन्छ।
1: कञ्चनजङ्घा श्रमिल तथा फर्निचर उद्योग, तुलसीपुर उपमहानगरपालिका 6 गुमरासोक दाङ, प्रोप्राइटर हेमन्त प्रकाश ओली। सम्पर्क मोबाइल नम्बर 9585723894, 9584894।
13: स्कुल, कलेज, बिहे, पार्टी वा स्पोर्टका लागि आकर्षक, टिकाउ र स्टाइलिस जुत्ता खोज्दै हुनुहुन्छ? अब सम्झनुहोस् गुड हिल लेदर सुज उद्योग, तुलसीपुर 5 अङ्गलाइन दाङ।
7: हाम्रो आफ्नै उद्योगबाट उत्पादित विभिन्न डिजाइनका गुणस्तरीय जुत्ताहरू होलसेल तथा फुटकर मूल्यमा उपलब्ध छन् र नयाँ वर्षको अवसरमा विशेष छुटका साथ हाम्रो सेवा उपलब्ध छ। साथै हाम्रो उद्योग तुलसीपुर 6 हात्तीखौवा चोकदेखि दक्षिणतर्फ रहेको पनि जानकारी गराउँदछौ।
13: थप जानकारीका लागि गुड हिल लेदर सुज उद्योग, तुलसीपुर 5 अङ्गलाइन दाङ, प्रोप्राइटर पदम बहादुर नेपाली, मोबाइल नम्बर 9857720756।
14: कोहलपुर मेडिकल कलेजका मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर मोहन बेलवासी पानस मेडिको फर्मा तुलसीपुरमा आउने बारे अत्यन्त जरुरी सूचना।
4: डाक्टर द्वारा उपचार हुने रोगहरू
14: छारे रोग, मिर्गी रोग, बाख्रे रोग, बेला बेलामा बेहोस हुने, लामो समयदेखि टाउको दुख्ने, मुटुको धड्कन बढ्ने, शरीर काप्ने, पसिना आउने, झस्कने, तर्सने भएमा, निद्रा नलाग्ने, बढी निद्रा लाग्ने, शरीर झमझम गर्ने, पोल्ने वा दुख्ने, काम गर्न मन नलाग्ने, दिक्क लाग्ने भएमा, यौन इच्छामा कमी, रक्सी तथा नशालु पदार्थ सेवन, बढी बोल्ने, रिसाउने, झर्कने, दिमागमा एउटै कुरा बारम्बार दोहोरिरहने र एउटै काम बारम्बार गर्नुपर्ने भएमा,
4: बालक वा वृद्धहरूमा कुनै पनि किसिमको असामान्य व्यवहार देखा परेमा, एक्लै बरबराउने, बिना कारण हाँस्ने, रुने, एकान्तमा बस्ने जस्ता लक्षणहरू देखा परेमा तुरन्त सम्पर्क राख्नुहोला।
15: बिरामी चेक जाँच हुने मिति असार 7 गते आइतबार र 8 गते सोमबार बेलुका सम्म।
16: सोमबारका लागि बिरामीले पहिले नै नाम दर्ता गराउनु पर्नेछ। सम्पर्क पानस मेडिको फर्मा, तुलसीपुर 5 दाङ, राप्ती प्रादेशिक अस्पताल अगाडि।

0: तमकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: बिहान 6 बजेको प्रकृति समय सन्देश आफ्नो घर आँगन सफा र स्वच्छ राखौं।

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: अहिले बिहानको 6 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: शुभ प्रभात। यो सीआईएन को साझा खबर हो। सन्तोष गन्धर्वसँगै लीलप्रकाश चन्दको तपाईलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर सीआईएन खबर .com सीआईएन को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल असार 4 गते बिहीबार, जुन 17 तारीक सन् 2026 नेपाल सम्बत 1146 जेठ शुक्ल पक्षको चतुर्थी तिथि।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: असार तेस्रो सातादेखि सुकुम्बासीलाई लाल पूर्जा वितरण, चिया निर्यातमा भएको अवरोध हटाउन कूटनीतिक पहल, परराष्ट्र मन्त्री खनाल चीनबाट स्वदेश फिर्ता, डलरको भाउ बढ्दा 1.5 खर्ब रेट थपियो,
1: राहदानी खरिद प्रकरण विवादमा जर्मन कम्पनीका एजेन्टसहित चारजना पक्राउ, जेएनजी आन्दोलनमा क्षतिग्रस्त संरचना बनाउन 6 अर्ब आवश्यक, देशभरका 10 औद्योगिक क्षेत्रमा भाड़ाको विवाद 7 दिनभित्र तीर्न निर्देशन,
0: साई भट्ट र अग्रवाल पूर्वपक्षका लागि थुनामा, निर्वाचन अघि नै स्थानीय तहको पुनरावलोकनको तयारी, अभिभावकको निगरानी नपुग्दा बालबालिकामा रेबिजको जोखिम,
1: इंग्ल्याण्डमा पाठेघरको मुखको क्यान्सर विरूद्धको खोपले 200 बढ़ीको ज्यान जोगाएको अध्ययन सार्वजनिक, अमेरिका इरान युद्ध विराम रोक्न सम्झौतामा हस्ताक्षर, विश्वभरका तेल ढुवानी जहाजहरूलाई पुनः संचालनमा आउन ट्रम्पको आह्वान,
0: र फिफा विश्वकपमा पहिलो खेलमा इंग्ल्याण्डद्वारा क्रोएसिया 4-2 पराजित, पोर्चुगल जीआर कंगोसँग 1-1 बराबरीमा रोकियो। आजै उज्बेकिस्तान र कोलम्बिया खेल्ने।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरको सबैभन्दा शुरूमा, अध्ययन विदाको नाममा बेखबर बनेका प्राध्यापकहरूलाई सम्पर्कमा आउनका लागि दिएको अल्टिमेटमको प्रसंग।
1: त्रिभुवन विश्वविद्यालयले अध्ययन विदा लिएर सेवामा नफर्किएका शिक्षक र कर्मचारीलाई अन्तिम अल्टिमेटम दिएको छ। त्रिवीले हिजो सूचना जारी गर्दै अध्ययन विदामा बसेकालाई सम्पर्कमा आउन अन्तिम मौका दिएको हो। तोकिएको समयभित्र त्रिवीमा हाजिर नभए वा सम्पर्कमा नआए त्रिवीसँग गरिएको कबुलियतनामा र नेवा अनुसार कानूनी कार्यवाही गरिनेछ। यो सूचना प्रकाशित भएको मितिले 15 दिनभित्र समितिको कार्यालयमा वा इमेल मार्फत सम्पर्क राख्नुहुन पुनः जानकारी गरिन्छ त्रिवीको सूचनामा भनिएको छ। अन्यथा विश्वविद्यालयसँग गरिएको कबुलियतनामा एवं नियमावली अनुसार कार्यवाहीको प्रक्रिया अगाडि बढ़ाउने समेत बेहोरामा सूचनामा उल्लेख गरिएको छ। शिक्षा मन्त्री सस्मित पोखरेलले विदामा बसेका शिक्षक र कर्मचारीलाई समयमै सम्पर्कमा आउन निर्देशन समेत दिनुभएको छ। अध्ययन विदामा बसेका प्राध्यापकहरूले रकम फिर्ता नगरेपछि त्रिवीले शिक्षक कर्मचारीको खोजबिन गर्न वा जीवन काफलेको नेतृत्वमा 4 सदस्यीय समिति पनि बनाएको छ। समितिले अध्ययन गर्दा 398 जना प्राध्यापक अध्ययन विदामा बसेको तर नफर्किएको फेला परेको थियो। अध्ययनपछि थप क्षमता बोकेर त्रिवीमा फर्किने बाचा सहित विदामा बसेका प्राध्यापक नफर्किएपछि त्रिवीले आर्थिक रूपमा ठूलो घाटा बेहोर्नु परेको छ। त्रिवीबाट अध्ययन विदा लिएका केही प्राध्यापकले मात्रै रकम फिर्ता गरेका छन्, जसमध्ये 50 जना प्राध्यापकले तलब र भत्ता बाफत लिएको 11.80 करोड़ फिर्ता गराएका हुन्। अन्य 72 जना प्राध्यापक सम्पर्कमा आएका छैनन्। त्रिवी सेवाको नियम अनुसार विश्वविद्यालयमा शिक्षक कर्मचारीले 5 वर्षसम्म अध्ययन विदा पाउँछन्। उनीहरूले नियमित रूपमा तलब वा भत्ता समेत जोडेर खातामा पठाउने गरिएको थियो, तर 5 वर्षसम्म विदामा बसेपछि अधिकांश प्राध्यापक फर्किएका छैनन्। एकातर्फबाट पढेपछि नफर्किने र अर्कातर्फ त्रिवीले विदा अवधिभर दिएको तलब लिएर गायब भएपछि आर्थिक र दक्ष जनशक्तिको हिसाबले ठूलो नोक्सानी भएको हो।
0: विनियोजन विधेयक 2083 प्रतिनिधि सभामा मन्त्रालय गत शीर्षकमा छलफलका क्रममा उठेका प्रश्नमा विभागीय मन्त्रीहरूले जवाफ दिने क्रम शुरू भएको छ। हिजो 8 विभागीय मन्त्रीले जवाफ दिएका छन्। बाँकी मन्त्रालय तथा कार्यालय शीर्षकको छलफलमा उठेका प्रश्नको जवाफ दिने क्रम आज पनि जारी रहनेछ। मन्त्रालयगत छलफलमा उठेका प्रश्नको जवाफ दिने क्रममा भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले असार तेस्रो सातादेखि सुकुम्बासीहरूलाई लाल पूर्जा वितरणको तयारी भएको बताउनुभयो।
3: समस्याग्रस्त सहकारी संस्थाका बचतकर्ताहरूको बचत फिर्ताका लागि हालसम्म नेपाल सरकारको राज्य कोषबाट एक पैसा पनि खर्च गरिएको छैन। त्यसैले यस प्रयोजनका लागि राज्य कोषको रकम खर्च गरिएको हो भन्ने भ्रमबाट मुक्त हुन सम्पूर्ण माननीय सदस्यज्यूहरूलाई अनुरोध गर्दछु। सभामुख महोदय, पछिल्लो 3 महिनामा मात्रै विभिन्न 8 समस्याग्रस्त सहकारीका रुजु भएका 10,000 वा सो भन्दा मुनिका 1,452 साना बचतकर्ताहरूको ₹59,04,600 बचत फिर्ता गरिएको छ।
0: रावलले सुकुम्बासी समस्या समाधानका लागि सरकारले गठन गरेको आयोगको सिफारिशमा उक्त कार्य अगाडि बढ़ाइएको जानकारी गराउनुभयो। सहकारीका बचतकर्ताहरूलाई राज्य कोषबाट रकम फिर्ता नगरिएको पनि उहाँको भनाई छ। समस्याग्रस्त सहकारीका संचालक व्यवस्थापक लगायतबाट असूल भई कोषमा जम्मा भएको रकम क्रमशः वितरण भइरहेको पनि जानकारी दिइयो। 10,000 रूपियाँ भन्दा कम बचत भएका 1,452 बचतकर्ताको 59,00,000 रूपियाँ फिर्ता भइसकेको पनि उहाँले बताउनुभयो। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउन नीति सुधारको काम भइरहेको बताउनुभयो। मेहताले स्वास्थ्य बीमा ऐन संशोधनका लागि गृह कार्यमा रहेको र आवश्यक सुझाव दिन समेत अनुरोध गर्नुभयो। दशकदेखि औषधिको मूल्य समायोजन नभएकोमा मन्त्रालय गम्भीर रहेको पनि उहाँले जानकारी गराउनु भएको छ। युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले आन्तरिक रोजगार बढ़ाउन नीतिगत सुधारका लागि मन्त्रालयले काम गरिरहेको बताउनुभयो। मन्त्री यादवले रोजगार नीति कार्यान्वयनका लागि आवश्यक कानून निर्माण पनि प्राथमिकतामा राखिएको बताउनुभयो। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले बजेट किसानलाई केन्द्रमा राखेर तयार गरिएको बताउनुभयो। चौधरीले मानव वन्यजन्तु द्वन्द न्यूनीकरणमा बजेटलाई उच्च प्राथमिकतामा राखिएको बताउनुभयो। हात्ती गैंडा बाघ बाँदर लगायतबाट किसानलाई पुगेको क्षतिमा राहत उपलब्ध गराइँदै आए पनि उहाँले कृषि विधेयकलाई चाँडै संसदमा पेश गर्ने गरी मन्त्रालयमा काम भइरहेको पनि बताउनुभयो।
4: रासायनिक मलमाथिको परनिर्भरता कम गर्न तथा दिगो प्रणालीको प्रवर्धनका लागि मन्त्रालयले जैविक प्रांगारिक मलको उपयोग बढ़ाउन आवश्यक बजेट विनियोजन गरेको जानकारी गराउन चाहन्छु। प्रांगारिक मलमा अनुदानका लागि संघमा 35 करोड़ र प्रदेशमा सशर्त अनुदान 11,24,00,000 बजेट प्रस्ताव गरिएको छ। आगामी आर्थिक वर्ष 2083-84 रासायनिक मल आपूर्तिका लागि 32,46,00,000,000 रकम विनियोजन गरिएको छ।
1: भारतमा चिया निकासीमा उत्पन्न समस्या देखाउँदै यस चिया उद्योग बन्द भएको विषयमा नेपाल सरकारले कूटनीतिक समाधान खोज्न पहल थालेको छ। प्रतिनिधि सभाको हिजोको बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले झापा तथा इलाम तथा झापामा उत्पादित चिया भारत निर्यातमा देखिएको समस्या समाधानका लागि कूटनीतिक प्रयास भइरहेको बताउनु भएको हो। प्रतिनिधि सभाको बैठकमा विनियोजन विधेयक 2083 अन्तर्गत उद्योग मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको जवाब दिँदै उहाँले चिया तथा अलैची लगायतका कृषि उपजको भण्डारण र बजारीकरणमा विशेष योजना बनाइरहेको समेत बताउनु भएको छ। गत मे 1 2026 भारतीय टी बोर्डले भारत आयात गरिने चियामा स्टेट अपरेशन सिक्युरिटी एसओपी लागू गरेको थियो। चिया आयातमा भारतले कड़ाई गरेसँगै सहज रूपमा चिया पठाउन नसकेका इलामका चिया उद्योगी र किसान प्रदर्शनमा उत्रिएका छन्। यसैबीच प्रतिबद्धता र सार्वजनिक भएका विषयहरूमा सहमति नभएपछि झापाको चिया उद्योग क्षेत्र भने गम्भीर संकटमा परेको छ। चिया उत्पादक संघले सरकार र भारत दुवै पक्षबाट समाधानका लागि कुनै पहल नभएको भन्दै चिया उद्योग र बगान बन्द गर्ने घोषणा गरेका छन्। भारतले नेपाली चिया निकासीमा गरेको अवरोधका कारण झापामा साना ठूला गरी 30 भन्दा धेरै चिया उद्योग र झण्डै 2 दर्जन चिया बगान बन्द हुने संघका अध्यक्ष आदित्य पराजुले सीआईएनसँग बताउनुभयो।
5: हामीले यहाँ उत्पादन तपाईँको यो मे 1 सुरु गरेको हो। मे 1 सुरु गरेदेखि अहिलेसम्म हामीले चाहिँ 1.5 महिना फ्याक्ट्री चलायौं, तर केही निकास ननिक्लेपछि अब चिया इण्डिया जान नसकेपछि अब हाम्रो प्रोडक्सन हाम्रो गोदाममा बस्यो। गएको चिया इण्डियाको गोदाममा छ, अरू उत्पादन भएको चिया गोदाम हाम्रै गोदाममा भएको कारणले गर्दाखेरि चाहिँ अब किसानको पत्तीको पैसा तिर्नु पर्यो, तपाईँको सबै खर्च छ, प्रोडक्सन कस्ट हामीले बियर गर्नु पर्यो। त्यसले गर्दाखेरि चाहिँ अब यो धान्न नसकेर उद्योग बन्द भएको। अब यसको विकल्प चाहिँ नेपाल सरकारले अविलम्ब जीटुजी कुरा गरेर निकाल्नु पर्यो र नेपाल सरकारले चाहिँ यो इण्डियाको मात्रै तपाईँको डिपेन्डेन्सी नगरेर थर्ड कन्ट्री एक्सपोर्टमा चाहिँ हामीले पहल गरेको छौँ। नेपाल गभर्मेन्टले इन बिट्विन बसेर नेपाल सरकारले चाहिँ यसलाई फेसिलिटेट गर्नुपर्छ भन्ने हाम्रो माग हो।
0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा कुकुरको टोकाईबाट हुने रेबिजबाट बच्नका लागि प्राथमिक उपचारको महत्व
6: नजिकको स्वास्थ्य संस्थामा गइसकेपछि त्यहाँ पनि चिकित्सकहरूले हामीले पनि कति ठाउँमा गर्छौँ साबुन पानीले त्यो घाउलाई पखाल्न लगाउँछौँ 15 मिनट जति त्यसले चाहिँ एउटा नै ठूलो प्राथमिक उपचार हो।
1: व्यवसायी भट्ट र अग्रवाल पूर्वपक्षका लागि थुनामा निर्वाचन अघि नै स्थानीय तहको पुनरावलोकनको तयारी अभिभावकको निगरानी नपुग्दा बालबालिकामा रेबिजको जोखिम लगायतका खबर

0: उपचार केन्द्र तुलसीपुर 5 बीपी चोक पश्चिम तर्फ भाडा पसल रहेको माथिल्लो तलामा संचालक डाक्टर सागर छेत्री र डेन्टल हाइजिनिस्ट पोषणराज कडेल मोबाइल नम्बर 9856383443 र 9810857772।
1: खुशीको खबर तपाईहरुकै चिर परिचित देउराली मेडिकल हल तुलसीपुर 5 गलाइन डाङमा दैनिक बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म प्रमुख कन्सल्टेन्ट फ्यामिली फिजिसियन डाक्टर पदमराज अधिकारीद्वारा प्रेसर सुगर थाइरोइड दम पेट छाती टाउको नसा सहित सम्पूर्ण रोगको चेकजाँच तथा उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ। बिरामीहरुले समयमै परामर्श लिई स्वास्थ्य सेवाको लाभ लिनुहुन अनुरोध छ। थप जानकारीका लागि देउराली मेडिकल हल तुलसीपुर 5 गलाइन डाङ फोन नम्बर 0825230032 र मोबाइल नम्बर 9812919918।
2: तपाई सुन्दै हुनुहुन्छ रेडियो प्रकृति 93.4 MHz।
3: ओआरजी फोन नम्बर 01-5224-352-5224-353।
4: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
5: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
6: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर .com तथा मोबाइल एप CIN र नेपाली पात्रोबाट पनि CIN को साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
7: आजको कान्तिपुरको पहिलो पृष्ठमा राहदानी खरिद प्रक्रिया विवादमा जर्मन कम्पनीका एजेन्ट सहित 4 पक्राउ शीर्षकमा खबर प्रकाशित छ। राहदानी खरिद सम्बन्धी अनियमितताको अनुसन्धान अघि नबढ़ेमा प्रधानमन्त्रीले अख्तियार प्रमुखलाई नै बोलाएर असन्तुष्टि जनाएपछि धमाधम पक्राउ गर्दै आरोपित राहदानी खरिद सम्बन्धी अनियमिततामा संलग्न रहेको आरोपमा थप 2 पक्राउ परेका छन्। जर्मन कम्पनीका एक एजेन्ट मनिन्द्र राज मल्ल र राहदानी विभागका तत्कालीन लेखा अधिकृत तुलसी प्रसाद आचार्यलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगले हिजो नियन्त्रणमा लिएको छ। त्यस्तै भित्रपृष्ठमा विधेयक फिर्तामा चुक्यो राष्ट्रिय सभा उठ्यो प्रश्न शीर्षकमा राजेश मिश्रले खबर लेख्नु भएको छ। प्रतिनिधि सभाबाट पारित भएर आएको विधेयकलाई संविधानले तोकेको समय सीमाभित्र फिर्ता पठाउन नसकेर राष्ट्रिय सभा आफ्नो भूमिकामा चुकेको छ। वैकल्पिक विकास वित्त परिचालन विधेयकलाई राष्ट्रिय सभाले 15 दिनभित्र फिर्ता पठाउन नसकेको हो। समय सीमा गुज्रिएपछि प्रतिनिधि सभाले विधेयकलाई प्रमाणीकरणका लागि राष्ट्रपति कहाँ पठाएको छ। त्यस्तै साउदी जाने श्रमिकको सिप प्रमाणीकरण स्थगित शीर्षकमा अर्को खबर प्रकाशित छ। सिप परीक्षणका नाममा प्रमाणपत्र बेच्नका लागि श्रमिकमाथि रकम असुल्न खोजेको भन्दै वैदेशिक रोजगार व्यवसायी आन्दोलित भएपछि ट्रेनिङ इन्स्टिच्यूटले स्थगित गरेको सूचना प्रकाशित गरेका छन्। त्यस्तै बाल अधिकार परिषद र खारेजको निर्णयमा सरकारवालाको विरोध शीर्षकमा प्रकृति दाहालले खबर लेख्नु भएको छ। अर्थमन्त्री स्वर्णिम वाग्लेले 15 जेठमा संघीय संसदमा आर्थिक वर्ष 2083-84 बजेट प्रस्तुत गर्दै 31 निकाय खारेज 6 मर्जर 6 हस्तान्तरण र 18 निकाय पुनर्संरचना गर्ने घोषणा गर्नुभएको थियो। मन्त्री वाग्लेको घोषणासँगै बाल अधिकारको क्षेत्रमा काम गर्ने एकमात्र सरकारी निकाय राष्ट्रिय बाल अधिकार परिषद पनि खारेजीको सूचीमा परेको छ। सरकारको निर्णय सार्वजनिक भएसँगै बाल अधिकार क्षेत्रमा काम गर्ने विभिन्न संघ संस्था र अभियन्ताहरूका सरकारवालाले विरोध समेत गरेका छन्। राष्ट्रिय बाल परिषद खारेज गर्ने निर्णय संविधान बाल अधिकार महासन्धि तथा विद्यमान कानूनी व्यवस्था विरूद्ध रहेको समेत अधिकार कर्मीहरूले बताएका छन्। त्यस्तै जेएनजी आन्दोलनमा क्षतिग्रस्त संरचना बनाउन 6 अर्ब शीर्षकमा अर्को खबर प्रकाशित छ भने देशभरका 10 औद्योगिक क्षेत्रमा भाड़ा विवाद 7 दिनभित्र तीर्ण निर्देशन शीर्षकमा सीमा तामाङले खबर लेख्नु भएको छ। औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले विभिन्न औद्योगिक क्षेत्रभित्र सञ्चालित उद्योगबाट उठ्न बाँकी बहाल तथा सेवा शुल्कको बक्यौता रकम 89 करोड़ रूपियाँ भन्दा बढ़ी पुगेपछि असुली प्रक्रिया अघि बढ़ाएको छ। लिमिटेडले 25 जेठमा सूचना जारी गर्दै सम्बन्धित औद्योगिक क्षेत्रभित्र सञ्चालित उद्योगलाई 7 दिनभित्र बक्यौता रकम बुझाउन सूचना जारी गरेको हो। त्यस्तै प्रदर्शनमा भएको क्षतिमा 9 महिनामा 7.5 अर्ब मात्र बीमा भुक्तानी शीर्षकमा पनि खबर प्रकाशित छ।
8: गोर्खापत्र दैनिकमा उज्यालो आरतीमा अपारदर्शी छाया शीर्षकमा अशोक अधिकारीले लेख्नु भएको खबर छ। आराध्य देव भगवान पशुपतिनाथ मन्दिरमा हरेक साँझ भक्ति भावका साथ सन्ध्या आरती गरिन्छ। पशुपतिनाथ मन्दिरभित्र हुने सन्ध्या आरतीको विशिष्ट महत्वपूर्ण र पौराणिक मान्यता छ, तर पशुपतिनाथ मन्दिर परिसरको उत्तरतर्फ र मन्दिरको पूर्वतर्फ बागमती नदी किनारमा पनि छुट्टा छुट्टै आरती गरिन्छ। पशुपतिनाथ एवं बागमती गंगा सन्ध्या आरती समितिले 64

0: देखि आरती संचालन गरे पनि अहिलेसम्म कुनै सम्झौता भएको छैन। तीन वर्षदेखि आरती गरिरहेको बुढा सुब्बा डिजिटलले मासिक 2 लाख रूपियाँ बुझाउने गरेको छ। अर्को खबर भित्री पन्नामा छ, डलरको भाव बढ़दा डेढ खर्ब ऋण थपिएको बारेमा। नेपाली रूपियाँसँग अमेरिकी डलरको विनिमय दर बढ़दा मुलुकले तिर्नुपर्ने ऋणको भार बढ़ेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार डलरको भाव बढ़दा नेपालले तिर्नुपर्ने कुल सार्वजनिक ऋण 1,53,47 करोड़ रूपियाँ थपिएको हो। विनिमय घाटा भनिने यस्तो दायित्व सहित जेठसम्ममा नेपालले तिर्नुपर्ने कुल सार्वजनिक ऋण 29,61,19 करोड़ रूपियाँ पुगेको उल्लेख गरिएको छ। नागरिक दैनिकमा रासायनिक मलमा सधैँ झमेला शीर्षकमा अर्जुन ओलीले नेपालगंजबाट लेख्नु भएको खबर छापिएको छ। बाँकेको राप्ती सुनारी गाउँपालिका साथ स्थित बर्खे खेतीका लागि शिवशक्ति कृषि सहकारी संस्थासँग 650 भन्दा बढ़ी किसानले रासायनिक मल मागेका छन्। माग अनुसार बाँड्ने हो भने एक किसानलाई सरदरमा 3 बोरा जति मल दिनुपर्छ। नेपालगंज स्थित कृषि सामग्री कम्पनी लिमिटेड कार्यालय परिसरमा भेटिएका सहकारी संस्थाका व्यवस्थापक कञ्चेत कुमार गुप्ताले किसानको माग अनुसार रासायनिक मल नपाउँदा वितरण गर्न सधैँ झमेला हुने गरेको दुखेसो पोख्नुभयो। अनुदानमै कालोबजारी शीर्षकमा उपेन्द्र यादवले 12 लेख्नु भएको खबर पनि छापिएको छ। अन्नपूर्ण पोस्ट दैनिकको पहिलो पन्नामा चिया निर्यात ठप्प गुम्दैछ, लाख बढ़ीको रोजगारी शीर्षकमा यो तोयानाथ भट्टराईले इलामबाट र पार्थ मण्डलले लेख्नु भएको झापाको खबर छापिएको छ। कहिले बन्छ बूढ़ी गण्डकी शीर्षकमा सुनिता कार्कीले लेख्नु भएको खबर छापिएको छ भने पहिलो महाधिवेशनको तीव्र तयारीमा रासोपा शीर्षकमा अनिल ढकालले चितवनबाट लेख्नु भएको छ। आर्थिक कारोबार दैनिकमा इजरायल भाषा परीक्षा आवेदन बन्द शीर्षकमा गोपाल संग्रौला लेख्नु इजरायल जान लिँदै आएको अंग्रेजी भाषा परीक्षाको आवेदन बुधबार हिजोबाट बन्द गरिएको छ। इन्टरनेशनल क्वालिफिकेशन प्रणाली सीआईआईएनले सूचना जारी गरेर भाषा परीक्षा आवेदन प्रक्रिया हालका लागि बन्द गरिएको जानकारी दिएको हो। कम्पनी अध्यावधि गर्न अन्तिम अवसर शीर्षकमा सरस्वती ढकाल लेख्नुहुन्छ, सरकारले लामो समयदेखि विवरण नबुझाएका तथा विभिन्न शुल्क र जरिवानाको भारले निष्क्रिय बनेका कम्पनीहरूलाई पुनः औपचारिक प्रणालीमा फर्काउने प्रयास गर्दै विशेष छूट योजना सार्वजनिक गरेको छ। कम्पनी रजिष्ट्रारको कार्यालयले बुधबार हिजो सूचना जारी गर्दै कम्पनी ऐन 2063 बमोजिम दर्ता भएका कम्पनीले आर्थिक वर्ष 82-83 वार्षिक विवरण 2083 असोज मशान्तभित्र पेश गरेमा यस अवधिमा लागेका कर शुल्क दस्तुर तथा जरिवाना मिना हुने जनाएको हो। सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक 2083 दफा 48 अनुसार यस्तो व्यवस्था गरिएको पनि उल्लेख गरिएको छ। स्मार्ट सड़क बत्तीले झलमल्ल हुँदै बालकुमारीदेखि बल्कुसम्मको चक्रपथ शीर्षकमा दिपेन्द्र थापाले लेख्नु भएको खबर पनि छापिएको छ। अनि अर्को खबर रहेको छ नयाँ पत्रिका दैनिकको भित्री पन्नामा, नेकपा भित्रको विवाद उत्कर्षमा झलनाथले मागे प्रचण्ड र माधव नेपालको राजीनामा शीर्षकमा यो खबर लेखिएको छ। जेएनजी आन्दोलनमा क्षतिग्रस्त दमक भ्यू टावर 5.5 करोड़ खर्च गरेर मरमत गर्न लागिएको बारेमा चिरञ्जीवी घिमिरेले झापाबाट लेख्नु भएको छ। चितवनमा अपहरणमा परेका बालकको काठमाण्डुबाट उद्धार भएको बारेमा अर्को खबर पनि छापिएको छ। बालकलाई नयाँ बस पार्कको एक होटलमा राखेर 22 लाख फिरौती माग्ने 5 जना पक्राउ परेका छन्। चितवनमा अपहरणमा परेका 15 वर्षीय बालकको काठमाण्डुको होटलबाट उद्धार गरिएको हो। अपहरणमा संलग्न 5 जनालाई प्रहरीले समातेको छ। काठमाण्डु उपत्यका अपराध अनुसन्धान आयोगले भारत बिहार राज्यको बेतियाका सुजित कुमार, गोलु कुमार सोनी र गोलु कुमार विक्की कुमार र मोहम्मद शाहिदलाई पक्राउ गरेको जानकारी दिएको हो। साउदी जाने श्रमिकबाट सिप परीक्षणको नाममा $100 असुल्ने तयारी शीर्षकमा अजित अधिकारीले लेख्नु भएको खबर पनि छापिएको छ। भित्री पन्नामा छापिएको अर्को खबर रहेको छ रासोपा प्रथम महाधिवेशन 5 प्रतिवेदन पेश हुने शीर्षकमा यो खबर लेखिएको छ।
1: साझा खबरमा अब विदेशका खबर। एचपीभी विरूद्धको खोपले इंग्ल्याण्डमा पाठेघरको मुखको क्यान्सरबाट हालसम्म करिब 200 जनाको ज्यान जोगाएको एक अध्ययनले देखाएको छ। चिकित्सा जर्नल द ल्यान्सेटमा प्रकाशित अध्ययन अनुसार सन् 2008 विद्यालय उमेरका किशोरीहरूलाई एचपीभी खोप दिन शुरू गरिएपछि पाठेघरको मुखको क्यान्सरका कारण हुने मृत्यु उल्लेखनीय रूपमा घटेको छ। अनुसन्धान टोलीले सन् 2020-2024 24 वर्ष उमेर समूहका महिलामा पाठेघरको मुखको क्यान्सरबाट एकजनाको पनि मृत्यु नभएको जनाएको हो। पाँच वर्षको अवधिमा यस्तो अवस्था पहिलो पटक देखिएको अध्ययनले उल्लेख गरेको छ। अनुसन्धानकर्ताहरूको अनुसार यदि खोप कार्यक्रम सञ्चालन नभएको भए उक्त अवधिमा करिब 23 जनाको मृत्यु हुने अनुमान पनि गरिएको थियो। स्वास्थ्य विज्ञहरूका अनुसार किशोर अवस्थामै दिइने एचपीभी खोपले भविष्यमा क्यान्सरको जोखिमलाई उल्लेखनीय रूपमा कम गर्न मदद गर्ने अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। अमेरिका र इरान बीच युद्ध विरामलाई निरन्तरता दिने सम्झौतामा हस्ताक्षर भएको छ। यो तत्काल प्रभावबाट लागू भएको अमेरिकी व्हाइट हाउसका एक अधिकारीले पुष्टि गरेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले G7 शिखर सम्मेलनका क्रममा उक्त सम्झौतामा हस्ताक्षर गर्नुभएको हो। सम्झौता अनुसार विश्व व्यापारका लागि अत्यन्त महत्वपूर्ण मानिने हर्मुज जलमार्ग पुनः सञ्चालनमा आउने अपेक्षा पनि गरिएको छ। त्यस्तै सम्झौतामा इरानले कहिले पनि आणविक हतियार विकास नगर्ने पनि प्रतिबद्धतामा उल्लेख गरिएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वभरका तेल डुवानी जहाजहरूलाई पुनः सञ्चालनमा आउन आह्वान गर्नुभएको छ। सामाजिक सञ्जालमा लेख्दै हर्मुज जलमार्ग पुनः सञ्चालनमा आएकाले डुवानीका लागि आह्वान गर्नुभएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका हुन्। हर्मुज नाका बन्द हुँदा अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य उकालो लागेको थियो। ट्रम्पले इरानसँगको प्रारम्भिक सहमतिलाई आफ्नो प्रशासनको ठूलो कूटनीतिक सफलताका रूपमा प्रस्तुत समेत गर्नुभएको छ। यद्यपि ऊर्जा विज्ञहरूले युद्ध रोकिए पनि तेलको मूल्य तत्काल यथावत रहने बताएका छन्। तेल उत्पादन संरचनामा भएको क्षति, लामो समयदेखि रोकिएका जहाजहरूको पुनः सञ्चालन तथा आपूर्ति श्रृंखला सामान्य अवस्थामा फर्कन केही सातादेखि महिनौ लाग्ने भन्दै उनीहरूले यस्तो बताएका हुन्।
0: साझा खबरमा अब खेल खबर। इंग्ल्याण्डले फिफा विश्वकप 2026 को आफ्नो पहिलो खेलमा क्रोएसियालाई 4-2 पराजित गरेको छ। जितपछि इंग्ल्याण्डले समूह एलमा 3 अंक जोडेको छ। डालास स्टेडियममा भएको खेलको पहिलो हाफ 2-2 बराबरीमा सकिएको हो, तर दोस्रो हाफमा 2 गोल गर्दै इंग्ल्याण्डले जीत हात पारेको हो। फिफा विश्वकप 2026 अन्तर्गत आफ्नो पहिलो खेलमा पोर्चुगल डीआर कंगोसँग 1-1 बराबरीमा रोकिएको छ। अमेरिकाको ह्युस्टन स्टेडियममा भएको समूह के को खेलमा गोलले शुरूआतमै अग्रता लिए पनि जोगाउन नसक्दा कंगोसँग अंक बाँड्न बाध्य भएको हो। बिहान पाउने 8 मेक्सिको सिटी स्टेडियममा समूह के का उज्बेकिस्तान र कोलम्बियाको बीचमा प्रतिस्पर्धा हुँदैछ। 23 विश्वकपको पहिलो खेलमा अंक बटुलेको स्विजरल्याण्ड र बोस्निया हर्ज गोविना समूह बीमा जीतको खोजीमा छन्। अमेरिकाको सोफी मैदानमा बिहिबार आज मध्यरातमा हुने खेलबाट 3 अंक जोड्दै नकआउट चरण पुग्ने उनीहरूको योजना हुनेछ।
1: बालबालिकामा रेबिजको जोखिम र अभिभावकको सावधानी, कुराकानी, कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: कोहलपुर मेडिकल कलेजका मानसिक तथा नशारोग विशेषज्ञ डाक्टर मोहन बेलबासे पानस मेडिको फर्मा तुलसीपुरमा आउने बारे अत्यन्त जरुरी सूचना।
3: डाक्टरद्वारा उपचार हुने रोगहरू
2: छारे रोग, मिर्गी रोग, बाख्रे रोग, बेला बेलामा बेहोस हुने, लामो समयदेखि टाउको दुख्ने, मुटुको धड्कन बढ्ने, शरीर काप्ने, पसिना आउने, छस्कने, तर्सने भएमा, निद्रा नलाग्ने, बढी निद्रा लाग्ने, शरीर झमझम गर्ने, पोल्ने वा दुख्ने, काम गर्न मन नलाग्ने, दिक्क लाग्ने भएमा, यौन इच्छामा कमी, रक्सी तथा नशालु पदार्थ सेवन, बढी बोल्ने, रिसाउने, झर्कने, दिमागमा एउटै कुरा बारम्बार दोहोरिरहने र एउटै काम बारम्बार गर्नुपर्ने भएमा,
3: बालक वा वृद्धहरूमा कुनै पनि किसिमको असामान्य व्यवहार देखा परेमा, एक्लै बर्बराउने, बिना कारण हाँस्ने, रुने, एकान्तमा बस्ने जस्ता लक्षणहरू देखा परेमा तुरन्त सम्पर्क राख्नुहोला।
4: बिरामी चेक जाँच हुने मिति 7 आइतबार र 8 सोमबार बेलुकासम्म। सोमबारका लागि बिरामीले पहिले नै नाम दर्ता गराउनु पर्नेछ। सम्पर्क पानस मेडिको फर्मा तुलसीपुर 5 दाङ राप्ती प्रादेशिक अस्पताल अगाडि।
5: नया युगको नयाँ आवाज रेडियो प्रकृति एफएम 93.4 MHz।
6: रेबिज संक्रमण देखिएको छ,
7: अभिभावक लाएर भनेन, संकेतहरू के हुन सक्छ त?
6: के छ भन्दा रेबिज संक्रमणको लक्षण देखिसकेपछि देयर इज नो अप्सन, विकल्प बिन 100% फेटल डिजिज हो लक्षण देखिसकेपछि। तर लक्षण भन्दा अगाडि तपाईँको यथाशीघ्र चाहिँ घाउको प्रकृति हेरेर हामीले गर्ने उपचारमा लग्यौँ भने यसलाई बचाउन सकिन्छ। यसको ट्रिटमेन्ट नै हो यो चाहिँ रेबिज संक्रमणको चाहिँ जुन खोप र तपाईँको घाउको प्रकृति हेरेर हामीले तेस्रो दर्जाको जुन घाउ गहिरो घाउहरूलाई इम्युनोग्लोबुलिन पनि लगाउँछौँ। यो चाहिँ उपचार हो, हामीले समयमै उपचार गर्न सक्यो भने अहिले पनि नेपाल सरकारले अवलम्ब गरेको जुन खोप उपचारकै रूपमा हामीले प्रयोग गरिरहेको एउटा पिलर हो रेबिज रोगको जुन हामीले लक्ष्य प्राप्त गर्नको लागि त्यो खोप लगाउन ठाउँसम्म हामीले पुर्याउन सकेनौँ र लक्षण देखियो भने इभन चिकित्सकीय पद्धतिबाट उहाँ
7: लक्षण देखिसकेको
6: सो यसमा चाहिँ दुई तिनवटा कुराहरू किन यो रेबिज रोगको चाहिँ जोखिम बच्चाहरूमा अथवा अन्य व्यक्तिहरूमा भइरहेको छ भन्ने कुरालाई एउटै मात्र भनेको कम्युनिकेसन रिस्क कम्युनिकेसनलाई आम तपाईँहरूको माध्यमबाट संचार माध्यमबाट आम नागरिकहरूलाई पुर्याउन सकियो भने एउटा कुरा हाम्रो कम्युनिटीमा भएका कुकुरहरू र घरपालुवा कुकुरहरूलाई यो रेबिज विरुद्धको खोप लगाउने जुन कुरा छ त्यसलाई चाहिँ म्यासिभ रूपमा हामीले लान सकियो भने इभन कम्युनिटीको कुकुरहरूमा चाहिँ कुनै किसिमको रेबिज संक्रमण देखिएन भने बच्चाहरूको संसर्गमा आयो अन्य व्यक्तिहरूको संसर्गमा आयो भने हुन्छ नि एउटा कुकुरबाट अर्को कुकुरमा जङ्गली तपाईँको रेबिज रोग सार्न सक्ने अब बाँस हो स्यालहरूबाट हुन्छ नि कम्युनिटीको कुकुरहरू होइन त्यहाँबाट सरेर जुन साइकलमा गएर हुन्छ त्यसलाई हामीले ब्रेक गर्न सक्यौँ भने चाहिँ यसको जुन रोकथामको उपायहरू गर्न सकियो
7: यो सकभर छिटो भनेको जस्तो मानौ कति समय भन्दा छिटै जस्तो आज कसैले टोक्यो अहिले तुरन्तै पाँच मिनट अथवा दस मिनट साँझसम्ममा भोलिसम्ममा त्यस्तो खालको चाहिँ के हुन्छ
6: यसलाई के छ भन्दाखेरि रेबिज संक्रमणको जोखिम हुने भनेको चाहिँ मुख्य गरेर है तपाईँले जति पनि रेबिजका बिरामी आउँछन् ती 99% कारण चाहिँ कुकुरको टोकाइबाट हो त्यो चाहिँ जम्मैले बुझ्नुपर्छ कुकुरको टोकाइ भनेको चाहिँ नेग्लेक्ट गर्ने कुरा होइन र कुकुरको टोकाइ भइसकेपछि यथाशीघ्र चाँडो हामीले चाहिँ यो खोप लिनुपर्ने हुन्छ कुकुरको टोकाइ हुने बित्तिकै एउटा प्राथमिक उपचार हुन्छ जुन चाहिँ एकदमै धेरै आम नागरिकले बुझ्नुपर्ने कुरा छ एकदमै इम्पोर्टेन्ट कुरा के छ
7: तत्कालै
6: तपाईँको समुदायका मान्छे बाउ आमा होइन बच्चा बच्चीलाई टोकेको छ अथवा कसैलाई पनि टोकेको छ भने चाहिँ घाउलाई सरसफाई गर्ने साबुन पानीले कम्तीमा पनि 15 मिनट हामीले धुन सक्यौँ भने चाहिँ त्यो भाइरसको त्यो जुन संख्या छ त्यसलाई घाउबाट चाहिँ एकदमै न्यूनतम रूपमा पुर्याउन सक्छौँ त त्यो एकदमै इम्पोर्टेन्ट कुरा छ
7: जस्तो धुने पनि कतिपयले चाहिँ त्यहाँ त्यो पानी बग्नुपर्छ पानी राख्दै गर्दा धुँदै गर्दा भन्ने पनि कतिपय ठाउँमा सुन्यो अनि त्यो बगेन अथवा कुनै
6: बिल्कुल के छ भन्दाखेरि भाइरसको चाहिँ अब यसको अब के बुझाउनुपर्छ आम नागरिकलाई भन्दाखेरि चाहिँ साबुन पानीले धुँदाखेरि चाहिँ त्यो भाइरस चाहिँ डिसइन्फेक्ट हुन्छ त्यसको त्यो हुन्छ नि जुन स्ट्रक्चर हुन्छ त्यसलाई चाहिँ यसले पखाल्नलाई मद्दत गर्छ त्यही भएर साबुन पानीले धोएर हुन्छ नि पखाल्नुपर्छ डिटर्जेन्ट तपाईँको अब भन्नु होला कपडा धुने साबुन छ त्यसले धुन मिल्छ कि मिल्दैन भने अब अहिले साबुनै नपाउने भन्ने स्थिति त त्यो अलिकति फरक किसिमको भयो तर पनि त्यसमा हामीले के गर्न सक्छौँ भन्दाखेरि चाहिँ नजिकको स्वास्थ्य संस्थामा गइसकेपछि त्यहाँ पनि चिकित्सकहरूले हामीले पनि कति ठाउँमा गर्छौँ साबुन पानीले त्यो घाउलाई पखाल्न लगाउँछौँ 15 मिनट जति त्यसले चाहिँ एउटा नै ठुलो प्राथमिक उपचार हो
0: संक्रामक रोगको विशेषज्ञ डाक्टर अनुप बास्तोलासँगको यो कुराकानी सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
1: असार तेस्रो सातादेखि सुकुम्बासीलाई लाल पूर्जा वितरण गर्ने चिया निर्यातमा भएको अवरोध हटाउन कूटनीतिक पहल परराष्ट्र मन्त्री खनाल चीनबाट स्वदेश फिर्ता डलरको भाउ बढ्दा 1.5 खर्ब ऋण थपियो।
0: राहदानी खरिद प्रकरण विवादमा जर्मन कम्पनीका एजेन्ट सहित 4 जना पक्राउ। जेएनजी आन्दोलनमा क्षतिग्रस्त संरचना बढ़ाउन 6 अर्ब आवश्यक। देशभरका 10 औद्योगिक क्षेत्रमा भाड़ाको विवाद 7 दिनभित्र तिर्न निर्देशन।
1: व्यवसायी भट्ट र अग्रवाल प्रपक्षका लागि थुनामा निर्वाचन अघि नै स्थानीय तहको पुनरावलोकनको तयारी। अभिभावकको निगरानी नपुग्दा बाल बालिका रेबिजको जोखिममा।
0: इंग्ल्याण्डमा पाठेघरको मुखको क्यान्सर विरूद्धको खोपले 200 भन्दा बढ़ीको ज्यान जोगाएको अध्ययन प्रतिवेदन सार्वजनिक। अमेरिका इरान युद्ध विराम रोक्न सम्झौतामा हस्ताक्षर।
1: र फिफा विश्वकपमा पहिलो खेलमा इंग्ल्याण्डद्वारा क्रोएसिया 4-2 पराजित। पोर्चुगल डीआर कंगोसँग 1-1 बराबरीमा रोकियो। आजै उज्बेकिस्तान र कोलम्बिया खेल्ने।
0: साझा खबरको अन्त्यमा कार्टुन हामीले कान्तिपुर दैनिकमा अबिनले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ, अहिले विश्वकप चलिरहेको छ र प्रतिनिधि सभामा संसद चलिराख्दाखेरि त्यहाँ सांसदको संख्या पनि घटिराखेको छ। शुरूमा केही बढ़ेको जस्तो देखिन्छ तर पछि रित्तो कुर्सीको अगाडिपट्टि सांसद र मन्त्री लगायतले भाषण गर्नु परिराखेको अवस्था छ। एउटा बन्द कोठा छ, बन्द कोठामा टेलिभिजन चलिराखेको छ। सांसद लेखिएको छ त्यही नजिकै एउटा झोला र त्यहाँ खुट्टा लम पसार पारेर एकजना सांसद जस्ता देखिने व्यक्तिले टेलिभिजनमा हेरिराखेका छन् विश्वकप फुटबल। तल चाहिँ यस्तो लेखिएको छ, संसदमा जानै भ्याइन छैन, देशको चिन्ताले आजकल रातभर निद्रै लाग्दैन क्या, अनि दिउँसोतिर यसो सुत्नु परेन र भने।
1: हस्त प्राविधिक साथी सुनिल राज बहादुरलाई धन्यवाद. अहिलेलाई लीलपुरका चन्द्र सन्तोष गन्धर्व विदा भयो. तपाईँको आजको दिन शुभ होस्. नमस्कार.

0: रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज।
1: घर आँगन सुन्दर बनाउनका लागि फूलहरूको बगैँचा बनाउनु पर्नेछ। नयाँ नयाँ प्रजातिका फूलका बिरुवाहरू कहाँ पाउँछ होला?
2: ओहो दाई, के सोचमा परिरहनु भएको छ त? नेचुरल नर्सरी छँदैछ नि। मेरो घरमा भएका सबै फूलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो। सबै प्रकारका फूलका बिरुवाहरू पाउँछ नि त्यहाँ।
3: हजुर, तपाईँलाई पनि बाह्रै महिना कुनै पनि सिजनल तथा सजावटको फूल, विभिन्न प्रजातिका फलफूलका बिरुवा, बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला, दुबो माला, पुष्प बुकी, सयपत्रीका माला, सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस्। यति मात्रै होइन, घरमा पुगेर मालीको काम पनि गरिन्छ।
2: थप जानकारीका लागि नेचुरल नर्सरी तुलसीपुर 8 दुधेना दाङ, दाना फ्याक्ट्री नजिकै, सञ्चालक बुद्धिराज पौडेल, मोबाइल नम्बर 9835327695 र 9810126000। एकपटक सेवा गर्ने मौका दिनुहोस्।
4: होइन काइलो बा, तपाईँ सधैँ आया गर्नुहुन्छ।
5: अब के हुनु नि बाबु, डाक दुखेर मर्न लागिसके मात्र कहीँ गएसन्छ भन्नु भने
4: किन पिर गर्नुहुन्छ काइलो बा? म तपाईँलाई आजै नै सर्गोदरी डेन्टल हस्पिटलमा लैजान्छु नि।
2: अर्थोडन्टिक्स डाक्टर निरञ्जन आचार्य, ओरल सर्जन डाक्टर हेमन्तराज पाठक, इन्डोडन्टिक्स डाक्टर मनिषा न्यौपाने, डेन्टल सर्जन डाक्टर करिश्मा भट्टराई र डेन्टल सर्जन डाक्टर कृतिसा मानन्धर लगायत विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण दाँत तथा गिजा सम्बन्धी समस्याहरूको दैनिक रूपमा चेक जाँच भइरहेको छ।
6: हामी कहाँ उपलब्ध सेवाहरू?
7: मुखको शल्यक्रिया, दाँत सफा गर्ने, टड्काउने, दाँतमा रङ भर्ने, चाँदी भर्ने, बच्चाका दाँत मिलाउने, दुखेको दाँतको जराहरू सफा गरी नदुख्ने बनाई भर्ने, नयाँ दाँत बनाउने, नमिलेको बाङ्गुटीको दाँत मिलाउने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी राख्ने, दाँतमा रहेका दाग धब्बाहरू हटाई पुनः सेतो र चम्किलो बनाउने।
2: नोट, 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूको निशुल्क दाँत पनि निकालिन्छ।
6: स्वर्गद्वारी डेन्टल हस्पिटल, वीरेन्द्र चोक, तुलसीपुर, रहिमुल्ला स्टोर नजिकै। सम्पर्क मोबाइल नम्बर 9861317600 र 9858835952।
8: दाँत सम्बन्धी सम्पूर्ण उपचार अब एकै ठाउँमा।
9: गर्मी बढ्दैछ, पानीको स्रोत सुक्दैछ, सानो लापरवाहीले गर्दा भोलि ठूलो संकट निम्तिन सक्छ।
2: पानीको सही प्रयोग गरौ, पानी खेर नफालौ, उमालेर वा फिल्टर गरेर मात्रै सफा पानी पिउने गरौ।
9: तुलसीपुर 3 रहेको अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाद्वारा जनहितमा जारी सन्देश।
10: अपेक्षा तपाईँको, कर्तव्य हाम्रो। यो हो नेपालकै पहिलो वातावरण मैत्री रेडियो, रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज।

0: नमस्कार तथा शुभ प्रभात। रेडियो पत्रिका आजको परिवेशमा सहकर्मी प्रेम कुमारी मगरसँगै म चेतन ओलीको तपाईँलाई हार्दिक स्वागत छ। आज विक्रम सम्वत 2083 साल असार 4 गते तदनुसार सन् 2026 जून 18 तारीक बिहिबार।
1: दाङको रेडियो प्रकृतिले उत्पादन गरेको यो कार्यक्रम पश्चिम दाङको रेडियो हापुरे, सल्यानको रेडियो राप्ती, रेडियो कपुरकोट, रोल्पाको रेडियो रोल्पा, रेडियो हुलेरी, प्युठानको रेडियो झुलेनी, रेडियो महिला आवाज र रूकुम पश्चिमको रेडियो नयाँ नेपालबाट एकैसाथ प्रसारण भइरहेको छ। खबर शुरू गरौं प्रमुख खबर शीर्षकहरूबाट।
0: लुम्बिनी प्रदेशमा विशेषाधिकार समितिको राष्ट्रिय सम्मेलनबाट लुम्बिनी घोषणा पत्र 2083 जारी। दाङको तुलसीपुरमा खुकुरी देखाएर धम्क्याउने व्यक्ति लागू औषध सहित पक्राउ। सल्यान जिल्ला कर्णाली प्रदेशमै पहिलो पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा।
1: दाङको घोराई उपमहानगरको नीति कार्यक्रम सार्वजनिक आधा योजना पूरा नैलाई निरन्तरता। विभिन्न सामुदायिक वनहरूबाट भरुवा बन्दुक बरामद।
0: र भूकम्पबाट जोगिन पूर्व सतर्कता र प्रभावकारी प्रतिकारमा जोड़। असार तेस्रो हप्तादेखि सुकुम्बासीलाई लाल पूर्जा वितरण गरिने। मनसून भित्रिन ढिलाइ हुँदा खडेरीको चिन्ता।
2: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा।
3: हजुर, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट
4: शरीरका विभिन्न भागमा भएका ट्युमर, क्यान्सर, नाक कान घाँटी, एपेन्डिक्स, मृगौला, अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्।
5: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ। घोराई रोड हात्ती खुवा चोकदेखि 20 मिटर उत्तरतर्फ तुलसीपुर दाङ।
4: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 082-590-401, मोबाइल नम्बर 97-487-060-11 र 98-578-40-601।
1: आज हामीसँग दाङबाट प्रकाशित नयाँ बुद्ध राष्ट्रिय दैनिक र गोरक्ष राष्ट्रिय दैनिक पत्रिका प्राप्त भएका छन्। पत्र पत्रिकाले फरक फरक खबर प्रकाशित गरेका छन्।
0: लुम्बिनी, बागमती र सुदूरपश्चिम प्रदेश सभाका विशेष अधिकार समितिका सभापति र सदस्यहरूको प्रथम राष्ट्रिय सम्मेलन सात बुधे घोषणा पत्र 2083 जारी गर्दै सकिएको छ। प्रदेश विशेष अधिकार समितिको आयोजनामा मंगलबारदेखि शुरू भएको सम्मेलनले हिजो राप्ती उपत्यका देवखुरीमा संसदीय विशेष अधिकारको संरक्षण, प्रदेशसभाको स्वायत्तता र लोकतान्त्रिक संस्थाको सुदृढीकरणलाई प्राथमिकतामा राख्दै घोषणा पत्र जारी गरेको हो। घोषणा पत्रमा प्रदेशसभाको स्वायत्तता र मर्यादाको संरक्षणका लागि संसदीय विशेष अधिकार सम्बन्धी सार्वभौम सिद्धान्तलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय असल अभ्यास अनुसार आत्मसात गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ। साथै संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संसदीय अभ्यासप्रति नागरिकको विश्वास अभिवृद्धि गर्न सबै पक्ष जिम्मेवार बन्नुपर्ने उल्लेख गरिएको छ। सम्मेलनले कार्यपालिका व्यवस्थापिका बीचको सुमधुर सम्बन्ध लोकतन्त्र संस्थागत गर्ने आधार भए पनि व्यवस्थापिकाको निर्देशन, निगरानी र खबरदारीप्रति कार्यपालिका पर्याप्त गम्भीर नहुँदा संसद र सांसदहरूको विशेष अधिकार प्रभावित भएको विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ। घोषणा पत्रमा नेपालको संविधानको धारा 187 उपधारा 9 बमोजिम प्रदेश सभाहरूमा विशेष अधिकार सम्बन्धी कानून तर्जुमा गर्न आवश्यक रहेको निष्कर्ष निकालिएको छ। यसका लागि सबै प्रदेशका विशेष अधिकार समितिहरूले आवश्यक पहल गरी कानून निर्माण प्रक्रिया अघि बढ़ाउने निर्णय गरेका छन्। यसै गरी विशेष अधिकार समितिहरू बीच अनुभव आदान प्रदान, समन्वय र सहकार्यलाई संस्थागत गर्न एक समन्वय समिति स्थापना गर्ने पनि निर्णय गरिएको छ। आवश्यकता अनुसार राष्ट्रिय सम्मेलन आयोजना गर्ने र आगामी सम्मेलन सुदूरपश्चिम प्रदेश सभाको विशेष अधिकार समितिले आयोजना गर्ने पनि घोषणा गरिएको छ। घोषणा पत्रमा लुम्बिनी प्रदेश सभाको विशेष अधिकार समितिका सभापति गिरिधारीलाल देउपाने, सुदूरपश्चिम प्रदेश सभाको विशेष अधिकार समितिका सभापति तुलसी देवकोटा र बागमती प्रदेश सभाको विशेष अधिकार समितिकी सभापति मायादेवी शर्माले हस्ताक्षर गर्नुभएको छ। सम्मेलनको उद्घाटन चेत नारायण आचार्यले गर्नुभएको थियो।
1: सल्यान जिल्ला कर्णाली प्रदेशकै पहिलो पूर्णखोप सुनिश्चित तथा दिगोपना जिल्ला घोषणा भएको छ। जिल्लाभित्रका सबै खोपयोग्य बालबालिकाले नियमित तथा पुनः खोप सेवा प्राप्त गरेको सुनिश्चित भएपछि हिजो औपचारिक रूपमा सल्यानलाई पूर्णखोप सुनिश्चित तथा दिगोपना जिल्ला घोषणा गरिएको हो। यससँगै सल्यानले लगातार दोस्रो वर्ष पनि कर्णाली प्रदेशमै पहिलो पूर्णखोप सुनिश्चित तथा दिगोपना जिल्ला बन्ने गौरव हासिल गरेको छ। स्वास्थ्य सेवा कार्यालयका अनुसार जिल्लाका सबै 10 स्थानीय तहले पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणाका लागि आवश्यक मापदण्ड पूरा गरिसकेपछि जिल्ला घोषणाको प्रक्रिया सम्पन्न भएको हो। स्थानीय तहहरूमा गत जेठ 7 गतेदेखि जेठ 25 गतेसम्म अनुगमन, प्रमाणीकरण र घोषणा कार्यक्रम सञ्चालन गरिएको थियो। सल्यानमा हाल शून्यदेखि 15 महिनासम्मका 3924 जना, 16 23 महिनासम्मका 2417 जना तथा 16 59 महिनासम्मका 9288 जना बालबालिकाले नियमित तथा पुनः खोप सेवा प्राप्त गरिसकेका छन्। खोप लगाउनुपर्ने उमेर समूहका कुनै पनि बालबालिका खोप सेवाबाट वञ्चित नरहेको सुनिश्चित गरिएकाले जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको स्वास्थ्य कार्यालय सल्यानले जनाएको छ। कार्यक्रममा बोल्दै जिल्ला खोप समन्वय समितिका संयोजक तथा जिल्ला समन्वय समितिका प्रमुख बेलाराम रावलले पूर्ण खोप सुनिश्चितता घोषणा अन्तिम लक्ष्य नभई यसको दिगोपना कायम राख्न अझ ठूलो जिम्मेवारी भएको बताउनु भएको छ। उहाँले जन्मिने हरेक बालबालिकाले समयमै सबै खोप प्राप्त गर्ने वातावरण निर्माण गर्न स्थानीय तह, स्वास्थ्य संस्था, जनप्रतिनिधि र अभिभावक सबैको साझा जिम्मेवारी रहेको पनि बताउनु भएको छ।
0: सामाजिक सञ्जालमा एक युवतीलाई खुकुरी देखाएर डर त्रास फैलाइएको र कुटपिट गरेको भिडियो पोस्ट गर्ने युवकलाई प्रहरीले लागु औषध सहित पक्राउ गरेको छ। दाङको तुलसीपुर उपमहानगरपालिका दुई भम्के निवासी 24 वर्षीय रमेश ठाडा मगरलाई इलाका प्रहरीले तुलसीपुरबाट खटिएको प्रहरी टोलीले असार 2 गते उनकै घरबाट पक्राउ गरेको जिल्ला प्रहरीले दाङका प्रवक्ता तथा डीएसपी डाक्टर हेमबहादुर केसीले जानकारी दिनुभएको छ। उनले एक युवतीलाई जंगलमा लगेर खुकुरी देखाइ धम्काएर कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो। उनको घरमा प्रहरीले खानतलासी गर्दा पेगा म्याक्स 1 ट्याब्लेट, क्रोहमो 41 ट्याब्लेट, एन्टीकोप 2 ट्याब्लेट र नाइट्राजोम 5 ट्याब्लेट लागू औषध बरामद गरेको छ। उक्त घटनामा भिडियो खिच्न सहयोग गर्ने तुलसीपुर 2 बालापुरका 21 वर्षीय जीवराज खत्रीलाई समेत प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेका दुवैजनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। पीड़ित युवतीको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
1: दाङको घरायप महानगरपालिकाले आगामी आर्थिक वर्ष 2083-84 को लागि नयाँ नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। नगरसभाको 19 अधिवेशनको पहिलो बैठकमा नगर प्रमुख नरुराल चौधरीले हिजो आधा नयाँ र आधा जसो पुरानालाई निरन्तरता दिएको नीति तथा कार्यक्रम पेश गर्नुभएको हो। नीति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य, कृषि पूर्वाधार, वन पर्यावरण, सहकारी तथा बजार व्यवस्थापन एवं फोहोर व्यवस्थापन र कर संकलन लगायत थुप्रै क्षेत्रमा केही नयाँ नीति लिने भनिएको छ भने धेरै जसो पुरानै नीति तथा कार्यक्रमलाई निरन्तरता दिँदै नगरको समग्र विकासलाई अघि बढ़ाउने भनिएको छ। घोराइप महानगरपालिकाले पहिचान गरेका स्थानीय गौरवका आयोजनाहरूलाई प्राथमिकताका साथ लगानी गर्ने र क्रमागत आयोजनालाई पनि उत्तिकै प्राथमिकताका साथ कार्यान्वयन गरिने भएको छ। हरेक घरदूरीबाट 20 मिनट भन्दा बढ़ी पैदल यात्रा गर्न नपर्ने गरी सवारी साधनको पहुँच विस्तार गर्ने पनि भनिएको छ। यसै गरी उपमहानगरपालिकाका 19 वडा कार्यालयहरूमा 12 महिना सञ्चालन हुने गरी सड़क स्तर उन्नति तथा कालोपत्रे कार्यलाई भने निरन्तरता दिइने भएको छ। टुक्रे योजना आयोजनाहरूलाई कम गर्दै लैजाने, गाउँ बस्ती जोड्ने साना खोल्सा तथा खहरे खोलाहरूमा कलभट निर्माणलाई सहज बनाइनेछ भने नक्सा पास अनुमति नलिएका घर धनीहरूको भवन निर्माण गर्ने ठेकेदार तथा निर्माण व्यवसायीलाई कार्यवाही गरिने समेत भएको छ। नगर क्षेत्रका खरका छाना हटाउने कार्यक्रमलाई निरन्तरता दिने, वर्षाको पानीलाई रिचार्ज गर्ने तथा प्रशोधन गरी प्रयोगमा ल्याउन रेन वाटर हार्वेस्टिङको प्रविधिलाई प्रोत्साहन गर्ने, विद्युत नपुगेका बस्तीहरूमा विद्युत विस्तारका लागि उज्यालो बस्ती अभियानको नीति लिने, नगर क्षेत्रका खोला खोल्सा सिमसारहरूको सम्भाव्यता अध्ययन गरी पानीका मुहान संरक्षण गरी पर्यटन तथा रोजगारीको क्षेत्रमा विकास गर्ने उपमहानगरपालिकाले नीति लिएको छ। यसै गरी कृषिमा धान, गहुँ, मकै, मसुरू लगायतका खाद्यान्न तथा मसला बालीका उन्नत बिउ 50% अनुदानमा वितरण गर्ने, कम्पोस्ट मल उत्पादनमा अनुदान रैथाने बिउ संरक्षण तथा फर्म व्यवसायलाई आवश्यक सामग्री पनि अनुदानको व्यवस्था गर्ने जनाएको छ। महिला तथा लक्षित वर्ग का कृषकलाई तरकारीको सिड किट निशुल्क वितरण गर्ने, किसान परिचय पत्र वितरणका लागि सूचीकरण कार्यक्रमलाई निरन्तरता दिने, बाँझो जमीन उपयोगका लागि भूमि बैंक कार्यक्रमलाई कार्यान्वयनमा लैजाने लगायतका कार्यक्रमहरू समेत नीतिमा लिइएको छ।
0: पोषण मार्फत जीवन रूपान्तरण कार्यक्रम मार्फत भएका कार्यक्रमहरूको अनुगमन गरिएको छ। ब्याक वार्ड सोसाइटी एजुकेशन बेसको व्यवस्थापन र हेलन क्लेरल तथा आईडी नेपालको सहयोगमा सञ्चालन भएको पोषण मार्फत जीवन रूपान्तरण कार्यक्रमको अनुगमन गरिएको हो। ब्याक वार्ड सोसाइटी एजुकेशन बेस हेलन क्लेलर आईडीई नेपाल र बबई गाउँपालिकाका प्रमुख प्रतिनिधि र कर्मचारीहरूको संयुक्त टोलीले पोषण लक्षित कार्यक्रमका योजना, शुद्ध खानेपानीका लागि जडान गरिएका फिल्टर र अर्ग्यानिक खेतीका लागि तयार गरिएका गडेवाला खेतीको अनुगमन गरिएको हो। अनुगमन पश्चात भएको समीक्षा कार्यक्रममा बोल्ने वक्ताहरूले पोषणयुक्त र स्वास्थ्य समाज निर्माणका लागि सरकारी र गैर सरकारी संस्था, स्थानीय जनप्रतिनिधि, कर्मचारीहरूको भूमिका महत्वपूर्ण हुने बताएका छन्। कार्यक्रममा बोल्दै बबई गाउँपालिकाका अध्यक्ष कुलबहादुर खत्री छेत्रीले सरकारको क्रियाकलापलाई विभिन्न संघ संस्थाले पुलको रूपमा काम गरेर सहयोग गरेको बताउनुभयो। ब्याकवार्ड सोसाइटी एजुकेशन बेसको व्यवस्थापन र हेलन क्लेलर तथा आईडी नेपालको बबई गाउँपालिकामा रहेका दुईवटा सामुदायिक विद्यालयमा सिंगल भेसन फिल्टर जडान गरिएको छ। यसै गरी दंगी शरणमा एक, राजपुर र गढ़वा, राप्तीमा एक एकवटा, शान्तिनगरमा एकवटा डबल भेसन फिल्टर जडान गरिएको छ। त्यसै गरी विभिन्न समुदायमा कुपोषण विरूद्ध कार्यक्रम सञ्चालन र गढ़ेला खेतीका लागि कार्यक्रमहरू गरिएको छ। अनुगमनका क्रममा बबई गाउँपालिका अध्यक्ष कुलबहादुर खत्री, प्रवक्ता तिलकराम भण्डारी, वडा अध्यक्ष लगायतको सहभागिता रहेको थियो।
1: विपद पूर्व तयारी तथा प्रतिकार सम्बन्धी टेबल टप अभ्यास हिजो राप्ती उपत्यका देउखुरीमा सम्पन्न भएको छ। लुम्बिनी प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयको आयोजना एवं सुपर परियोजना युनिसेफको समन्वयमा कार्यक्रम भएको हो। विपद पूर्व तयारी तथा प्रतिकारीलाई प्रभावकारी बनाउन विपद आउनु अघि आवश्यक तयारी, विपदको समयमा अप्नाउनु पर्ने सुरक्षा उपाय र विभिन्न निकायबीचको समन्वयलाई थप प्रभावकारी बनाउने उद्देश्यले अभ्यास गरिएको हो। कार्यक्रममा विशेष गरी भूकम्प जस्ता प्राकृतिक विपदका समयमा नागरिकले अप्नाउनु पर्ने सावधानीका विषयमा समेत छलफल गरिएको छ। भूकम्प आउनु अघि घर तथा भवनलाई भूकम्प प्रतिरोधी बनाउने, घरभित्रका सामान सुरक्षित रूपमा राख्ने, आपतकालीन उद्धार सामग्री तयारी अवस्थामा राख्ने र परिवारका सदस्यहरूबीच सुरक्षित स्थान तथा सम्पर्क योजनाबारे जानकारी गराउने विषयमा समेत जोड़ दिएको थियो। भूकम्प आइहालेमा अप्नाउनु पर्ने उपाय, जोखिममुक्त संरचनाबाट टाढा रहनुपर्ने, साथै भूकम्पपछि घाइतेको उद्धार, प्राथमिक उपचार, सुरक्षित आश्रय व्यवस्थापन, राहत तथा उद्धार सामग्रीको व्यवस्थापन र क्षतिको यथार्थ मूल्याङ्कनमा सम्बन्धित निकायहरूको समन्वय आवश्यक रहेको समेत बताइएको छ। लुम्बिनी प्रदेश सरकारले पनि विपद जोखिम न्यूनीकरणलाई प्राथमिकतामा राख्दै पूर्व तयारी, जनचेतना अभिवृद्धि, उद्धार तथा राहत सामग्री व्यवस्थापन, सुरक्षा निकाय र स्थानीय तहबीचको समन्वय तथा विपद प्रतिकार क्षमताको विकासमा विशेष ध्यान दिनुपर्ने विषयमा समेत छलफल गरेको थियो।
0: दाङ जिल्लाका विभिन्न सामुदायिक वन क्षेत्रबाट प्रहरीले चार नाल, भरूवा बन्दुक र त्यसमा प्रयोग हुने सामग्री बरामद गरेको छ। बुधबार प्रहरी चौकी रामपुरबाट प्रहरी सहायक निरीक्षक टेक बहादुर कोसारीको कमाण्डमा खटिएको प्रहरी टोलीले घोराही उपमहानगरपालिका दुई स्थित गौरी बबई सामुदायिक वनमा गस्ती गर्ने क्रममा तीन नाल अवैध भरूवा बन्दुक फेला पारी बरामद गरेको हो। प्रहरीका अनुसार उक्त स्थानमा 42 फलामका टुक्रा, 20 केप, 1 चक्कु र करिब 200 बारूद समेत बरामद गरिएको छ। यसै गरी यता इलाका प्रहरी कार्यालय तुलसीपुरबाट इन्सपेक्टर असीम हमालको कमाण्डमा खटिएको प्रहरी टोलीले 2 गस्तीको क्रममा तुलसीपुर 13 सामुदायिक वनबाट एउटा भरुवा बन्दुक बरामद गरेको थियो। बरामद गरिएका सबै सामग्री नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी डाक्टर हेम बहादुर केसीले जानकारी दिनुभएको छ।
1: आजको परिवेशमा अब छोटो विश्राम।
6: किसानहरूका लागि खुशीको खबर।
3: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर भएको यस नन्दन फिट प्राली तुलसीपुरमा गाई, भैँसी, बाख्रा, कुखुरा, बंगुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट उपलब्ध छ। साथै जापानिज टेक्नोलोजीको माछाको दाना, युरोपियन टेक्नोलोजीको गाई, भैँसी, बाख्राको दाना पनि पाइन्छ। एक पटक प्रयोग गरेर त हेर्नुहोस्, सोचे भन्दा राम्रो नतिजा पाउनुहुनेछ।
6: नन्दन फिट प्रणाली तुलसीपुर 9 दोघरे दाङ, फोन नम्बर 082-416-002 र मोबाइल नम्बर 98-578-23-971।
1: विश्रामपछि तपाईलाई पुनः स्वागत छ। अब बाँकी खबर।
0: रूकुम पश्चिममा पछिल्लो चार आर्थिक वर्षको स्वास्थ्य तथ्याङ्कले संस्थागत सुत्केरी सेवा लिने महिलाको संख्या घट्दै गएको देखाएको छ। स्वास्थ्य सेवा कार्यालय रूकुम पश्चिमले सार्वजनिक गरेको तथ्याङ्क अनुसार संस्थागत सुत्केरी सेवा लिने महिलाको संख्या घटेको पाइएको हो। बितेको आर्थिक वर्ष 2079-80 3,295 जना संस्थागत सुत्केरी भएकोमा चालू आर्थिक वर्ष 2082-83 घटेर 2,508 झरेको छ। स्वास्थ्य सेवा कार्यालयका जनस्वास्थ्य अधिकृत हरिबहादुर पुनले प्रस्तुत गरेको तथ्याङ्क अनुसार 2079-80 3,295, 80-81 2,863, 81-82 2,945 र चालू आर्थिक वर्ष 2082-83 2,508 महिला स्वास्थ्य संस्था पुगेर सुत्केरी भएका छन्। यसले पछिल्लो चार वर्षमा संस्थागत सुत्केरी सेवाको उपयोगमा कमी आउने आएको संकेत देखाएको छ। यस्तै गरी 20 वर्ष भन्दा कम उमेरका किशोरी आमा हुने संस्थागत सुत्केरीको संख्या पनि बितेको आर्थिक वर्ष 2079-80 854 रहेकोमा चालू आर्थिक वर्ष 2082-83 698 रहेको छ। बीचका वर्षहरूमा कर्मशः 752 र 795 सुत्केरी भएको तथ्याङ्क उल्लेख गरिएको छ। संस्थागत सुत्केरी मध्ये 20 वर्षभन्दा कम उमेरमै आमा बन्नेको प्रतिशत भने बढ़दो रहेको छ। 79-80 करिब 26% रहेको यो अनुपात 80-81 26% त्यसै गरी 81-82 27% र 82-83 28% पुगेको छ। कुल संस्थागत सुत्केरीको संख्या घट्दै गए पनि किशोरी आमाको अनुपात बढ़नु चिन्ताको विषय भएको जनस्वास्थ्य अधिकृत पुनले बताउनुभयो। यसले किशोरावस्थामै विवाह र गर्भ धारण हुने प्रवृत्ति अझै चुनौतीका रूपमा रहेको उहाँले बताउनु भएको छ।
1: राष्ट्रिय स्वतन्त्र पार्टीले महाधिवेशनका प्रतिनिधि र उम्मेद्वारहरूका लागि शुल्क निर्धारण गरेको छ। पार्टीका अनुसार प्रतिनिधि ले 5,000 रूपियाँ शुल्क निर्धारण गरिएको छ। यस्तै पार्टी सभापतिको उम्मेद्वार हुनेले 51,000 तथा उपसभापति महामन्त्री र सहमहामन्त्रीको उम्मेद्वारले समान शुल्क 41,000 रूपियाँ बुझाउनु पर्नेछ। केन्द्रीय सदस्यका लागि 21,000 रूपियाँ शुल्क निर्धारण गरिएको छ। रासोपाको विधान अनुसार उपसभापति 2 महामन्त्री 4 सहमहामन्त्री हुने व्यवस्था रहेको छ। यसैको सदस्य सहको सदस्य प्रवक्ता एकजना र सहप्रवक्ता 3 मनोनित गर्ने व्यवस्था रहेको छ। 900 केन्द्रीय सदस्य निर्वाचित हुनेछन्। 22 सभापतिले मनोनित गर्ने व्यवस्था रहेको छ। 7 प्रदेशका सभापतिहरू केन्द्रीय समितिको पदेन सदस्य रहने व्यवस्था गरिएको छ। रासोपाले आउँदो सोमबारदेखि बुधबारसम्म चितवनमा पहिलो महाधिवेशन समेत गर्दैछ। रासोपाको निर्वाचन आयोगका अनुसार प्रतिनिधिको संख्या झण्डै 3,000 जना रहेको छ।
0: युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले 60,000 नेपाली घरेलु श्रमिक श्रम स्वीकृति बिना नै कुवेतमा काम गरिरहेको जानकारी गराउनु भएको छ। प्रतिनिधि सभा बैठकमा मन्त्रालय गत बजेटको छलफलमा उठेका प्रश्नको जवाफ दिने क्रममा मन्त्री यादवले यस्तो बताउनु भएको हो। त्यसरी बसेकाहरूलाई कुनै अप्ठ्यारो पर्दा सहयोग गर्न कठिन हुने उहाँले बताउनुभयो। घरेलु श्रमिकको विषयमा अहिले आफूहरू पोलिसी ट्र्यापमा फँसेको समेत उहाँले बताउनुभयो। मन्त्री यादवले वैदेशिक रोजगार ऐनलाई समयानुकूल परिमार्जन गर्न सरकारले तीव्रता दिएको पनि बताउनु भएको छ। ऐन संशोधनको मस्यौदा आउँदो आइतबार कानून मन्त्रालयमा पठाउने तयारी भइरहेको भन्दै उहाँले कानूनले पुराना कमजोरीलाई सुधार गर्ने बताउनुभयो। सांसदहरूका प्रश्नको जवाफ दिँदै युवा श्रम तथा रोजगार मन्त्री यादवले 3 तहको सरकारको सहकार्यमा स्वदेशमा नै रोजगारीको अवसर सिर्जना गर्ने काममा सरकार लागि परेको समेत बताउनु भएको छ। विदेशमा गएकाहरूको ज्ञान सिप र अनुभव राष्ट्रको हितमा लगाउने गरी उनीहरूको तथ्याङ्क संकलन गर्ने कामलाई सरकारले प्राथमिकताका साथ अघि बढ़ाएको पनि उहाँले बताउनु भएको छ।
1: विशेष अदालतले सम्पत्ति शुद्धिकरण सहित विभिन्न कसुरमा मुछिएका दीपक भट्ट र सुलभ अग्रवाललाई पूर्वपक्षका लागि थुनामा पठाउने आदेश दिएको छ। पछि प्रमाण परीक्षण गर्दै जाँदा ठहरे बमोजिम हुने गरी उनीहरूलाई थुनामा राखी मुद्दाको पूर्वपक्ष गर्न अदालतले आदेश दिएको हो। अग्रवालको हकमा स्वास्थ्य उपचारलाई मध्यनजरमा राख्न अदालतले भनेको छ। उनीहरूबाट बरामद भएका विदेशी विनियम अमेरिकी डलर र थाई भाट नेपाल राष्ट्र बैंकमा पठाउन समेत भनिएको छ। भट्ट र अग्रवाल विरूद्ध सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग र केन्द्रीय अनुसन्धान ब्यूरोले अनुसन्धान गरी उनीहरू विरूद्ध विशेष अदालत उच्च अदालत जिल्ला अदालतमा छुट्टा छुट्टै मुद्दा दायर गरिएको थियो। उनीहरूमाथि बीमा ऐन सम्बन्धी कसुर, बैंकिङ कसुर, सम्पत्ति शुद्धिकरण निवारण ऐन अन्तर्गत कसुर, धितुपत्र सम्बन्धी कसुर र विदेशी विनियम ऐन सम्बन्धी कसुर गरेको आरोप रहेको छ।
0: सरकारले यही असारको तेस्रो हप्तादेखि सुकुमवासीहरूलाई लाल पूर्जा वितरण शुरू गर्ने जनाएको छ। आउँदो आर्थिक वर्षको बजेटमाथि प्रतिनिधि सभामा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै भूमि व्यवस्था मन्त्री प्रतिभा रावलले सुकुमवासीहरूलाई लाल पूर्जा वितरण गर्ने तयारीमा रहेको जानकारी गराउनुभएको हो। काठमाण्डुका सुकुमवासीलाई विस्थापन गरी सरकारले होल्डिङ सेन्टरमा राखिरहेको छ। लामो समय होल्डिङ सेन्टरमा राख्दा विभिन्न समस्या आएको भन्दै सुकुमवासीहरूले तत्कालै उचित व्यवस्थापन गर्नुपर्ने माग गर्दै आएका छन्। अघिल्ला सरकारहरूले भूमि आयोग मार्फत काम गर्दै आएकोमा अहिलेको सरकारले भूमि सम्बन्धी समिति बनाएर सुकुमवासीको व्यवस्थापनको काम अगाडि बढ़ाएको हो। मन्त्री रावलले विगतका आयोगहरू राजनैतिक भर्ती केन्द्र मात्र बनेकाले सुकुमवासी समस्या समाधान हुन नसकेको टिप्पणी गर्नुभएको छ। उहाँका अनुसार बितेको 30 वर्षमा 12 लाख निवेदन प्राप्त भए पनि अहिलेसम्म 9,000 मात्रै पूर्जा पाउनु लज्जास्पद अवस्था रहेकाले सरकारले संरचनागत परिवर्तन गरेको बताउनुभयो। यसै गरी सहकारी क्षेत्रको समस्याका बारेमा जवाफ दिँदै मन्त्री प्रतिभा रावलले समस्याग्रस्त सहकारीका बचतकर्ताको बचत फिर्ता गर्न राज्य कोषको एक पैसा पनि खर्च नभएको दावी गर्नुभएको छ।
1: र नेपालमा मनसून प्रवेश गर्ने औसत मिति पार भएको 4 दिन बितिसक्दा पनि मनसून भित्रिएको छैन। एक हप्ता अघि नै नेपालको सीमा क्षेत्रमा आइपुगेको मनसून अझै अघि बढ़न नसकेको मौसमविदहरूको भनाई छ। त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सह प्राध्यापक एवं मौसमविद डाक्टर विनोद पोखरेलका अनुसार एक हप्तादेखि मनसून जहाँको तै स्थिर रहेको छ। जुन 13 तारीकमा मनसून भित्रिने औसत मिति भए पनि 10 दिनसम्मको अघि पछिलाई सामान्य मानिन्छ। तर यस वर्ष प्रशान्त महासागरमा उत्पन्न भएको एल निनोका कारण निकै कम पानी पर्ने अनुमान गरिएकाले मनसूनको यो ढिलाइले चिन्ता बढ़ाएको हो। मौसमविद डाक्टर पोखरेलले यसपटक पश्चिमी क्षेत्र सहित धेरै ठाउँमा चरम सुक्खा हुने जोखिम रहेको समेत बताउनु भएको छ। नेपालमा पछिल्लो 15 मध्ये धेरै जसो हिउँद सुक्खा बनेका छन् भने गएको वर्ष मध्यप्रदेशलाई सुक्खा क्षेत्र घोषणा गरिएको थियो। यस्तै लगातार पछिल्लो 3 हिउँदमा 80% भन्दा कम पानी परेको छ, जुन चरम सुक्खाको अवस्था रहेको छ।
0: यिनै खबरसँगै आजको परिवेशको समय सकिएको छ। सम्पूर्ण रेडियोका प्राविधिक सहकर्मी र तपाईँ श्रोतालाई धन्यवाद दिँदै सहकर्मी प्रेम कुमारी मगरसँगै म चेतन ओली पनि विदा हुन्छौं।
1: नमस्कार।

0: के तपाईँ विज्ञापनमा लगानी गरी आफ्नो व्यापार व्यवसायको प्रवर्धन गर्न चाहनुहुन्छ? यदि त्यसो हो भने हामी तपाईँको माध्यम बनेर आएका छौ। विज्ञापन शाखा रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज सल्यान रोड तुलसीपुर दाल। सम्पर्क फोन नम्बर 082-521-847
1: र 082-521-880।

0: मकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: बिहान 7 बजेको प्रकृति समय सन्देश बासी र सडे गलेका खाने कुराहरू नखाऊ
2: तपाईको बगैंचा सुन्दर बनाउने कौशी खेतीलाई सफल बनाउने र हरियाली सपनालाई साकार पार्ने भरपर्दो गन्तव्य
3: सृजना नर्सरी एन्ड एग्रोफार्म
2: यहाँ फलफूलका बिरुवा बाह्रमासे तथा सिजनल फूलका बिरुवा तरकारीका बिरुवा सजावटी बिरुवा तथा आकर्षक गमलाहरू उपलब्ध छन्
3: साथै पोषणयुक्त तयारी माटो गडौलाको मल बोन मिल कोकोपीट कौशी खेतीका सामग्री र विभिन्न बिउहरू पनि पाइन्छन्
2: अनुभवी प्राविधिक तथा माली सेवा समेत उपलब्ध भएकाले तपाईँको बगैंचा अझ व्यवस्थित र आकर्षक बन्नेछ
3: आजै सम्पर्क गर्नुहोस् सृजना नर्सरी एन्ड एग्रोफार्म तुलसीपुर छ स्टार चोक रजौरा दाङ
2: संचालक सेवकराम भण्डारी मोबाइल नम्बर 9558820178 र 9134411448
4: सृजना नर्सरी एन्ड एग्रोफार्म हरियाली जीवनको सुन्दर शुरूआत
5: मेरी आमोइनी घट बोलाएछ माग्ने अब यो झ्याल ढोका अनि चौकस कहाँबाट ल्याउँछस् त
6: अब कहाँबाट ल्याउनु बरु यो जमानामा सुन किन्न साह्रै सजिलो छ अब यो झ्याल ढोका चौकस यो दाको त कुरै नगरौ साह्रै गाह्रो पो छ त
5: मेरी आमोइनी तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 6 गुमरा चोकदेखि अलिकति दक्षिण पश्चिमतिर कञ्चनजङ्घा समिट तथा फर्निचर उद्योग छ त्यही गएर ल्याए हुँदैन
6: यसका बाजे लाटाले हानेर बारीका पाटामा पुर्याइदियो भनेको त बुद्धि पो दिएर गएछ यसका बाजे म चाहिँ गुटुङटुङ दगुरेर गएँ अहिले भर्खर कञ्चनजङ्घा समिट तथा फर्निचर उद्योगमा
7: हामी कहाँ साल सिसौ असना सालको चौक झ्याल ढोका कडी पाउनुका साथै फर्निचर सम्बन्धी सम्पूर्ण सामानहरू होलसेल एवं फुटकर बिक्री गरिन्छ
8: कञ्चनजङ्घा समिल तथा फर्निचर उद्योग तुलसीपुर महानगरपालिका छ गुमरासो डाङ प्रोप्राइटर हेमन्त प्रकाश ओली सम्पर्क मोबाइल नम्बर 9558823894 9484148994
9: छोराले खोजेको
10: आमाले रोजेको
9: सम्पूर्ण गृहिणीको रोजाई नवरत्न भोग
10: गृहपति
9: माइलोदाई र भूपति भोग ब्रान्डको चामल खाऊ स्वाद गुणस्तर र भरोसाको संगम अब त धन खुसीको खबर
10: नवरत्न भोग गृहपति माइलोदाई र भूपति भोग ब्रान्ड चामलको प्रत्येक बोरा खरिदमा पाउनुहोस् आकर्षक उपहार
9: का लागि आधिकारिक विक्रेता
10: मोहिनी ट्रेडर्स तुलसीपुर 5 ग लाइन दाङ रौनियार क्लिनिकको पूर्वपट्टि कुनामा
9: सम्पर्कका लागि फोन
10: 08259075753 र मोबाइल 9808864071
9: दुवै मिलेर नवरत्न भोग गृहपति माइलोदाई
10: र भूपति भोग आज रोज्नुहोस् स्वाद र उपहार दुवै जित्नुहोस्
2: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
3: लगनशीलता र सामूहिक प्रतिबद्धता हाम्रो शान गुणस्तरीय र सर्वसुलभ शिक्षा हाम्रो अभियान भन्ने नाराका साथ देशकै नमूना विद्यालयको रूपमा स्थापित यस गुरुजजुर नमूना माध्यमिक विद्यालय तुलसीपुर 4 रक्षा चौर दाङमा कृषि बाली विज्ञान सहित कक्षा 11 साइन्स म्यानेजमेन्ट एजुकेशन सोसियोलोजी कम्प्युटर साइन्स र होटेल म्यानेजमेन्टमा भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ
2: थप जानकारीका लागि गुरुजजुर नमूना माध्यमिक विद्यालय तुलसीपुर रक्षा चौर दाङ फोन नम्बर 0825200005 मोबाइल नम्बर 9857215524 र 9857222915
11: रौनियार डेन्टल क्लिनिक रौनियार मेडिकल भएकी भवनबाट विगत 15 वर्षदेखि डाक्टर मुक्तिनाथ रौनियार अर्थोडन्टिक्सबाट दैनिक रूपमा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ
12: हाम्रा सेवाहरू:
13: दन्त परीक्षण तथा परामर्श सेवा,
12: दाँतको एक्सरे,
13: दाँत सफा गर्ने,
12: दाँत निकाल्ने,
13: दाँत भर्ने,
12: दाँतको जरादेखि उपचार गर्ने,
13: कृत्रिम दाँत लगाउने,
12: बच्चाहरूको दाँतको विशेष उपचार,
13: नमिलेको दाँत मिलाउने विशेषज्ञ सेवा,
12: दाँतको कस्मेटिक उपचार,
13: साथै मुखमा हुने घाउ, खटिरा, अल्सरको अनुसन्धानमूलक उपचार तथा शल्यक्रिया, मुखको जोड्नीमा आउने समस्याहरूको उपचार, दाँत, मुख तथा हड्डीको चोटपटकको उपचार। सम्पर्क रौनियार डेन्टल क्लिनिक, तुलसीपुर 5 गलाइन डाङ, मोबाइल नम्बर 9558725188 र 9848404188।
14: कम्प्युटर, ल्यापटप, प्रिन्टर, अनलाइन सीसीटीभी क्यामेरा एकै पटक बिग्रिनु पर्ने, कहाँ बनाउने होला? म त हैरान भइसके।
15: ए बहिनी पनि, किन एक्लै गुनगुनाउँदै हुनुहुन्छ? तपाईँको यी समस्याको समाधान एउटै छानामा नि हुने ठाउँ छँदैछ नि, अवतार टेक्नोलोजी वर्ल्ड।
14: हजुर, आईटी विशेषज्ञ सुरेश केबी ओलीद्वारा सञ्चालित पुरानो अवतार कम्प्युटर एन्ड टेक्नोलोजी पसल नयाँ व्यवस्थापनका साथ अवतार टेक्नोलोजी ओल्ड, तुलसीपुर 5 ग लाइन, रौनियार मेडिकलदेखि दुई घर दक्षिण पूर्वतर्फ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ।
16: हाम्रा सेवाहरू: फिंगर प्रिन्ट हाजिर मेसिन, ल्यापटप, कम्प्युटर, अनलाइन वायरलेस सीसीटीभी क्यामेरा र प्रिन्टर बिक्री गरिनुका साथै मर्मत पनि गरिन्छ। म्याकबुक सेटअप, सर्भर कम्प्युटर सेटअप, इन्टरनेट एन्ड नेटवर्किङ सेटअप, आईटी सपोर्ट, एआई सर्भिसेस र डाटा रिकभरी गरिनुका साथै आईटी सँग सम्बन्धित सम्पूर्ण काम गरिन्छ।
14: थप जानकारीका लागि प्रोप्राइटर सुरेश केबी ओली, मोबाइल नम्बर 9848733923 र 9742965913। नोट, सपोर्ट र सर्भिसको सुविधा पनि रहेको छ।
16: प्रविधिको रफ्तार सँगै हामी तपाईँसँगै।
17: कोहलपुर मेडिकल कलेजका मानसिक तथा नशारोग विशेषज्ञ डाक्टर मोहन बेलबासे पानस मेडिको फर्मा तुलसीपुरमा आउने बारे अत्यन्त जरुरी सूचना।
18: डाक्टरद्वारा उपचार हुने रोगहरू:
17: छारे रोग, मिर्गी रोग, बाख्रे रोग, बेला बेलामा बेहोस हुने, लामो समयदेखि टाउको दुख्ने, मुटुको धड्कन बढ्ने, शरीर काप्ने, पसिना आउने, झस्कने, तर्सने भएमा, निद्रा नलाग्ने, बढी निद्रा लाग्ने, शरीर झमझम गर्ने, पोल्ने वा दुख्ने, काम गर्न मन नलाग्ने, दिक्क लाग्ने भएमा, यौन इच्छामा कमी, रक्सी तथा नशालु पदार्थ सेवन, बढी बोल्ने, रिसाउने, झर्कने, दिमागमा एउटै कुरा बारम्बार दोहोरिरहने र एउटै काम बारम्बार गर्नुपर्ने भएमा,
18: बालक वा वृद्धहरूमा कुनै पनि किसिमको असामान्य व्यवहार देखा परेमा, एक्लै बर्बराउने, बिना कारण हाँस्ने, रुने, एकान्तमा बस्ने जस्ता लक्षणहरू देखा परेमा तुरन्त सम्पर्क राख्नुहोला।
14: बिरामी चेक जाँच हुने मिति अषाढ 7 गते आइतबार र 8 गते सोमबार बेलुकासम्म। सोमबारका लागि बिरामीले पहिले नै नाम दर्ता गराउनु पर्नेछ। सम्पर्क पानस मेडिको फर्मा, तुलसीपुर 5 दाङ, राप्ती प्रादेशिक अस्पताल अगाडि।
19: गर्मी बढ्दैछ, पानीको स्रोत सुक्दैछ, सानो लापरवाहीले गर्दा भोलि ठूलो संकट निम्तिन सक्छ।
14: पानीको सही प्रयोग गरौ, पानी खेर नफालौ, उमालेर वा फिल्टर गरेर मात्रै सफा पानी पिउने गरौ।
19: तुलसीपुर 3 रहेको अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाद्वारा जनहितमा जारी सन्देश।
20: बल्ल निभ्यो, गएको वर्ष अग्निरेखा बनाएर मात्रै छोड्यौं, सरसफाई गरेनौ, त्यसैले आज दुःख पाइयो। अब तुरन्तै अग्निरेखाको सरसफाई गर्नुपर्ने भयो, हामी सबै जुटेर यसको सरसफाई गरौं है।
21: यो सुक्खा मौसममा वन जंगलमा आगो लाग्ने सम्भावना बढी हुने हुँदा हामी सबैले आगो लाग्नबाट सतर्कता अप्नाउनु पर्दछ।
20: वन जंगलमा जाँदा चुरोट खाने, जथाभावी आगो सल्काउने काम गर्नु हुँदैन।
21: वनमा आगो लगाउँदा रुख बिरुवा मर्नुका साथै वनमा पाइने जीव जन्तु चराचुरुङ्गी पनि मर्न सक्छन्।
20: वनलाई आगोबाट बचाउ, प्राकृतिक सम्पत्तिको सुरक्षा गरौं।
21: डिभिजन वन कार्यालय दाङ र रेडियो प्रकृति एफएम द्वारा वन डढेलु नियन्त्रणका लागि जनहितमा जारी सन्देश।
0: के तपाईँ विवाहको लागि राम्रो पार्टी प्यालेसको खोजीमा हुनुहुन्छ
1: कि त कुनै सभा समारोह तथा कार्यक्रमहरू सञ्चालन गर्नको लागि टेन्ट तथा साउन्ड सिस्टम भाडामा लिन चाहनुहुन्छ?
0: यदि त्यसो हो भने तपाईँको हर समस्याको समाधान श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस।
1: हजुर, विवाह पार्टी, पूजा, व्रतबन्ध, सभा समारोह लगायत कार्यक्रमहरू सञ्चालन गर्नको लागि हामीलाई सम्झनुहोस्। साथै साउन्ड सिस्टम र टेन्ट भाडामा पनि उपलब्ध गराइन्छ।
0: सम्पर्क श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस, तुलसीपुर 5 राप्ती प्रादेशिक अस्पतालको अगाडि, समीक्षालय भवन।
1: प्रोपराइटर सिन्धुली श्रेष्ठ। मोबाइल नम्बर 9847844683 र 9847864770। सेवा गर्ने मौका दिनुहोस्।

0: नया युग को नया आवाज रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ट्ज।
1: साथीले विवाह समारोहमा आइजो भनेर हैरान गरेकी छ। आफ्ना भने राम्रा गहना नै छैन, पैसा भएर मात्र के गर्नु, कहाँ राम्रा गहना पाइन्छ आफूलाई थाहा नै छैन।
2: किन पिर गरेकी नानी, जाउँ मसँग सुबोध मूल्यमा गुणस्तरीय गहना पाइने पसल, ज्योति गहना पसल।
3: हजुर, हामी कहाँ काँचो नम्बर 1 सुनचाँदीका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष कालीगरद्वारा ग्यारेन्टीका साथ तयार गरिन्छ। साथै पुराना गहनाहरूसँग नयाँ गहना पनि साटिन्छ।
4: विगत लामो समयदेखि तपाईँको सेवामा समर्पित
3: ज्योति गहना पसल विष्णु भूषालसँग सँगै सचेको घरमा तुलसीपुर दाङ। प्रोप्राइटर हरिबिक। सम्पर्क मोबाइल 98578720308।
4: सधैँ सेवा गर्ने अवसर दिनुहोस्।
5: के तपाईँ कुखुरा पालन गर्ने सोचमा हुनुहुन्छ
6: कि त गाई भैँसीका लागि आवश्यक गुणस्तरीय दानाको खोजीमा हुनुहुन्छ?
5: एक पटक सम्झनै पर्ने नाम शिवशक्ति पोल्ट्री फिड सप्लायर।
6: हजुर, हामी कहाँ ब्रोइलर कुखुराको दाना, चल्ला, गाई भैँसीको दाना, खसी बाख्राको दाना होलसेल तथा फुटकर सुपथ मूल्यमा बिक्री गरिन्छ। साथै कुखुराको दाना खुवाउने भाँडा पनि उपलब्ध छ।
5: पोषक दानाको आधिकारिक विक्रेता शिवशक्ति पोल्ट्री फिड सप्लाइज, तुलसीपुर 5 सल्यान रोड दाङ, खानेपानी कार्यालयको ठिक अगाडि, राप्ती प्रादेशिक अस्पताल जाने बाटोको 3 सटर दक्षिण तर्फ। प्रोप्राइटर सञ्जिता ओली। मोबाइल नम्बर 97452279774। सेवा गर्ने मौका दिनुहोस्।
7: खुशीको खबर।
8: तपाई हाम्रै सहर तुलसीपुरमा नवज्योति आँखा उपचार केन्द्र सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको समयमै जाँच गराई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्। हाम्रा सेवाहरू: आँखा विशेषज्ञद्वारा आँखा चेक जाँच, अत्याधुनिक प्रविधिद्वारा आँखाको पावर जाँच, सबै प्रकारका चस्मा र लेन्सको सुविधा, कन्ट्याक्ट लेन्स तथा भिजन थेरापी क्लिनिक। आँखा जाँच हुने समय आइतबारदेखि शुक्रबार बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म, शनिबार बिहान 7 बजेदेखि दिउँसो 12 बजेसम्म। थप जानकारीको लागि नवज्योति आँखा उपचार केन्द्र तुलसीपुर उपमहानगरपालिका 6 दाङ उच्च अदालतको उत्तर तर्फ। मोबाइल नम्बर 98680719194 र 98228656।
9: नोट: दृष्टि विशेषज्ञ आशिष चौधरीबाट दैनिक रूपमा आँखा चेक जाँच तथा उपचार भइरहेको छ।
10: कागती र खरानीको प्राकृतिक शक्तियुक्त ध्वनि हर्बल साबुन, अब शक्तिशाली माइक्रो स्क्रबरका साथ, जसको खस्रो पनले जिद्दीता घटाई भाँडा चम्काउँछ अझ चिलिक्क, मात्र रु 10 र रु 20 उपलब्ध।
11: घर आँगन सुन्दर बनाउनका लागि फुलहरूको बगैँचा बनाउनु पर्नेछ। नयाँ नयाँ प्रजातिका फुलका बिरुवाहरू कहाँ पाउँछ होला?
12: ओहो दाई, के सोचमा परिरहनु भएको छ त? नेचुरल नर्सरी छँदैछ नि, मेरो घरमा भएका सबै फुलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो। सबै प्रकारका फुलका बिरुवाहरू पाउँछ नि त्यहाँ।
13: हजुर, तपाईँलाई पनि 12 महिना कुनै पनि सिजनल तथा सजावटको फुल, विभिन्न प्रजातिका फलफुलका बिरुवा, बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला, दुबोमाला, पुष्प बुकी, सयपत्रीका माला, सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस्। यति मात्रै होइन, घरमा पुगेर मालीको काम पनि गरिन्छ।
12: थप जानकारीका लागि नेचुरल नर्सरी तुलसीपुर 8 दुधेना दाङ, दाना फ्याक्ट्री नजिकै, सञ्चालक बुद्धिराज पौडेल। मोबाइल नम्बर 98435-27695 र 98102-60000। एक पटक सेवा गर्ने मौका दिनुहोस्।
8: के तपाईँ पनि धेरै अस्पताल धाउँदा धाउँदा हैरान हुनु भएको छ कि त धेरै औषधि खाएर पनि तपाईँको रोग सन्चो भएको छैन? अब चिन्ता लिनु पर्दैन। विगत 17 वर्षदेखि सेवा दिइरहनु भएका वैद्य कालुराम थारूबाट पुरानो भन्दा पुरानो ग्यास्ट्रिक, गानोगोला, युरिक एसिड, बाथरोग, पत्थरी, सुगर, जन्डिस, पाइल्स, निमोनिया, दम, नसा च्यापिएको, हात भाँचिएको, कब्जियत, छारोरोग, सुत्केरीको दुध नहुने, महिनावारी गडबडी, पेट दुख्ने लगायत कुनै पनि समस्याको
14: ग्यारेन्टीका साथ आयुर्वेदिक जडीबुटीबाट सफल उपचार गरिन्छ। थप जानकारीको लागि कालुराम थारू तुलसीपुर 10 पड्डादाङ घरेलु उपचार केन्द्र, मोबाइल नम्बर 98228041।
15: दैनिक विशेषज्ञ सेवा सहित 24 घण्टा इमर्जेन्सी र ओपीडी सेवाको लागि अब चिनारी हस्पिटल प्रणाली तुलसीपुरलाई सम्झनुहोस्।
16: हाम्रा सेवाहरू: नसा तथा हार्जोनी रोग विशेषज्ञ डाक्टर रूपेश कुमार शेरसन,
17: बाल रोग विशेषज्ञ डाक्टर ऋषिकेश काफले, मुटु पेट तथा फिजिसियन डाक्टर फरहान खान, प्रसूति तथा महिला रोग विशेषज्ञ डाक्टर शेखर थापा र सोमनाथ भण्डारी लगायत विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक बिरामीहरूको चेकजाँच तथा उपचार गरिन्छ।
18: साथै नाक कान घाँटी थाला तथा यौन समस्या एवं मनोरोगको उपचार तथा परामर्श जनरल सर्जन डाक्टर गोवर्धन नेपालद्वारा दूरबीन विधिबाट अपरेशन सेवा
16: र वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा दैनिक भिडियो एक्सरे सेवा।
15: विस्तृत जानकारीको लागि चिनारी हस्पिटल प्रणाली गलाइन तुलसीपुर दान, फोन नम्बर 082520601, मोबाइल 97487071 र 98107381।
19: स्वस्थ जीवन हाम्रो कामना, सर्वसुलभ विशिष्ट स्वास्थ्य सेवा हाम्रो चाहना।

0: चिसो हुन्छ के खाना बाबु खा
1: खान्न क्या
0: खाना भनेको चिसो
1: खान्न क्या खान्न भनेपछि कति के चिज गरेर होला
0: यत्रो ठुलो भइसक्यो सधैँभरि मैले खुवाउनु पर्छ अझ खान्न भन्छ
1: तपाईँ मेरो मम्मी हो नि त
0: मम्मी नभन्के तैँले मम्मी भन्दा म को जस्तो लाग्छ अबदेखि सधैँ मलाई आमा भनेर बोला न तैँले आमा भन्दा मलाई संसारको सबै सुख पाए जस्तो लाग्छ मलाई सुख दिनुहोस्
1: आमा।

0: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा।
1: हजुर, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट
2: शरीरका विभिन्न भागमा भएका ट्युमर, क्यान्सर, नाक कान घाँटी, एपेन्डिक्स, मृगौला, अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्।
3: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ, घोराई रोड हात्ती खोवा चोकदेखि 20 मिटर उत्तरतर्फ तुलसीपुर दाङ।
2: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 082-590-401, मोबाइल नम्बर 97487-060-11 र 98-578-40-601।

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: सम्पर्क स्थान भुसाल स्टोर,
2: प्रोप्राइटर विष्णु भुसाल, सुर्खेत रोड तल्लो बाटो तुलसीपुर दाङ, फोन 0825209225, मोबाइल 98578209225।
1: साथै किराना सम्बन्धी सम्पूर्ण सामानहरू थोक तथा फुटकर मूल्यमा बिक्री वितरण गरिन्छ।
3: आईटी सम्बन्धी समस्याहरूका लागि मिड वेस्ट आईटी स्टोर तपाईँको साथमा।
2: हामी कहाँ ल्यापटप, डेस्कटप, प्रिन्टर, फोटोकपी मेसिन, सीसीटीभी, नेटवर्किङ सिस्टम तथा कम्प्युटरका सम्पूर्ण पार्ट पुर्जाहरू सुफत मूल्यमा बिक्री गरिनुका साथै मर्मत पनि गरिन्छ। प्रोप्राइटर सन्तोष साहु बस्नेत, मोबाइल नम्बर 9847306627 र 9825227062,
3: इमेल itstore.dang@gmail.com। मिडवेस्ट आईटी स्टोर, शीतलपुर रोड बाहिनी चौक तुलसीपुर दाङ।
4: जब इन्टरनेट हुन्छ सुपर हिट, छिमेकीले पनि गर्छ लुकी लुकी भिजिट। ViaNet Superhit Internet Pack अब प्रायोरिटी सेवाको सुविधा सहित पाउनुहोस् सेम डे सपोर्ट, 200 Mbps केबल वार्षिक 11,200 एक महिना सित्तैमा, साथै मेश आउट किन्दा 16% डिस्काउन्टको भारी छुट। आजै जोड्नुहोस् ViaNet, अब सबै कनेक्टेड।
5: थप जानकारीको लागि तुलसीपुर दाङमा रहेको ViaNet को शाखा कार्यालयमा सम्पर्क गर्न सक्नुहुनेछ।
6: हामीलाई थाहा छ कि क्यान्सर पत्ता लागिसकेपछि तपाईँको जीवन एकदमै बदलिन्छ। हो, यो साच्चै ठूलो चुनौती हो, तर अब यो चुनौतीलाई तपाईँले एक्लै सामना गर्नु पर्दैन। हामीसँग विश्व स्तरीय तथा अत्याधुनिक पेटसिटी स्क्यान, सिटी गाइडेड बायोप्सी जस्ता क्यान्सर डायग्नोसिस र नेपालकै उत्कृष्ट उपचार सुविधाहरू, केमोथेरापी, रेडिएसन थेरापी, क्यान्सर सर्जरी आदि छन्। हाम्रो अनुभवी क्यान्सर विशेषज्ञहरूको टोली जसले क्यान्सर रोगलाई दीर्घकालीन रूपमा निको पार्न तपाईँको हरेक पाइलामा साथ दिन तयार छन्। साँच्चै भन्नुपर्दा क्यान्सरसँगको लडाईमा पहिलो पाइलादेखि हरेक पाइलासम्म हामी तपाईँको साथमा छौ। साथै क्यान्सर उपचारको लागि पूर्वाञ्चल क्यान्सर अस्पतालमा आउने बिरामीहरूलाई यति एयरलाइन्ससँगको सहकार्यमा निशुल्क हवाई टिकटको पनि व्यवस्था गरिएको छ। पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोड झापा बीएनसी अस्पतालसँगै एउटै परिसरमा क्यान्सर उपचारमा नेपालकै अग्रणी अस्पताल। हाम्रो हेल्पलाइन 0235359942 0235359942।
2: खुसीको खबर, तपाईहरूकै चिर परिचित देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन दाङमा दैनिक बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म प्रमुख कन्सल्टेन्ट फ्यामिली फिजिसियन डाक्टर पदमराज अधिकारीद्वारा प्रेसर, सुगर, थाइराइड, दम, पेट, छाती, टाउको, नसा सहित सम्पूर्ण रोगको चेकजाँच तथा उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ। बिरामीहरूले समयमै परामर्श लिई स्वास्थ्य सेवाको लाभ लिनुहुन अनुरोध छ। थप जानकारीका लागि देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन दाङ, फोन नम्बर 0825230032 र मोबाइल नम्बर 9812919918।
7: किसानहरूका लागि खुसीको खबर,
2: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर भएको यस नन्दन फिड प्राली तुलसीपुरमा गाई, भैँसी, बाख्रा, कुखुरा, बंगुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट उपलब्ध छ। साथै जापानिज टेक्नोलोजीको माछाको दाना, युरोपियन टेक्नोलोजीको गाई, भैँसी, बाख्राको दाना पनि पाइन्छ। एक पटक प्रयोग गरेर त हेर्नुहोस्, सोचे भन्दा राम्रो नतिजा पाउनुहुनेछ।
7: नन्दन फिट प्रणाली तुलसीपुर 9 दोघरे दाङ, फोन नम्बर 0826400002 र मोबाइल नम्बर 9857823971। स्कूल, कलेज, बिहे, पार्टी वा स्पोर्ट का लागि आकर्षक, टिकाउ र स्टाइलिश जुत्ता खोज्दै हुनुहुन्छ? अब सम्झनुहोस् गुड हिल लेदर सुज उद्योग तुलसीपुर 5 अंगलाइन दाङ।
2: हाम्रो आफ्नै उद्योगबाट उत्पादित विभिन्न डिजाइनका गुणस्तरीय जुत्ताहरू होलसेल तथा फुटकर मूल्यमा उपलब्ध छन् र नयाँ वर्षको अवसरमा विशेष छुटका साथ हाम्रो सेवा उपलब्ध छ। साथै हाम्रो उद्योग तुलसीपुर छ हात्तीखौवा चोकदेखि दक्षिणतर्फ रहेको पनि जानकारी गराउँदछौ।
7: थप जानकारीका लागि गुड हिल लेदर सुज उद्योग तुलसीपुर 5 अङ्गलाइन दाङ प्रोप्राइटर पदम बहादुर नेपाली मोबाइल नम्बर 98578 20756।
2: तपाईको बगैंचा सुन्दर बनाउने, कौशी खेतीलाई सफल बनाउने र हरियाली सपनालाई साकार पार्ने भरपर्दो गन्तव्य
7: सृजना नर्सरी एन्ड एग्रो फार्म।
2: यहाँ फलफूलका बिरुवा, बाह्रमासे तथा सिजनल फूलका बिरुवा, तरकारीका बिरुवा, सजावटी बिरुवा तथा आकर्षक गमलाहरू उपलब्ध छन्।
7: साथै पोषणयुक्त तयारी माटो, गडौलाको मल, बोन मिल, कोकोपीट, कौशी खेतीका सामग्री र विभिन्न बिउहरू पनि पाइन्छन्।
2: अनुभवी प्राविधिक तथा माली सेवा समेत उपलब्ध भएकाले तपाईँको बगैंचा अझ व्यवस्थित र आकर्षक बन्नेछ।
7: आजै सम्पर्क गर्नुहोस् सृजना नर्सरी एन्ड एग्रो फार्म तुलसीपुर 6 स्टार चोक रजौरा दाङ।
2: संचालक सेवकराम भण्डारी, मोबाइल नम्बर 98578 20178 र 98134411448।
8: सृजना नर्सरी एन्ड एग्रो फार्म, हरियाली जीवनको सुन्दर शुरुवात।
2: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
7: लगनशीलता र सामूहिक प्रतिबद्धता हाम्रो शान, गुणस्तरीय र सर्वसुलभ शिक्षा हाम्रो अभियान भन्ने नाराका साथ देशकै नमूना विद्यालयको रूपमा स्थापित यस गुरूजजुर नमूना माध्यमिक विद्यालय तुलसीपुर 4 रक्षाचोर दाङमा कृषि बाली विज्ञान सहित कक्षा 11 साइन्स, म्यानेजमेन्ट, एजुकेशन, सोसियोलोजी, कम्प्युटर साइन्स र होटल म्यानेजमेन्टमा भर्ना खुला गरिएको सहर्ष जानकारी गराउँदछौ।
2: थप जानकारीका लागि गुरूजजुर नमूना माध्यमिक विद्यालय तुलसीपुर 4 रक्षा चौर दाङ, फोन नम्बर 082-5200-5, मोबाइल नम्बर 98578-21524 र 98578-22915।

0: तमकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: बिहान 8 बजेको प्रकृति समय सन्देश स्वच्छ वातावरण स्वस्थ जीवन
2: के तपाई कुखुरा पालन गर्ने सोचमा हुनुहुन्छ
3: कि त गाई भैँसीका लागि आवश्यक गुणस्तरीय दानाको खोजीमा हुनुहुन्छ
2: एक पटक सम्झनै पर्ने नाम शिवशक्ति पोल्ट्री फिड सप्लायर्स
3: हजुर हामी कहाँ ब्रोइलर कुखुराको दाना सल्ला गाई भैँसीको दाना खसी बाख्राको दाना होलसेल तथा फुटकर सुपथ मूल्यमा बिक्री गरिन्छ साथै कुखुराको दाना खुवाउने भाडा पनि उपलब्ध छ
2: पोषक दानाको आधिकारिक विक्रेता शिवशक्ति पोल्ट्री फिड सप्लायर्स तुलसीपुर 5 सल्यान रोड दाङ खानेपानी कार्यालयको ठिक अगाडि राप्ती प्रादेशिक अस्पताल जाने बाटोको 3 सटर दक्षिण तर्फ प्रोप्राइटर सञ्जिता ओली मोबाइल नम्बर 97452279774 सेवा गर्ने मौका दिनुहोस्
4: पानस मेडिकल फर्मा तुलसीपुरमा अब दैनिक रूपमा वरिष्ठ छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर जेनी थापा वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर सञ्जय महर्जन र वरिष्ठ नवजात शिशु तथा बाल रोग विशेषज्ञ डाक्टर धनमाया घरती मगरद्वारा बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ
5: डाक्टर जेनी थापाद्वारा दिइने सेवाहरू छाला चिलाउने विभिन्न किसिमका दाग अनुहारको डन्डीफोर कालो पोतो चाया दुबीको उपचार अनुहारको चाउरीपना कपाल झर्ने समस्या यौन अङ्ग चिलाउने यौन रोग तथा कुष्ठरोग सम्बन्धी उपचार
6: डाक्टर सञ्जय महर्जनद्वारा दिइने सेवाहरू हाच्छिउ आइरहने गन्ध बासना थाहा नपाउने पिनास भएको नाकमा मासु फलाएको कान पाक्ने कराउने चिलाउने थाइरोइड टन्सिल लगायत सम्पूर्ण नाक कान र घाँटी सम्बन्धी समस्याको दूरबीन प्रविधिद्वारा चेक जाँच गरिन्छ र कानको श्रवण शक्तिको जाँच सहित मेसिन पनि जडान गरिन्छ
4: डाक्टर धनमाया घरती मगरद्वारा दिइने सेवाहरू
6: नवजात तथा बाल बालिकाको स्वास्थ्य जाँच ज्वरो रुघाखोकी दम लगायत अन्य बाल रोगको उपचार पोषण तथा वृद्धि विकास तथा खोप सम्बन्धी परामर्श लगायत सम्पूर्ण बाल बालिकामा देखिने समस्याहरूको चेक जाँच उपचार तथा परामर्श सेवा
4: बिरामी जाँच हुने समय दैनिक बिहान 7 बजेदेखि बेलुका 6 बजेसम्म र नवजात शिशु तथा बाल रोग सेवाको लागि प्रत्येक दिन बिहान 7 बजेदेखि 9 बजेसम्म र दिउँसो 3 बजेदेखि बेलुका 7 बजेसम्म
5: सम्पर्क पानस मेडिको फर्मा राप्ती प्रादेशिक अस्पताल अगाडि तुलसीपुर 5 दाङ फोन नम्बर 082-521-904
7: दैनिक विशेषज्ञ सेवा सहित 24 घण्टा इमर्जेन्सी र ओपिडी सेवाको लागि अब चिनारी हस्पिटल प्रणाली तुलसीपुरलाई सम्झनुहोस्
6: हाम्रा सेवाहरू नसा तथा हाडजोडी रोग विशेषज्ञ डाक्टर रूपेश कुमार शेरसन
8: बाल रोग विशेषज्ञ डाक्टर ऋषिकेश काफले मुटु पेट तथा फिजिसियन डाक्टर फरहान खान प्रसूति तथा महिला रोग विशेषज्ञ डाक्टर शेखर थापा र सोमनाथ भण्डारी लगायत विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक बिरामीहरूको चेक जाँच तथा उपचार गरिन्छ
9: साथै नाक कान घाँटी छाला तथा यौन समस्या एवं मनोरोगको उपचार तथा परामर्श जनरल सर्जन डाक्टर गोवर्धन नेपालद्वारा दूरबीन विधिबाट अपरेशन सेवा
6: र वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा दैनिक भिडियो एक्सरे सेवा
7: विस्तृत जानकारीको लागि चिनारी हस्पिटल प्रणाली ग लाइन तुलसीपुर दाङ फोन नम्बर 082-525-601 मोबाइल 97-487-071 र 98-10-87-3180
10: स्वस्थ जीवन हाम्रो कामना सर्वसुलभ विशिष्ट स्वास्थ्य सेवा हाम्रो चाहना
11: स्कूल कलेज बिहे पार्टी वा स्पोर्ट का लागि आकर्षक टिकाऊ र स्टाइलिश जुत्ता खोज्दै हुनुहुन्छ अब सम्झनुहोस् गुड हिल लेदर सुज उद्योग तुलसीपुर 5 अङ्गलाइन दाङ
6: हाम्रो आफ्नै उद्योगबाट उत्पादित विभिन्न डिजाइनका गुणस्तरीय जुत्ताहरू होलसेल तथा फुटकर मूल्यमा उपलब्ध छन् र नयाँ वर्षको अवसरमा विशेष छुटका साथ हाम्रो सेवा उपलब्ध छ साथै हाम्रो उद्योग तुलसीपुर छ हात्तीखौवा चोकदेखि दक्षिणतर्फ रहेको पनि जानकारी गराउँदछौ।
11: थप जानकारीका लागि गुड हिल लेदर सुज उद्योग तुलसीपुर 5 अङ्गलाइन दाङ प्रोप्राइटर पदम बहादुर नेपाली मोबाइल नम्बर 98572076756।
7: अब काठमाडौँकै उच्च स्तरीय स्वास्थ्य सेवा सुविधा दाङको तुलसीपुर र मोतीपुरमा अवस्थित रातिलाल केयर हस्पिटलमा।
12: स्वास्थ्यमा समस्या छ? जिल्ला बाहिर काठमाडौँ बुटौल नेपालगंज जाने सोचमा हुनुहुन्छ?
7: यदि त्यसो हो भने कुनै चिन्ता छैन, ढुक्क हुनुहोस् रातिलाल केयर हस्पिटल प्राली तुलसीपुर र मोतीपुरबाट। सबै प्रकारका विशेषज्ञ सेवाहरू 24 घण्टा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
12: तुलसीपुर र मोतीपुरबाट विशेषज्ञ डाक्टरद्वारा दिइने विशेषज्ञ सेवाहरू:
7: 10 बेड आईसीयू सेवा,
12: 10 बेड एनआईसीयू सेवा,
7: 10 बेड एसडीयू सेवा,
12: नर्मल डेलिभरी तथा सीएस सेवा,
7: 24 घण्टा इमर्जेन्सी यूएसजी ल्याब सेवा,
12: अत्याधुनिक अपरेशन कक्ष सहित दूरबीन विधिबाट ठूला तथा साना अपरेशन सेवा,
7: सरल सर्वसुलभ गुणस्तरीय स्वास्थ्य सेवा, बिरामीको सेवामा हाम्रो प्रतिबद्धता। रातिलाल केयर हस्पिटल प्राली तुलसीपुर 7 मोतीपुर र तुलसीपुर 5 गोलाइन दान। फोन 082-522-686 र 590-475।
13: के तपाई पनि धेरै अस्पताल धाउँदा धाउँदा हैरान हुनु भएको छ कि त धेरै औषधि खाएर पनि तपाईँको रोग सन्चो भएको छैन? अब चिन्ता लिनु पर्दैन। विगत 17 वर्षदेखि सेवा दिइरहनु भएका वैद्य कालुराम थारूबाट पुरानो भन्दा पुरानो ग्यास्ट्रिक, गानोगोला, युरिक एसिड, बाथरोग, पत्थरी, सुगर, जन्डिस, पाइल्स, निमोनिया, दम, नसा च्यापिएको, हात भाँचिएको, कब्जियत, छारोरोग, सुत्केरीको दुख नहुने, महिनावारी गडबडी, पेट दुख्ने लगायत कुनै पनि समस्याको ग्यारेन्टीका साथ आयुर्वेदिक जडीबुटीबाट सफल उपचार गरिन्छ। थप जानकारीको लागि कालुराम थारू तुलसीपुर 10 पड्ढा दाङ घरेलु उपचार केन्द्र, मोबाइल नम्बर 98228-0141-29।
14: नजिक सबैभन्दा नजिक रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज।
15: तपाई सँगसँगै

0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो प्रकृति 93.4 मेगाहर्ज।
1: के तपाईँ विवाहको लागि राम्रो पार्टी प्यालेसको खोजीमा हुनुहुन्छ
2: कि त कुनै सभा समारोह तथा कार्यक्रमहरू सञ्चालन गर्नको लागि टेन्ट तथा साउन्ड सिस्टम भाडामा लिन चाहनुहुन्छ?
1: यदि त्यसो हो भने तपाईँको हर समस्याको समाधान श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस।
2: हजुर, विवाह पार्टी, पूजा, व्रतबन्ध, सभा समारोह लगायत कार्यक्रमहरू सञ्चालन गर्नको लागि हामीलाई सम्झनुहोस्। साथै साउन्ड सिस्टम र टेन्ट भाडामा पनि उपलब्ध गराइन्छ।
1: सम्पर्क श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस, तुलसीपुर 5 राप्ती प्रादेशिक अस्पतालको अगाडि, समीक्षालय भवन।
2: प्रोपराइटर सिन्धुली श्रेष्ठ। मोबाइल नम्बर 9847446683 र 9847464770। सेवा गर्ने मौका दिनुहोस्।
3: होइन काइलोबा, तपाईँ सधैँ आया गर्नुहुन्छ।
4: अब के हुनु नि बाबु, दाँत दुखेर मर्न लागिसके त कहीँ गए सन्चो हुन्न भने
3: किन पिर गर्नुहुन्छ काइलोबा? म तपाईँलाई आजै नै सर्गोदरी डेन्टल हस्पिटलमा लैजान्छु नि।
2: अर्थोडन्टिक्स डाक्टर निरञ्जन आचार्य, ओरल सर्जन डाक्टर हेमन्तराज पाठक, इन्डोडन्टिक्स डाक्टर मनिषा नेपाले, डेन्टल सर्जन डाक्टर करिश्मा भट्टराई र डेन्टल सर्जन डाक्टर कृतिसा मानन्धर लगायत विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण दाँत तथा गिजा सम्बन्धी समस्याहरूको दैनिक रूपमा चेक जाँच भइरहेको छ।
5: हामी कहाँ उपलब्ध सेवाहरू: मुखको शल्यक्रिया, दाँत सफा गर्ने, टल्काउने, दाँतमा रङ भर्ने, चाँदी भर्ने, बच्चाका दाँत मिलाउने, दुखेको दाँतको जराहरू सफा गरी नदुख्ने बनाई भर्ने, नयाँ दाँत बनाउने, नमिलेको बानबुटीको दाँत मिलाउने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी राख्ने, दाँतमा रहेका दाग धब्बाहरू हटाई पुनः सेतो र चम्किलो बनाउने।
2: नोट: 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूको निशुल्क दाँत पनि निकालिन्छ।
5: स्वर्गद्वारी डेन्टल हस्पिटल, वीरेन्द्र चोक, तुलसीपुर, रहिमुल्ला स्टोर नजिकै। सम्पर्क मोबाइल नम्बर 9861317600 र 9858335952।
6: दाँत सम्बन्धी सम्पूर्ण उपचार अब एकै ठाउँमा।
1: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा।
2: हजुर, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट शरीरका विभिन्न भागमा भएका ट्युमर, क्यान्सर, नाक कान घाँटी, एपेन्डिक्स, मृगौला, अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्।
7: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ, घोराई रोड, हात्तीखोवा चोकदेखि 20 मिटर उत्तरतर्फ, तुलसीपुर दाङ।
2: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 0825904001, मोबाइल नम्बर 9747860611 र 9558740601।
8: नजिक, सबैभन्दा नजिक, रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज। तपाई सँगसँगै

0: Tapasundayınca geriye barkadı yeten tümümü tutmak yardım kaç.
1: हामीलाई थाहा छ कि क्यान्सर पत्ता लागिसकेपछि तपाईको जीवन एकदमै बदलिन्छ। हो, यो साच्चै ठूलो चुनौती हो, तर अब यो चुनौतीलाई तपाईले एक्लै सामना गर्नु पर्दैन। हामीसँग विश्व स्तरीय तथा अत्याधुनिक पेटसिटी स्क्यान, सिटी गाइडेड बायोप्सी जस्ता क्यान्सर डायग्नोसिस र नेपालकै उत्कृष्ट उपचार सुविधाहरू, केमोथेरापी, रेडिएशन थेरापी, क्यान्सर सर्जरी आदि छन्। हाम्रो अनुभवी क्यान्सर विशेषज्ञहरूको टोली जसले क्यान्सर रोगलाई दीर्घकालीन रूपमा निको पार्न तपाईँको हरेक पाइलामा साथ दिन तयार छन्। साँच्चै भन्नुपर्दा क्यान्सरसँगको लडाईमा पहिलो पाइलादेखि हरेक पाइलासम्म हामी तपाईँको साथमा छौं। साथै क्यान्सर उपचारको लागि पूर्वाञ्चल क्यान्सर अस्पतालमा आउने बिरामीहरूलाई यति एयरलाइन्ससँगको सहकार्यमा निशुल्क हवाई टिकटको पनि व्यवस्था गरिएको छ। पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोड झापा बीएमसी अस्पतालसँगै एउटै परिसरमा क्यान्सर उपचारमा नेपालकै अग्रणी अस्पताल। हाम्रो हेल्पलाइन 023535942, 023535942।

0: त मकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: बिहान 9 बजेको प्रकृति समय सन्देश धुलो र धुवाबाट सधैं बचौं
2: परराष्ट्र मन्त्रीको चीन भ्रमण द्विपक्षीय सम्बन्ध विस्तारका लागि फलदायी भएको दावी नेपाली भूमि चीन विरूद्ध प्रयोग हुन नदिने प्रतिबद्धता नागरिक चौतारी डिजिटल प्लेटफर्म सञ्चालन गर्ने सरकारको तयारी सरकारलाई सिधै सुझाव दिन सकिने लागू औषध विरूद्ध चीन र अमेरिका बीच संयुक्त अनुसन्धान र सहयोगमा सहकारी अन्तर्राष्ट्रिय सहयोगलाई निरन्तरता दिने चीनको प्रतिबद्धता र उज्बेकिस्तानसँगको खेलमा कोलम्बियाको एक गोलको अग्रता पनामामाथि घानाको रोमाञ्चक जीत नेपाल खबरमा अब पूरा खबर नेपाल उद्योग वाणिज्य महासंघले कूटनीतिक पहल गरी चिया निर्यातमा देखिएको अवरोध हटाउन आग्रह गरेको छ नेपालको चिया क्षेत्र कृषि उद्योग निर्यात तथा रोजगारीका दृष्टिले अत्यन्त महत्वपूर्ण र रणनीतिक क्षेत्रको रूपमा स्थापित रहेको उल्लेख गर्दै महासंघले नेपाल चिया उत्पादक संघबाट प्राप्त पछिल्लो वस्तुस्थिति र मागलाई मध्यनजर गर्दै तत्काल ठोस कूटनीतिक र नीतिगत कदम चाल्न सरकार समक्ष माग गरेको हो नेपालको चिया क्षेत्र राष्ट्रिय अर्थतन्त्र र ग्रामीण रोजगारीको एक बलियो स्तम्भको रूपमा रहेको जानकारी दिँदै महासंघले वार्षिक झण्डे 12 अर्ब रूपियाँदेखि 14 अर्ब रूपियाँ बराबरको कारोबार गर्दै आएको स्पष्ट पारेको छ यस्तै वार्षिक 5 अर्ब रूपियाँ भन्दा बढ़ीको चिया भारततर्फ निर्यात गरी देशको व्यापार घाटा न्यूनीकरणमा महत्वपूर्ण योगदान दिँदै आएको छ चिया उद्योगमा 60,000 भन्दा बढ़ी कर्मचारी तथा मजदूरले प्रत्यक्ष रोजगारी पाएका छन् राज्यलाई वार्षिक झण्डै 1 अर्ब राजस्व बुझाउने यो क्षेत्र समस्यामा परेको महासंघले जनाएको छ चिया क्षेत्रलाई जोगाउन चिया क्षेत्रमा आश्रित किसान मजदूर र उद्यमीको भविष्यसँग जोड़िएको संवेदनशील विषयलाई सरकारले उच्च प्राथमिकतामा राखी तत्काल कूटनीतिक तवरले समाधान गर्न महासंघले सरकारसँग माग गरेको छ भारतीय अवरोधले इलामका चिया उद्योग बन्द भइसकेका छन् भने आजदेखि झापाका चिया उद्योग र बगानहरू पनि बन्द हुँदैछन् परराष्ट्र मन्त्री शिशिर खनाल चीनको 4 दिने औपचारिक भ्रमण सम्पन्न गरी हिजो स्वदेश फर्कनु भएको छ वहाँ चीनका विदेश मामिला मन्त्री तथा चिनिया कम्युनिष्ट पार्टी केन्द्रीय समितिका राजनैतिक ब्यूरो सदस्य वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा आइतबार बेजिङ जानुभएको थियो भ्रमणका क्रममा सोमबार मन्त्री खनाल र विदेश मन्त्री वाङबीच द्विपक्षीय भेटवार्ता भएको परराष्ट्र मन्त्रालयले जनाएको छ त्यस अवसरमा दुवै देशका प्रतिनिधिमण्डल बीच नेपाल चीन द्विपक्षीय सम्बन्धका सबै पक्षहरूमा गहन एवं उपलब्धिमूलक छलफल भएको मन्त्रालयले निकालेको प्रेस विज्ञप्तीमा उल्लेख छ आपसी मित्रता सद्भावना र सहयोगमा आधारित नेपाल चीन सम्बन्धलाई थप सुदृढ तुल्याउने विषयमा दुवै पक्षबीच एक मत रहेको र नेपालका तर्फबाट एक चीन सिद्धान्तप्रति रहिआएको नेपाल सरकारको प्रतिबद्धता दोहोर्याउँदै नेपालको भूमिलाई चीनको हित विरूद्ध प्रयोग हुन नदिने स्पष्ट पारिएको विज्ञप्तीमा उल्लेख छ चिनिया पक्षबाट नेपालको सार्वभौमिकता भौगोलिक अखण्डता र स्वतन्त्रताप्रति रहिआएको चीन सरकारको दृढ समर्थन दोहोर्याउँदै सुशासन तथा आर्थिक विकासका क्षेत्रमा नेपाल सरकारले निर्दिष्ट गरेका प्राथमिकता उप पूर्ण रूप समर्थन रहने विश्वास व्यक्त गरेको पनि मन्त्रालयले जनाएको छ संसदमा आज प्रधानमन्त्री बालेन्द्र शाहले सांसदले उठाएका प्रश्नको जवाफ दिने कार्यसूची रहेको छ प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय र रक्षा मन्त्रालयसँग सम्बन्धित प्रश्नहरूको जवाफ प्रधानमन्त्रीले दिने कार्यसूची तय भएको संसद सचिवालयले जनाएको छ बैठकमा विनियोजन विधेयक 2083माथि छलफलका क्रममा उठेका प्रश्नको सम्बन्धित मन्त्रीहरूले पनि जवाफ दिनेछन् त्यसपछि विधेयक पारित गर्ने कार्यसूची रहेको छ विनियोजन विधेयक 2083 अन्तर्गत विभिन्न मन्त्रालय तथा निकायहरूको शीर्षकमाथि भएको बजेट छलफलमा उठेका प्रश्नको जवाफ दिने क्रम आजको बैठकको मुख्य एजेण्डा रहेको संसद सचिवालयले जनाएको छ देश तथा विदेशमा रहेका नेपाली नागरिकलाई राज्यका नीति योजना तथा गतिविधिसँग प्रत्यक्ष जोड्ने उद्देश्यसहित सरकारले नागरिक चौतारी नामक डिजिटल प्लेटफर्म सञ्चालनमा ल्याउने तयारी गरेको छ प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले यो प्रणालीको प्रारम्भिक संस्करण छिट्टै सार्वजनिक गर्ने तयारी गरेको प्रधानमन्त्रीका स्वकीय उपसचिव प्रकृति ढकालले जानकारी दिनुभयो उहाँका अनुसार यो प्लेटफर्म सरकारका नीतिमाथि छलफल गर्ने मात्र नभई समसामयिक विषय सरकारी योजना र अभ्याससँग नागरिकको सहज पहुँच सुनिश्चित गर्ने माध्यम हुनेछ यस प्रणाली मार्फत नागरिकले मोबाइल वा कम्प्युटरबाटै देशका समस्या उठाउन सरकारसँग दुईतर्फी छलफल गर्न तथा व्यावहारिक समाधानका सुझाव सिधै पेश गर्न सक्ने व्यवस्था हुनेछ। साथै सरकारलाई प्रभावशाली स्वयंसेवक तथा विज्ञ नागरिक पहिचान गर्न पनि यो प्लेटफर्म उपयोगी हुने विश्वास गरिएको छ। राष्ट्रिय योजना आयोगका सदस्य डाक्टर पुकार मल्लले नागरिक चौतारी सुशासन सुदृढ गर्ने महत्वपूर्ण माध्यम बन्ने विश्वास व्यक्त गर्नु भएको छ। मध्य भेग र पूर्वका केही ठाउँमा गैरातिर आज बिहान हल्कादेखि मध्यम वर्षा भएको छ। आज दिउँसो पनि कोशी प्रदेशका तराई, मधेश प्रदेश र अरू प्रदेशका पहाड़ी तथा हिमाली भेगमा पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार मध्य र पश्चिम तराईमा भने गर्मी बढ़ने सम्भावना छ। आज र भोलि लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही ठाउँहरू तथा बागमती र गण्डकी प्रदेशका तराई भेगका थोरै ठाउँमा तातो दिन हुने महाशाखाले जनाएको छ। आज कोशी प्रदेशका हिमाली र पहाड़ी भूभागका थोरै ठाउँ तथा बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाड़ी भूभागका एक दुई ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। कोशी र मधेस प्रदेशको तराई भेगका एक दुई ठाउँमा पनि मेघगर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
3: दैनिक विशेषज्ञ सेवा सहित 24 घण्टा इमर्जेन्सी र ओपिडी सेवाको लागि अब चिनारी हस्पिटल प्रणाली तुलसीपुरलाई सम्झनुहोस्।
4: हाम्रा सेवाहरू नसा तथा हाडजोडी रोग विशेषज्ञ डाक्टर रूपेश कुमार शेरसन,
5: बाल रोग विशेषज्ञ डाक्टर ऋषिकेश काफले, मुटु पेट तथा फिजिसियन डाक्टर फरहान खान, प्रसूति तथा महिला रोग विशेषज्ञ डाक्टर शेखर थापा र सोमनाथ भण्डारी लगायत विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक बिरामीहरूको चेक जाँच तथा उपचार गरिन्छ।
6: साथै नाक कान घाँटी छाला तथा यौन समस्या एवं मनोरोगको उपचार तथा परामर्श जनरल सर्जन डाक्टर गोवर्धन नेपालद्वारा दूरबीन विधिबाट अपरेशन सेवा
4: र वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा दैनिक भिडियो एक्सरे सेवा।
3: विस्तृत जानकारीको लागि चिनारी हस्पिटल प्रणाली गलाइन तुलसीपुर दान फोन नम्बर 082-5206-1, मोबाइल 97487-07-11 र 98-10-87-31-80।
7: स्वस्थ जीवन हाम्रो कामना, सर्वसुलभ विशिष्ट स्वास्थ्य सेवा हाम्रो चाहना।
4: उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध,
8: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं, फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं,
4: विद्युतीय उपकरण बन्द गरौं, टेलिभिजन, वासिङ मसिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं,
8: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौं।
2: सामान्य प्रशासन मन्त्रालयले विदेशको आवासीय अनुमति लिएर लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेका दुई कर्मचारीहरूसँग स्पष्टीकरण मागेको छ। मन्त्रालयले अध्ययन विदा वा असाधारण विदा समाप्त भएपछि आफ्नो कार्यक्षेत्रमा हाजिर नभई विदेशमै बसोबास गरिरहेकाले उनीहरूमाथि कानूनी प्रक्रिया अघि बढ़ाएको जनाएको छ। सूचना अनुसार मन्त्रालयमा कार्यरत दुईजना कम्प्युटर अपरेटर अध्ययन र असाधारण विदा सकिसकेपछि पनि लामो समयदेखि कार्यालयमा अनुपस्थित छन्। मन्त्रालयका अनुसार उनीहरूले अस्थायी आवासीय अनुमति र स्थायी आवासीय अनुमति लिएको पाइएको छ। निजामती कर्मचारीले पदमा बहाल रहँदै विदेशी देशको आवासीय अनुमति लिन वा त्यसका लागि आवेदन समेत दिन नपाइने कानूनी व्यवस्था छ। स्वीकृत विदा समाप्त भएपछि 30 दिनभित्र कार्यालयमा उपस्थित हुनुपर्नेमा अनुपस्थित निजामती सेवा ऐन विपरीतको कार्य गरेकाले उनीहरूलाई स्पष्टीकरण सोधिएको मन्त्रालयले जनाएको छ। मन्त्रालयले कार्यालयमा अनुपस्थित भई विदेशमा बसोबास गरिरहेका तथा लामो समयदेखि सम्पर्कविहीन रहेका अन्य कर्मचारीहरूको अवस्थाबारे समेत अध्ययन तथा खोजी कार्यलाई तीव्रता दिएको जनाएको छ। सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले निजामती सेवामा अनुशासन र जवाबदेहितालाई थप मजबूत बनाउन यस्ता गतिविधिमाथि निगरानी बढ़ाएको बताउनुभयो। वैदेशिक रोजगारीका क्षेत्रमा हुने ठगी नियन्त्रण र श्रमिकका समस्या समाधानका लागि वैदेशिक रोजगार विभागले आफ्नो सक्रियता बढ़ाएको छ। पछिल्लो विवरण अनुसार 28 पक्राउ पूर्ति जारी गरिएको छ भने 9 जनालाई पक्राउ समेत गरिएको छ। संस्था अनुगमन शाखाले म्यान पावर व्यवसायहरूलाई 5 पत्राचार गरेको छ। यसै गरी राहत उद्धार तथा समन्वय शाखाले सक्रियतामा 6 जनाको उद्धार गरेको छ भने 2 जनालाई क्षतिपूर्ति उपलब्ध गराएको छ। शाखाले 10 नयाँ उजुरी दर्ता गरी 13 द्विपक्षीय छलफल र 15 परामर्श सेवा समेत प्रदान गरेको छ। अब विदेशको खबर। चीन र अमेरिका बीच लागू औषध नियन्त्रणका क्षेत्रमा अनुसन्धान र सहयोग जारी रहेको चीनले जनाएको छ। चीन राष्ट्रिय लागू औषध नियन्त्रण आयोगको कार्यालयले दुवै देशबीच विभिन्न तहमा संस्थागत संवाद र सहकार्य भइरहेका जनाएको हो। चीनले अमेरिकी राष्ट्रिय लागू औषध नियन्त्रण नीति कार्यालय लगायत सम्बन्धित निकायसँग नियमित सम्पर्क कायम राखेको समाचार संस्था सिन्ह्वाले जनाएको छ। साथै दुवै देशका कानून कार्यान्वयन निकायले लागू औषध सम्बन्धी धेरै मुद्दामा संयुक्त अनुसन्धान गरेका छन्। यसैगरी चीनले उत्तरी अमेरिकामा अवैध लागू औषध उत्पादनमा प्रयोग हुने पूर्ववर्ती रसायनको दुरूपयोग रोक्न सक्रिय कदम चालेको पनि बताएको छ। चिनिया पक्षले लागू औषध नियन्त्रणका लागि अन्तर्राष्ट्रिय सहकार्यलाई निरन्तर विस्तार गर्ने प्रतिबद्धता समेत व्यक्त गरेको छ। अब खेल खबर। विश्वकप फुटबलमा अहिले कोलम्बिया र उज्बेकिस्तान खेलिरहेका छन्। दुवै टोलीले एक एक गोल गरेका छन्। यसअघि भएको खेलमा घानाले विजय शुरूआत गरेको छ। समूह एल अन्तर्गत अमेरिकामा आज बिहान भएको खेलमा घानाले पानामालाई 1-0 गोलले पराजित गर्दै महत्वपूर्ण 3 अंक हात पारेको छ। खेलभर दुवै टोलीले गोलका लागि अवसर सृजना गरे पनि निर्धारित 90 मिनटसम्म पनि गोलरहित बराबरी कायम रह्यो। तर इन्जुरी समयमा घानाका युवा फरवार्ड क्यालेब केरान्तीले ब्रान्डन थोमसको उत्कृष्ट पासलाई सदुपयोग गर्दै निर्णायक गोल गरे। खेलको अन्तिम समयमा भएको गोल नै घानाका जीतका लागि पर्याप्त बन्यो। घानाले अन्तिम समयमा गोल गर्दै महत्वपूर्ण जीत निकालेपछि समूह एलको अंक तालिकामा पनि 3 अंक जोडेको छ। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। कूटनैतिक पहल मार्फत चिया निर्यातमा देखिएको अवरोध हटाउन माग। इलामपछि झापाका चिया उद्योग पनि आजदेखि बन्द। परराष्ट्र मन्त्रीको चीन भ्रमण द्विपक्षीय सम्बन्ध विस्तारका लागि फलदायी भएको दावी। नेपाली भूमि चीन विरूद्ध प्रयोग हुन नदिने प्रतिबद्धता। नागरिक चौतारी डिजिटल प्लेटफर्म सञ्चालन गर्ने सरकारको तयारी। सरकारलाई सिधै सुझाव दिन सकिने। लागू औषध विरूद्ध चीन र अमेरिका बीच संयुक्त अनुसन्धान र सहयोगमा सहकार्य। अन्तर्राष्ट्रिय सहयोगलाई निरन्तरता दिने चीनको प्रतिबद्धता। र उज्बेकिस्तानसँगको खेलमा कोलम्बिया र उज्बेकिस्तानको एक एकको बराबरी। पानामाथि खानाको रोमाञ्चक जीत।

0: सपोर्ट 200 एमबीपीएस केवल वार्षिक 11,200 मा एक महिना सित्तैमा साथै मेश आउट किन्दा 16% डिस्काउन्टको भारी छुट आजै जोड्नुहोस् वायनेट अब सबै कनेक्टेड
1: थप जानकारीको लागि तुलसीपुर दाङमा रहेको भायनेटको शाखा कार्यालयमा सम्पर्क गर्न सक्नुहुनेछ
2: भायनेट
3: दैनिक विशेषज्ञ सेवा सहित 24 घण्टा इमर्जेन्सी र ओपीडी सेवाको लागि अब चिनारी हस्पिटल प्रणाली तुलसीपुरलाई सम्झनुहोस्
4: हाम्रा सेवाहरू नसा तथा हार्जोने रोग विशेषज्ञ डाक्टर रूपेश कुमार शेरसन
5: बाल रोग विशेषज्ञ डाक्टर ऋषिकेश काफले मुटु पेट तथा फिजिसियन डाक्टर फरहान खान र सूर्य तथा महिला रोग विशेषज्ञ डाक्टर शेखर थापा र सोमनाथ भण्डारी लगायत विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक बिरामीहरूको चेकजाँच तथा उपचार गरिन्छ
6: साथै नाक कान घाँटी छाला तथा यौन समस्या एवं मनोरोगको उपचार तथा परामर्श जनरल सर्जन डाक्टर गोवर्धन नेपालद्वारा दूरबीन विधिबाट अपरेशन सेवा
4: र वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा दैनिक भिडियो एक्सरे सेवा
3: विस्तृत जानकारीको लागि चिनारी हस्पिटल प्रणाली गलाइन तुलसीपुर दाङ फोन नम्बर 082-5206-1 मोबाइल 97487-07-11 र 98-10-87-31-80
7: स्वस्थ जीवन हाम्रो कामना सर्वसुलभ विशिष्ट स्वास्थ्य सेवा हाम्रो चाहना
4: कम्प्युटर ल्यापटप प्रिन्टर अनलाइन सीसीटीभी क्यामेरा एकै पटक बिग्रिनु पर्ने कहाँ बनाउने होला म त हैरान भइसके
8: ए बहिनी पनि किन एक्लै गुनगुनाउँदै हुनुहुन्छ तपाईँको यी समस्याको समाधान एउटै छानामा हुने ठाउँ छँदैछ नि अवतार टेक्नोलोजी वर्ल्ड
4: हजुर आईटी विशेषज्ञ सुरेश केबी ओलीद्वारा सञ्चालित पुरानो अवतार कम्प्युटर एन्ड टेक्नोलोजी पसल नयाँ व्यवस्थापनका साथ अवतार टेक्नोलोजी ओल्ड तुलसीपुर 5 ग लाइन रौनियार मेडिकलदेखि 2 घर दक्षिण पूर्वतर्फ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ
7: हाम्रा सेवाहरू फिंगर प्रिन्ट हाजिर मेसिन ल्यापटप कम्प्युटर अनलाइन वायरलेस सीसीटीभी क्यामेरा र प्रिन्टर बिक्री गरिनुका साथै मर्मत पनि गरिन्छ म्याकबुक सेटअप सर्भर कम्प्युटर सेटअप इन्टरनेट एन्ड नेटवर्किङ सेटअप आईटी सपोर्ट एआई सर्भिसेस र डाटा रिकभरी गरिनुका साथै आईटी सँग सम्बन्धित सम्पूर्ण काम गरिन्छ
4: थप जानकारीका लागि प्रोप्राइटर सुरेश केबी ओली मोबाइल नम्बर 98478-33923 र 97492-65913 नोट सपोर्ट र सर्भिसको सुविधा पनि रहेको छ
7: प्रविधिको रफ्तार सँगै हामी तपाईँसँगै
9: के तपाई पनि धेरै अस्पताल धाउँदा धाउँदा हैरान हुनु भएको छ कि त धेरै औषधि खाएर पनि तपाईँको रोग सन्चो भएको छैन अब चिन्ता लिनु पर्दैन विगत 17 वर्षदेखि सेवा दिइरहनु भएका वैद्य कालुराम थारूबाट पुरानो भन्दा पुरानो ग्यास्ट्रिक गानोगोला युरिक एसिड बाथरोग पत्थरी सुगर जन्डिस पाइल्स निमोनिया दम नसा च्यापिएको हात भाँचिएको कब्जियत छारोरोग सुत्केरीको दुध नहुने महिनावारी गडबडी पेट दुख्ने लगायत कुनै पनि समस्याको ग्यारेन्टीका साथ आयुर्वेदिक जडीबुटीबाट सफल उपचार गरिन्छ थप जानकारीको लागि कालुराम थारू तुलसीपुर 10 पड्ढा दाङ घरेलु उपचार केन्द्र मोबाइल नम्बर 98228-0141-29
4: खुसीको खबर तपाईहरूकै चिर परिचित देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन दाङमा दैनिक बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म प्रमुख कन्सल्टेन्ट फ्यामिली फिजिसियन डाक्टर पदमराज अधिकारीद्वारा प्रेसर सुगर थाइरोइड दम पेट छाती टाउको नसा सहित सम्पूर्ण रोगको चेकजाँच तथा उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ बिरामीहरूले समयमै परामर्श लिई स्वास्थ्य सेवाको लाभ लिनुहुन अनुरोध छ थप जानकारीका लागि देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन दाङ फोन नम्बर 082-5230-32 र मोबाइल नम्बर 98-12-91-918
10: कागती र खरानीको प्राकृतिक शक्तियुक्त ध्वनि हर्बल साबुन अब शक्तिशाली माइक्रो स्क्रबरका साथ जसको खस्रो पनि जिद्दी दाग हटाई भाडा चम्काउँछ अझ टिलिक्क मात्र रु 10 र रु 20 उपलब्ध
11: के तपाई विवाहको लागि राम्रो पार्टी प्यालेसको खोजीमा हुनुहुन्छ
12: कि त कुनै सभा समारोह तथा कार्यक्रमहरू सञ्चालन गर्नको लागि टेन्ट तथा साउन्ड सिस्टम भाडामा लिन चाहनुहुन्छ
11: यदि त्यसो हो भने तपाईँको हर समस्या

0: को समाधान श्री गणेश टेन्टयान पार्टी प्यालेस।
1: हजुर, विवाह पार्टी, पूजा, व्रतबन्ध, सभा समारोह लगायत कार्यक्रमहरू सञ्चालन गर्नको लागि हामीलाई सम्झनुहोस्। साथै साउन्ड सिस्टम र टेन्ट भाडामा पनि उपलब्ध गराइन्छ।
0: सम्पर्क श्री गणेश टेन्टयान पार्टी प्यालेस, तुलसीपुर 5 राप्ती प्रादेशिक अस्पतालको अगाडि, समीक्षालय भवन।
1: प्रोपराइटर सिन्धुली श्रेष्ठ। मोबाइल नम्बर 9847446683 र 9847464770। सेवा गर्ने मौका दिनुहोस्।
2: स्कूल, कलेज, बिहे, पार्टी वा स्पोर्ट का लागि आकर्षक, टिकाऊ र स्टाइलिश जुत्ता खोज्दै हुनुहुन्छ? अब सम्झनुहोस् गुड हिल लेदर सुज उद्योग, तुलसीपुर 5 अङ्गलाइन, दाङ।
3: हाम्रो आफ्नै उद्योगबाट उत्पादित विभिन्न डिजाइनका गुणस्तरीय जुत्ताहरू होलसेल तथा फुटकर मूल्यमा उपलब्ध छन् र नयाँ वर्षको अवसरमा विशेष छुटका साथ हाम्रो सेवा उपलब्ध छ। साथै हाम्रो उद्योग तुलसीपुर छ हात्तीखौवा चोकदेखि दक्षिणतर्फ रहेको पनि जानकारी गराउँदछौ।
2: थप जानकारीका लागि गुड हिल लेदर सुज उद्योग, तुलसीपुर 5 अङ्गलाइन, दाङ। प्रोप्राइटर पदम बहादुर नेपाली। मोबाइल नम्बर 9857720756।
4: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
5: के भो बोलादै, के गुनगुनाइरहेको?
4: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
5: हेत तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
4: यति सजिलै?
5: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ। न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।
6: साथीले विवाह समारोहमा आइज भनेर हैरान गरेकी छ। आफ्ना भने राम्रा गहना नै छैन, पैसा भएर मात्र के गर्नु, कहाँ राम्रा गहना पाइन्छ आफूलाई थाहा नै छैन।
7: किन तिर गरेकी नानी, जाउँ न मसँग सुबोध मूल्यमा गुणस्तरीय गहना पाइने पसल, ज्योति गहना पसल।
8: हजुर, हामी कहाँ काँचो नम्बर 1 सुनसादीका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष कालीगरद्वारा ग्यारेन्टीका साथ तयार गरिन्छ। साथै पुराना गहनाहरूसँग नयाँ गहना पनि साटिन्छ।
9: विगत लामो समयदेखि तपाईँको सेवामा समर्पित
8: ज्योति गहना पसल, विष्णु भूषालसँग सँगै चचेको घरमा, तुलसीपुर, दाङ। प्रोप्राइटर हरिबिक। सम्पर्क मोबाइल 9857720308।
9: सधैँ सेवा गर्ने अवसर दिनुहोस्।
10: अब यो झ्याल ढोका अनि चौकस कहाँबाट ल्याउँछस् त?
11: अब कहाँबाट ल्याउनु, बरु यो जमानामा सुन किन्न साह्रै सजिलो छ। अब यो झ्याल ढोका चौकस यो दाको त कुनै नगरौ, साह्रै गाह्रो पो छ त।
10: मेरी आमै नि, तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 6 गुमरा चौकदेखि अलिकति दक्षिण पश्चिमतिर कञ्चनजङ्घा समिट तथा फर्निचर उद्योग छ, त्यही गएर ल्याए हुँदैन?
11: यसका बाजे लाटाले हाँडेर बारीका पात्यामा पुर्याइदियो भनेको त बुद्धि पो दिएर गएछ यसका बाजे। म चाहिँ गुटुङ चुङ दगुरेर गए, अहिले भर्खर कञ्चनजङ्घा समिट तथा फर्निचर उद्योगमा।
9: हामी कहाँ साल, चिसौ, असना, सालको चौक, झाल, ढोका, कडी पाउनुका साथै फर्निचर सम्बन्धी सम्पूर्ण सामानहरू होलसेल एवं फुटकर बिक्री गरिन्छ।
12: कञ्चनजङ्घा समिल तथा फर्निचर उद्योग, तुलसीपुर महानगरपालिका 6 गुमरासो, दाङ। प्रोप्राइटर हेमन्त प्रकाश ओली। सम्पर्क मोबाइल नम्बर 9857723894, 9847314894।
13: छोराले खोजेको,
14: आमाले रोजेको,
13: सम्पूर्ण गृहिणीको रोजाई, नवरत्न भोग,
14: गृहपति,
13: माइलो दाई, इरा, भूपति भोग ब्रान्डको चामल खाउ, स्वाद, गुणस्तर र भरोसाको संगम। अब त थान खुसीको खबर,
14: नवरत्न भोग, गृहपति, माइलो दाई र भूपति भोग ब्रान्ड चामलको प्रत्येक बोरा खरिदमा पाउनुहोस् आकर्षक उपहार।
13: का लागि आधिकारिक विक्रेता
14: मोहिनी ट्रेडर्स, तुलसीपुर 5 ग लाइन, दाङ, रौनियार क्लिनिकको पूर्वपट्टि कुनामा।
13: सम्पर्कका लागि फोन
14: 08259073 र मोबाइल 9808864071।
13: दुवै मिलेर नवरत्न भोग, गृहपति, माइलो दाई
14: र भूपति भोग आज रोज्नुहोस्, स्वाद र उपहार दुवै जित्नुहोस्।
0: आईटी सम्बन्धी समस्याहरूका लागि मिड वेस्ट आईटी स्टोर तपाईँको साथमा।
1: हामी कहाँ ल्यापटप, डेस्कटप, प्रिन्टर, फोटोकपी मेसिन, सीसीटीभी, नेटवर्किङ सिस्टम तथा कम्प्युटरका सम्पूर्ण पार्ट पुर्जाहरू सुफत मूल्यमा बिक्री गरिनुका साथै मरमत पनि गरिन्छ। प्रोप्राइटर सन्तोष साहु बस्नेत, मोबाइल नम्बर 9848306627 र 9825227262।
0: इमेल itstore.dang@gmail.com। मिडवेस्ट आईटी स्टोर, शीतलपुर रोड, बाहिनी चौक, तुलसीपुर, दाङ।
15: खुशीको खबर।
1: तपाई हाम्रो सहर तुलसीपुरमा नवज्योति आँखा उपचार केन्द्र सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको समयमै जाँच गराई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्। हाम्रा सेवाहरू: आँखा विशेषज्ञद्वारा आँखा चेक जाँच, अत्याधुनिक प्रविधिद्वारा आँखाको पावर जाँच, सबै प्रकारका चश्मा र लेन्सको सुविधा, कन्ट्याक्ट लेन्स तथा भिजन थेरापी क्लिनिक। आँखा जाँच हुने समय आइतबारदेखि शुक्रबार बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म, शनिबार बिहान 7 बजेदेखि दिउँसो 12 बजेसम्म। थप जानकारीको लागि नवज्योति आँखा उपचार केन्द्र तुलसीपुर उपमहानगरपालिका 6 दाङ उच्च अदालतको उत्तर तर्फ, मोबाइल नम्बर 9680719194 र 9822186576।
15: नोट: दृष्टि विशेषज्ञ आशिष चौधरीबाट दैनिक रूपमा आँखा चेक जाँच तथा उपचार भइरहेको छ।
2: किसानहरूका लागि खुशीको खबर।
1: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर भएको यस नन्दन फिड प्राली तुलसीपुरमा गाई, भैँसी, बाख्रा, कुखुरा, बंगुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट उपलब्ध छ। साथै जापानिज टेक्नोलोजीको माछाको दाना, युरोपियन टेक्नोलोजीको गाई, भैँसी, बाख्राको दाना पनि पाइन्छ। एक पटक प्रयोग गरेर त हेर्नुहोस्, सोचे भन्दा राम्रो नतिजा पाउनुहुनेछ।
2: नन्दन फिट प्रणाली तुलसीपुर 9 दोघरे दान, फोन नम्बर 082-416-002 र मोबाइल नम्बर 9857823971।
16: घर आँगन सुन्दर बनाउनका लागि फूलहरूको बगैँचा बनाउनु पर्नेछ। नयाँ नयाँ प्रजातिका फूलका बिरुवाहरू कहाँ पाउँछ होला?
17: ओहो दाई, के सोचमा परिरहनु भएको छ त? नेचुरल नर्सरी छँदैछ नि, मेरो घरमा भएका सबै फूलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो। सबै प्रकारका फूलका बिरुवाहरू पाउँछ नि त्यहाँ।
18: हजुर, तपाईलाई पनि 12 महिना कुनै पनि सिजनल तथा सजावटको फूल, विभिन्न प्रजातिका फलफूलका बिरुवा, बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला, दुबोमाला, पुष्प बुकी, सयपत्रीका माला, सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस्। यति मात्रै होइन, घरमा पुगेर मालीको काम पनि गरिन्छ।
1: थप जानकारीका लागि नेचुरल नर्सरी तुलसीपुर 8 दुधेना दाङ, दाना फ्याक्ट्री नजिकै, सञ्चालक बुद्धिराज पौडेल, मोबाइल नम्बर 9845327695 र 9010126000। एक पटक सेवा गर्ने मौका दिनुहोस्।

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: सम्पर्क स्थान भुसाल स्टोर,
2: प्रोप्राइटर विष्णु भुसाल, सुर्खेत रोड तल्लो बाटो तुलसीपुर दाङ, फोन 0825209225, मोबाइल 98578209225।
1: साथै किराना सम्बन्धी सम्पूर्ण सामानहरू थोक तथा फुटकर मूल्यमा बिक्री वितरण गरिन्छ।
3: पानस मेडिकल फर्मा तुलसीपुरमा अब दैनिक रूपमा वरिष्ठ छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर जेनी थापा, वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर सञ्जय महर्जन र वरिष्ठ नवजात शिशु तथा बाल रोग विशेषज्ञ डाक्टर धनमाया घरती मगरद्वारा बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
4: डाक्टर जेनी थापाद्वारा दिइने सेवाहरू: छाला चिलाउने, विभिन्न किसिमका दाग, अनुहारको डन्डेफोर, कालो पोतो, चाया, दुबीको उपचार, अनुहारको चाउरीपना, कपाल झर्ने समस्या, यौन अङ्ग चिलाउने, यौन रोग तथा कुष्ठरोग सम्बन्धी उपचार।
5: डाक्टर सञ्जय महर्जनद्वारा दिइने सेवाहरू: हाच्यु आइरहने, गन्ध बासना थाहा नपाउने, पिनास भएको, नाकमा मासु पलाएको, कान पाक्ने, कराउने, चिलाउने, थाइरोइड, टन्सिल लगायत सम्पूर्ण नाक कान र घाँटी सम्बन्धी समस्याको दूरबीन प्रविधिद्वारा चेक जाँच गरिन्छ र कानको श्रवण शक्तिको जाँच सहित मेसिन पनि जडान गरिन्छ।
3: डाक्टर धनमाया घरती मगरद्वारा दिइने सेवाहरू:
5: नवजात तथा बाल बालिकाको स्वास्थ्य जाँच, ज्वरो, रुघाखोकी, दम लगायत अन्य बाल रोगको उपचार, पोषण तथा वृद्धि विकास तथा खोप सम्बन्धी परामर्श लगायत सम्पूर्ण बाल बालिकामा देखिने समस्याहरूको चेक जाँच, उपचार तथा परामर्श सेवा।
3: बिरामी जाँच हुने समय दैनिक बिहान 7 बजेदेखि बेलुका 6 बजेसम्म र नवजात शिशु तथा बाल रोग सेवाको लागि प्रत्येक दिन बिहान 7 बजेदेखि 9 बजेसम्म र दिउँसो 3 बजेदेखि बेलुका 7 बजेसम्म।
4: सम्पर्क पानस मेडिको फर्मा, राप्ती प्रादेशिक अस्पताल अगाडि, तुलसीपुर 5 दाङ, फोन नम्बर 0825219904।
6: हामीलाई थाहा छ कि क्यान्सर पत्ता लागिसकेपछि तपाईँको जीवन एकदमै बदलिन्छ। हो, यो साँच्चै ठूलो चुनौती हो, तर अब यो चुनौतीलाई तपाईँले एक्लै सामना गर्नु पर्दैन। हामीसँग विश्व स्तरीय तथा अत्याधुनिक पेटसिटी स्क्यान, सिटी गाइडेड बायोप्सी जस्ता क्यान्सर डायग्नोसिस र नेपालकै उत्कृष्ट उपचार सुविधाहरू, केमोथेरापी, रेडिएसन थेरापी, क्यान्सर सर्जरी आदि छन्। हाम्रो अनुभवी क्यान्सर विशेषज्ञहरूको टोली जसले क्यान्सर रोगलाई दीर्घकालीन रूपमा निको पार्न तपाईँको हरेक पाइलामा साथ दिन तयार छन्। साँच्चै भन्नु पर्दा क्यान्सरसँगको लडाईमा पहिलो पाइलादेखि हरेक पाइलासम्म हामी तपाईँको साथमा छौं। साथै क्यान्सर उपचारको लागि पूर्वाञ्चल क्यान्सर अस्पतालमा आउने बिरामीहरूलाई यति एयरलाइन्ससँगको सहकार्यमा निशुल्क हवाई टिकटको पनि व्यवस्था गरिएको छ। पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोड झापा, बीएनसी अस्पताल सँगै एउटै परिसरमा, क्यान्सर उपचारमा नेपालकै अग्रणी अस्पताल। हाम्रो हेल्पलाइन 0235359042, 0235359042।
7: अब काठमाडौँकै उच्च स्तरीय स्वास्थ्य सेवा सुविधा दाङको तुलसीपुर र मोतीपुरमा अवस्थित राप्तीला केयर हस्पिटलमा।
8: स्वास्थ्यमा समस्या छ? जिल्ला बाहिर काठमाडौँ, बुटौल, नेपालगञ्ज जाने सोचमा हुनुहुन्छ?
7: यदि त्यसो हो भने कुनै चिन्ता छैन, ढुक्क हुनुहोस् राप्ती लाइफ केयर हस्पिटल प्राली, तुलसीपुर र मोतीपुरबाट। सबै प्रकारका विशेषज्ञ सेवाहरू 24 घण्टा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
8: तुलसीपुर र मोतीपुरबाट विशेषज्ञ डाक्टरद्वारा दिइने विशेषज्ञ सेवाहरू:
7: 10 बेड आइसीयू सेवा,
8: 10 बेड एनआईसीयू सेवा,
7: 10 बेड एसडीयू सेवा,
8: नर्मल डेलिभरी तथा सीएस सेवा,
7: 24 घण्टा इमर्जेन्सी यूएसजी ल्याब सेवा,
8: अत्याधुनिक अपरेशन कक्ष सहित दूरबीन विधिबाट ठुला तथा साना अपरेशन सेवा,
7: सरल सर्वसुलभ गुणस्तरीय स्वास्थ्य सेवा, बिरामीको सेवामा हाम्रो प्रतिबद्धता। राप्ती लाइफ केयर हस्पिटल प्राली, तुलसीपुर 7 मोतीपुर र तुलसीपुर 5 ग लाइन दान, फोन 0825226686 र 590475।
9: रौनियार डेन्टल क्लिनिक, रौनियार मेडिकल भएकी भवनबाट विगत 15 वर्षदेखि डाक्टर मुक्तिनाथ रौनियार अर्थोडन्टिक्सबाट दैनिक रूपमा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
10: हाम्रा सेवाहरू
11: दन्त परीक्षण तथा परामर्श सेवा,
10: दाँतको एक्सरे,
11: दाँत सफा गर्ने,
10: दाँत निकाल्ने,
11: दाँत भर्ने,
10: दाँतको जरादेखि उपचार गर्ने,
11: कृत्रिम दाँत लगाउने,
10: बच्चाहरूको दाँतको विशेष उपचार,
11: नमिलेको दाँत मिलाउने विशेषज्ञ सेवा,
10: दाँतको कस्मेटिक उपचार,
11: साथै मुखमा हुने घाउ, खटिरा, अल्सरको अनुसन्धान मूलक उपचार तथा शल्यक्रिया, मुखको जोर्नीमा आउने समस्याहरूको उपचार, दाँत मुख तथा हड्डीको चोटपटकको उपचार।
12: सम्पर्क रौनियार डेन्टल क्लिनिक तुलसीपुर 5 गलाइन दाङ, मोबाइल नम्बर 9857825188 र 9848840188।
13: के तपाईँ कुखुरा पालन गर्ने सोचमा हुनुहुन्छ
14: कि त गाई भैँसीका लागि आवश्यक गुणस्तरीय दानाको खोजीमा हुनुहुन्छ?
13: एक पटक सम्झनै पर्ने नाम शिवशक्ति पोल्ट्री फिड सप्लायर।
14: हजुर, हामी कहाँ ब्रोइलर कुखुराको दाना, सल्ला, गाई भैँसीको दाना, खसी बाख्राको दाना होलसेल तथा फुटकर सुपथ मूल्यमा बिक्री गरिन्छ, साथै कुखुराको दाना खुवाउने भाँडा पनि उपलब्ध छ।
13: पोषक दानाको आधिकारिक विक्रेता शिवशक्ति पोल्ट्री फिड सप्लायर्स, तुलसीपुर 5 सल्यान रोड दाङ, खानेपानी कार्यालयको ठिक अगाडि, राप्ती प्रादेशिक अस्पताल जाने बाटोको 3 सटर दक्षिण तर्फ। प्रोप्राइटर सञ्जिता ओली, मोबाइल नम्बर 97452279774। सेवा गर्ने मौका दिनुहोस्।
15: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा।
16: हजुर, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट
17: शरीरका विभिन्न भागमा भएका ट्युमर, क्यान्सर, नाक कान घाँटी, एपेन्डिक्स, मृगौला, अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्।
18: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर 6 घोराई रोड, हात्ती खोवा चोकदेखि 20 मिटर उत्तरतर्फ, तुलसीपुर दाङ।
17: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 082-590-401, मोबाइल नम्बर 97-487-060-11 र 98-578-40-601।
19: के तपाईँ दाँतको कुनै पनि समस्या भएर भौतारिनु भएको छ? यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्।
16: हजुर, विगत 21 वर्षदेखि बिरामीहरूको मन जित्दै आइरहेको यस स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोकमा नै रहेको सहर्ष जानकारी गराउँदछौ।
19: हामी कहाँ उपलब्ध सेवाहरू,
20: दाँत निकाल्ने,
19: नयाँ दाँत राख्ने,
20: झिक्न नपर्ने गरी दाँत राख्ने,
19: दाँत भर्ने, दाँत सफा गर्ने,
20: दुखेको दाँतलाई उपचार गरी नदुख्ने बनाई पार्ने,
19: गिजा सुनिने, गिजाबाट रगत आउने, मुख गन्हाउने आदि समस्याको भरपर्दो उपचार सेवा।
13: सम्पर्क स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोक पश्चिम तर्फ, भाडा पसल रहेको माथिल्लो तलामा, सञ्चालक डाक्टर सागर छेत्री र डेन्टल हाइजिनिस्ट पोषणराज कडेल, मोबाइल नम्बर 9856038443 र 9810857772।
21: होइन काइलो बा, तपाईँ सधैँ आया गर्नुहुन्छ।
22: अब के हुनु नि बाबु, दाँत दुखेर मर्न लागिसके म त कहीँ गए सन्चो हुन्न भने।
21: किन पिर गर्नुहुन्छ काइलो बा, म तपाईँलाई आजै नै स्वर्गद्वारी डेन्टल हस्पिटलमा लैजान्छु नि।
16: अर्थोडन्टिक्स डाक्टर निरञ्जन आचार्य, ओरल सर्जन डाक्टर हेमन्तराज पाठक, इन्डोडन्टिक्स डाक्टर मनिषा न्यौपाने, डेन्टल सर्जन डाक्टर करिश्मा भट्टराई र डेन्टल सर्जन डाक्टर कृतिसा मानन्धर लगायत विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण दाँत तथा गिजा सम्बन्धी समस्याहरूको दैनिक रूपमा चेक जाँच भइरहेको छ।
23: हामी कहाँ उपलब्ध सेवाहरू,
24: मुखको शल्यक्रिया, दाँत सफा गर्ने, टल्काउने, दाँतमा रङ भर्ने, चाँडी भर्ने, बच्चाका दाँत मिलाउने, दुखेको दाँतको जराहरू सफा गरी नदुख्ने बनाई भर्ने, नयाँ दाँत बनाउने, नमिलेको बाङ्गुटीको दाँत मिलाउने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी राख्ने, दाँतमा रहेका दाग धब्बाहरू हटाई पुनः सेतो र चम्किलो बनाउने।
16: नोट, 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूको निशुल्क दाँत पनि निकालिन्छ।
23: स्वर्गद्वारी डेन्टल हस्पिटल वीरेन्द्र चोक तुलसीपुर रहीमुल्ला स्टोर नजिकै। सम्पर्क मोबाइल नम्बर 98631717600 र 98578935952।
0: काँस सम्बन्धी सम्पूर्ण उपचार अब एकै ठाउँमा।

नमस्कार, म गायिका मान्डवी त्रिपाठी। तपाईहरु सुन्दै हुनुहुन्छ नेपालकै पहिलो सामुदायिक वातावरण मैत्री रेडियो, रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज।

0: देखि लुम्बिनी प्रदेश अन्तर्गतका तराईका जिल्लाहरूमा मोटरसाइकल दुर्घटनाको संख्यामा वृद्धि भई सवारी दुर्घटनाबाट मोटरसाइकल चालक तथा पछाडि सवार व्यक्तिहरू नै गम्भीर घाइते तथा मृत्यु हुने गरेका कारण यस्ता सवारी साधनको दुर्घटनामा न्यूनीकरण तथा रोकथाम गर्न निम्न सावधानीका साथ सवारी चलाउनु हुन सम्पूर्ण मोटरसाइकल चालकहरूमा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटोल तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ हार्दिक अनुरोध गर्दछ।
1: मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी सवारी साधन नचलाउने,
0: सिट क्षमता भन्दा बढी मानिस राखेर सवारी साधन नचलाउने,
1: हेलमेट तथा हेलमेटको फित्ता राम्रोसँग लगाउने,
0: चालक अनुमति पत्र प्राप्त नगरेकाहरूलाई सवारी धनीले आफ्नो सवारी साधन नदिने तथा चालक अनुमति प्राप्त नगरेका व्यक्तिहरूले सवारी साधन नचलाउने,
1: लापरवाहीका साथ तीव्र गतिमा सवारी साधन नचलाउने,
0: आफू यात्रा गर्ने स्थानसम्मको बाटो तथा मौसमको अवस्थाको बारेमा पूर्व जानकारी लिने,
1: रातको समयमा सड़कमा छाडा पशु चौपायाहरू हुन सक्छन् भन्ने हेक्का राखेर मात्रै सवारी साधन चलाउने,
0: सड़कमा राखिएका सड़क संकेत चिन्हहरू हेरेर सवारी चलाउने,
1: बाटो काट्ने व्यक्तिहरूलाई पहिलो प्राथमिकता दिने,
0: सवारी साधन चलाउनु अघि सवारी साधनको अवस्था ठिक छ कि छैन भनेर चेक जाँच गरेर मात्रै सवारी चलाउने,
1: हतारमा सवारी नचलाउने तथा जथाभावी ओभरटेक नगर्ने,
0: तोकिएको निश्चित स्थानमा मात्रै सवारी रोक्ने तथा पार्किङ गर्ने,
1: ब्रेकिङ डिस्टेन्स राखेर मात्रै सवारी चलाउने,
0: सवारी साधन चलाउँदा मोबाइल फोनमा कुराकानी नगर्ने,
1: अन्य सवारी साधनसँग प्रतिस्पर्धा गरेर सवारी नचलाउने,
0: मोडिफाई गरेर सवारी साधन नचलाउने,
1: सवारी साधन चलाउँदा सड़कमा रहेका खाल्डा खुल्टीहरू तथा सड़कको अवस्था समेतलाई ध्यान दिएर चलाउने,
0: सवारी साधन दायाँ वा बायाँ मोड्नु परेमा साइड लाइटको सही प्रयोग गर्ने,
1: बाक्लो हुस्सु लागेको समयमा हेडलाइट बालेर बिस्तारै आफ्नो साइडबाट सवारी चलाउने
0: र रातको समयमा टल्किने कपडा लगाएर सवारी चलाउने।
1: जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ र रेडियो प्रकृति एफएम 93.4 मेगाहर्जद्वारा जनहितमा जारी सन्देश। गर्मी बढ्दैछ, पानीको स्रोत सुक्दैछ, सानो लापरवाहीले गर्दा भोलि ठूलो संकट निम्तिन सक्छ।
2: पानीको सही प्रयोग गरौ, पानी खेर नफालौ, उमालेर वा फिल्टर गरेर मात्रै सफा पानी पिउने गरौ।
1: तुलसीपुर तीनमा रहेको अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाद्वारा जनहितमा जारी सन्देश।
3: हो त नि, कुन चाहिँ बदमासी आएको सरकार छ हाम्रो वनमा? ल ल ल, सबैलाई खबर गरेर छिट्टै निभाउन जाउँ है।
4: बल्ल निभ्यो, गएको वर्ष अग्निरेखा बनाएर मात्रै छोड्यौ, सरसफाई गरेनौ, त्यसैले आज दुःख पाइयो। अब तुरन्तै अग्निरेखाको सरसफाई गर्नुपर्ने भयो, हामी सबै जितेर यसको सरसफाई गरौँ है।
5: यो सुक्खा मौसममा वन जंगलमा आगो लाग्ने सम्भावना बढी हुने हुँदा हामी सबैले आगो लाग्नबाट सतर्कता अप्नाउनु पर्दछ।
4: वन जंगलमा जाँदा चुरोट खाने, जथाभावी आगो सल्काउने काम गर्नु हुँदैन।
6: वनमा आगो लगाउँदा रुख बिरुवा मर्नुका साथै वनमा पाइने जीव जन्तु चराचुरुङ्गी पनि मर्न सक्छन्।
4: वनलाई आगोबाट बचाऊ, प्राकृतिक सम्पत्तिको सुरक्षा गरौं।
7: डिभिजन वन कार्यालय दाङ र रेडियो प्रकृति एफएम द्वारा वन डढेलो नियन्त्रणका लागि जनहितमा जारी सन्देश।
8: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
1: लगनशीलता र सामूहिक प्रतिबद्धता हाम्रो शान, गुणस्तरीय र सर्वसुलभ शिक्षा हाम्रो अभियान भन्ने नाराका साथ देशकै नमूना विद्यालयको रूपमा स्थापित यस गुरुजदुर नमूना माध्यमिक विद्यालय तुलसीपुर 4 रक्षा चौर दाङमा कृषि बाली विज्ञान सहित कक्षा 11 साइन्स, म्यानेजमेन्ट, एजुकेशन, सोसियोलोजी, कम्प्युटर साइन्स र होटेल म्यानेजमेन्टमा भर्ना खुला गरिएको सहर्ष जानकारी गराउँदछौ।
8: थप जानकारीका लागि गुरुजदुर नमूना माध्यमिक विद्यालय तुलसीपुर 4 पोखरा रक्षा चौर दाङ फोन नम्बर 082-5200-5 मोबाइल नम्बर 98-578-21524 र 98-578-22915
9: कोहलपुर मेडिकल कलेजका मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर मोहन बेलबासे पानस मेडिको फर्मा तुलसीपुरमा आउने बारे अत्यन्त जरुरी सूचना।
10: डाक्टरद्वारा उपचार हुने रोगहरू
9: छारी रोग, मिर्गी रोग, बाख्री रोग, बेला बेलामा बेहोस हुने, लामो समयदेखि टाउको दुख्ने, मुटुको धड्कन बढ्ने, शरीर काप्ने, पसिना आउने, झस्कने, तर्सने भएमा निद्रा नलाग्ने, बढी निद्रा लाग्ने, शरीर झमझम गर्ने, पोल्ने वा दुख्ने, काम गर्न मन नलाग्ने, दिक्क लाग्ने भएमा यौन इच्छामा कमी, रक्सी तथा नशालु पदार्थ सेवन, बढी बोल्ने, रिसाउने, झर्कने, दिमागमा एउटै कुरा बारम्बार दोहोरिरहने र एउटै काम बारम्बार गर्नुपर्ने भएमा
10: लोक वा वृद्धहरूमा कुनै पनि किसिमको असामान्य व्यवहार देखा परेमा एक्लै बर्बराउने, बिना कारण हाँस्ने, रुने, एकान्तमा बस्ने जस्ता लक्षणहरू देखा परेमा तुरन्त सम्पर्क राख्नुहोला।
8: बिरामी चेक जाँच हुने मिति असार 7 गते आइतबार र 8 गते सोमबार बेलुकासम्म। सोमबारका लागि बिरामीले पहिले नै नाम दर्ता गराउनु पर्नेछ। सम्पर्क पानस मेडिको फर्मा तुलसीपुर 5 दाङ राप्ती प्रादेशिक अस्पताल अगाडि। तपाईको बगैंचा सुन्दर बनाउने, कौशी खेतीलाई सफल बनाउने र हरियाली सपनालाई साकार पार्ने भरपर्दो गन्तव्य
1: सृजना नर्सरी एन्ड एग्रोफार्म।
8: यहाँ फलफूलका बिरुवा, बाह्रमासे तथा सिजनल फूलका बिरुवा, तरकारीका बिरुवा, सजावटी बिरुवा तथा आकर्षक गमलाहरू उपलब्ध छन्।
1: साथै पोषणयुक्त तयारी माटो, गडौलाको मल, बोन मिल, कोकोपीट, कौशी खेतीका सामग्री र विभिन्न बिउहरू पनि पाइन्छन्।
8: अनुभवी प्राविधिक तथा माली सेवा समेत उपलब्ध भएकाले तपाईँको बगैंचा अझ व्यवस्थित र आकर्षक बन्नेछ।
1: आजै सम्पर्क गर्नुहोस् सृजना नर्सरी एन्ड एग्रोफार्म तुलसीपुर 6 स्टार चोक रजौरा दाङ।
8: संचालक सेवकराम भण्डारी। मोबाइल नम्बर 98-578-20178 र 98-134-11448।
11: सृजना नर्सरी एन्ड एग्रोफार्म, हरियाली जीवनको सुन्दर शुरुवात।
4: गएको वर्ष अग्निरेखा बनाएर मात्रै छोड्यौं, सरसफाई गरेनौ, त्यसैले आज दुःख पाइयो। अब तुरुन्तै अग्निरेखाको सरसफाई गर्नुपर्ने भयो। हामी सबै जुटेर यसको सरसफाई गरौं है।
5: यो सुक्खा मौसममा वन जंगलमा आगो लाग्ने सम्भावना बढी हुने हुँदा हामी सबैले आगो लाग्नबाट सतर्कता अप्नाउनु पर्दछ।
4: वन जंगलमा जाँदा चुरोट खाने, जथाभावी आगो सल्काउने काम गर्नु हुँदैन।
6: वनमा आगो लगाउँदा रुख बिरुवा मर्नुका साथै वनमा पाइने जीव जन्तु चराचुरुङ्गी पनि मर्न सक्छन्।
4: वनलाई आगोबाट बचाऊ, प्राकृतिक सम्पत्तिको सुरक्षा गरौं।
7: डिभिजन वन कार्यालय दाङ र रेडियो प्रकृति एफएमद्वारा वन डढेलो नियन्त्रणका लागि जनहितमा जारी सन्देश।
8: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
1: लगनशीलता र सामूहिक प्रतिबद्धता हाम्रो स्थान, गुणस्तरीय र सर्वसुलभ शिक्षा हाम्रो अभियान भन्ने नाराका साथ देशकै नमूना विद्यालयको रूपमा स्थापित यस गुरूजजुर नमूना माध्यमिक विद्यालय तुलसीपुर 4 रक्षा चौर दाङमा कृषि बाली विज्ञान सहित कक्षा 11 साइन्स, म्यानेजमेन्ट, एजुकेशन, सोसियोलोजी, कम्प्युटर साइन्स र होटल म्यानेजमेन्टमा भर्ना खुला गरिएको सहर्ष जानकारी गराउँदछौ।
8: थप जानकारीका लागि गुरूजजुर नमूना माध्यमिक विद्यालय तुलसीपुर 4 रक्षा चौर दाङ फोन नम्बर 082-5200-5 मोबाइल नम्बर 98-578-21524 र 98-578-22915।
1: गर्मी बढ्दैछ, पानीको स्रोत सुक्दैछ, सानो लापरवाहीले गर्दा भोलि ठूलो संकट निम्तिन सक्छ।
0: पानीको सही प्रयोग गरौ, पानी खेर नफालौ, उमालेर वा फिल्टर गरेर मात्रै सफा पानी पिउने गरौ।
1: तुलसीपुर 3 रहेको अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाद्वारा जनहितमा जारी सन्देश।
12: जीवन अति अत्यन्त सुन्दर छ। कुनै दिन, कुनै घण्टा, कुनै पल केही पनि फर्केर आउने छैन। त्यसैले मिठो बोलौ, एकअर्कामा भाइचाराको सद्भाव राखौ, सबै खाले विभेदको अन्त्य गर्दै न्याय र समतामूलक समाजको निर्माण गरौ। सबैले सबैलाई मान सम्मान गर्नु हरेक नागरिकको कर्तव्य हो।
13: जनहितमा रेडियो प्रकृति

0: मकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: बिहान 10 बजेको प्रकृति समय सन्देश सवारी दुर्घटनाबाट बचौ र बचाऊ
2: सब इन्टरनेट हुन्छ सुपर हिट छिमेकीले पनि गर्छ दुखी दुखी भिजिट Violet Superhit Internet Pack. अब प्रायोरिटी सेवाको सुविधा सहित पाउनुहोस् सेम डे सपोर्ट 200 एमबीपीएस केबल वार्षिक 11,200 मा एक महिना सित्तैमा साथै मेश राउटर किन्दा 16% डिस्काउन्टको भारी छुट आजै जोड्नुहोस् Violet अब सबै कनेक्टेड
3: थप जानकारीको लागि तुलसीपुर दाङमा रहेको Violet को शाखा कार्यालयमा सम्पर्क गर्न सक्नुहुनेछ
2: Via Violet
4: दैनिक विशेषज्ञ सेवा सहित 24 घण्टा इमर्जेन्सी र ओपीडी सेवाको लागि अब चिनारी हस्पिटल प्रणाली तुलसीपुरलाई सम्झनुहोस्
5: हाम्रा सेवाहरू नसा तथा हाडजोडी रोग विशेषज्ञ डाक्टर रूपेश कुमार शेरसन
6: बाल रोग विशेषज्ञ डाक्टर ऋषिकेश काफले मुटु पेट तथा फिजिसियन डाक्टर फरहान खान प्रसूति तथा महिला रोग विशेषज्ञ डाक्टर शेखर थापा र सोमनाथ भण्डारी लगायत विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक बिरामीहरूको चेकजाँच तथा उपचार गरिन्छ
7: साथै नाक कान घाँटी छाला तथा यौन समस्या एवं मनोरोगको उपचार तथा परामर्श जनरल सर्जन डाक्टर गोवर्धन नेपालद्वारा दूरबीन विधिबाट अपरेशन सेवा
5: र वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा दैनिक भिडियो एक्सरे सेवा
4: विस्तृत जानकारीको लागि चिनारी हस्पिटल प्रणाली गलाइन तुलसीपुर दाङ फोन नम्बर 082-5206-1 मोबाइल 97487-07-11 र 98-10-87-31-80
8: स्वस्थ जीवन हाम्रो कामना सर्वसुलभ विशिष्ट स्वास्थ्य सेवा हाम्रो चाहना
5: कम्प्युटर ल्यापटप प्रिन्टर अनलाइन सीसीटीभी क्यामेरा एकै पटक बिग्रिनु पर्ने कहाँ बनाउने होला म त हैरान भइसके
9: ए बहिनी पनि किन एक्लै गुनगुनाउँदै हुनुहुन्छ तपाईँको यी समस्याको समाधान एउटै छानामा हुने ठाउँ छँदैछ नि अवतार टेक्नोलोजी वर्ल्ड
5: हजुर आईटी विशेषज्ञ सुरेश केबी ओलीद्वारा सञ्चालित पुरानो अवतार कम्प्युटर एन्ड टेक्नोलोजी पसल नयाँ व्यवस्थापनका साथ अवतार टेक्नोलोजी ओल्ड तुलसीपुर 5 ग लाइन रौनियार मेडिकलदेखि दुई घर दक्षिण पूर्वतर्फ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ
10: हाम्रा सेवाहरू फिङ्गर प्रिन्ट हाजिर मेसिन ल्यापटप कम्प्युटर अनलाइन वायरलेस सीसीटीभी क्यामेरा र प्रिन्टर बिक्री गरिनुका साथै मर्मत पनि गरिन्छ म्याकबुक सेटअप सर्भर कम्प्युटर सेटअप इन्टरनेट एन्ड नेटवर्किङ सेटअप आईटी सपोर्ट एआई सर्भिसेस र डाटा रिकभरी गरिनुका साथै आईटी सँग सम्बन्धित सम्पूर्ण काम गरिन्छ
5: थप जानकारीका लागि प्रोप्राइटर सुरेश केबी ओली मोबाइल नम्बर 98478-33923 र 97492-65913 नोट सपोर्ट र सर्भिसको सुविधा पनि रहेको छ
10: प्रविधिको रफ्तार सँगै हामी तपाईसँगै
11: के तपाई पनि धेरै अस्पताल धाउँदा धाउँदा हैरान हुनु भएको छ कि त धेरै औषधि खाएर पनि तपाईको रोग सन्चो भएको छैन अब चिन्ता लिनु पर्दैन विगत 17 वर्षदेखि सेवा दिइरहनु भएका वैद्य कालुराम थारूबाट पुरानो भन्दा पुरानो ग्यास्ट्रिक गानोगोला युरिक एसिड बाथरोग पत्थरी सुगर जन्डिस पाइल्स निमोनिया दम नसा च्यातिएको हात भाँचिएको कब्जियत छारोरोग सुत्केरीको दुख नहुने महिनावारी गडबडी पेट दुख्ने लगायत कुनै पनि समस्याको ग्यारेन्टीका साथ आयुर्वेदिक जडीबुटीबाट सफल उपचार गरिन्छ थप जानकारीको लागि कालुराम थारू तुलसीपुर 10 पड्ढा दाङ घरेलु उपचार केन्द्र मोबाइल नम्बर 98228-0149
5: खुसीको खबर तपाईहरुकै चिरपरिचित देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन दाङमा दैनिक बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म प्रमुख कन्सल्टेन्ट फ्यामिली फिजिसियन डाक्टर पदमराज अधिकारीद्वारा प्रेसर सुगर थाइरोइड दम पेट छाती टाउको नसा सहित सम्पूर्ण रोगको चेकजाँच तथा उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ बिरामीहरुले समयमै परामर्श लिई स्वास्थ्य सेवाको लाभ लिनुहुन अनुरोध छ थप जानकारीका लागि देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन दाङ फोन नम्बर 082-5230-32 र मोबाइल नम्बर 98-12-91-9918
12: कागती र खरानीको प्राकृतिक शक्तियुक्त ध्वनि हर्बल साबुन अब शक्तिशाली माइक्रो स्क्रबरका साथ, जसको खस्रोपनले जिद्दी दाग हटाई भाडा चम्काउँछ अझ टिलिक्क। मात्र रु 10 र रु 20 उपलब्ध।
13: के तपाईँ विवाहको लागि राम्रो पार्टी प्यालेसको खोजीमा हुनुहुन्छ?
14: कि त कुनै सभा समारोह तथा कार्यक्रमहरू सञ्चालन गर्नको लागि टेन्ट तथा साउन्ड सिस्टम भाडामा लिन चाहनुहुन्छ?
13: यदि त्यसो हो भने तपाईँको हर समस्याको समाधान श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस।
14: हजुर, विवाह पार्टी, पूजा, व्रतबन्ध, सभा समारोह लगायत कार्यक्रमहरू सञ्चालन गर्नको लागि हामीलाई सम्झनुहोस्। साथै साउन्ड सिस्टम र टेन्ट भाडामा पनि उपलब्ध गराइन्छ।
13: सम्पर्क श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस, तुलसीपुर 5, राप्ती प्रादेशिक अस्पतालको अगाडि, समीक्षालय भवन।
14: प्रोपराइटर सिन्धुली श्रेष्ठ। मोबाइल नम्बर 9847844683 र 9847864770। सेवा गर्ने मौका दिनुहोस्।
15: स्कूल, कलेज, बिहे, पार्टी वा स्पोर्ट का लागि आकर्षक, टिकाउ र स्टाइलिश जुत्ता खोज्दै हुनुहुन्छ? अब सम्झनुहोस् गुड हिल लेदर सुज उद्योग, तुलसीपुर 5, अङ्गलाइन, दाङ।
16: हाम्रो आफ्नै उद्योगबाट उत्पादित विभिन्न डिजाइनका गुणस्तरीय जुत्ताहरू होलसेल तथा फुटकर मूल्यमा उपलब्ध छन् र नयाँ वर्षको अवसरमा विशेष छुटका साथ हाम्रो सेवा उपलब्ध छ। साथै हाम्रो उद्योग तुलसीपुर छ हात्तीखौवा चोकदेखि दक्षिणतर्फ रहेको पनि जानकारी गराउँदछौ।
15: थप जानकारीका लागि गुड हिल लेदर सुज उद्योग, तुलसीपुर 5, अङ्गलाइन, दाङ। प्रोप्राइटर पदम बहादुर नेपाली। मोबाइल नम्बर 9857720756।
17: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
18: के भयो बोला दाइ, के गुनगुनाइरहेको?
17: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
18: हेत तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
17: यति सजिलै?
18: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ, न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।
12: साथीले विवाह समारोहमा आइज भनेर हैरान गरेकी छ। आफ्ना भने राम्रा गहना नै छैन, पैसा भएर मात्र के गर्नु, कहाँ राम्रा गहना पाइन्छ आफूलाई थाहा नै छैन।
19: किन पिर गरेकी नानी, जाउँ मसँग सुगत मूल्यमा गुणस्तरीय गहना पाइने पसल, ज्योति गहना पसल।
20: हजुर, हामी कहाँ काँचो नम्बर 1 सुन चाँदीका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष कालीगरद्वारा ग्यारेन्टीका साथ तयार गरिन्छ। साथै पुराना गहनाहरूसँग नयाँ गहना पनि साटिन्छ।
21: विगत लामो समयदेखि तपाईँको सेवामा समर्पित
20: ज्योति गहना पसल, विष्णु भूषालसँग सँगै सचेको घरमा, तुलसीपुर, दाङ। प्रोप्राइटर हरिबिक। सम्पर्क मोबाइल 9857720308।
21: सधैँ सेवा गर्ने अवसर दिनुहोस्।
22: अब यो झ्याल ढोका अनि चौकस कहाँबाट ल्याउँछस् त?
23: अब कहाँबाट ल्याउनु, बरु यो जमानामा सुन किन्न साह्रै सजिलो छ। अब यो झ्याल ढोका चौकस यो दागको त कुरै नगरौ, साह्रै गाह्रो पो छ त।
22: मेरी आमै नि, तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 6, गुमरा चौकदेखि अलिकति दक्षिण पश्चिमतिर कञ्चनजङ्घा समित तथा फर्निचर उद्योग छ, त्यही गएर ल्याए हुँदैन?
23: यसका बाजे लाटाले हानेर बारीको पातामा पुर्याइदियो भनेको त बुद्धि पो दिएर गयो छ यसका बाजे। म चाहिँ गुचुङचुङ दगुरेर गए अहिले भर्खर कञ्चनजङ्घा समित तथा फर्निचर उद्योगमा।
21: हामी कहाँ साल, सिसौ, असना, सालको चौका, झाल, झोका, कडी पाउनुका साथै फर्निचर सम्बन्धी सम्पूर्ण सामानहरू होलसेल एवं फुटकर बिक्री गरिन्छ।
20: कञ्चनजङ्घा समेल तथा फर्निचर उद्योग, तुलसीपुर महानगरपालिका 6, गुमरासो, दाङ।
21: प्रोप्राइटर हेमन्त प्रकाश ओली। सम्पर्क मोबाइल नम्बर 9857823894, 9847814894।
24: छोराले खोजेको,
25: आमाले रोजेको,
24: सम्पूर्ण गृहिणीको रोजाई, नवरत्न भोग,
25: गृहपति,
24: माइलोदाई र भूपति भोग ब्रान्डको चामल खाऊ, स्वाद, गुणस्तर र भरोसाको संगम। अब त थन खुसीको खबर,
25: नवरत्न भोग, गृहपति, माइलोदाई र भूपति भोग ब्रान्ड चामलको प्रत्येक बोरा खरिदमा पाउनुहोस् आकर्षक उपहार।
24: तुलसीपुर का लागी आधिकारिक विक्रेता
25: मोहिनी ट्रेडर्स तुलसीपुर 5 ग लाइन लांग रौनियार क्लिनिक को पूर्व पट्टी कुनामा
24: संपर्क का लागी फोन
25: 08259075573 र मोबाइल 9808864071
24: दुबै मिलेर नवरत्न भोग गृहपति माइलोदाई
25: र भूपति भोग आज रोज्नुहोस् स्वाद र उपहार दुबै जित्नुहोस्
0: आईटी सम्बन्धी समस्याहरुका लागि मिड वेस्ट आईटी स्टोर तपाईको साथमा
1: हामी कहाँ ल्यापटप डेस्कटप प्रिन्टर फोटोकपी मेसिन सीसीटीभी नेटवर्किङ सिस्टम तथा कम्प्युटरका सम्पूर्ण पार्ट पुर्जाहरु सुफत मूल्यमा बिक्री गरिनुका साथै मर्मत पनि गरिन्छ प्रोप्राइटर सन्तोष साहू बस्नेत मोबाइल नम्बर 9848306627 र 9825227062
0: इमेल itstore.dang@gmail.com मिड वेस्ट आईटी स्टोर शीतलपुर रोड बाहिनी चौक तुलसीपुर दाङ
2: खुशीको खबर
3: तपाईं हाम्रै शहर तुलसीपुरमा नवज्योति आँखा उपचार केन्द्र संचालनमा आएको सहर्ष जानकारी गराउँदछौ आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको समयमै जाँच गराई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्
6: हाम्रा सेवाहरू आँखा विशेषज्ञद्वारा आँखा चेक जाँच अत्याधुनिक प्रविधिद्वारा आँखाको पावर जाँच सबै प्रकारका चस्मा र लेन्सको सुविधा कन्ट्याक्ट लेन्स तथा भिजन थेरापी क्लिनिक आँखा जाँच हुने समय आइतबारदेखि शुक्रबार बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म शनिबार बिहान 7 बजेदेखि दिउँसो 12 बजेसम्म थप जानकारीको लागि नवज्योति आँखा उपचार केन्द्र तुलसीपुर उपमहानगरपालिका 6 दाङ उच्च अदालतको उत्तर तर्फ
7: मोबाइल नम्बर 9680719194 र 9822186576
2: नोट दृष्टि विशेषज्ञ आशिष चौधरीबाट दैनिक रूपमा आँखा चेक जाँच तथा उपचार भइरहेको छ
26: किसानहरूका लागि खुसीको खबर
27: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर भएको यस नन्दन फिड प्राली तुलसीपुरमा गाई भैँसी बाख्रा कुखुरा बंगुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट उपलब्ध छ साथै जापानिज टेक्नोलोजीको माछाको दाना युरोपियन टेक्नोलोजीको गाई भैँसी बाख्राको दाना पनि पाइन्छ एक पटक प्रयोग गरेर त हेर्नुहोस् सोचे भन्दा राम्रो नतिजा पाउनुहुनेछ
26: नन्दन फिट प्रणाली तुलसीपुर 9 दोघरे दाङ फोन नम्बर 082-416-002 र मोबाइल नम्बर 9857823971
28: घर आँगन सुन्दर बनाउनका लागि फूलहरूको बगैँचा बनाउनु पर्नेछ नयाँ नयाँ प्रजातिका फूलका बिरुवाहरू कहाँ पाउँछ होला
29: ओहो दाई के सोचमा परिरहनु भएको छ त नेचुरल नर्सरी छँदैछ नि मेरो घरमा भएका सबै फूलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो सबै प्रकारका फूलका बिरुवाहरू पाउँछ नि त्यहाँ
30: हजुर तपाईलाई पनि 12 महिना कुनै पनि सिजनल तथा सजावटको फूल विभिन्न प्रजातिका फलफूलका बिरुवा बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला दुबोमाला पुष्पबुकी सयपत्रीका माला सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस् यति मात्रै होइन घरमा पुगेर मालीको काम पनि गरिन्छ
27: थप जानकारीका लागि नेचुरल नर्सरी तुलसीपुर 8 दुधेना दाङ दाना फ्याक्ट्री नजिकै सञ्चालक बुद्धिराज पौडेल मोबाइल नम्बर 9435-27695 र 9010-12-6000 एकपटक सेवा गर्ने मौका दिनुहोस्

0: सबैलाई मन पर्ने ओखटी साबुन सधैं प्रयोग गर्नुहोस्।
1: सम्पर्क स्थान भुसाल स्टोर,
2: प्रोप्राइटर विष्णु भुसाल, सुर्खेत रोड तल्लो बाटो तुलसीपुर दाङ, फोन 0825209225, मोबाइल 98578209225।
1: साथै किराना सम्बन्धी सम्पूर्ण सामानहरू थोक तथा फुटकर मूल्यमा बिक्री वितरण गरिन्छ।
3: नजिक सबैभन्दा नजिक रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज।
4: तपाई सँगसँगै

0: नया युग को नया आवाज रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज
1: पानस मेडिकल फर्मा तुलसीपुरमा अब दैनिक रूपमा वरिष्ठ छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर जेनी थापा, वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर संजय महर्जन र वरिष्ठ नवजात शिशु तथा बाल रोग विशेषज्ञ डाक्टर धनमाया घरती मगरद्वारा बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
2: डाक्टर जेनी थापाद्वारा दिइने सेवाहरू छाला चिलाउने, विभिन्न किसिमका दाग, अनुहारको डन्डेफोर, कालो पोतो, चाया, दुबीको उपचार, अनुहारको चाउरीपना, कपाल झर्ने समस्या, यौन अङ्ग चिलाउने, यौन रोग तथा कुष्ठरोग सम्बन्धी उपचार।
3: डाक्टर संजय महर्जनद्वारा दिइने सेवाहरू हाच्छिउ आइरहने, गन्ध वासना थाहा नपाउने, पिनास भएको, नाकमा मासु फलाएको, कान पाक्ने, कराउने, चिलाउने, थाइरोइड, टन्सिल लगायत सम्पूर्ण नाक कान र घाँटी सम्बन्धी समस्याको दूरबीन प्रविधिद्वारा चेक जाँच गरिन्छ र कानको श्रवण शक्तिको जाँच सहित मेसिन पनि जडान गरिन्छ।
1: डाक्टर धनमाया घरती मगरद्वारा दिइने सेवाहरू
3: नवजात तथा बालबालिकाको स्वास्थ्य जाँच, ज्वरो, रुघाखोकी, दम लगायत अन्य बाल रोगको उपचार, पोषण तथा वृद्धि विकास तथा खोप सम्बन्धी परामर्श लगायत सम्पूर्ण बालबालिकामा देखिने समस्याहरूको चेक जाँच, उपचार तथा परामर्श सेवा।
1: बिरामी जाँच हुने समय दैनिक बिहान 7 बजेदेखि बेलुका 6 बजेसम्म र नवजात शिशु तथा बाल रोग सेवाको लागि प्रत्येक दिन बिहान 7 बजेदेखि 9 बजेसम्म र दिउँसो 3 बजेदेखि बेलुका 7 बजेसम्म।
2: सम्पर्क पानस मेडिको फर्मा, राप्ती प्रादेशिक अस्पताल अगाडि, तुलसीपुर 5 दाङ, फोन नम्बर 082-521-904।
4: हामीलाई थाहा छ कि क्यान्सर पत्ता लागिसकेपछि तपाईँको जीवन एकदमै बदलिन्छ हो, यो साँच्चै ठूलो चुनौती हो। तर अब यो चुनौतीलाई तपाईँले एक्लै सामना गर्नु पर्दैन। हामीसँग विश्व स्तरीय तथा अत्याधुनिक पेटसिटी स्क्यान, सिटी गाइडेड बायोप्सी जस्ता क्यान्सर डायग्नोसिस र नेपालकै उत्कृष्ट उपचार सुविधाहरू, केमोथेरापी, रेडिएसन थेरापी, क्यान्सर सर्जरी आदि छन्। हाम्रो अनुभवी क्यान्सर विशेषज्ञहरूको टोली जसले क्यान्सर रोगलाई दीर्घकालीन रूपमा निको पार्न तपाईँको हरेक पाइलामा साथ दिन तयार छन्। साँच्चै भन्नुपर्दा क्यान्सरसँगको लडाईमा पहिलो पाइलादेखि हरेक पाइलासम्म हामी तपाईँको साथमा छौ। साथै क्यान्सर उपचारको लागि पूर्वाञ्चल क्यान्सर अस्पतालमा आउने बिरामीहरूलाई यति एयरलाइन्ससँगको सहकार्यमा निशुल्क हवाई टिकटको पनि व्यवस्था गरिएको छ। पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोड झापा, बीएमसी अस्पताल सँगै एउटै परिसरमा, क्यान्सर उपचारमा नेपालकै अग्रणी अस्पताल। हाम्रो हेल्पलाइन 023-535-942, 023-535-942।
5: अब काठमाडौँकै उच्च स्तरीय स्वास्थ्य सेवा सुविधा दाङको तुलसीपुर र मोतीपुरमा अवस्थित राप्ती लाभ केयर हस्पिटलमा।
6: स्वास्थ्यमा समस्या छ, जिल्ला बाहिर काठमाडौँ, बुटौल, नेपालगञ्ज जाने सोचमा हुनुहुन्छ?
5: यदि त्यसो हो भने कुनै चिन्ता छैन, ढुक्क हुनुहोस् राप्ती लाभ केयर हस्पिटल प्राली, तुलसीपुर र मोतीपुरबाट सबै प्रकारका विशेषज्ञ सेवाहरू 24 घण्टा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
6: तुलसीपुर र मोतीपुरबाट विशेषज्ञ डाक्टरद्वारा दिइने विशेषज्ञ सेवाहरू
5: 10 बेड आइसीयू सेवा,
6: 10 बेड एनआईसीयू सेवा,
5: 10 बेड एसडीयू सेवा,
6: नर्मल डेलिभरी तथा सीएस सेवा,
5: 24 घण्टा इमर्जेन्सी यूएसडी ल्याब सेवा,
6: अत्याधुनिक अपरेशन कक्ष सहित दूरबीन विधिबाट ठूला तथा साना अपरेशन सेवा,
5: सरल सर्वसुलभ गुणस्तरीय स्वास्थ्य सेवा, बिरामीको सेवामा हाम्रो प्रतिबद्धता। राप्ती लाभ केयर हस्पिटल प्राली, तुलसीपुर 7 मोतीपुर र तुलसीपुर 5 गलाइन दान, फोन 082-522-686 र 590-475।
7: रौनियार डेन्टल क्लिनिक, रौनियार मेडिकल भएकै भवनबाट विगत 15 वर्षदेखि डाक्टर मुक्तिनाथ रौनियार अर्थोडन्टिक्सबाट दैनिक रूपमा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
8: हाम्रा सेवाहरू
9: दन्त परीक्षण तथा परामर्श सेवा,
8: दाँतको एक्सरे,
9: दाँत सफा गर्ने,
8: दाँत निकाल्ने,
9: दाँत भर्ने,
8: दाँतको जरादेखि उपचार गर्ने,
9: कृत्रिम दाँत लगाउने,
8: बच्चाहरूको दाँतको विशेष उपचार,
9: नमिलेको दाँत मिलाउने विशेषज्ञ सेवा,
8: दाँतको कस्मेटिक उपचार,
9: साथै मुखमा आउने घाउ, खटिरा, अल्सरको अनुसन्धान मूलक उपचार तथा शल्यक्रिया, मुखको जोड्नीमा आउने समस्याहरूको उपचार, दाँत, मुख तथा हड्डीको चोटपटकको उपचार।
3: सम्पर्क रौनियार डेन्टल क्लिनिक, तुलसीपुर 5 गलाइन दाङ, मोबाइल नम्बर 9857825188 र 9848404188।
10: के तपाईँ कुखुरा पालन गर्ने सोचमा हुनुहुन्छ
11: कि त गाई भैँसीका लागि आवश्यक गुणस्तरीय दानाको खोजीमा हुनुहुन्छ?
10: एक पटक सम्झनै पर्ने नाम शिवशक्ति पोल्ट्री फिड सप्लायर्स।
11: हजुर, हामी कहाँ ब्रोइलर कुखुराको दाना, चल्ला, गाई भैँसीको दाना, खसी बाख्राको दाना होलसेल तथा फुटकर सुपथ मूल्यमा बिक्री गरिन्छ, साथै कुखुराको दाना खुवाउने भाँडा पनि उपलब्ध छ।
10: पोषक दानाको आधिकारिक विक्रेता शिवशक्ति पोल्ट्री फिड सप्लायर्स, तुलसीपुर 5 सल्यान रोड दाङ, खानेपानी कार्यालयको ठिक अगाडि, राप्ती प्रादेशिक अस्पताल जाने बाटोको 3 सटर दक्षिण तर्फ। प्रोप्राइटर सञ्जिता ओली, मोबाइल नम्बर 9742279774। सेवा गर्ने मौका दिनुहोस्।
2: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा।
3: हजुर, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट
12: शरीरका विभिन्न भागमा भएका ट्युमर, क्यान्सर, नाक कान घाँटी, एपेन्डिक्स, मृगौला, अधिक टाउको दुखाइ लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्।
7: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ, घोराई रोड हात्ती खोवा चोकदेखि 20 मिटर उत्तरतर्फ, तुलसीपुर दाङ।
12: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 0825904001, मोबाइल नम्बर 9745806011 र 9558840601।
13: के तपाईँ दाँतको कुनै पनि समस्या भएर भौतारिनु भएको छ? यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्।
3: हजुर, विगत 21 वर्षदेखि बिरामीहरूको मन जित्दै आइरहेको यस स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोकमा नै रहेको सहर्ष जानकारी गराउँदछौ।
13: हामी कहाँ उपलब्ध सेवाहरू,
14: दाँत निकाल्ने,
13: नयाँ दाँत राख्ने,
14: झिक्न नपर्ने गरी दाँत राख्ने,
13: दाँत भर्ने, दाँत सफा गर्ने,
14: दुखेको दाँतलाई उपचार गरी नदुख्ने बनाइ पार्ने,
13: गिजा सुनिने, गिजाबाट रगत आउने, मुख गन्हाउने आदि समस्याको भरपर्दो उपचार सेवा।
10: सम्पर्क स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोक पश्चिम तर्फ, भाडा पसल रहेको माथिल्लो तलामा, सञ्चालक डाक्टर सागर छेत्री र डेन्टल हाइजिनिस्ट पोषणराज कडेल, मोबाइल नम्बर 9856038443 र 9810857772।
15: होइन काइलो बा, तपाईँ सधैँ आया गर्नुहुन्छ।
16: अब के हुनु नि बाबु, दाँत दुखेर मर्न लागिसके म त कहीँ गए सन्चो हुन्न भने।
15: किन पिर गर्नुहुन्छ काइलो बा, म तपाईँलाई आजै नै स्वर्गद्वारी डेन्टल हस्पिटलमा लैजान्छु नि।
3: अर्थोडन्टिक्स डाक्टर निरञ्जन आचार्य, ओरल सर्जन डाक्टर हेमन्तराज पाठक, इन्डोडन्टिक्स डाक्टर मनिषा नेउपाले, डेन्टल सर्जन डाक्टर करिश्मा भट्टराई र डेन्टल सर्जन डाक्टर कृतिसा मानन्धर लगायत विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण दाँत तथा गिजा सम्बन्धी समस्याहरूको दैनिक रूपमा चेक जाँच भइरहेको छ।
17: हामी कहाँ उपलब्ध सेवाहरू, मुखको शल्यक्रिया, दाँत सफा गर्ने, टल्काउने, दाँतमा रङ भर्ने, चाँदी भर्ने, बच्चाका दाँत मिलाउने, दुखेको दाँतको जराहरू सफा गरी नदुख्ने बनाई भर्ने, नयाँ दाँत बनाउने, नमिलेको बाङ्गुटीको दाँत मिलाउने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी राख्ने, दाँतमा रहेका दाग धब्बाहरू हटाई पुनः सेतो र चम्किलो बनाउने।
3: नोट, 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूको निशुल्क दाँत पनि निकालिन्छ।
18: स्वर्गद्वारी डेन्टल हस्पिटल वीरेन्द्र चोक तुलसीपुर रहीमुल्ला स्टोर नजिकै। सम्पर्क मोबाइल नम्बर 98631717600 र 98578359952।
19: दाँत सम्बन्धी सम्पूर्ण उपचार अब एकै ठाउँमा।
3: तपाईको बगैंचा सुन्दर बनाउने, कौशी खेतीलाई सफल बनाउने र हरियाली सपनालाई साकार पार्ने भरपर्दो गन्तव्य
20: सृजना नर्सरी एन्ड एग्रोफार्म।
3: यहाँ फलफूलका बिरुवा, बाह्रमासे तथा सिजनल फूलका बिरुवा, तरकारीका बिरुवा, सजावटी बिरुवा तथा आकर्षक गमलाहरू उपलब्ध छन्।
20: साथै पोषणयुक्त तयारी माटो, गडौलाको मल, बोन मिल, कोकोपीट, कौशी खेतीका सामग्री र विभिन्न बिउहरू पनि पाइन्छन्।
3: अनुभवी प्राविधिक तथा माली सेवा समेत उपलब्ध भएकाले तपाईँको बगैंचा अझ व्यवस्थित र आकर्षक बन्नेछ।
20: आजै सम्पर्क गर्नुहोस् सृजना नर्सरी एन्ड एग्रोफार्म, तुलसीपुर छ स्टार चोक रजौरा दाङ।
3: सञ्चालक सेवकराम भण्डारी। मोबाइल नम्बर 98578120178 र 98134411448।
21: सृजना नर्सरी एन्ड एग्रोफार्म, हरियाली जीवनको सुन्दर शुरूआत।
20: गर्मी बढ्दैछ, पानीको स्रोत सुक्दैछ, सानो लापरवाहीले गर्दा भोलि ठूलो संकट निम्किन सक्छ।
22: पानीको सही प्रयोग गरौ, पानी खेर नफालौ, उमालेर वा फिल्टर गरेर मात्रै सफा पानी पिउने गरौ।
20: तुलसीपुर तीनमा रहेको अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाद्वारा जनहितमा जारी सन्देश।
23: बल्ल निभ्यो, गएको वर्ष अग्निरेखा बनाएर मात्रै छोड्यौ, सरसफाई गरेनौ, त्यसैले आज दुःख पाइयो। अब तुरन्तै अग्निरेखाको सरसफाई गर्नुपर्ने भयो, हामी सबै जितेर यसको सरसफाई गरौँ है।
24: यो सुक्खा मौसममा वन जंगलमा आगो लाग्ने सम्भावना बढी हुने हुँदा हामी सबैले आगो लाग्नबाट सतर्कता अप्नाउनु पर्दछ।
23: वन जंगलमा जाँदा चुरोड खाने, जथाभावी आगो सल्काउने काम गर्नु हुँदैन।
25: वनमा आगो लगाउँदा रुख बिरुवा मर्नुका साथै वनमा पाइने जीव जन्तु चराचुरुङ्गी पनि मर्न सक्दछन्।
23: वनलाई आगोबाट बचाऊ, प्राकृतिक सम्पत्तिको सुरक्षा गरौं।
26: डिभिजन वन कार्यालय दाङ र रेडियो प्रकृति एफएम द्वारा वन डढेलो नियन्त्रणका लागि जनहितमा जारी सन्देश।
3: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
20: लगनशीलता र सामूहिक प्रतिबद्धता हाम्रो शान, गुणस्तरीय र सर्वसुलभ शिक्षा हाम्रो अभियान भन्ने नाराका साथ देशकै नमूना विद्यालयको रूपमा स्थापित यस गुरूजजुर नमूना माध्यमिक विद्यालय तुलसीपुर चार रक्षा चौर दाङमा कृषि बाली विज्ञान सहित कक्षा एघारमा साइन्स, म्यानेजमेन्ट, एजुकेशन, सोसियोलोजी, कम्प्युटर साइन्स र होटेल म्यानेजमेन्टमा भर्ना खुला गरिएको सहर्ष जानकारी गराउँदछौ।
3: थप जानकारीका लागि गुरूजजुर नमूना माध्यमिक विद्यालय तुलसीपुर चार रक्षा चौर दाङ, फोन नम्बर 082-520-005, मोबाइल नम्बर 98578-21524 र 98578-22915।
27: कोहलपुर मेडिकल कलेजका मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर मोहन बेलबासे पानस मेडिको फर्मा तुलसीपुरमा आउने बारे अत्यन्त जरुरी सूचना।
28: डाक्टरद्वारा उपचार हुने रोगहरू
27: छारे रोग, मिर्गी रोग, बाख्री रोग, बेला बेलामा बेहोस हुने, लामो समयदेखि टाउको दुख्ने, मुटुको धड्कन बढ्ने, शरीर काप्ने, पसिना आउने, छस्कने, तर्सने भएमा, निद्रा नलाग्ने, बढी निद्रा लाग्ने, शरीर झमझम गर्ने, पोल्ने वा दुख्ने, काम गर्न मन नलाग्ने, दिक्क लाग्ने भएमा, यौन इच्छामा कमी, रक्सी तथा नशालु पदार्थ सेवन, बढी बोल्ने, रिसाउने, झर्कने, दिमागमा एउटै कुरा बारम्बार दोहोरिरहने र एउटै काम बारम्बार गर्नुपर्ने भएमा,
28: बालक वा वृद्धहरूमा कुनै पनि किसिमको असामान्य व्यवहार देखा परेमा, एक्लै बर्बराउने, बिना कारण हाँस्ने, रुने, एकान्तमा बस्ने जस्ता लक्षणहरू देखा परेमा तुरन्त सम्पर्क राख्नुहोला।
3: बिरामी चेक जाँच हुने मिति असार 7 गते आइतबार र 8 गते सोमबार बेलुकासम्म। सोमबारका लागि बिरामीले पहिले नै नाम दर्ता गराउनु पर्नेछ। सम्पर्क पानस मेडिको फर्मा, तुलसीपुर 5 दाङ, राप्ती प्रादेशिक अस्पताल अगाडि।
0: दैनिक विशेषज्ञ सेवा सहित 24 घण्टा इमर्जेन्सी र ओपीडी सेवाको लागि अब चिनारी हस्पिटल प्रणाली तुलसीपुरलाई सम्झनुहोस्।
1: हाम्रा सेवाहरू नसा तथा हाडजोडे रोग विशेषज्ञ डाक्टर रूपेश कुमार शेरसन,
2: बाल रोग विशेषज्ञ डाक्टर ऋषिकेश काफले, मुटु पेट तथा फिजिसियन डाक्टर फरहान खान, प्रसूति तथा महिला रोग विशेषज्ञ डाक्टर शेखर थापा र सोमनाथ भण्डारी लगायत विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक बिरामीहरूको चेक जाँच तथा उपचार गरिन्छ।
4: साथै नाक कान घाँटी छाला तथा यौन समस्या एवं मनोरोगको उपचार तथा परामर्श जनरल सर्जन डाक्टर गोवर्धन नेपालद्वारा दूरबीन विधिबाट अपरेशन सेवा
1: र वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा दैनिक भिडियो एक्सरे सेवा।
0: विस्तृत जानकारीको लागि चिनारी हस्पिटल प्रणाली गलाइन तुलसीपुर दान फोन नम्बर 082-5206-1 मोबाइल 97487-07-11 र 98-10-87-31-80।
5: स्वस्थ जीवन हाम्रो कामना, सर्वसुलभ विशिष्ट स्वास्थ्य सेवा हाम्रो चाहना।
6: सबैलाई खबर गरेर छिट्टै निभाउन जाउ है।
23: बल्ल निभ्यो, गएको वर्ष अग्निरेखा बनाएर मात्रै छोड्यौं, सरसफाई गरेनौं, त्यसैले आज दुःख पाइयो। अब तुरन्तै अग्निरेखाको सरसफाई गर्नुपर्ने भयो। हामी सबै जुटेर यसको सरसफाई गरौं है।
26: यो सुक्खा मौसममा वन जंगलमा आगो लाग्ने सम्भावना बढी हुने हुँदा हामी सबैले आगो लाग्नबाट सतर्कता अप्नाउनु पर्दछ।
23: वन जंगलमा जाँदा चुरोड खाने, जथाभावी आगो सल्काउने काम गर्नु हुँदैन।
25: वनमा आगो लगाउँदा रुख बिरुवा मर्नुका साथै वनमा पाइने जीव जन्तु चराचुरुङ्गी पनि मर्न सक्छन्।
23: वनलाई आगोबाट बचाउ, प्राकृतिक सम्पत्तिको सुरक्षा गरौं।
26: डिभिजन वन कार्यालय दाङ र रेडियो प्रकृति एफएमद्वारा वन डढेलु नियन्त्रणका लागि जनहितमा जारी सन्देश।

0: तपाईँहरूले सुनिरहनु भएको छ होइन, ल सुन्न नभुल्नु होला है।
1: बिहान 11 बजेको प्रकृति समय सन्देश, रुख रोपौ वन जोगाऊ।
2: जब इन्टरनेट हुन्छ सुपर हिट, छिमेकीले पनि गर्छ लुकी लुकी भिजिट। ViaNet Superhit Internet Pack अब प्रायोरिटी सेवाको सुविधा सहित पाउनुहोस् सेम डे सपोर्ट, 200 Mbps केबल वार्षिक 11,200 एक महिना सित्तैमा, साथै मेश राउटर किन्दा 16% डिस्काउन्टको भारी छुट। आजै जोड्नुहोस् ViaNet, अब सबै कनेक्टेड।
3: थप जानकारीको लागि तुलसीपुर दाङमा रहेको ViaNet को शाखा कार्यालयमा सम्पर्क गर्न सक्नुहुनेछ।
2: ViaNet
4: दैनिक विशेषज्ञ सेवा सहित 24 घण्टा इमर्जेन्सी र ओपिडी सेवाको लागि अब चिनारी हस्पिटल प्रणाली तुलसीपुरलाई सम्झनुहोस्।
5: हाम्रा सेवाहरू नसा तथा हार्जोने रोग विशेषज्ञ डाक्टर रूपेश कुमार शेरसन,
6: बाल रोग विशेषज्ञ डाक्टर ऋषिकेश काफले, मुटु पेट तथा फिजिसियन डाक्टर फरहान खान र सोझे तथा महिला रोग विशेषज्ञ डाक्टर शेखर थापा र सोमनाथ भण्डारी लगायत विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक बिरामीहरूको चेक जाँच तथा उपचार गरिन्छ।
7: साथै नाक कान घाँटी छाला तथा यौन समस्या एवं मनोरोगको उपचार तथा परामर्श जनरल सर्जन डाक्टर गोवर्धन नेपालद्वारा दूरबीन विधिबाट अपरेशन सेवा
5: र वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा दैनिक भिडियो एक्सरे सेवा।
4: विस्तृत जानकारीको लागि चिनारी हस्पिटल प्रणाली गलाइन तुलसीपुर दाङ, फोन नम्बर 082-5206-1, मोबाइल 97487-07-11 र 98-10-87-31-80।
8: स्वस्थ जीवन हाम्रो कामना, सर्वसुलभ विशिष्ट स्वास्थ्य सेवा हाम्रो चाहना।
5: कम्प्युटर, ल्यापटप, प्रिन्टर, अनलाइन सीसीटीभी क्यामेरा एकै पटक बिग्रिनु पर्ने, कहाँ बनाउने होला, म त हैरान भइसके।
9: ए बहिनी पनि किन एक्लै गुनगुनाउँदै हुनुहुन्छ? तपाईँको यी समस्याको समाधान एउटै छानामुनि हुने ठाउँ छँदैछ नि, अवतार टेक्नोलोजी वर्ल्ड।
5: हजुर, आईटी विशेषज्ञ सुरेश केबी ओलीद्वारा सञ्चालित पुरानो अवतार कम्प्युटर एन्ड टेक्नोलोजी पसल नयाँ व्यवस्थापनका साथ अवतार टेक्नोलोजी ओल्ड तुलसीपुर 5 ग लाइन रौनियार मेडिकलदेखि 2 घर दक्षिण पूर्वतर्फ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ।
10: हाम्रा सेवाहरू फिंगर प्रिन्ट हाजिर मेसिन, ल्यापटप, कम्प्युटर, अनलाइन वायरलेस सीसीटीभी क्यामेरा र प्रिन्टर बिक्री गरिनुका साथै मर्मत पनि गरिन्छ। म्याकबुक सेटअप, सर्भर कम्प्युटर सेटअप, इन्टरनेट एन्ड नेटवर्किङ सेटअप, आईटी सपोर्ट, एआई सर्भिसेस र डाटा रिकभरी गरिनुका साथै आईटी सँग सम्बन्धित सम्पूर्ण काम गरिन्छ।
5: थप जानकारीका लागि प्रोप्राइटर सुरेश केबी ओली, मोबाइल नम्बर 98478-33923 र 97492-65913। नोट सपोर्ट र सर्भिसको सुविधा पनि रहेको छ।
10: प्रविधिको रफ्तार सँगै हामी तपाईँ सँगै।
11: के तपाई पनि धेरै अस्पताल धाउँदा धाउँदा हैरान हुनु भएको छ कि त धेरै औषधि खाएर पनि तपाईँको रोग सन्चो भएको छैन? अब चिन्ता लिनु पर्दैन। विगत 17 वर्षदेखि सेवा दिइरहनु भएका वैद्य कालुराम थारूबाट पुरानो भन्दा पुरानो ग्यास्ट्रिक, गानोगोला, युरिक एसिड, बाथरोग, पत्थरी, सुगर, जन्डिस, पाइल्स, निमोनिया, दम, नसा च्यापिएको, हात भाँचिएको, कब्जियत, छारोरोग, सुत्केरीको दुध नआउने, महिनावारी गडबडी, पेट दुख्ने लगायत कुनै पनि समस्याको ग्यारेन्टीका साथ आयुर्वेदिक जडीबुटीबाट सफल उपचार गरिन्छ। थप जानकारीको लागि कालुराम थारू तुलसीपुर 10 पड्ढा दाङ घरेलु उपचार केन्द्र, मोबाइल नम्बर 98228-0141-29।
5: खुसीको खबर, तपाईहरूकै चिर परिचित देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन डाङमा दैनिक बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म प्रमुख कन्सल्टेन्ट फ्यामिली फिजिसियन डाक्टर पदमराज अधिकारीद्वारा प्रेसर, सुगर, थाइरोइड, दम, पेट, छाती, टाउको, नसा सहित सम्पूर्ण रोगको चेक जाँच तथा उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ। बिरामीहरूले समयमै परामर्श लिई स्वास्थ्य सेवाको लाभ लिनुहुन अनुरोध छ। थप जानकारीका लागि देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन डाङ, फोन नम्बर 082-5230-32 र मोबाइल नम्बर 98-12-91-9918।
12: कागती र खरानीको प्राकृतिक शक्तियुक्त ध्वनि हर्बल साबुन अब शक्तिशाली माइक्रो स्क्रबर का साथ जसको खस्रोपनले जिद्दीदा घटाई भाडा चम्काउँछ अझ टिलिक्क मात्र रु 10 र रु 20 मा उपलब्ध
13: हर घरमा हिन्दिरी
14: के तपाई विवाहको लागि राम्रो पार्टी प्यालेसको खोजीमा हुनुहुन्छ
15: कि त कुनै सभा समारोह तथा कार्यक्रमहरू सञ्चालन गर्नको लागि टेन्ट तथा साउन्ड सिस्टम भाडामा लिन चाहनुहुन्छ
14: यदि त्यसो हो भने तपाईको हर समस्याको समाधान श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस
15: हजुर विवाह पार्टी पूजा व्रतबन्ध सभा समारोह लगायत कार्यक्रमहरू सञ्चालन गर्नको लागि हामीलाई सम्झनुहोस् साथै साउन्ड सिस्टम र टेन्ट भाडामा पनि उपलब्ध गराइन्छ
14: सम्पर्क श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस तुलसीपुर 5 राप्ती प्रादेशिक अस्पतालको अगाडि समीक्षालय भवन
15: प्रोप्राइटर सिन्धुली श्रेष्ठ मोबाइल नम्बर 9847446683 र 9847464770 सेवा गर्ने मौका दिनुहोस्
16: स्कूल कलेज बिहे पार्टी वा स्पोर्ट का लागि आकर्षक टिकाऊ र स्टाइलिश जुत्ता खोज्दै हुनुहुन्छ अब सम्झनुहोस् गुड हिल लेदर सुज उद्योग तुलसीपुर 5 अंगलाइन दाङ
17: हाम्रो आफ्नै उद्योगबाट उत्पादित विभिन्न डिजाइनका गुणस्तरीय जुत्ताहरू होलसेल तथा फुटकर मूल्यमा उपलब्ध छन् र नयाँ वर्षको अवसरमा विशेष छुटका साथ हाम्रो सेवा उपलब्ध छ साथै हाम्रो उद्योग तुलसीपुर छ हात्तीखौवा चोकदेखि दक्षिणतर्फ रहेको पनि जानकारी गराउँदछौ
16: थप जानकारीका लागि गुड हिल लेदर सुज उद्योग तुलसीपुर 5 अंगलाइन दाङ प्रोप्राइटर पदम बहादुर नेपाली मोबाइल नम्बर 9857720756
18: लुगा लगाऊ गाडी चढ्ने ठाउँसम्म जाऊ गाडी चढ अस्पताल पुगेर पुर्जी काट लाइन लाग कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ
19: के भो बोलादै के गुनगुनाइरहेको
18: होइन बुढीलाई डाक्टरकोमा लानु पर्ने कति समय लाग्छ भनेर यसो हिसाब गरेको
19: हेत्तेरी अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु
18: यति सजिलै
19: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ न पैसा लाग्छ धेरै न समय जान्छ खेरै
20: साथीले विवाह समारोहमा आइज भनेर हैरान गरेकी छ आफ्ना भने राम्रा गहना नै छैन पैसा भएर मात्र के गर्नु कहाँ राम्रा गहना पाइन्छ आफूलाई थाहा नै छैन
21: किन पिर गरेकी नानी जाउँ न मसँग सुबोध मूल्यमा गुणस्तरीय गहना पाइने पसल ज्योति गहना पसल
22: हजुर हामी कहाँ काँचो नम्बर 1 सुन चाँदीका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष कालीगरद्वारा ग्यारेन्टीका साथ तयार गरिन्छ साथै पुराना गहनाहरूसँग नयाँ गहना पनि साटिन्छ
23: विगत लामो समयदेखि तपाईँको सेवामा समर्पित
22: ज्योति गहना पसल विष्णु भूषालसँग सँगै सचेको घरमा तुलसीपुर दाङ प्रोप्राइटर हरिबिक सम्पर्क मोबाइल 9857720308
23: सधैँ सेवा गर्ने अवसर दिनुहो
24: घट्यो बनाएछस् माग्ने अब यो झ्याल ढोका अनि चौकस कहाँबाट ल्याउँछस् त
25: अब कहाँबाट ल्याउनु बरु यो जमानामा सुन किन्न साह्रै सजिलो छ अब यो झ्याल ढोका चौकस यो दाको त कुरै नगरौ साह्रै गाह्रो पो छ त
24: मेरी आमै नि तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 6 गुमरा चौकदेखि अलिकति दक्षिण पश्चिमतिर कञ्चनजङ्घा श्रमिक तथा फर्निचर उद्योग छ त्यही गएर ल्याए हुँदैन
25: यसका बाजे लाटाले हानेर बारीका पाट्यामा पुर्याइदियो भनेको त बुद्धि पो दिएर गयो यसका बाजे म चाहिँ गुटुङचुङ दगुरेर गएँ अहिले भर्खर कञ्चनजङ्घा श्रमिक तथा फर्निचर उद्योगमा
23: हामी कहाँ सार सिसौ असरा सार्सो चौक झ्याल ढोका कडी पाउनुका साथै फर्निचर सम्बन्धी सम्पूर्ण सामानहरू होलसेल एवं फुटकर बिक्री गरिन्छ
26: कञ्चनजङ्घा समेल तथा फर्निचर उद्योग तुलसीपुर महानगरपालिका छ गुमरासो दाङ प्रोप्राइटर हेमन्त प्रकाश ओली सम्पर्क मोबाइल नम्बर 9578823894 9478814894
27: छोराले खोजेको
28: आमाले रोजेको
27: सम्पूर्ण गृहिणीको रोजाई नवरत्न भोग
28: गृहपति
27: माइलोदाई र भूपति भोग ब्रान्डको चामल खाऊ स्वाद गुणस्तर र भरोसाको संगम अब त थाल खुसीको खबर
28: नवरत्न भोग गृहपति माइलोदाई र भूपति भोग ब्रान्ड चामलको प्रत्येक बोरा खरिदमा पाउनुहोस् आकर्षक उपहार
27: तुलसीपुर का लागि आधिकारिक विक्रेता
28: मोहिनी ट्रेडर्स तुलसीपुर 5 ग लाइन लाङ रोनियार क्लिनिक को पूर्व पट्टी कुनामा
27: संपर्क का लागि फोन
28: 08259075 3 र मोबाइल 9808864071
27: दुबै मिलेर नवरत्न भोग गृहपति माइलोदाई
28: र भूपति भोग आज रोज्नुहोस् स्वाद र उपहार दुबै जित्नुहोस्
0: आईटी सम्बन्धी समस्याहरुका लागि मिड वेस्ट आईटी स्टोर तपाईको साथमा
1: हामी कहाँ ल्यापटप डेस्कटप प्रिन्टर फोटोकपी मेसिन सीसीटीभी नेटवर्किङ सिस्टम तथा कम्प्युटरका सम्पूर्ण पार्ट पुर्जाहरू सुफत मूल्यमा बिक्री गरिनुका साथै मर्मत पनि गरिन्छ प्रोप्राइटर सन्तोष साहू बस्नेत मोबाइल नम्बर 9848306627 र 9825227662
0: इमेल itstore.dang@gmail.com मिड वेस्ट आईटी स्टोर शीतलपुर रोड बाहिनी चौक तुलसीपुर दाङ
2: खुशीको खबर
3: तपाई हाम्रो सहर तुलसीपुरमा नवज्योति आँखा उपचार केन्द्र सञ्चालनमा आएको सहर जानकारी गराउँदछौ आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको समयमै जाँच गराई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्
4: हाम्रा सेवाहरू आँखा विशेषज्ञद्वारा आँखा चेक जाँच अत्याधुनिक प्रविधिद्वारा आँखाको पावर जाँच सबै प्रकारका चस्मा र लेन्सको सुविधा कन्ट्याक्ट लेन्स तथा भिजन थेरापी क्लिनिक आँखा जाँच हुने समय आइतबारदेखि शुक्रबार बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म शनिबार बिहान 7 बजेदेखि दिउँसो 12 बजेसम्म थप जानकारीको लागि नवज्योति आँखा उपचार केन्द्र तुलसीपुर उपमहानगरपालिका 6 दाङ उच्च अदालतको उत्तर तर्फ मोबाइल नम्बर 9680719194 र 9822186576
2: नोट दृष्टि विशेषज्ञ आशिष चौधरीबाट दैनिक रूपमा आँखा चेक जाँच तथा उपचार भइरहेको छ
6: किसानहरूका लागि खुशीको खबर
7: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर भएको यस नन्दन फिट प्राली तुलसीपुरमा गाई भैँसी बाख्रा कुखुरा बंगुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट उपलब्ध छ साथै जापानिज टेक्नोलोजीको माछाको दाना युरोपियन टेक्नोलोजीको गाई भैँसी बाख्राको दाना पनि पाइन्छ एक पटक प्रयोग गरेर त हेर्नुहोस् सोचे भन्दा राम्रो नतिजा पाउनुहुनेछ
6: नन्दन फिट प्रणाली तुलसीपुर 9 दोघरे दान फोन नम्बर 082-416-002 र मोबाइल नम्बर 9857-23-971
8: घर आँगन सुन्दर बनाउनका लागि फूलहरूको बगैँचा बनाउनु पर्नेछ नयाँ नयाँ प्रजातिका फूलका बिरुवाहरू कहाँ पाउँछ होला
9: ओहो दाई के सोचमा परिरहनु भएको छ त नेचुरल नर्सरी छँदैछ नि मेरो घरमा भएका सबै फूलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो सबै प्रकारका फूलका बिरुवाहरू पाउँछ नि त्यहाँ
29: हजुर तपाईलाई पनि 12 महिना कुनै पनि सिजनल तथा सजावटको फूल विभिन्न प्रजातिका फलफूलका बिरुवा बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला दुबोमाला पुष्पबुकी सयपत्रीका माला सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस् यति मात्रै होइन घरमा पुगेर मालिकको काम पनि गरिन्छ
7: थप जानकारीका लागि नेचुरल नर्सरी तुलसीपुर 8 दुधेना दाङ दाना फ्याक्ट्री नजिकै सञ्चालक बुद्धिराज पौडेल मोबाइल नम्बर 9435-27695 र 9010-12-6000 एकपटक सेवा गर्ने मौका दिनुहोस्

0: नया युग को नया आवाज रेडियो प्रकृति FM 93.4 मेगाहर्ज
1: पानस मेडिको फर्मा तुलसीपुरमा अब दैनिक रूपमा वरिष्ठ छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर जेनी थापा, वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर संजय महर्जन र वरिष्ठ नवजात शिशु तथा बाल रोग विशेषज्ञ डाक्टर धनमाया घरती मगरद्वारा बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
2: डाक्टर जेनी थापाद्वारा दिइने सेवाहरू: छाला चिलाउने, विभिन्न किसिमका दाग, अनुहारको डन्डीफोर, कालो पोतो, चाया, दुबीको उपचार, अनुहारको चाउरीपना, कपाल झर्ने समस्या, यौन अङ्ग चिलाउने, यौन रोग तथा कुष्ठरोग सम्बन्धी उपचार।
3: डाक्टर संजय महर्जनद्वारा दिइने सेवाहरू: हाच्छिउ आइरहने, गन्ध वासना थाहा नपाउने, पिनास भएको, नाकमा मासु फलाएको, कान पाक्ने, कराउने, चिलाउने, थाइरोइड, टन्सिल लगायत सम्पूर्ण नाक कान र घाँटी सम्बन्धी समस्याको दूरबीन प्रविधिद्वारा चेक जाँच गरिन्छ र कानको श्रवण शक्तिको जाँच सहित मेसिन पनि जडान गरिन्छ।
1: डाक्टर धनमाया घरती मगरद्वारा दिइने सेवाहरू:
3: नवजात तथा बाल बालिकाको स्वास्थ्य जाँच, ज्वरो, रुघाखोकी, दम लगायत अन्य बाल रोगको उपचार, पोषण तथा वृद्धि विकास तथा खोप सम्बन्धी परामर्श लगायत सम्पूर्ण बाल बालिकामा देखिने समस्याहरूको चेक जाँच, उपचार तथा परामर्श सेवा।
1: बिरामी जाँच हुने समय दैनिक बिहान 7 बजेदेखि बेलुका 6 बजेसम्म र नवजात शिशु तथा बाल रोग सेवाको लागि प्रत्येक दिन बिहान 7 बजेदेखि 9 बजेसम्म र दिउँसो 3 बजेदेखि बेलुका 7 बजेसम्म।
2: सम्पर्क पानस मेडिको फर्मा, राप्ती प्रादेशिक अस्पताल अगाडि, तुलसीपुर 5 दाङ, फोन नम्बर 082-521-904।
4: होइन काइलो बा, तपाईँ सधैँ आया गर्नुहुन्छ।
5: अब के हुनु नि बाबु, दाँत दुखेर मर्न लागिसके म त कहीँ गएसन्छ हुन्न भने।
4: किन पिर गर्नुहुन्छ काइलो बा, म तपाईँलाई आज नै सर्गोदरी डेन्टल हस्पिटलमा लैजान्छु नि।
3: अर्थोडन्टिक्स डाक्टर निरञ्जन आचार्य, ओरल सर्जन डाक्टर हेमन्तराज पाठक, इन्डोडन्टिक्स डाक्टर मनिषा नेउपाने, डेन्टल सर्जन डाक्टर करिश्मा भट्टराई र डेन्टल सर्जन डाक्टर कृतिसा मानन्दर लगायत विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण दाँत तथा गिजा सम्बन्धी समस्याहरूको दैनिक रूपमा चेक जाँच भइरहेको छ।
6: हामी कहाँ उपलब्ध सेवाहरू:
7: मुखको शल्यक्रिया, दाँत सफा गर्ने, टल्काउने, दाँतमा रङ भर्ने, चाँदी भर्ने, बच्चाका दाँत मिलाउने, दुखेको दाँतको जराहरू सफा गरी नदुख्ने बनाई भर्ने, नयाँ दाँत बनाउने, नमिलेको बाङ्गुटीको दाँत मिलाउने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी राख्ने, दाँतमा रहेका दाग धब्बाहरू हटाई पुनः सेतो र चम्किलो बनाउने।
3: नोट: 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूको निशुल्क दाँत पनि निकालिन्छ।
6: स्वर्गद्वारी डेन्टल हस्पिटल, वीरेन्द्र चोक, तुलसीपुर, रहिमुल्ला स्टोर नजिकै। सम्पर्क मोबाइल नम्बर 98631700 र 98578-35952।
8: दाँत सम्बन्धी सम्पूर्ण उपचार अब एकै ठाउँमा।
9: बल्ल निभ्यो, गएको वर्ष अग्निरेखा बनाएर मात्रै छोड्यौं, सरसफाई गरेनौ, त्यसैले आज दुःख पाइयो। अब तुरन्तै अग्निरेखाको सरसफाई गर्नुपर्ने भयो। हामी सबै जुटेर यसको सरसफाई गरौँ है।
10: यो सुक्खा मौसममा वन जंगलमा आगो लाग्ने सम्भावना बढी हुने हुँदा हामी सबैले आगो लाग्नबाट सतर्कता अप्नाउनु पर्दछ।
9: वन जंगलमा जाँदा चुरोट खाने, जथाभावी आगो सल्काउने काम गर्नु हुँदैन।
10: वनमा आगो लगाउँदा रुख बिरुवा मर्नुका साथै वनमा पाइने जीव जन्तु चराचुरुङ्गी पनि मर्न सक्छन्।
9: वनलाई आगोबाट बचाउ, प्राकृतिक सम्पत्तिको सुरक्षा गरौं।
3: डिभिजन वन कार्यालय दाङ र रेडियो प्रकृति FM द्वारा वन डढेलु नियन्त्रणका लागि जनहितमा जारी सन्देश।
11: के तपाईँ कुखुरा पालन गर्ने सोचमा हुनुहुन्छ
12: कि त गाई भैँसीका लागि आवश्यक गुणस्तरीय दानाको खोजीमा हुनुहुन्छ?
11: एक पटक सम्झनै पर्ने नाम शिवशक्ति पोल्ट्री फिड सप्लायर्स।
12: हजुर, हामी कहाँ ब्रोइलर कुखुराको दाना, चल्ला, गाई भैँसीको दाना, खसी बाख्राको दाना होलसेल तथा फुटकर सुपथ मूल्यमा बिक्री गरिन्छ। साथै कुखुराको दाना खुवाउने भाडा पनि उपलब्ध छ।
11: पोषक दानाको आधिकारिक विक्रेता शिवशक्ति पोल्ट्री फिड सप्लाई तुलसीपुर 5 सल्यान रोड दाङ खानेपानी कार्यालयको ठिक अगाडि राप्ती प्रादेशिक अस्पताल जाने बाटोको 3 सटर दक्षिण तर्फ प्रोप्राइटर सञ्जिता ओली मोबाइल नम्बर 97452279774 सेवा गर्ने मौका दिनुहोस्
2: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा
13: हजुर वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट
14: शरीरका विभिन्न भागमा भएका ट्युमर क्यान्सर नाक कान घाँटी एपेन्डिक्स मृगौला अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्
15: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ घोराई रोड हात्ती खुवा चोकदेखि 20 मिटर उत्तरतर्फ तुलसीपुर दाङ
14: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 082-590-401 मोबाइल नम्बर 97-487-060-11 र 98-578-40-601
13: भर्ना खुल्यो
16: लगनशीलता र सामूहिक प्रतिबद्धता हाम्रो शान गुणस्तरीय र सर्वसुलभ शिक्षा हाम्रो अभियान भन्ने नाराका साथ देशकै नमूना विद्यालयको रूपमा स्थापित यस गुरु जजुर नमूना माध्यमिक विद्यालय तुलसीपुर 4 रक्षा चौर दाङमा कृषि बाली विज्ञान सहित कक्षा 11 साइन्स म्यानेजमेन्ट एजुकेशन सोसियोलोजी कम्प्युटर साइन्स र होटेल म्यानेजमेन्टमा भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ
13: थप जानकारीका लागि गुरु जजुर नमूना माध्यमिक विद्यालय तुलसी प्रचार रक्षा चौर दाङ फोन नम्बर 082-520-005 मोबाइल नम्बर 98-578-21-524 र 98-578-22-915
17: हामीलाई थाहा छ कि क्यान्सर पत्ता लागिसकेपछि तपाईँको जीवन एकदमै बदलिन्छ हो यो साच्चै ठूलो चुनौती हो तर अब यो चुनौतीलाई तपाईँले एक्लै सामना गर्नु पर्दैन हामीसँग विश्व स्तरीय तथा अत्याधुनिक पेटसिटी स्क्यान सिटी गाइडेड बायोप्सी जस्ता क्यान्सर डायग्नोसिस र नेपालकै उत्कृष्ट उपचार सुविधाहरू केमोथेरापी रेडिएसन थेरापी क्यान्सर सर्जरी आदि छन् हाम्रो अनुभवी क्यान्सर विशेषज्ञहरूको टोली जसले क्यान्सर रोगलाई दीर्घकालीन रूपमा निको पार्न तपाईँको हरेक पाइलामा साथ दिन तयार छन् साँच्चै भन्नुपर्दा क्यान्सरसँगको लडाईमा पहिलो पाइलादेखि हरेक पाइलासम्म हामी तपाईँको साथमा छौं साथै क्यान्सर उपचारको लागि पूर्वाञ्चल क्यान्सर अस्पतालमा आउने बिरामीहरूलाई यति एयरलाइन्ससँगको सहकार्यमा निशुल्क हवाई टिकटको पनि व्यवस्था गरिएको छ पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोड झापा बीएमसी अस्पतालसँगै एउटै परिसरमा क्यान्सर उपचारमा नेपालकै अग्रणी अस्पताल हाम्रो हेल्पलाइन 023-535-942 023-535-942
13: तपाईको बगैंचा सुन्दर बनाउने कौशी खेतीलाई सफल बनाउने र हरियाली सपनालाई साकार पार्ने भर पर्दो गन्तव्य
16: सृजना नर्सरी एन्ड एग्रोफार्म
13: यहाँ फलफूलका बिरुवा बाह्रमासे तथा सिजनल फूलका बिरुवा तरकारीका बिरुवा सजावटी बिरुवा तथा आकर्षक गमलाहरू उपलब्ध छन्
16: साथै पोषणयुक्त तयारी माटो गडौलाको मल बोन मिल कोकोपिट कौशी खेतीका सामग्री र विभिन्न बिउहरू पनि पाइन्छन्
13: अनुभवी प्राविधिक तथा माली सेवा समेत उपलब्ध भएकाले तपाईँको बगैंचा अझ व्यवस्थित र आकर्षक बन्नेछ
16: आजै सम्पर्क गर्नुहोस् सृजना नर्सरी एन्ड एग्रोफार्म तुलसीपुर 6 स्टार चोक रजौरा दाङ
13: सञ्चालक सेवकराम भण्डारी मोबाइल नम्बर 98-578-20-178 र 98-134-11-448
16: सृजना नर्सरी एन्ड एग्रोफार्म हरियाली जीवनको सुन्दर शुरूआत
18: रौनियार डेन्टल क्लिनिक रौनियार मेडिकल भएकै भवनबाट विगत 15 वर्षदेखि डाक्टर मुक्तिनाथ रौनियार अर्थोडन्टिक्सबाट दैनिक रूपमा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ
19: हाम्रा सेवाहरू
20: दन्त परीक्षण तथा परामर्श सेवा,
19: दाँतको एक्सरे,
20: दाँत सफा गर्ने,
19: दाँत निकाल्ने,
20: दाँत भर्ने,
19: दाँतको जरादेखि उपचार गर्ने,
20: कृत्रिम दाँत लगाउने,
19: बच्चाहरूको दाँतको विशेष उपचार,
20: नमिलेको दाँत मिलाउने विशेषज्ञ सेवा,
19: दाँतको कस्मेटिक उपचार,
20: साथै मुखमा हुने घाउ, खटिरा, अल्सरको अनुसन्धान मूलक उपचार तथा शल्यक्रिया, मुखको जोर्नीमा आउने समस्याहरूको उपचार, दाँत मुख तथा हड्डीको चोटपटकको उपचार। सम्पर्क रौनियार डेन्टल क्लिनिक, तुलसीपुर 5 गलाइन दाङ, मोबाइल नम्बर 9857825188 र 9848740188।
21: के तपाईँ दाँतको कुनै पनि समस्या भएर भौतारिनु भएको छ? यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्।
22: हजुर, विगत 21 वर्षदेखि बिरामीहरूको मन जित्दै आइरहेको यस स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोकमा नै रहेको सहर्ष जानकारी गराउँदछौ।
21: हामी कहाँ उपलब्ध सेवाहरू,
23: दाँत निकाल्ने,
21: नयाँ दाँत राख्ने,
23: झिक्न नपर्ने गरी दाँत राख्ने,
21: दाँत भर्ने, दाँत सफा गर्ने,
23: दुखेको दाँतलाई उपचार गरी नदुख्ने बनाई भर्ने,
21: गिजा सुनिने, गिजाबाट रगत आउने, मुख गन्हाउने आदि समस्याको भरपर्दो उपचार सेवा।
16: सम्पर्क स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोक पश्चिम तर्फ भाडा पसल रहेको माथिल्लो तलामा सञ्चालक डाक्टर सागर छेत्री र डेन्टल हाइजिनिस्ट पोषणराज कडेल। मोबाइल नम्बर 9856038443 र 9810857972।
22: तपाईको बगैंचा सुन्दर बनाउने, कौशी खेतीलाई सफल बनाउने र हरियाली सपनालाई साकार पार्ने भरपर्दो गन्तव्य
16: सृजना नर्सरी एन्ड एग्रो फार्म।
22: यहाँ फलफूलका बिरुवा, बाह्रमासे तथा सिजनल फूलका बिरुवा, तरकारीका बिरुवा, सजावटी बिरुवा तथा आकर्षक गमलाहरू उपलब्ध छन्।
16: साथै पोषणयुक्त तयारी माटो, गडौलाको मल, बोन मिल, कोकोपिट, कौशी खेतीका सामग्री र विभिन्न बिउहरू पनि पाइन्छन्।
22: अनुभवी प्राविधिक तथा माली सेवा समेत उपलब्ध भएकाले तपाईँको बगैंचा अझ व्यवस्थित र आकर्षक बन्नेछ।
16: आजै सम्पर्क गर्नुहोस् सृजना नर्सरी एन्ड एग्रो फार्म, तुलसीपुर 6 स्टार चोक, रजौरा, दाङ।
22: सञ्चालक सेवकराम भण्डारी। मोबाइल नम्बर 9857820178 र 9134411448।
16: सृजना नर्सरी एन्ड एग्रो फार्म, हरियाली जीवनको सुन्दर शुरूआत। गर्मी बढ्दैछ, पानीको स्रोत सुक्दैछ, सानो लापरवाहीले गर्दा भोलि ठूलो संकट निम्तिन सक्छ।
22: पानीको सही प्रयोग गरौ, पानी खेर नफालौ, उमालेर वा फिल्टर गरेर मात्रै सफा पानी पिउने गरौ।
16: तुलसीपुर 3 रहेको अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाद्वारा जनहितमा जारी सन्देश।
24: अब काठमाडौँकै उच्च स्तरीय स्वास्थ्य सेवा सुविधा दाङको तुलसीपुर र मोतीपुरमा अवस्थित रातिला केयर हस्पिटलमा।
25: स्वास्थ्यमा समस्या छ? जिल्ला बाहिर काठमाडौँ, बुटौल, नेपालगंज जाने सोचमा हुनुहुन्छ?
24: यदि त्यसो हो भने कुनै चिन्ता छैन, ढुक्क हुनुहोस् राप्तीलाइफ केयर हस्पिटल प्राली, तुलसीपुर र मोतीपुरबाट सबै प्रकारका विशेषज्ञ सेवाहरू 24 घण्टा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
25: तुलसीपुर र मोतीपुरबाट विशेषज्ञ डाक्टरद्वारा दिइने विशेषज्ञ सेवाहरू:
24: 10 बेड आईसीयू सेवा,
25: 10 बेड एनआईसीयू सेवा,
24: 10 बेड एसडीयू सेवा,
25: नर्मल डेलिभरी तथा सीएस सेवा,
24: 24 घण्टा इमर्जेन्सी यूएसजी ल्याब सेवा,
25: अत्याधुनिक अपरेशन कक्ष सहित दूरबीन विधिबाट ठूला तथा साना अपरेशन सेवा।
24: सरल, सर्वसुलभ, गुणस्तरीय स्वास्थ्य सेवा, बिरामीको सेवामा हाम्रो प्रतिबद्धता। राप्तीला केयर हस्पिटल प्राली, तुलसीपुर 7 मोतीपुर र तुलसीपुर 5 गलाइन दाङ। फोन 082-522-686 र 590-475।
26: कोहलपुर मेडिकल कलेजका मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर मोहन बेलबासे पानस मेडिको फर्मा तुलसीपुरमा आउने बारे अत्यन्त जरुरी सूचना।
0: डाक्टर द्वारा उपचार हुने रोगहरू
26: छारी रोग, मिर्गी रोग, बाख्रे रोग, बेला बेलामा बेहोस हुने, लामो समयदेखि टाउको दुख्ने, मुटुको धड्कन बढ्ने, शरीर काप्ने, पसिना आउने, झस्कने, तर्सने भएमा, निद्रा नलाग्ने, बढी निद्रा लाग्ने, शरीर झमझम गर्ने, पोल्ने वा दुख्ने, काम गर्न मन नलाग्ने, दिक्क लाग्ने भएमा, यौन इच्छामा कमी, रक्सी तथा नशालु पदार्थ सेवन, बढी बोल्ने, रिसाउने, झर्कने, दिमागमा एउटै कुरा बारम्बार दोहोरिरहने र एउटै काम बारम्बार गर्नुपर्ने भएमा
0: बालक वा वृद्धहरूमा कुनै पनि किसिमको असामान्य व्यवहार देखा परेमा एक्लै बरबराउने, बिना कारण हाँस्ने, रुने, एकान्तमा बस्ने जस्ता लक्षणहरू देखा परेमा तुरन्त सम्पर्क राख्नुहोला।
1: बिरामी चेक जाँच हुने मिति अषाढ सात गते आइतबार र आठ गते सोमबार बेलुकासम्म।
25: सोमबारका लागि बिरामीले पहिले नै नाम दर्ता गराउनु पर्नेछ। सम्पर्क पानस मेडिको फर्मा, तुलसीपुर 5 दाङ, राप्ती प्रादेशिक अस्पताल अगाडि।

0: मकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: मध्याह्न 12 बजेको प्रकृति समय सन्देश बाटोमा हिँड्दा या सवारी चलाउँदा ट्राफिक नियमको पालना गरौं
2: सम्झौता गरिसक्ने प्रतिबद्धता र विश्वकप फुटबलमा कोलम्बिया घाना र इंग्ल्याण्ड विजयी पोर्चुगल र कंगोले बराबरी खेले राति पाउने 10 बजे चेक रिपब्लिक र दक्षिण अफ्रिका खेल्दै नेपाल खबरमा अब पूरा खबर प्रतिनिधि सभाको बैठक शुरू भएको छ बैठकमा बजेटमाथि सांसदहरूले आफ्ना धारणा राख्दैछन् बैठकले आज आर्थिक वर्ष 83-84 बजेट पारित गर्दैछ त्यसैगी सम्बन्धित मन्त्रीहरूले मन्त्रालयमाथि सांसदले उठाएका प्रश्नको जवाफ दिँदैछन् प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय र रक्षा मन्त्रालयसँग सम्बन्धित प्रश्नहरूको जवाफ प्रधानमन्त्री बालेन्द्र शाहले दिने कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ यद्यपि प्रधानमन्त्री संसदमा उपस्थित हुने नहुने बारे अझै निश्चित भएको छैन यस्तै शिक्षा तथा खेलकुद मन्त्रालय विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालय कानून न्याय तथा संसदीय मामिला मन्त्रालय पूर्वाधार विकास मन्त्रालय गृह मन्त्रालय ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालय परराष्ट्र मन्त्रालय अर्थ मन्त्रालय र रक्षा मन्त्रालयका बजेट शीर्षकमाथि सांसदहरूले उठाएका प्रश्नमा सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची छ सामान्यतया विधेयकमाथि हुने छलफलमा सम्बन्धित मन्त्रीले जवाफ दिनुपर्ने प्रतिनिधि सभा नियमावलीको व्यवस्था छ हिजोदेखि विनियोजन विधेयक 2083माथि विभिन्न मन्त्रालयका शीर्षकहरूमा केन्द्रित भई उठेका प्रश्नहरूमा मन्त्रीहरूले जवाफ दिइरहेका छन् यसरी जवाफ दिने क्रम समाप्त भएपछि अर्थमन्त्रीले बजेट पारित गर्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ बजेट पारित भएपछि बजेटसँगै सम्बन्धित आर्थिक विधेयक राष्ट्र ऋण उठाउने विधेयक लगायतका विधेयकमाथि छलफल हुनेछ आज पनि लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही ठाउँ सहित बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रका थोरै ठाउँमा तातो दिन कायमै रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ पछिल्लो केही दिनदेखि लुम्बिनी र सुदूरपश्चिमका तराई भूभागमा अत्यधिक गर्मी बढ़ेको छ पर्याप्त वर्षा हुन नसक्दा बाँके बर्दिया कैलाली कञ्चनपुर कपिलवस्तु रूपन्देही दाङ लगायत जिल्लामा चर्को घाम र उच्च तापक्रमका कारण तातो दिनको प्रभाव बढ़ी देखिएको छ महाशाखाले बालबालिका ज्येष्ठ नागरिक दीर्घरोगी तथा बाहिर काम गर्ने श्रमिकहरूलाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ कोशी बागमती गण्डकी कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी तथा हिमाली भूभागका केही ठाउँमा भने मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ कोशी प्रदेशको तराईका केही ठाउँमा तथा मध्य प्रदेशका एक दुई ठाउँमा पनि वर्षा हुन सक्ने अनुमान छ सामान्यतया जून 13 नेपाल भित्रिने मनसून यस वर्ष निर्धारित समय कटिसक्दा पनि भित्रिन सकेको छैन जल तथा मौसम विज्ञान विभागका अनुसार प्रशान्त महासागरमा विकसित भइरहेको एल निनो प्रणाली तथा पश्चिमी वायुको प्रभावका कारण मनसून आगमनमा ढिलाइ भएको हो जंगली हात्तीबाट सर्वसाधारणको जीवधनको सुरक्षाका लागि झापामा स्पेशल टास्क फोर्स परिचालन गरिने भएको छ प्रधानमन्त्री कार्यालयको निर्देशनमा स्पेशल टास्क फोर्स गठनको प्रक्रिया अगाडि बढ़ेको झापा निर्वाचन क्षेत्र नम्बर 1 की प्रतिनिधि सभा सदस्य निशा डाङ्गीले जानकारी दिनुभयो प्रधानमन्त्री कार्यालयले सम्बन्धित निकायहरूलाई प्रक्रिया अघि बढ़ाउन हिजो भनेको हो अब प्रमुख जिल्ला अधिकारीले स्पेशल टास्क फोर्स परिचालनका लागि आवश्यक समन्वय गर्ने सांसद डाङ्गीले बताउनुभयो गएको हप्ता मेची नगर नगरपालिका 4 62 वर्षीय पद्मा पौडेलको आफ्नै आँगनमा हात्तीको आक्रमणमा परिज्यान गएपछि स्थानीयवासीले जीवधनको रक्षाका लागि सरकारले तत्काल समाधानमुखी कदम चाल्नुपर्ने माग राख्दै आएका थिए घटना पश्चात सांसद डाङ्गी र राष्ट्रिय सभा सदस्य रोशनी मेचेले जंगली हात्ती नियन्त्रण गरी नागरिकको जीवधनको सुरक्षाका लागि ठोस कदम चाल्न सरकारसँग माग गर्दै संसदमा बोल्नु भएको थियो स्पेशल टास्क फोर्समा सशस्त्र प्रहरी नेपाल प्रहरी र सशस्त्र वन रक्षकलाई सामेल गराइने र त्यसको परिचालन प्रमुख जिल्ला अधिकारी आफैले गर्ने कार्ययोजना बनेको सांसद डाङ्गीले बताउनुभयो फोर्सलाई हात्तीको प्रवेश गौड़ा मानिएको मेची नगरको सीमावर्ती बाहुनडाङ्गी क्षेत्रमा खटाइने भएको छ उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा राज्यसभाको प्रथम महाधिवेशनको महाधिवेशन स्थल निर्माण कार्य तीव्र सुनचाँदीको भाव सामान्य घट्यो लगायतका खबर बाँकी नै छ सुन्दै गर्नुहोला
3: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा
4: हजुर, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट
5: शरीरका विभिन्न भागमा भएका ट्युमर, क्यान्सर, नाक कान घाँटी, एपेन्डिक्स, मृगौला, अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्।
6: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुल्सीपुर छ, घोराई रोड हात्तीखोवा चोकदेखि 20 मिटर उत्तरतर्फ तुल्सीपुर दान।
5: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 082-590-401, मोबाइल नम्बर 97-487-060-11 र 98-578-40-601।
7: नयाँ युगको नयाँ आवाज रेडियो प्रकृति एफएम 93.4 MHz
8: लाजिमपाट काठमाडौँ।
2: सिधाकुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। यतिन्जेल हामीले प्रतिनिधि सभाबाट बजेट पारित गरिँदै प्रधानमन्त्री सहित मन्त्रीहरूले जवाब दिने कार्यसूची, लुम्बिनी र सुदूरपश्चिम सहित बागमती र गण्डकीका केही ठाउँमा अत्यधिक गर्मी लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। राष्ट्रिय स्वतन्त्र पार्टी राजपाको आउँदो असार 7-9 गतेसम्म चितवनको भरतपुरमा हुने प्रथम राष्ट्रिय महाधिवेशनका लागि उद्घाटन स्थल निर्माणको काम तीव्र गतिमा अघि भइरहेको छ। भरतपुर महानगरपालिका 10 गेस्ट हाउस चौरमा उद्घाटन समारोह आयोजना गर्ने तयारीसँगै संरचना निर्माणको कार्य तीव्र पारिएको छ। उद्घाटन सत्रका लागि जर्मन प्रविधिमा आधारित आल्मुनियम संरचनायुक्त डोम निर्माण गर्न लागिएको छ। डोमको छानो विशेष वाटर प्रुफ ट्रान्सेन फेब्रिकबाट तयार गरिनेछ। यसले घाम, पानी र हावाको प्रभावबाट सहभागीलाई सुरक्षित राख्ने भएको छ। मीडिया स्पेस सोल्युशन काठमाडौँले यसको काम गरिरहेको छ। कम्पनीका प्रबन्ध निर्देशक सृजल भट्टराईका अनुसार झण्डै 3,000 वर्ग मिटर क्षेत्रफलमा 3 डोम जोडेर एउटै विशाल हल निर्माणको कार्य भइरहेको छ। यो संरचनाभित्र एलईडी स्क्रीन, पंखा, कूलर तथा कुर्सी व्यवस्थापनका लागि पर्याप्त ठाउँ रहनेछ। डोमभित्रबाट सहभागीहरूले सहज रूपमा मंच अवलोकन गर्न सक्ने व्यवस्था मिलाइएको छ। अन्तर्राष्ट्रिय स्तरका ठूला कार्यक्रममा प्रयोग हुने प्रविधि अनुसार बलियो, सुरक्षित तथा मौसम प्रतिरोधी संरचना निर्माण भइरहेको कम्पनीले जनाएको छ। आज सुनसादीको भाव सामान्य घटेको छ। सुनको भाव आज 100 रूपियाँले घटेर तोलाको 2,97,200 रूपियाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यस्तै आज चाँदीको भाव पनि घटेको छ। चाँदीको भाव 35 रूपियाँले घटेर तोलाको 4,945 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। हिजो चाँदीको भाव तोलाको 4,980 रूपियाँ थियो। अमेरिका र इरान बीच प्रारम्भिक 14 बुँदे समझदारीको मस्यौदा सार्वजनिक भएको छ। यसमा तत्काल युद्ध अन्त्य गर्ने, एकअर्काको सार्वभौमिकता र भौगोलिक अखण्डताको सम्मान गर्ने तथा शत्रुतापूर्ण गतिविधि रोक्ने सहमति भएको छ। अमेरिकाले इरानमाथिको नौसैनिक नाकाबन्दी हटाउने, समुद्री यातायात पुनः सञ्चालन गर्ने, प्रतिबन्ध फुकुवा गर्ने तथा क्रमशः आफ्ना सैन्य बल फिर्ता लैजाने विषय पनि समावेश छन्। यसैगरी इरानको तेल तथा पेट्रोकेमिकल निर्यातलाई छूट दिने, रोक्का सम्पत्ति फुका गर्ने र आर्थिक पुनर्निर्माण तथा विकासका लागि झण्डै 300 अर्ब डलरको सहयोग योजना अघि बढ़ाउने उल्लेख छ। इरानले भने आणविक हतियार नबनाउने प्रतिबद्धता दोहोर्याएको छ। सम्झौतामा दुवै पक्ष 60 दिनभित्र अन्तिम सम्झौतामा पुग्ने समेत सहमति भएको छ। अब खेल खबर। विश्वकप फुटबलमा कोलम्बियाले विजय शुरूआत गरेको छ। मेक्सिको सिटी स्टेडियममा सम्पन्न खेलमा कोलम्बियाले उज्बेकिस्तानलाई 3-1 गोल अन्तरले हरायो। कोलम्बियाका ड्यानियल मन्युसले खेलको 40 मिनटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका छन्। पहिलो हाफ 1-0 अवस्थामा सकिएको खेलमा दोस्रो हाफको 60 मिनटमा उज्बेकिस्तानका अब्बोस बेक फजुल्लाले गोल गर्दै खेल बराबरीमा ल्याए। फेरि 65 मिनटमा लुइस डियाजले गोल गर्दै कोलम्बियालाई 2-1 को अग्रता दिलाएका थिए। इन्जुरी समयको 9 मिनटमा ज्यामिन्टन क्याम्पन्जले गोल थपेपछि कोलम्बियाले 3-1 गोलको जित सुनिश्चित गर्यो। यससँगै कोलम्बियाले समूह केमा 3 अंक बनाएको छ। आज बिहान सम्पन्न समूह एलको खेलमा इंग्ल्याण्डले क्रोएसियालाई 4-2 गोलले हराउँदै समूह एलमा 3 अंक जोडेको छ। आज बिहान भएको समूह एलकै अर्को खेलमा घानाले पनामालाई 1-0 गोलले हराउँदै अंक जोडेको छ। यस्तै गैराती भएको समूह केको खेलमा पोर्चुगल र कंगोले 1-1 गोलको बराबरी खेल्दै अंक बाँडेका छन्। फिफा विश्वकपमा आज राति समूह एका चेक रिपब्लिक र दक्षिण अफ्रिका खेल्दैछन्। यो खेल अमेरिकाको एटलान्टा रंगशालामा 10:15 बजे शुरू हुनेछ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। आज प्रतिनिधि सभाबाट बजेट पारित गरिँदै प्रधानमन्त्री सहित मन्त्रीहरूले जवाफ दिने कार्यसूची, लुम्बिनी र सुदूरपश्चिम सहित बागमती र गण्डकीका केही ठाउँमा गर्मी बढ़्यो, एल निनोका कारण खडेरीको चिन्ता, झापामा हात्ती नियन्त्रणका लागि स्पेशल टास्क फोर्स परिचालन गरिँदै सीमावर्ती बाहुनडाङ्गी क्षेत्रमा खटाइने, अमेरिका र इरान बीच 14 विदेश सम्झौतामा हस्ताक्षर, 60 दिनभित्र अन्तिम सम्झौता गरिसक्ने प्रतिबद्धता, र विश्वकप फुटबलमा कोलम्बिया घाना र इंग्ल्याण्ड विजयी, पोर्चुगल र कंगोले बराबरी खेले, राति पाउने 10 बजे चेक रिपब्लिक र दक्षिण अफ्रिका खेल्दै। दिउँसो 12 बजेको नेपाल खबर सकियो, दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: अहिले तपाई सुन्दै हुनुहुन्छ रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज।
1: दैनिक विशेषज्ञ सेवा सहित 24 घण्टा इमर्जेन्सी र ओपीडी सेवाको लागि अब चिनारी हस्पिटल प्रणाली तुलसीपुरलाई सम्झनुहोस्।
2: हाम्रा सेवाहरू नसा तथा हार्जोनी रोग विशेषज्ञ डाक्टर रूपेश कुमार शेरसन,
3: बाल रोग विशेषज्ञ डाक्टर ऋषिकेश काफले, मुटु पेट तथा फिजिसियन डाक्टर फरहान खान, प्रसूति तथा महिला रोग विशेषज्ञ डाक्टर शेखर थापा र सोमनाथ भण्डारी लगायत विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक बिरामीहरूको चेक जाँच तथा उपचार गरिन्छ।
4: साथै नाक कान घाँटी थाला तथा यौन समस्या एवं मनोरोगको उपचार तथा परामर्श जनरल सर्जन डाक्टर गोवर्धन नेपालद्वारा दूरबीन विधिबाट अपरेशन सेवा
2: र वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा दैनिक भिडियो एक्सरे सेवा।
1: विस्तृत जानकारीको लागि चिनारी हस्पिटल प्रणाली गलाइन तुलसीपुर दान फोन नम्बर 082-5206-1 मोबाइल 97-487-07-11 र 98-10-87-31-80।
5: स्वस्थ जीवन हाम्रो कामना, सर्वसुलभ विशिष्ट स्वास्थ्य सेवा हाम्रो चाहना।
2: कम्प्युटर, ल्यापटप, प्रिन्टर, अनलाइन सीसीटीभी क्यामेरा एकै पटक बिग्रिनु पर्ने, कहाँ बनाउने होला? म त हैरान भइसके।
6: ए बहिनी, पनि किन एक्लै गुनगुनाउँदै हुनुहुन्छ? तपाईँको यी समस्याको समाधान एउटै छानामुनि हुने ठाउँ छँदैछ नि, अवतार टेक्नोलोजी वर्ल्ड।
2: हजुर, आईटी विशेषज्ञ सुरेश केबी ओलीद्वारा सञ्चालित पुरानो अवतार कम्प्युटर एन्ड टेक्नोलोजी पसल नयाँ व्यवस्थापनका साथ अवतार टेक्नोलोजी ओल्ड तुलसीपुर 5 ग लाइन रौनियार मेडिकलदेखि 2 घर दक्षिण पूर्वतर्फ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ।
5: हाम्रा सेवाहरू फिंगर प्रिन्ट हाजिर मेसिन, ल्यापटप, कम्प्युटर, अनलाइन वायरलेस सीसीटीभी क्यामेरा र प्रिन्टर बिक्री गरिनुका साथै मर्मत पनि गरिन्छ। म्याकबुक सेटअप, सर्भर कम्प्युटर सेटअप, इन्टरनेट एन्ड नेटवर्किङ सेटअप, आईटी सपोर्ट, एआई सर्भिसेस र डाटा रिकभरी गरिनुका साथै आईटी सँग सम्बन्धित सम्पूर्ण काम गरिन्छ।
2: थप जानकारीका लागि प्रोप्राइटर सुरेश केबी ओली, मोबाइल नम्बर 98-478-33-923 र 97-492-65-913। नोट, सपोर्ट र सर्भिसको सुविधा पनि रहेको छ।
5: प्रविधिको रफ्तार सँगै हामी तपाईँसँगै।
7: के तपाई पनि धेरै अस्पताल धाउँदा धाउँदा हैरान हुनु भएको छ कि त धेरै औषधि खाएर पनि तपाईँको रोग सन्चो भएको छैन? अब चिन्ता लिनु पर्दैन। विगत 17 वर्षदेखि सेवा दिइरहनु भएका वैद्य कालुराम थारूबाट पुरानो भन्दा पुरानो ग्यास्ट्रिक, गानोगोला, युरिक एसिड, बाथरोग, पत्थरी, सुगर, जन्डिस, पाइल्स, निमोनिया, दम, नसा च्यापिएको, हात भाँचिएको, कब्जियत, छारोरोग, सुत्केरीको दुध नहुने, महिनावारी गडबडी, पेट दुख्ने लगायत कुनै पनि समस्याको ग्यारेन्टीका साथ आयुर्वेदिक जडीबुटीबाट सफल उपचार गरिन्छ। थप जानकारीको लागि कालुराम थारू तुलसीपुर 10 पड्ढादाङ घरेलु उपचार केन्द्र, मोबाइल नम्बर 98-228-041-29।
2: खुसीको खबर, तपाईहरूकै चिरपरिचित देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन डाङमा दैनिक बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म प्रमुख कन्सल्टेन्ट फ्यामिली फिजिसियन डाक्टर पदमराज अधिकारीद्वारा प्रेसर, सुगर, थाइरोइड, दम, पेट, छाती, टाउको, नसा सहित सम्पूर्ण रोगको चेक जाँच तथा उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ। बिरामीहरूले समयमै परामर्श लिई स्वास्थ्य सेवाको लाभ लिनुहुन अनुरोध छ। थप जानकारीका लागि देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन डाङ फोन नम्बर 082-5230-32 र मोबाइल नम्बर 98-12-91-918।
8: कागती र खरानीको प्राकृतिक शक्तियुक्त ध्वनि हर्बल साबुन, अब शक्तिशाली माइक्रो स्क्रबरका साथ, जसको खस्रोपनले दिद्दिदा घटाई भाडा चम्काउँछ अझ टिलिक्क, मात्र रुदर र रु20 उपलब्ध।
9: के तपाईँ विवाहको लागि राम्रो पार्टी प्यालेसको खोजीमा हुनुहुन्छ
10: कि त कुनै सभा समारोह तथा कार्यक्रमहरू सञ्चालन गर्नको लागि टेन्ट तथा साउन्ड सिस्टम भाडामा लिन चाहनुहुन्छ?
9: यदि त्यसो हो भने तपाईँको हर समस्याको समाधान श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस।
10: हजुर, विवाह पार्टी, पूजा, व्रतबन्ध, सभा समारोह लगायत कार्यक्रमहरू सञ्चालन गर्नको लागि हामीलाई सम्झनुहोस्। साथै साउन्ड सिस्टम र टेन्ट भाडामा पनि उपलब्ध गराइन्छ।
9: सम्पर्क श्री गणेश टेन्टयान पार्टी प्यालेस, तुलसीपुर 5 राप्ती प्रादेशिक अस्पतालको अगाडि, समीक्षालय भवन।
10: प्रोप्राइटर सिन्धुली श्रेष्ठ। मोबाइल नम्बर 9847446683 र 9847464770। सेवा गर्ने मौका दिनुहोस्।
11: स्कूल कलेज बिहे पार्टी वा स्पोर्ट का लागि आकर्षक टिकाऊ र स्टाइलिश जुत्ता खोज्दै हुनुहुन्छ, अब सम्झनुहोस् गुड हिल लेदर सुज उद्योग, तुलसीपुर 5 अङ्गलाइन दाङ।
12: हाम्रो आफ्नै उद्योगबाट उत्पादित विभिन्न डिजाइनका गुणस्तरीय जुत्ताहरू होलसेल तथा फुटकर मूल्यमा उपलब्ध छन् र नयाँ वर्षको अवसरमा विशेष छुटका साथ हाम्रो सेवा उपलब्ध छ। साथै हाम्रो उद्योग तुलसीपुर छ हात्तीखौवा चोकदेखि दक्षिणतर्फ रहेको पनि जानकारी गराउँदछौ।
11: थप जानकारीका लागि गुड हिल लेदर सुज उद्योग, तुलसीपुर 5 अङ्गलाइन दाङ। प्रोप्राइटर पदम बहादुर नेपाली। मोबाइल नम्बर 9857720756।
13: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ, अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
14: के भो बोलादै, के गुनगुनाइरहेको?
13: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
14: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो, उसलाई अडियो या भिडियो कल गर्नु,
13: यति सजिलै?
14: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ, न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।
15: साथीले विवाह समारोहमा आइज भनेर हैरान गरेकी छ। आफ्ना भने राम्रा गहना नै छैन, पैसा भएर मात्र के गर्नु, कहाँ राम्रा गहना पाइन्छ आफूलाई थाहा नै छैन।
16: किन पिर गरेकी नानी, जाउँ न मसँग सुबोध मूल्यमा गुणस्तरीय गहना पाइने पसल, ज्योति गहना पसल।
17: हजुर, हामी कहाँ काँचो नम्बर 1 सुन चाँदीका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष कालीगरद्वारा ग्यारेन्टीका साथ तयार गरिन्छ, साथै पुराना गहनाहरूसँग नयाँ गहना पनि साटिन्छ।
18: विगत लामो समयदेखि तपाईँको सेवामा समर्पित
17: ज्योति गहना पसल, विष्णु भूषालसँग सँगै सचेको घरमा, तुलसीपुर दाङ। प्रोप्राइटर हरिबिक। सम्पर्क मोबाइल 9857720308।
18: सधैँ सेवा गर्ने अवसर दिनुहोस्।
19: अब यो झ्याल ढोका अनि चौकस कहाँबाट ल्याउँछस् त?
20: अब कहाँबाट ल्याउनु, बरु यो जमानामा सुन किन्न साह्रै सजिलो छ। अब यो झ्याल ढोका चौकस यो दाँतको त कुरै नगरौ, साह्रै गाह्रो पो छ त।
19: मेरी आमै नि, तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 6 गुमरा चोकदेखि अलिकति दक्षिण पश्चिमतिर कञ्चनजङ्घा समिट तथा फर्निचर उद्योग छ, त्यही गएर ल्याए हुँदैन?
20: यसका बाजे लाटाले हाँडेर बारीका पाटामा पुर्याइदियो भनेको त बुद्धि पो दिएर गयो थियो यसका बाजे। म चाहिँ गुटुङटुङ दगुरेर गएँ अहिले भर्खर कञ्चनजङ्घा समिट तथा फर्निचर उद्योगमा।
18: हामी कहाँ साल सिस्टो असना सालको चौक झ्याल ढोका कडी पाउनुका साथै फर्निचर सम्बन्धी सम्पूर्ण सामानहरू होलसेल एवं फुटकर बिक्री गरिन्छ। कञ्चनजङ्घा समिल तथा फर्निचर उद्योग, तुलसीपुर महानगरपालिका 6 गुन्द्रासो दाङ। प्रोप्राइटर हेमन्त प्रकाश ओली। सम्पर्क मोबाइल नम्बर 9857423894, 9847414894।
21: छोराले खोजेको
22: आमाले रोजेको
21: सम्पूर्ण गृहिणीको रोजाई, नवरत्न भोग,
22: गृहपति,
21: माइलोदाई र भूपति भोग ब्रान्डको चामल खाऊ, स्वाद गुणस्तर र भरोसाको संगम। अब त धन खुसीको खबर,
22: नवरत्न भोग, गृहपति, माइलोदाई र भूपति भोग ब्रान्ड चामलको प्रत्येक बोरा खरिदमा पाउनुहोस् आकर्षक उपहार।
21: का लागि आधिकारिक विक्रेता
22: मोहिनी ट्रेडर्स, तुलसीपुर 5 ग लाइन दाङ, रौनियार क्लिनिकको पूर्वपट्टि कुनामा।
21: सम्पर्कका लागि फोन
22: 08259075 3 र मोबाइल 9808864071।
21: दुवै मिलेर नवरत्न भोग, गृहपति, माइलोदाई
22: र भूपति भोग आज रोज्नुहोस्, स्वाद र उपहार दुवै जित्नुहोस्।
9: आईटी सम्बन्धी समस्याहरूका लागि मिड वेस्ट आईटी स्टोर तपाईँको साथमा।
0: हामी कहाँ ल्यापटप, डेस्कटप, प्रिन्टर, फोटोकपी मेसिन, सीसीटीभी, नेटवर्किङ सिस्टम तथा कम्प्युटरका सम्पूर्ण पार्ट पुर्जाहरू सुफथ मूल्यमा बिक्री गरिनुका साथै मरमत पनि गरिन्छ। प्रोप्राइटर सन्तोष साहु बस्नेत, मोबाइल नम्बर 9847306627 र 9825227662।
3: इमेल itstore.dang@gmail.com। मिड वेस्ट आईटी स्टोर, शीतलपुर रोड, बाहिनी चौक, तुलसीपुर, दाङ।
4: खुशीको खबर।
23: तपाई हाम्रै शहर तुलसीपुरमा नवज्योति आँखा उपचार केन्द्र सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको समयमै जाँच गराई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्। हाम्रा सेवाहरू: आँखा विशेषज्ञद्वारा आँखा चेक जाँच, अत्याधुनिक प्रविधिद्वारा आँखाको पावर जाँच, सबै प्रकारका चश्मा र लेन्सको सुविधा, कन्ट्याक्ट लेन्स तथा भिजन थेरापी क्लिनिक। आँखा जाँच हुने समय आइतबारदेखि शुक्रबार बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म, शनिबार बिहान 7 बजेदेखि दिउँसो 12 बजेसम्म। थप जानकारीको लागि नवज्योति आँखा उपचार केन्द्र तुलसीपुर उपमहानगरपालिका 6 दाङ उच्च अदालतको उत्तर तर्फ, मोबाइल नम्बर 9680719194 र 9822856576।
4: नोट: दृष्टि विशेषज्ञ आशिष चौधरीबाट दैनिक रूपमा आँखा चेक जाँच तथा उपचार भइरहेको छ।
24: किसानहरूका लागि खुशीको खबर।
25: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर भएको यस नन्दन फिट प्राली तुलसीपुरमा गाई, भैँसी, बाख्रा, कुखुरा, बंगुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट उपलब्ध छ। साथै जापानिज टेक्नोलोजीको माछाको दाना, युरोपियन टेक्नोलोजीको गाई, भैँसी, बाख्राको दाना पनि पाइन्छ। एक पटक प्रयोग गरेर त हेर्नुहोस्, सोचे भन्दा राम्रो नतिजा पाउनुहुनेछ।
24: नन्दन फिट प्रणाली तुलसीपुर 9 दोघरे दान, फोन नम्बर 082-416-0002 र मोबाइल नम्बर 9857723971।
26: घर आँगन सुन्दर बनाउनका लागि फूलहरूको बगैँचा बनाउनु पर्नेछ। नयाँ नयाँ प्रजातिका फूलका बिरुवाहरू कहाँ पाउँछ होला?
27: ओहो दाई, के सोचमा परिरहनु भएको छ त? नेचुरल नर्सरी छँदैछ नि, मेरो घरमा भएका सबै फूलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो। सबै प्रकारका फूलका बिरुवाहरू पाउँछ नि त्यहाँ।
28: हजुर, तपाईँलाई पनि 12 महिना कुनै पनि सिजनल तथा सजावटको फूल, विभिन्न प्रजातिका फलफूलका बिरुवा, बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला, दुबोमाला, पुष्प बुकी, सयपत्रीका माला, सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस्। यति मात्रै होइन, घरमा पुगेर मालीको काम पनि गरिन्छ।
25: थप जानकारीका लागि नेचुरल नर्सरी तुलसीपुर 8 दुधेना दाङ, दाना फ्याक्ट्री नजिकै, सञ्चालक बुद्धिराज पौडेल, मोबाइल नम्बर 9435-27695 र 9910-12-60-00। एक पटक सेवा गर्ने मौका दिनुहोस्।
29: नजिक, सबैभन्दा नजिक, रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज।
30: तपाई सँगसँगै

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: सम्पर्क स्थान भुसाल स्टोर,
2: प्रोप्राइटर विष्णु भुसाल, सुर्खेत रोड तल्लो बाटो तुलसीपुर दाङ, फोन 0825209225, मोबाइल 98578209225।
1: साथै किराना सम्बन्धी सम्पूर्ण सामानहरू थोक तथा फुटकर मूल्यमा बिक्री वितरण गरिन्छ।
3: पानस मेडिको फर्मा तुलसीपुरमा अब दैनिक रूपमा वरिष्ठ छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर जेनी थापा, वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर संजय महर्जन र वरिष्ठ नवजात शिशु तथा बाल रोग विशेषज्ञ डाक्टर धनमाया घरती मगरद्वारा बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
4: डाक्टर जेनी थापाद्वारा दिइने सेवाहरू छाला चिलाउने, विभिन्न किसिमका दाग, अनुहारको डन्डेफोर, कालो पोतो, चाया, दुबीको उपचार, अनुहारको चाउरीपना, कपाल झर्ने समस्या, यौन अङ्ग चिलाउने, यौन रोग तथा कुष्ठरोग सम्बन्धी उपचार।
5: डाक्टर संजय महर्जनद्वारा दिइने सेवाहरू हाच्छिउ आइरहने, गन्ध वासना थाहा नपाउने, पिनास भएको, नाकमा मासु फलाएको, कान पाक्ने, कराउने, चिलाउने, थाइरोइड, टन्सिल लगायत सम्पूर्ण नाक कान र घाँटी सम्बन्धी समस्याको दूरबीन प्रविधिद्वारा चेक जाँच गरिन्छ र कानको श्रवण शक्तिको जाँच सहित मेसिन पनि जडान गरिन्छ।
3: डाक्टर धनमाया घरती मगरद्वारा दिइने सेवाहरू
5: नवजात तथा बाल बालिकाको स्वास्थ्य जाँच, ज्वरो, रुघाखोकी, दम लगायत अन्य बाल रोगको उपचार, पोषण तथा वृद्धि विकास तथा खोप सम्बन्धी परामर्श लगायत सम्पूर्ण बाल बालिकामा देखिने समस्याहरूको चेक जाँच, उपचार तथा परामर्श सेवा।
3: बिरामी जाँच हुने समय दैनिक बिहान 7 बजेदेखि बेलुका 6 बजेसम्म र नवजात शिशु तथा बाल रोग सेवाको लागि प्रत्येक दिन बिहान 7 बजेदेखि 9 बजेसम्म र दिउँसो 3 बजेदेखि बेलुका 7 बजेसम्म।
4: सम्पर्क पानस मेडिको फर्मा, राप्ती प्रादेशिक अस्पताल अगाडि, तुलसीपुर 5 दाङ, फोन नम्बर 0825219904।
6: हामीलाई थाहा छ कि क्यान्सर पत्ता लागिसकेपछि तपाईँको जीवन एकदमै बदलिन्छ। हो, यो साँच्चै ठूलो चुनौती हो, तर अब यो चुनौतीलाई तपाईँले एक्लै सामना गर्नु पर्दैन। हामीसँग विश्व स्तरीय तथा अत्याधुनिक पेटसिटी स्क्यान, सिटी गाइडेड बायोप्सी जस्ता क्यान्सर डायग्नोसिस र नेपालकै उत्कृष्ट उपचार सुविधाहरू, केमोथेरापी, रेडिएसन थेरापी, क्यान्सर सर्जरी आदि छन्। हाम्रो अनुभवी क्यान्सर विशेषज्ञहरूको टोली जसले क्यान्सर रोगलाई दीर्घकालीन रूपमा निको पार्न तपाईँको हरेक पाइलामा साथ दिन तयार छन्। साँच्चै भन्नु पर्दा क्यान्सरसँगको लडाईमा पहिलो पाइलादेखि हरेक पाइलासम्म हामी तपाईँको साथमा छौं। साथै क्यान्सर उपचारको लागि पूर्वाञ्चल क्यान्सर अस्पतालमा आउने बिरामीहरूलाई यति एयरलाइन्ससँगको सहकार्यमा निशुल्क हवाई टिकटको पनि व्यवस्था गरिएको छ। पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोल झापा, बीएमसी अस्पतालसँगै एउटै परिसरमा, क्यान्सर उपचारमा नेपालकै अग्रणी अस्पताल। हाम्रो हेल्पलाइन 0235359042, 0235359042।
7: अब काठमाडौँकै उच्च स्तरीय स्वास्थ्य सेवा सुविधा दाङको तुलसीपुर र मोतीपुरमा अवस्थित राप्ती लाइफ केयर हस्पिटलमा।
8: स्वास्थ्यमा समस्या छ, जिल्ला बाहिर काठमाडौँ बुटवल नेपालगंज जाने सोचमा हुनुहुन्छ?
7: यदि त्यसो हो भने कुनै चिन्ता छैन, ढुक्क हुनुहोस् राप्ती लाइफ केयर हस्पिटल प्राली तुलसीपुर र मोतीपुरबाट। सबै प्रकारका विशेषज्ञ सेवाहरू 24 घण्टा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
8: तुलसीपुर र मोतीपुरबाट विशेषज्ञ डाक्टरद्वारा दिइने विशेषज्ञ सेवाहरू:
7: 10 बेड आईसीयू सेवा,
8: 10 बेड एनआईसीयू सेवा,
7: 10 बेड एसडीयू सेवा,
8: नर्मल डेलिभरी तथा सीएस सेवा,
7: 24 घण्टा इमर्जेन्सी यूएसजी ल्याब सेवा,
8: अत्याधुनिक अपरेशन कक्ष सहित दूरबीन विधिबाट ठूला तथा साना अपरेशन सेवा,
7: सरल सर्वसुलभ गुणस्तरीय स्वास्थ्य सेवा, बिरामीको सेवामा हाम्रो प्रतिबद्धता। राप्ती लाइफ केयर हस्पिटल प्राली तुलसीपुर 7 मोतीपुर र तुलसीपुर 5 ग लाइन दान, फोन 0825226686 र 590475।
9: रौनियार डेन्टल क्लिनिक रौनियार मेडिकल भएकी भवनबाट विगत 15 वर्षदेखि डाक्टर मुक्तिनाथ रौनियार अर्थोडन्टिक्सबाट दैनिक रूपमा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
10: हाम्रा सेवाहरू
11: दन्त परीक्षण तथा परामर्श सेवा,
10: दाँतको एक्सरे,
11: दाँत सफा गर्ने,
10: दाँत निकाल्ने,
11: दाँत भर्ने,
10: दाँतको जरादेखि उपचार गर्ने,
11: कृत्रिम दाँत लगाउने,
10: बच्चाहरूको दाँतको विशेष उपचार,
11: नमिलेको दाँत मिलाउने विशेषज्ञ सेवा,
10: दाँतको कस्मेटिक उपचार,
11: साथै मुखमा आउने घाउ, खटिरा, अल्सरको अनुसन्धान मूलक उपचार तथा शल्यक्रिया, मुखको जोर्नीमा आउने समस्याहरूको उपचार, दाँत मुख तथा हड्डीको चोटपटकको उपचार।
12: सम्पर्क रौनियार डेन्टल क्लिनिक, तुलसीपुर 5 गलाइन दाङ, मोबाइल नम्बर 9857825188 र 9848404188।
13: के तपाईँ कुखुरा पालन गर्ने सोचमा हुनुहुन्छ
14: कि त गाई भैँसीका लागि आवश्यक गुणस्तरीय दानाको खोजीमा हुनुहुन्छ?
13: एकपटक सम्झनु पर्ने नाम शिवशक्ति पोल्ट्री फिड सप्लाई।
14: हजुर, हामी कहाँ ब्रोइलर कुखुराको दाना, चल्ला, गाई भैँसीको दाना, खसी बाख्राको दाना होलसेल तथा फुटकर सुपथ मूल्यमा बिक्री गरिन्छ, साथै कुखुराको दाना खुवाउने भाडा पनि उपलब्ध छ।
13: पोषक दानाको आधिकारिक विक्रेता शिवशक्ति पोल्ट्री फिड सप्लाइज, तुलसीपुर 5 सल्यान रोड दाङ, खानेपानी कार्यालयको ठिक अगाडि, राप्ती प्रादेशिक अस्पताल जाने बाटोको 3 सटर दक्षिण तर्फ। प्रोप्राइटर सञ्जिता ओली, मोबाइल नम्बर 9742279974। सेवा गर्ने मौका दिनुहोस्।
15: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा।
16: हजुर, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट
17: शरीरका विभिन्न भागमा भएका ट्युमर, क्यान्सर, नाक कान घाँटी, एपेन्डिक्स, मृगौला, अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्।
9: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर 6 घोराई रोड, हात्ती खुवा चोकदेखि 20 मिटर उत्तरतर्फ, तुलसीपुर दाङ।
17: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 0825904601, मोबाइल नम्बर 9747806011 र 9558740601।
18: के तपाईँ दाँतको कुनै पनि समस्या भएर भौतारिनु भएको छ? यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्।
19: हजुर, विगत 21 वर्षदेखि बिरामीहरूको मन जित्दै आइरहेको यस स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोकमा नै रहेको सहर्ष जानकारी गराउँदछौ।
18: हामी कहाँ उपलब्ध सेवाहरू,
20: दाँत निकाल्ने,
18: नयाँ दाँत राख्ने,
20: झिक्न नपर्ने गरी दाँत राख्ने,
18: दाँत भर्ने, दाँत सफा गर्ने,
20: दुखेको दाँतलाई उपचार गरी नदुख्ने बनाई भर्ने,
18: गिजा सुन्निने, गिजाबाट रगत आउने, मुख गनाहाउने आदि समस्याको भरपर्दो उपचार सेवा।
13: सम्पर्क स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोक पश्चिम तर्फ, भाडा पसल रहेको माथिल्लो तलामा, सञ्चालक डाक्टर सागर छेत्री र डेन्टल हाइजिनिस्ट पोषणराज कडेल, मोबाइल नम्बर 9556038443 र 9810857972।
21: होइन काइलो बा, तपाईँ सधैँ आया गर्नुहुन्छ।
22: अब के हुनु नि बाबु, दाँत दुखेर मर्न लागिसके म त कुनै गैस हुन्छ भन्न भने
21: किन पिर गर्नुहुन्छ काइलो बा? म तपाईँलाई आजै नै स्वर्गद्वारी डेन्टल हस्पिटलमा लैजान्छु नि।
19: अर्थोडन्टिक्स डाक्टर निरञ्जन आचार्य, ओरल सर्जन डाक्टर हेमन्तराज पाठक, इन्डोडन्टिक्स डाक्टर मनिषा नेउपाने, डेन्टल सर्जन डाक्टर करिश्मा भट्टराई र डेन्टल सर्जन डाक्टर कृतिसा मानन्धर लगायत विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण दाँत तथा गिजा सम्बन्धी समस्याहरूको दैनिक रूपमा चेक जाँच भइरहेको छ।
13: हामी कहाँ उपलब्ध सेवाहरू,
23: मुखको शल्यक्रिया, दाँत सफा गर्ने, टल्काउने, दाँतमा रङ भर्ने, चाँदी भर्ने, बच्चाका दाँत मिलाउने, दुखेको दाँतको जराहरू सफा गरी नदुख्ने बनाई भर्ने, नयाँ दाँत बनाउने, नमिलेको बानबुटीको दाँत मिलाउने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी राख्ने, दाँतमा रहेका दाग धब्बाहरू हटाई पुनः सेतो र चम्किलो बनाउने।
19: नोट, 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूको निशुल्क दाँत पनि निकालिन्छ।
0: स्वर्गद्वारी डेन्टल हस्पिटल वीरेन्द्र चोक तुलसीपुर रहीमुल्ला स्टोर नजिकै। सम्पर्क मोबाइल नम्बर 98631700 र 98578935952।
1: दाँत सम्बन्धी सम्पूर्ण उपचार अब एकै ठाउँमा।
2: जब इन्टरनेट हुन्छ सुपर हिट, छिमेकीले पनि गर्छ दुखी दुखी भिजिट। ViaNet Superhit Internet Pack अब प्रायोरिटी सेवाको सुविधा सहित पाउनुहोस् सेम डे सपोर्ट, 200 Mbps केवल वार्षिक 11,200 एक महिना सित्तैमा, साथै मेश राउटर किन्दा 16% डिस्काउन्टको भारी छुट। आजै जोड्नुहोस् ViaNet, अब सबै कनेक्टेड।
5: थप जानकारीको लागि तुलसीपुर दाङमा रहेको ViaNet को शाखा कार्यालयमा सम्पर्क गर्न सक्नुहुनेछ।
24: ViaNet
25: तपाईको बगैंचा सुन्दर बनाउने, कौशी खेतीलाई सफल बनाउने र हरियाली सपनालाई साकार पार्ने भरपर्दो गन्तव्य
26: सृजना नर्सरी एन्ड एग्रोफार्म।
25: यहाँ फलफूलका बिरुवा, बारमासे तथा सिजनल फूलका बिरुवा, तरकारीका बिरुवा, सजावटी बिरुवा तथा आकर्षक गमलाहरू उपलब्ध छन्।
26: साथै पोषणयुक्त तयारी माटो, गडौलाको मल, बोन मिल, कोकोपीट, कौशी खेतीका सामग्री र विभिन्न बिउहरू पनि पाइन्छन्।
25: अनुभवी प्राविधिक तथा माली सेवा समेत उपलब्ध भएकाले तपाईँको बगैंचा अझ व्यवस्थित र आकर्षक बन्नेछ।
26: आजै सम्पर्क गर्नुहोस् सृजना नर्सरी एन्ड एग्रोफार्म, तुलसीपुर 6 स्टार चोक, रजौरा, दाङ।
25: संचालक सेवकराम भण्डारी। मोबाइल नम्बर 98578 20178 र 98134411448।
27: सृजना नर्सरी एन्ड एग्रोफार्म, हरियाली जीवनको सुन्दर शुरुवात।
28: कोहलपुर मेडिकल कलेज का मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर मोहन बेलबासे पानस मेडिको फर्मा तुलसीपुर में आउने बारे अत्यंत जरूरी सूचना।
29: डाक्टर द्वारा उपचार हुने रोगहरू,
28: छारे रोग, मिर्गी रोग, बाख्रे रोग, बेला बेलामा बेहोस हुने, लामो समयदेखि टाउको दुख्ने, मुटुको धड्कन बढ्ने, शरीर काप्ने, पसिना आउने, झस्कने, तर्सने भएमा, निद्रा नलाग्ने, बढी निद्रा लाग्ने, शरीर झमझम गर्ने, पोल्ने वा दुख्ने, काम गर्न मन नलाग्ने, दिक्क लाग्ने भएमा, यौन इच्छामा कमी, रक्सी तथा नशालु पदार्थ सेवन, बढी बोल्ने, रिसाउने, झर्कने, दिमागमा एउटै कुरा बारम्बार दोहोरिरहने र एउटै काम बारम्बार गर्नुपर्ने भएमा,
29: वा वृद्धहरूमा कुनै पनि किसिमको असामान्य व्यवहार देखा परेमा, एक्लै बर्बराउने, बिना कारण हाँस्ने, रुने, एकान्तमा बस्ने जस्ता लक्षणहरू देखा परेमा तुरन्त सम्पर्क राख्नुहोला।
25: बिरामी चेक जाँच हुने मिति असार 7 गते आइतबार र 8 गते सोमबार बेलुकासम्म।
30: सोमबारका लागि बिरामीले पहिले नै नाम दर्ता गराउनु पर्नेछ। सम्पर्क पानस मेडिको फर्मा, तुलसीपुर 5 दाङ, राप्ती प्रादेशिक अस्पताल अगाडि।
25: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
26: लगनशीलता र सामूहिक प्रतिबद्धता हाम्रो शान, गुणस्तरीय र सर्वसुलभ शिक्षा हाम्रो अभियान भन्ने नाराका साथ देशकै नमूना विद्यालयको रूपमा स्थापित यस गुरुजजुर नमूना माध्यमिक विद्यालय तुलसीपुर 4 रक्षा चौर दाङमा कृषि बाली विज्ञान सहित कक्षा 11 साइन्स, म्यानेजमेन्ट, एजुकेशन, सोसियोलोजी, कम्प्युटर साइन्स र होटेल म्यानेजमेन्टमा भर्ना खुला गरिएको सहर्ष जानकारी गराउँदछौ।
25: थप जानकारीका लागि गुरुजजुर नमूना माध्यमिक विद्यालय तुलसीपुर 4 रक्षा चौर दाङ, फोन नम्बर 0825200005, मोबाइल नम्बर 98578211524 र 98578222915।
26: गर्मी बढ्दैछ, पानीको स्रोत सुक्दैछ, सानो लापरवाहीले गर्दा भोलि ठूलो संकट निम्तिन सक्छ।
25: पानीको सही प्रयोग गरौ, पानी खेर नफालौ, उमालेर वा फिल्टर गरेर मात्रै सफा पानी पिउने गरौ।
26: तुलसीपुर 3 मा रहेको अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाद्वारा जनहितमा जारी सन्देश।
2: जब इन्टरनेट हुन्छ सुपर हिट, छिमेकीले पनि गर्छ दुखी दुखी भिजिट। ViaNet Superhit Internet Pack अब प्रायोरिटी सेवाको सुविधा सहित पाउनुहोस् सेम डे सपोर्ट, 200 Mbps केबल वार्षिक 11,200 एक महिना सित्तैमा, साथै मेश राउटर किन्दा 16% डिस्काउन्टको भारी छुट। आजै जोड्नुहोस् ViaNet, अब सबै कनेक्टेड।
5: थप जानकारीको लागि तुलसीपुर दाङमा रहेको ViaNet को शाखा कार्यालयमा सम्पर्क गर्न सक्नुहुनेछ।
24: ViaNet।
29: के
3: के तपाई विज्ञापनमा लगानी गरी आफ्नो व्यापार व्यवसायको प्रवर्धन गर्न चाहनुहुन्छ? यदि त्यसो हो भने हामी तपाईको माध्यम बनेर आएका छौं। विज्ञापन शाखा रेडियो प्रकृति एफएम 93.4 MHz सल्यान रोड तुलसीपुर दाल। सम्पर्क फोन नम्बर 0521
4: र 082-521-880।

0: तपाई अहिले सुन्दै हुनुहुन्छ नेपालकै पहिलो वातावरण मैत्री सामुदायिक रेडियो प्रकृति एफएम 93.4 MHz।
1: बेलुका 6 बजेको प्रकृति समय सन्देश। प्लास्टिक जन्य वस्तुहरूको प्रयोग कम गरौं।

0: नमस्कार, बेलुकी 6 बजेको प्रकृति मूल खबरमा सहकर्मी प्रेम कुमारी मगरसँगै म चेतन ओलीको तपाईँलाई हार्दिक स्वागत छ। तपाईँ यति बेला हामीलाई दाङ्रा आसपासका जिल्लामा 93.4 मेगाहर्ज, इन्टरनेट अनलाइन रेडियो प्रकृति .com सँगै सल्यानको रेडियो कपुरकोट 106.7 मेगाहर्ज लगायत विभिन्न मोबाइल एप्लिकेशनबाट पनि संसारभर एकैसाथ सुनिरहनु भएको छ।
1: मूल खबर शुरू गरौं। अहिले समय स्टुडियोमा प्राप्त प्रमुख खबर शीर्षकहरूबाट।
0: आन्तरिक राजस्व बढ्दा लुम्बिनी प्रदेशको आमदानी 26 अर्ब नाग्यो। दाङको तुलसीपुरमा वर्षेनी बेरोजु घट्दै आगामी वर्ष शून्यमा झार्ने लक्ष्य रहेको मेयर खड्गाको भनाई।
1: दाङको खुराईमा जग्गा खण्डीकरण सम्बन्धी कानूनमा कडाई गरिने। कर्णाली सरकारद्वारा जेठ महिनामै 2 अर्ब 40 करोड़ बजेट खर्च। आगामी वर्षको बजेट कार्यान्वयन चुनौती रहेको सांसदहरूको भनाई।
0: विदेशको पीआर लिएर लामो समयदेखि कार्यालयमा अनुपस्थित कर्मचारीसँग स्पष्टीकरण माग। मनसून जन्य विपदमा नागरिक सुरक्षा पहिलो प्राथमिकतामा रहेको गृहमन्त्रीको भनाई। यसपालिको प्री मनसूनमा 45 वर्ष यताकै धेरै वर्षा मापन।
1: र विदेश खबरमा अमेरिका र इरान बीच युद्ध अन्त्यको 14 उद्देश्य सम्झौता पत्रमा हस्ताक्षर। खेल खबरमा फिफा विश्वकपमा कोलम्बिया विजयी।
2: घर आँगन सुन्दर बनाउनका लागि फूलहरूको बगैँचा बनाउनु पर्नेछ। नयाँ नयाँ प्रजातिका फूलका बिरुवाहरू कहाँ पाउँछ होला?
3: ओहो दाई, के सोचमा परिरहनु भएको छ त? नेचुरल नर्सरी छँदैछ नि। मेरो घरमा भएका सबै फूलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो। सबै प्रकारका फूलका बिरुवाहरू पाउँछ नि त्यहाँ।
4: हजुर, तपाईँलाई पनि 12 महिना कुनै पनि सिजनल तथा सजावटको फूल, विभिन्न प्रजातिका फलफूलका बिरुवा, बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला, दुबोमाला, पुष्प बुकी, सयपत्रीका माला, सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस्। यति मात्रै होइन, घरमा पुगेर मालीको काम पनि गरिन्छ।
3: थप जानकारीका लागि नेचुरल नर्सरी, तुलसीपुर 8 दुधेना दाङ, दाना फ्याक्ट्री नजिकै। सञ्चालक बुद्धिराज पौडेल। मोबाइल नम्बर 9843-27695 र 9810-12-60-00। एकपटक सेवा गर्ने मौका दिनुहोस्।
1: अब मूल खबर विस्तारमा।
0: लुम्बिनी प्रदेशमा चालू आर्थिक वर्षको पहिलो 11 महिनामा आन्तरिक राजस्व संकलनमा सुधार देखिएको छ। प्रदेश सरकारले गत जेठ 25 गतेसम्म 5 अर्ब 14 करोड़ 4 लाख आन्तरिक राजस्व संकलन गरेको छ। यो रकम गत आर्थिक वर्षको सोही अवधिको तुलनामा 12% बढ़ी हो। अर्थमन्त्री धनेन्द्र कार्कीले प्रदेशसभामा प्रस्तुत गरेको आर्थिक विवरण अनुसार सोही अवधिसम्म प्रदेश संचित कोषमा 26 अर्ब 57 करोड़ 77 लाख दाखिला भएको छ। संघीय सरकारबाट प्राप्त अनुदान, राजस्व बाँडफाट र प्रदेशको आन्तरिक स्रोतबाट प्राप्त रकम सो कोषमा समावेश हुने व्यवस्था रहेको छ। प्रदेश सरकारले चालू आर्थिक वर्षमा अहिलेसम्म 17 अर्ब 47 करोड़ 82 लाख खर्च गरेको जनाएको छ। यो कुल विनियोजित बजेटको 44.85% हो। उक्त खर्च मध्ये 10 अर्ब 11 करोड़ 9 लाख पूँजीगत तथा 7 अर्ब 36 करोड़ 73 लाख चालूतर्फ रहेको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार स्थानीय तहलाई वित्तीय हस्तान्तरण अन्तर्गत 1 अर्ब 93 करोड़ 23 लाख उपलब्ध गराएको मध्ये 46.42% खर्च भइसकेको छ। प्रदेश गौरवको आयोजनाका रूपमा रहेको प्रदेश राजधानी व्यवस्थापन र निर्माण कार्यक्रम अन्तर्गत पहिलो चरणको काम सम्पन्न भएको छ। उक्त आयोजनाको भौतिक प्रगति 100% र वित्तीय प्रगति 95.58% पुगेको छ। निर्माण कार्य सम्पन्न प्रशासनिक भवनबाट गत वैशाख 21 गतेदेखि नै सेवा सञ्चालन भइरहेको छ।
1: चालू आर्थिक वर्षको 10 महिनामा 9 अर्ब बजेट खर्च गरेको कर्णाली प्रदेश सरकारले जेठ महिनामा मात्रै कुल बजेटको 7.23% बजेट खर्च गरेको छ। जेठ महिनामा मात्रै प्रदेश सरकारले 2 अर्ब 40 करोड़ 4 लाख बराबरको बजेट खर्च गरेको हो। चालू आर्थिक वर्षको 10 महिनासम्म बजेट खर्चमा सुस्त रहेको कर्णाली सरकारले 11 महिनामा खर्चको रफ्तार 81 बढ़ाएको हो। वैशाख मसान्तसम्म अर्थात 10 महिनामा कुल बजेटको 29.03% मात्रै खर्च गरेको थियो। चालू आर्थिक वर्ष 2082/83 प्रदेश सरकारले 32 अर्ब 79 करोड़ 66 लाख 55 हजार बराबरको बजेट ल्याएको थियो। जसमध्ये जेठ मसान्तसम्म 36.26% अर्थात 12,03,56,05,000 54 रूपियाँ खर्च भएको प्रदेश लेखा नियन्त्रकको कार्यालयका लेखाधिकृत ललित थापाले जानकारी दिनुभएको छ। कर्णाली सरकारमाथि बाँकी एक महिना अर्थात असारमा 63% अर्थात 21,15,80,00,000 बजेट खर्च गर्नुपर्ने चुनौती रहेको छ। गत वर्ष 2081-82 जेठ मसान्तसम्म प्रदेश सरकारले 41.79% बजेट कार्यान्वयन गरेको थियो। अहिलेको बजेट कार्यान्वयनको गति विगत केही वर्ष यताकै न्यून रहेको छ। अर्थमन्त्री राजीव विक्रम शाहले असार मसान्तसम्म कुल बजेटको 63.52% अर्थात 20,96,20,00,000 रूपियाँ खर्च हुने दावी गर्नुभएको छ। आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटको खर्च बिहोर्ने स्रोतमा 6,41,00,000,000 रकम बचत रकम भनेर राखिएको छ।
0: यसैबीच कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष 2083-84 लागि ल्याएको बजेटमाथि आजदेखि छलफल शुरू भएको छ। प्रदेशसभामा पहिलो दिनको छलफलमा 5 जना सांसदले भाग लिएका छन्, जसमा अधिकांश सांसदले बजेटको स्पष्ट लक्ष्य नभएको बताएका छन्। सबैभन्दा पहिला बोलेकी रापरपाकी सांसद सन्तोषी शाहीले जनताले अपनत्व हुने गरी बजेट नआएको बताउनु भएको छ।
1: दाङको घोडा उपमहानगरपालिकाले जग्गा खण्डीकरण सम्बन्धी कानून कडाईका साथ लागू गर्ने जनाएको छ। उपमहानगरपालिकाले 19 अधिवेशनमा आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रममा नगर प्रमुख नरुलाल चौधरीले उर्वर जमीनलाई खडेरीकरणमा लैजान खोज्ने प्रवृत्तिलाई छूट नदिने बताउनु भएको हो। उहाँले बाँझो जमीन उपयोगका लागि भूमि बैंक कार्यक्रम कार्यान्वयनमा ल्याउने, भूमिहीन दलित र भूमिहीन सुकुम्बासी र व्यवस्थित बसोबासीका लागि जग्गा व्यवस्थापन गर्ने बताउनुभयो। नगर अधिवेशनमा नगर प्रमुख चौधरीले पूँजीगत बजेट खर्च क्षमता अभिवृद्धि गर्न आवधिक योजना, मध्यकालीन खर्च संरचना र आयोजना, बैंकलाई आधार माने वार्षिक योजना तथा कार्यक्रम लागू गरिने बताउनु भएको छ। उहाँले सार्वजनिक जग्गाको पहिचान गरी संरक्षण गर्ने लगायतका काम पनि क्रमशः गरिँदै जाने बताउनु भएको हो।
0: दाङको तुलसीपुर उपमहानगरपालिकाले बेरोजु न्यूनीकरणलाई प्राथमिकतामा राख्दै पछिल्ला वर्षहरूमा बेरोजु घटाउने प्रयासलाई तीव्र बनाएको छ। उपमहानगरपालिकाको बेरोजु अध्यावधिक विवरण महालेखा परीक्षकको 2081-82 वार्षिक प्रतिवेदन अनुसार आर्थिक वर्ष 2078-79 अहिलेसम्म आउँदा वर्षेनी बेरोजु घट्दै गएको पाइएको हो, जस अनुसार आर्थिक वर्ष 2078-79 23,91,37,000 रूपियाँ बेरोजु रहेकोमा 79-80 यो रकम घटेर 13,24,71,000 रूपियाँ कायम भएको छ। त्यसपछि आर्थिक वर्ष 2080-81 8,94,15,676 रूपियाँमा झरेको बेरोजु आर्थिक वर्ष 2081-82 आउँदा 1,19,63,000 रूपियाँ मात्रै कायम भएको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख गरिएको छ। तुलसीपुर उपमहानगरपालिकाका मेयर टीकाराम खड्गाले 2079 सालको स्थानीय तहको निर्वाचनपछि आफू नेतृत्वमा आए यता बेरोजु फर्चियोटलाई विशेष अभियानकै रूपमा अघि बढ़ाएको बताउनु भएको छ। मेयर खड्गाले विगतमा संचित बेरोजुको चाप ठूलो भए पनि अहिले बेरोजु घटाउने काम प्रभावकारी रूपमा अघि बढ़िरहेको बताउनु भएको हो। आर्थिक अनुशासन, पारदर्शिता र जवाफदेहितालाई थप मजबूत बनाउने उद्देश्यका साथ सम्बन्धित शाखा र जिम्मेवार पदाधिकारीलाई समेत सक्रिय बनाएको उहाँले बताउनुभयो। उपमहानगरपालिकाको अध्यावधिक विवरण अनुसार आर्थिक वर्ष 2081-82 कुल बाँकी बेरोजु 93,19,36,757 रूपियाँ रहे पनि उक्त रकम मध्ये अधिकांश विगतकै वर्षबाट संचित बेरोजु रहेको उहाँले बताउनु भएको छ। आफू आएदेखि बेरोजु घट्दै गएको र आगामी वर्षमा शून्यमा झार्ने लक्ष्य रहेको उहाँले बताउनुभयो।
5: खास गरी 78-79 हामी आयौं, 1979 को निर्वाचनमा हामी आयौं। हामीसँग त्यति बेला 23,91,37,000 थियो। त्यसलाई कसरी घटाउने, अब वित्तीय गतिविधिहरूमा चाहिँ पारदर्शी कसरी बनाउने, एकद्वार प्रणाली कसरी बनाउने, खरिद नीतिदेखि लिएर चाहिँ उपभोक्ताका कामकाजलाई कसरी पारदर्शी बनाउने र खर्चलाई कसरी न्यूनीकरण गर्ने भन्ने खालको कुरा, विधिसम्मत हुने खर्चलाई कसरी पारदर्शी बनाउने भन्ने कुराको हाम्रो मुख्य टार्गेट थियो। जुन टार्गेटका कारणले गर्दाखेरि 1980 आइपुग्दाखेरि 13,24,71,000 कायम भयो। आधा चाहिँ के अरे हामीले त्यहाँ वित्तीय सुधार गर्यौं। यो पनि नियमित गरेर सकेको भए जिरोमा जान्थ्यो। हामी नियमित गर्नका निम्ति हाम्रा सभा बैठकहरूले त्यसलाई बेलैमा चाहिँ निर्णय गरेर सभाबाट चाहिँ नियमित गर्न नसकेका कारणले मात्र यो भोलुम देखिया हो। त्यहाँबाट पनि हामी अझ तल आउँदाखेरि 80-81 आइपुग्दा 8,94,15,676 रुपियाँ मात्रै बेरोजी छ। बेरोजी घटाउँदै अगाडि बढ्यो। यस साल हेर्नुभयो भने हामी भत्तै घटेका छौँ। जहाँ 81-82 तपाईँले हेर्नुभयो भने 1,17,63,743 मात्र भयो। हामी जाँदै गर्दा यो जिरोमा राख्ने हाम्रो प्रयत्न छ र हामी सफल हुन्छौँ।
6: खासमा यो बेरोजी भनेको के हो, अलिकति जनताले बुझ्ने गरी भनिदिनु न।
5: बेरोजी भनेका दुई तिनटा विधिका साथ खर्च भएका कुराहरूलाई चाहिँ हेरिने गरिन्छ। खास गरी आर्थिक सुशासनको दृष्टिकोणले हेर्दाखेरि बेरोजु हामीले चाहिँ योजनाहरू निर्माण गर्दा योजनाहरू नियमपूर्वक चाहिँ के अरे सम्पन्न भयो कि भएनन् भन्ने खालको कुरालाई पहिलो हेरिन्छ। त्यसभित्र चाहिँ खरिद ऐनलाई लागू गरेका छ कि छैन, खरिद नीतिले चाहिँ अवलम्बन गरेका सिद्धान्तहरू लागू गरे गरेन, प्रशासनिक काम, ठेक्का पट्टाका काम, आन्तरिक चाहिँ के अरे व्यवस्थापनको कामहरूमा हामीले खरिद ऐनलाई चाहिँ आधार मानेर गर्छौं कि गर्दैनौं भन्ने कुरालाई चाहिँ मानिन्छ। जस्तो शिक्षक हामीले अनुदान शिक्षक चाहिँ नियुक्ति गर्छौं, त्यो अनुदान शिक्षकको पनि उनीहरूले चाहिँ त्यो विरोधी देखाइदिन्छन्। यति हामीले सभाले स्वीकृत गरेका हुन्छौँ तर अडिटली त्यसलाई चाहिँ विरोधी गरिदिन्छ। हामीले दिएको अनुदानलाई किन विरोधी गरिदिन्छ हामीले बुझाउन सकेका छैनौँ। यसपालि हामीले धेरै कोसिस गर्यौँ बुझाउने। यो त जसरी संघ सरकार र प्रदेश सरकारले अनुदान दिएर चाहिँ बजेटको विनियोजन गर्छ त्यसै गरी गरे हो। तपाईँले विरोधी राख्नुपर्ने आधार के छ भन्दा त्यहाँबाट हामी सर्लक्क 13 करोडबाट आज 1,17,00,000 आउँदाखेरि करिब करिब उनीहरू चाहिँ त्यो कुरालाई बुझे। विगतमा के थिए, शंकरको पाला के थिए, ढुङ्गाको पाला के थिए, भन्स्या मेर्साको पाला के थिए भनेर कोट्याउँदै जाँदाखेरि सबै समग्र होला। तर हाम्रा पालामा आउँदा त मैले जिम्मा लिने भने त खास गरी चाहिँ 79-80 जिम्मा लिने हो। 79-80 लिएर आज चाहिँ 81-82 रिजल्ट हेर्नुभयो भने त्यसरी घटेको छ। त्यो त पर्सेन्टको हिसाबले त करिब करिब तपाईँको 60% भन्दा माथि घट्दै जाँदाखेरि त आज त चाहिँ समग्र जिरोमा आउन बाँकी छ नि त। भनेको 23 करोडबाट 1,17,00,000 भनेको कुनै क्यालकुलेटर गरौँ न कति प्रतिशत भयो। असाध्यै धेरै चाहिँ घटिया छ।
1: सल्यान जिल्ला कर्णाली प्रदेशकै पहिलो पूर्ण खोप सुनिश्चित तथा दिगोपना जिल्ला घोषणा भएको छ। जिल्लाभित्रका सबै खोप योग्य बालबालिकाले नियमित तथा पुनः खोप सेवा प्राप्त गरेको सुनिश्चित भएपछि हिजो औपचारिक रूपमा सल्यानलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको हो। यो सँगै सल्यानले लगातार दोस्रो वर्ष पनि कर्णाली प्रदेशमै पहिलो पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला बन्ने गौरव हासिल गरेको छ। स्वास्थ्य सेवा कार्यालयका अनुसार जिल्लाका सबै 10 स्थानीय तहले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणाका लागि आवश्यक मापदण्ड पूरा गरिसकेपछि जिल्ला घोषणाको प्रक्रिया सम्पन्न भएको हो। स्थानीय तहहरूमा गत जेठ 7 गतेदेखि जेठ 15 गतेसम्म अनुगमन प्रमाणीकरण तथा घोषणा कार्यक्रम सञ्चालन भएको थियो।
0: समान कामको समान ज्यालालाई मुख्य माग राख्दै बबई गाउँपालिकामा कार्यरत गाउँपालिका अनुदान शिक्षक सहजकर्ताले ज्ञापन पत्र बुझाएका छन्। उनीहरूले विभिन्न 7 माग राख्दै ज्ञापन पत्र बुझाएका हुन्। गाउँपालिका अनुदान शिक्षक सहजकर्ताको प्रतिनिधि टोलीले गाउँपालिकाका अध्यक्ष कुलबहादुर खत्री छेत्रीलाई भेटेर ज्ञापन पत्र बुझाएका हुन्। उनीहरूले समान कामको समान ज्याला, पोसाक भत्ता, चाडपर्वको भत्ता, सामाजिक सुरक्षा कोषमा संकलन गराउनुपर्ने मुख्य माग राख्दै ज्ञापन पत्र बुझाएको बताएका छन्। बबई गाउँपालिकामा माध्यमिक, निम्न माध्यमिक, प्राथमिक कार्यालय सहायक र विद्यालय कर्मचारीका रूपमा गाउँपालिकाले नियुक्ति दिए पनि थायी सरह सेवा नदिएको भन्दै त्यसको व्यवस्था गर्नका लागि ज्ञापन पत्र बुझाइएको हो। बबई गाउँपालिका अनुदान शिक्षक सहजकर्ता शिक्षक गोवर्धन केसीको नेतृत्वमा गएको शिक्षक प्रतिनिधिको टोलीले विभिन्न 7 बुदाको माग राख्दै ज्ञापन पत्र बुझाइएको बताइएको छ। बबई गाउँपालिकामा 37 जनासम्म पालिका शिक्षक सहजकर्ताको व्यवस्थापन गर्न सक्ने व्यवस्था भए पनि हाल 32 जना कार्यरत रहेको शिक्षक केसीको भनाइ छ। ज्ञापन पत्र बुझ्दै गाउँपालिका अध्यक्ष खत्री छेत्रीले शिक्षकहरूका जायज मागहरूको सम्बोधन गर्नका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
1: तपाई अहिले बेलुकी 6 बजेको प्रकृति मूल खबर सुनिरहनु भएको छ। खबरको सिलसिला जारी नै छ, रेडियो सुन्दै गर्नुहोला।
3: खुशीको खबर तपाईहरूकै चिर परिचित देउराली मेडिकल हल तुलसीपुर 5 गलाइन डाङमा दैनिक बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म प्रमुख कन्सल्टेन्ट फ्यामिली फिजिसियन डाक्टर पदमराज अधिकारीद्वारा प्रेसर, सुगर, थाइराइड, दम, पेट, छाती, टाउको, नसा सहित सम्पूर्ण रोगको चेकजाँच तथा उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ। बिरामीहरूले समयमै परामर्श लिई स्वास्थ्य सेवाको लाभ लिनुहुन अनुरोध छ। थप जानकारीका लागि देउराली मेडिकल हल तुलसीपुर 5 गलाइन डाङ फोन नम्बर 082-5230-32 र मोबाइल नम्बर 98-12-91-918।
7: होइन काइलो बा, तपाईँ सधैँ आया गर्नुहुन्छ।
8: अब के हुनु नि बाबु, दाँत दुखेर मर्न लागिसके म त
7: किन पिर गर्नुहुन्छ काइलो बा? म तपाईँलाई आज नै सर्गोदरी डेन्टल हस्पिटलमा लैजान्छु नि।
3: अर्थोडन्टिक्स डाक्टर निरञ्जन आचार्य, ओरल सर्जन डाक्टर हेमन्तराज पाठक, इन्डोडन्टिक्स डाक्टर मनिषा नेउपाने, डेन्टल सर्जन डाक्टर करिश्मा भट्टराई र डेन्टल सर्जन डाक्टर कृतिसा मानन्दर लगायत विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण दाँत तथा गिजा सम्बन्धी समस्याहरूको दैनिक रूपमा चेकजाँच भइरहेको छ।
9: हामी कहाँ उपलब्ध सेवाहरू? मुखको शल्यक्रिया, दाँत सफा गर्ने, टल्काउने, दाँतमा रङ भर्ने, चाँदी भर्ने, बच्चाका दाँत मिलाउने, दुखेको दाँतको जराहरू सफा गरी नदुख्ने बनाई भर्ने, नयाँ दाँत बनाउने, नमिलेको बानबुटीको दाँत मिलाउने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी राख्ने, दाँतमा रहेका दाँत धब्बाहरू हटाई पुनः सेतो र चम्किलो बनाउने।
3: नोट, 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूको निशुल्क दाँत पनि निकालिन्छ।
9: स्वर्गद्वारी डेन्टल हस्पिटल वीरेन्द्र चोक तुलसीपुर रहिमुल्ला स्टोर नजिकै। सम्पर्क मोबाइल नम्बर 98-631-17-600 र 98-578-35-952।
10: दाँत सम्बन्धी सम्पूर्ण उपचार अब एकै ठाउँमा।
0: विश्रामपछि प्रकृति मूल खबरमा तपाईलाई फेरि स्वागत छ। अब बाँकी खबर।
1: हतियार दुरूपयोग अनुसन्धान आयोगले राहदानी खरिद प्रकरणमा भ्रष्टाचार भएको भन्दै बयान लिन बोलाएपछि पूर्व मन्त्री आरजू राणा देउवाले इमेल पठाउनु भएको छ। हिजो आएको टोली बुढानीलकण्ठमा रहेको देउवा निवासमा पुगेर 3 दिनभित्र उपस्थित हुनुपर्ने भन्दै म्याद तामेल गरेको थियो। जेएनजी आन्दोलनका क्रममा जलेर खण्डहर भएको घरमै पुगेर अख्तियारको टोलीले म्याद तामेल गरेपछि राणाले 3 दिनमा उपस्थित हुन नसक्ने भन्दै इमेल गर्नुभएको अख्तियार स्रोतले जनाएको छ। राणाले इमेलमा आफू अहिले उपचारका लागि विदेशमा रहेकाले तत्काल उपस्थित हुन नसक्ने बेहोरा उल्लेख गर्नुभएको हो। पूर्व परराष्ट्र मन्त्री समेत रहनुभएकी कांग्रेस नेत्री आरजू राणा र उहाँका श्रीमान तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा लामो समयदेखि देश बाहिर हुनुहुन्छ। राहदानी खरिद ठेक्का प्रकरणमा अख्तियारले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल, निर्देशक सुनिल कुमार केसी, जर्मन कम्पनी ब्रोह बाहुरका नेपाली एजेन्ट मनेन्द्र राज मल्ल र विभागका तत्कालीन लेखा अधिकृत तुलसी प्रसाद आचार्यलाई पक्राउ गरिसकेको छ। राहदानी खरिदमा भएको भनिएको अनियमिततामा 35 जना भन्दा धेरैमाथि विस्तृत छानबिन भइरहेको आयोगले जनाएको छ। प्रारम्भिक अनुसन्धानले राहदानी खरिद प्रक्रियामा झण्डै 8 अर्ब रूपियाँ बराबरको अनियमितता भएको देखिएको अख्तियारको दावी छ।
0: भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विदेशको आवासीय अनुमति लिएर लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेका 2 कर्मचारीसँग स्पष्टीकरण माग गरेको छ। मन्त्रालयले सूचना अध्ययन

0: गृहमन्त्री सुदन गुरूङले मनसुनजन्य विपद व्यवस्थापनलाई सरकारले उच्च प्राथमिकतामा राखेर तयारी गरिरहेको बताउनु भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकपछि संचारकर्मीसँग कुरा गर्दै उहाँले बाढ़ी पहिरो लगायतका विपदमा नागरिकको सुरक्षाका लागि हेलिकप्टर सहित सुरक्षा निकायका सबै स्रोत साधन परिचालन गरिने बताउनु भएको हो। गृहमन्त्री गुरूङले औपचारिक निरीक्षण भन्दा पनि नागरिकको प्रत्यक्ष सुरक्षा र उद्धारलाई केन्द्रमा राखेर काम गर्ने बताउनुभयो। विपद व्यवस्थापनमा अघिल्लो सरकारका सकारात्मक कामलाई निरन्तरता दिँदै कमजोरी सुधार गरेर अघि बढ़ने पनि बताउनु भएको छ। मनसुनका बेला राजमार्गमा हुने सड़क अवरोध हटाउन गृह मन्त्रालयले भौतिक पूर्वाधार मन्त्रालयसँग समन्वय गरिरहेको पनि उहाँको भनाई छ।
1: यसपालिको प्री मनसुनमा 45 वर्ष यताकै धेरै वर्षा भएको मापन गरिएको छ। प्री मनसुन सिजनमा नेपालमा औसत 226.3 मिलिमिटर पानी पर्ने गर्छ, तर यस वर्ष औसतको 145.5% अर्थात 339.7 मिलिमिटर वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागले सन् 1981 126 वर्षा मापन केन्द्रको तथ्याङ्कलाई आधार माने प्री मनसुनको विश्लेषण गर्दै आएको छ। यसअघि प्री मनसुनको समयमा औसत भन्दा माथि सबैभन्दा धेरै पानी सन् 1990 परेको रेकर्ड रहेको छ।
0: मूल खबरमा अब विदेश खबर। अमेरिका र इरानले युद्धान्त्यको प्रारम्भिक सम्झौतामा हस्ताक्षर गरेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानी राष्ट्रपति मसूद पेजिस्कियानले सम्झौतामा हस्ताक्षर गर्नुभएको हो। ट्रम्पले पहिलो विश्वयुद्धको अन्त्य गर्ने सन्धि भएको फ्रान्सको भसाइल्स दरबारमा बसेर सम्झौतामा हस्ताक्षर गर्नुभएको हो। वहाँ G7 राष्ट्रहरूको सम्मेलनमा भाग लिन फ्रान्स पुग्नु भएको थियो। पछि अमेरिकी अधिकारीहरूले पत्रकारहरूलाई सम्झौता पढ़ेर सुनाएको भनेर अन्तर्राष्ट्रिय समाचार संस्था रोइटर्सले लेखेको छ। सम्झौतामा हस्ताक्षर भएसँगै तत्कालका लागि सैन्य गतिविधि रोक्ने, जलमार्ग खुलाउने, प्रतिबन्ध हटाउने र 60 दिनभित्र दीर्घकालीन सम्झौताका लागि वार्ता गर्ने खाका समेत प्रस्तुत गरिएको छ।
1: र मूल खबरको अन्तमा खेल खबर। फिफा विश्वकप 2026 कोलम्बियाले विजयी शुरूआत गरेको छ। मेक्सिको सिटी स्टेडियममा सम्पन्न खेलमा कोलम्बियाले उज्बेकिस्तानलाई 3-1 अन्तरले पराजित गर्दै महत्वपूर्ण 3 अंक जोड़ेको हो। कोलम्बियाको जितमा खेलको 40 मिनटमा इंग्ल्याण्ड ड्यानियल मुन्योसले गोल गर्दै अग्रता बनाएको थियो। पहिलो हाफ 1-0 अवस्थामा सकिएको खेलमा उज्बेकिस्तानले दोस्रो हाफको 60 मिनटमा अब्बोस बेक फैजुल्लाएको गोल मार्फत खेल बराबरीमा ल्याएको थियो, तर खुशी लामो समय नटिकेको बताइएको छ।
0: यिनै खबरसँगै हामी प्रकृति मूल खबरको पुच्छारमा आइपुगेका छौं। विदा हुनु अघि अहिले प्रसारण गरिएका प्रमुख खबरका शीर्षकहरू फेरि एकपटक।
1: आन्तरिक राजस्व बढ्दा लुम्बिनी प्रदेशको आमदानी 26 अर्ब नाग्यो। दाङको तुलसीपुरमा वर्षेनी बेरोजु घट्दै आगामी वर्ष शून्यमा झार्ने लक्ष्य रहेको मेयर खड्गाको भनाई।
0: दाङको घुराईमा जग्गा खण्डीकरण सम्बन्धी कानूनमा कडाई गरिने। कर्णाली सरकारद्वारा जेठ महिनामै 2 अर्ब बढ़ेको बजेट खर्च। आगामी वर्षको बजेट कार्यान्वयनमा चुनौती रहेको सांसदहरूको भनाई।
1: विदेशको पीआर लिएर लामो समयदेखि कार्यालयमा अनुपस्थित कर्मचारीसँग स्पष्टीकरण माग। मनसुनजन्य विपदमा नागरिक सुरक्षा पहिलो प्राथमिकतामा रहेको गृहमन्त्री गुरूङको भनाई। यसपालिको प्री मनसुनमा 45 वर्ष यताकै धेरै वर्षा मापन।
0: र विदेश खबरमा अमेरिका र इरान विश्वयुद्धान्त्यको 14 विदेश सम्झौता पत्रमा हस्ताक्षर। खेल खबरमा फिफा विश्वकपमा कोलम्बिया विजयी।
1: हवस् त, बेलुकी 6 बजेको प्रकृति मूल खबर सकियो। रेडियो प्रकृतिका प्राविधिक रोमापुन र रेडियो कपुरको सल्यानका प्राविधिक प्रार्थी विष्टलाई धन्यवाद दिँदै सहकर्मी प्रेम कुमारी मगरसँगै म चेतन ओली पनि विदा हुन्छौं। नमस्कार।

0: त मकै तपाईँहरूले सुनिरहनु भएको छ होइन, ल सुन्न नभुल्नु होला है।
1: रौनियार डेन्टल क्लिनिक रौनियार मेडिकल भएकै भवनबाट विगत 15 वर्षदेखि डाक्टर मुक्तिनाथ रौनियार अर्थोडन्टिक्सबाट दैनिक रूपमा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
2: हाम्रा सेवाहरू:
3: दन्त परीक्षण तथा परामर्श सेवा,
2: दाँतको एक्सरे,
3: दाँत सफा गर्ने,
2: दाँत निकाल्ने,
3: दाँत भर्ने,
2: दाँतको जरादेखि उपचार गर्ने,
3: कृत्रिम दाँत लगाउने,
2: बच्चाहरूको दाँतको विशेष उपचार,
3: नमिलेको दाँत मिलाउने विशेषज्ञ सेवा,
2: दाँतको कस्मेटिक उपचार,
3: साथै मुखमा हुने घाउ, खटिरा, अल्सरको अनुसन्धान मूलक उपचार तथा शल्यक्रिया, मुखको जोर्नीमा आउने समस्याहरूको उपचार, दाँत मुख तथा हड्डीको चोटपटकको उपचार।
4: सम्पर्क रौनियार डेन्टल क्लिनिक, तुलसीपुर 5 गलाइन दाङ, मोबाइल नम्बर 9858725188 र 9848840188।
5: होइन काइलो बा, तपाईँ सधैँ आया गर्नुहुन्छ।
6: अब के हुनु रे बाबु, दाँत दुखेर मर्न लागिसके मात्र कुनै गैस हुन्छ भन्नु भने
5: किन पिर गर्नुहुन्छ काइलो बा? म तपाईँलाई आज नै सर्वोदरी डेन्टल हस्पिटलमा लैजान्छु नि।
7: अर्थोडन्टिक्स डाक्टर निरञ्जन आचार्य, ओरल सर्जन डाक्टर हेमन्तराज पाठक, इन्डोडन्टिक्स डाक्टर मनिषा नेउपाने, डेन्टल सर्जन डाक्टर करिश्मा भट्टराई र डेन्टल सर्जन डाक्टर कृतिसा मानन्धर लगायत विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण दाँत तथा गिजा सम्बन्धी समस्याहरूको दैनिक रूपमा चेकजाँच भइरहेको छ।
8: हामी कहाँ उपलब्ध सेवाहरू: मुखको शल्यक्रिया, दाँत सफा गर्ने, टल्काउने, दाँतमा रङ भर्ने, चाँदी भर्ने, बच्चाका दाँत मिलाउने, दुखेको दाँतको जराहरू सफा गरी नदुख्ने बनाई भर्ने, नयाँ दाँत बनाउने, नमिलेको बानबुटीको दाँत मिलाउने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी राख्ने, दाँतमा रहेका दाग धब्बाहरू हटाई पुनः सेतो र चम्किलो बनाउने।
7: नोट: 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूको निशुल्क दाँत पनि निकालिन्छ।
8: स्वर्गद्वारी डेन्टल हस्पिटल, वीरेन्द्र चोक, तुलसीपुर, रहीमुल्ला स्टोर नजिकै। सम्पर्क मोबाइल नम्बर 9861317600 र 9858735952।
9: दाँत सम्बन्धी सम्पूर्ण उपचार अब एकै ठाउँमा।
10: स्कुल, कलेज, बिहे, पार्टी वा स्पोर्टका लागि आकर्षक, टिकाउ र स्टाइलिस जुत्ता खोज्दै हुनुहुन्छ? अब सम्झनुहोस् गुड हिल लेदर सुज उद्योग, तुलसीपुर 5 अङ्गलाइन दाङ।
7: हाम्रो आफ्नै उद्योगबाट उत्पादित विभिन्न डिजाइनका गुणस्तरीय जुत्ताहरू होलसेल तथा फुटकर मूल्यमा उपलब्ध छन् र नयाँ वर्षको अवसरमा विशेष छुटका साथ हाम्रो सेवा उपलब्ध छ। साथै हाम्रो उद्योग तुलसीपुर छ हात्तीखौवा चोकदेखि दक्षिणतर्फ रहेको पनि जानकारी गराउँदछौ।
10: थप जानकारीका लागि गुड हिल लेदर सुज उद्योग, तुलसीपुर 5 अङ्गलाइन दाङ, प्रोप्राइटर पदम बहादुर नेपाली, मोबाइल नम्बर 9857720756।
11: कोहलपुर मेडिकल कलेजका मानसिक तथा नशारोग विशेषज्ञ डाक्टर मोहन बेलबासे पानस मेडिको फर्मा तुलसीपुरमा आउने बारे अत्यन्त जरुरी सूचना।
12: डाक्टरद्वारा उपचार हुने रोगहरू:
11: छारे रोग, मिर्गी रोग, बाख्रे रोग, बेला बेलामा बेहोस हुने, लामो समयदेखि टाउको दुख्ने, मुटुको धड्कन बढ्ने, शरीर काप्ने, पसिना आउने, झस्कने, तर्सने भएमा, निद्रा नलाग्ने, बढी निद्रा लाग्ने, शरीर झमझम गर्ने, पोल्ने वा दुख्ने, काम गर्न मन नलाग्ने, दिक्क लाग्ने भएमा, यौन इच्छामा कमी, रक्सी तथा नशालु पदार्थ सेवन, बढी बोल्ने, रिसाउने, झर्कने, दिमागमा एउटै कुरा बारम्बार दोहोरिरहने र एउटै काम बारम्बार गर्नुपर्ने भएमा,
12: बालक वा वृद्धहरूमा कुनै पनि किसिमको असामान्य व्यवहार देखा परेमा, एक्लै बरबराउने, बिना कारण हाँस्ने, रुने, एकान्तमा बस्ने जस्ता लक्षणहरू देखा परेमा तुरन्त सम्पर्क राख्नुहोला।
7: बिरामी चेक जाँच हुने मिति आषाढ 7 गते आइतबार र 8 गते सोमबार बेलुकासम्म। सोमबारका लागि बिरामीले पहिले नै नाम दर्ता गराउनु पर्नेछ। सम्पर्क पानस मेडिको फर्मा, तुलसीपुर 5 दाङ, राप्ती प्रादेशिक अस्पताल अगाडि।

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: सम्पर्क स्थान भुसाल स्टोर,
2: प्रोप्राइटर विष्णु भुसाल, सुर्खेत रोड तल्लो बाटो तुलसीपुर दाङ, फोन 0825209225, मोबाइल 98578209225।
1: साथै किराना सम्बन्धी सम्पूर्ण सामानहरू थोक तथा फुटकर मूल्यमा बिक्री वितरण गरिन्छ।
3: हो त नि, कुन चाहिँ बदमासी आएको सरकार छ हाम्रो वनमा? ल ल ल, सबैलाई खबर गरेर छिट्टै निभाउन जाउँ है।
4: बल्ल निभ्यो, गएको वर्ष अग्निरेखा बनाएर मात्रै छोड्यौं, सरसफाई गरेनौं, त्यसैले आज दुःख पाइयो। अब तुरुन्तै अग्निरेखाको सरसफाई गर्नुपर्ने भयो। हामी सबै जुटेर यसको सरसफाई गरौं है।
5: यो सुक्खा मौसममा वन जंगलमा आगो लाग्ने सम्भावना बढी हुने हुँदा हामी सबैले आगो लाग्नबाट सतर्कता अप्नाउनु पर्दछ।
4: वन जंगलमा जाँदा चुरोड खाने, जथाभावी आगो सल्काउने काम गर्नु हुँदैन।
6: वनमा आगो लगाउँदा रुख बिरुवा मर्नुका साथै वनमा पाइने जीव जन्तु चराचुरुङ्गी पनि मर्न सक्दछन्।
4: वनलाई आगोबाट बचाउ, प्राकृतिक सम्पत्तिको सुरक्षा गरौं।
2: डिभिजन वन कार्यालय दाङ र रेडियो प्रकृति एफएमद्वारा वन डढेलु नियन्त्रणका लागि जनहितमा जारी सन्देश।
7: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
8: लगनशीलता र सामूहिक प्रतिबद्धता हाम्रो शान, गुणस्तरीय र सर्वसुलभ शिक्षा हाम्रो अभियान भन्ने नाराका साथ देशकै नमूना विद्यालयको रूपमा स्थापित यस गुरूजजुर नमूना माध्यमिक विद्यालय तुलसीपुर 4 रक्षा चौर दाङमा कृषि बाली विज्ञान सहित कक्षा 11 साइन्स, म्यानेजमेन्ट, एजुकेशन, सोसियोलोजी, कम्प्युटर साइन्स र होटेल म्यानेजमेन्टमा भर्ना खुला गरिएको सहर्ष जानकारी गराउँदछौ।
7: थप जानकारीका लागि गुरूजजुर नमूना माध्यमिक विद्यालय तुलसीपुर 4 रक्षा चौर दाङ, फोन नम्बर 0825200005, मोबाइल नम्बर 98578211524 र 98578229015। कम्प्युटर, ल्यापटप, प्रिन्टर, अनलाइन सीसीटीभी क्यामेरा एकै पटक बिग्रिनु पर्ने, कहाँ बनाउने होला? म त हैरान भइसके।
9: ए बहिनी, पनि किन एक्लै गुनगुनाउँदै हुनुहुन्छ? तपाईँको यी समस्याको समाधान एउटै छानामुनि हुने ठाउँ छँदैछ नि, अवतार टेक्नोलोजी ओल्ड।
7: हजुर, आईटी विशेषज्ञ सुरेश केबी ओलीद्वारा सञ्चालित पुरानो अवतार कम्प्युटर एन्ड टेक्नोलोजी पसल नयाँ व्यवस्थापनका साथ अवतार टेक्नोलोजी ओल्ड तुलसीपुर 5 ग लाइन रौनियार मेडिकलदेखि 2 घर दक्षिण पूर्वतर्फ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ।
10: हाम्रा सेवाहरू फिंगर प्रिन्ट हाजिर मेसिन, ल्यापटप, कम्प्युटर, अनलाइन वायरलेस सीसीटीभी क्यामेरा र प्रिन्टर बिक्री गरिनुका साथै मर्मत पनि गरिन्छ। म्याकबुक सेटअप, सर्भर कम्प्युटर सेटअप, इन्टरनेट एन्ड नेटवर्किङ सेटअप, आईटी सपोर्ट, एआई सर्भिसेस र डाटा रिकभरी गरिनुका साथै आईटी सँग सम्बन्धित सम्पूर्ण काम गरिन्छ।
7: थप जानकारीका लागि प्रोप्राइटर सुरेश केबी ओली, मोबाइल नम्बर 98478339023 र 97492065913। नोट, सपोर्ट र सर्भिसको सुविधा पनि रहेको छ।
10: प्रविधिको रफ्तार सँगै हामी तपाईँसँगै।
7: तपाईको बगैंचा सुन्दर बनाउने, कौशी खेतीलाई सफल बनाउने र हरियाली सपनालाई साकार पार्ने भर पर्दो गन्तव्य
8: सृजना नर्सरी एन्ड एग्रोफार्म।
7: यहाँ फलफूलका बिरुवा, बाह्रमासे तथा सिजनल फूलका बिरुवा, तरकारीका बिरुवा, सजावटी बिरुवा तथा आकर्षक गमलाहरू उपलब्ध छन्।
8: साथै पोषणयुक्त तयारी माटो, गडौलाको मल, बोन मिल, कोकोपीट, कौशी खेतीका सामग्री र विभिन्न बिउहरू पनि पाइन्छन्।
7: अनुभवी प्राविधिक तथा माली सेवा समेत उपलब्ध भएकाले तपाईँको बगैंचा अझ व्यवस्थित र आकर्षक बन्नेछ।
8: आजै सम्पर्क गर्नुहोस् सृजना नर्सरी एन्ड एग्रोफार्म, तुलसीपुर 6 स्टार चोक, रजौरा दाङ।
7: सञ्चालक सेवकराम भण्डारी, मोबाइल नम्बर 98578220178 र 98134411448।
11: सृजना नर्सरी एन्ड एग्रोफार्म, हरियाली जीवनको सुन्दर शुरुआत।
12: अब काठमाडौँकै उच्च स्तरीय स्वास्थ्य सेवा सुविधा दाङको तुलसीपुर र मोतीपुरमा अवस्थित रातिला केयर हस्पिटलमा।
13: स्वास्थ्यमा समस्या छ? जिल्ला बाहिर काठमाडौँ, बुटौल, नेपालगंज जाने सोचमा हुनुहुन्छ?
12: यदि त्यसो हो भने कुनै चिन्ता छैन, ढुक्क हुनुहोस् राप्तीलाल केयर हस्पिटल प्राली तुलसीपुर र मोतीपुरबाट। सबै प्रकारका विशेषज्ञ सेवाहरू 24 घण्टा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
13: तुलसीपुर र मोतीपुरबाट विशेषज्ञ डाक्टरद्वारा दिइने विशेषज्ञ सेवाहरू:
12: 10 बेड आईसीयू सेवा,
13: 10 बेड एनआईसीयू सेवा,
12: 10 बेड एसडीयू सेवा,
13: नर्मल डेलिभरी तथा सीएस सेवा,
12: 24 घण्टा इमर्जेन्सी यूएसजी ल्याब सेवा,
13: अत्याधुनिक अपरेशन कक्ष सहित दूरबीन विधिबाट ठूला तथा साना अपरेशन सेवा,
12: सरल सर्वसुलभ गुणस्तरीय स्वास्थ्य सेवा, बिरामीको सेवामा हाम्रो प्रतिबद्धता। राप्तीलाल केयर हस्पिटल प्राली तुलसीपुर 7 मोतीपुर र तुलसीपुर 5 गलाइन दान। फोन 082-522-686 र 590-475।
14: हामीलाई थाहा छ कि क्यान्सर पत्ता लागिसकेपछि तपाईँको जीवन एकदमै बदलिन्छ। हो, यो साच्चै ठूलो चुनौती हो, तर अब यो चुनौतीलाई तपाईँले एक्लै सामना गर्नु पर्दैन। हामीसँग विश्व स्तरीय तथा अत्याधुनिक पेटसिटी स्क्यान, सिटी गाइडेड बायोप्सी जस्ता क्यान्सर डायग्नोसिस र नेपालकै उत्कृष्ट उपचार सुविधाहरू, केमोथेरापी, रेडिएसन थेरापी, क्यान्सर सर्जरी आदि छन्। हाम्रो अनुभवी क्यान्सर विशेषज्ञहरूको टोली जसले क्यान्सर रोगलाई दीर्घकालीन रूपमा निको पार्न तपाईँको हरेक पाइलामा साथ दिन तयार छन्। साँच्चै भन्नु पर्दा क्यान्सरसँगको लडाईमा पहिलो पाइलादेखि हरेक पाइलासम्म हामी तपाईँको साथमा छौं। साथै क्यान्सर उपचारको लागि पूर्वाञ्चल क्यान्सर अस्पतालमा आउने बिरामीहरूलाई यति एयरलाइन्ससँगको सहकार्यमा निशुल्क हवाई टिकटको पनि व्यवस्था गरिएको छ। पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्सामोड झापा बीएमसी अस्पताल सँगै एउटै परिसरमा क्यान्सर उपचारमा नेपालकै अग्रणी अस्पताल। हाम्रो हेल्पलाइन 023-535-942 023-535-942।
15: नजिक सबैभन्दा नजिक रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज।
16: तपाईं सँगसँगै

0: தப்பை சுண்டை.
1: के तपाईँ कुखुरा पालन गर्ने सोचमा हुनुहुन्छ
2: कि त गाई भैँसीका लागि आवश्यक गुणस्तरीय दानाको खोजीमा हुनुहुन्छ?
1: एकपटक सम्झनै पर्ने नाम शिवशक्ति पोल्ट्री फिड सप्लायर्स.
2: हजुर, हामी कहाँ ब्रोइलर कुखुराको दाना, चल्ला, गाई भैँसीको दाना, खसी बाख्राको दाना होलसेल तथा फुटकर सुपथ मूल्यमा बिक्री गरिन्छ. साथै कुखुराको दाना खुवाउने भाँडा पनि उपलब्ध छ.
1: पोषक दानाको आधिकारिक विक्रेता शिवशक्ति पोल्ट्री फिड सप्लायर्स, तुलसीपुर 5 सल्यान रोड, दाङ, खानेपानी कार्यालयको ठिक अगाडि, राप्ती प्रादेशिक अस्पताल जाने बाटोको 3 सटर दक्षिण तर्फ. प्रोप्राइटर सञ्जिता ओली. मोबाइल नम्बर 97452279774. सेवा गर्ने मौका दिनुहोस्.
3: कोहलपुर मेडिकल कलेज का मानसिक तथा नशारोग विशेषज्ञ डाक्टर मोहन बेलबासे पानस मेडिको फर्मा तुलसीपुर में आउने बारे अत्यंत जरूरी सूचना.
4: डाक्टर द्वारा उपचार हुने रोगहरू
3: छारे रोग, मिर्गी रोग, बाख्रे रोग, बेला बेलामा बेहोश हुने, लामो समयदेखि टाउको दुख्ने, मुटुको धड्कन बढ्ने, शरीर काप्ने, पसिना आउने, झस्कने, तर्सने भएमा, निद्रा नलाग्ने, बढी निद्रा लाग्ने, शरीर झमझम गर्ने, पोल्ने वा दुख्ने, काम गर्न मन नलाग्ने, दिक्क लाग्ने भएमा, यौन इच्छामा कमी, रक्सी तथा नशालु पदार्थ सेवन, बढी बोल्ने, रिसाउने, झर्कने, दिमागमा एउटै कुरा बारम्बार दोहोरिरहने र एउटै काम बारम्बार गर्नुपर्ने भएमा,
4: बालक वा वृद्धहरूमा कुनै पनि किसिमको असामान्य व्यवहार देखा परेमा, एक्लै बरबराउने, बिना कारण हाँस्ने, रुने, एकान्तमा बस्ने जस्ता लक्षणहरू देखा परेमा तुरन्त सम्पर्क राख्नुहोला.
5: बिरामी चेक जाँच हुने मिति आषाढ 7 गते आइतबार र 8 गते सोमबार बेलुकासम्म.
2: सोमबारका लागि बिरामीले पहिले नै नाम दर्ता गराउनु पर्नेछ. सम्पर्क पानस मेडिको फर्मा तुलसीपुर 5 दाङ, राप्ती प्रादेशिक अस्पताल अगाडि.
6: जब इन्टरनेट हुन्छ सुपर हिट, छिमेकीले पनि गर्छ लुकी लुकी भिजिट. ViaNet सुपर हिट इन्टरनेट प्याक अब प्रायोरिटी सेवाको सुविधा सहित पाउनुहोस् सेम डे सपोर्ट, 200 Mbps केबल वार्षिक 11,200 एक महिना सित्तैमा, साथै मेश अर्डर किन्दा 16% डिस्काउन्टको भारी छुट. आजै जोड्नुहोस् ViaNet. अब सबै कनेक्टेड.
7: थप जानकारीको लागि तुलसीपुर दाङमा रहेको ViaNet को शाखा कार्यालयमा सम्पर्क गर्न सक्नुहुनेछ.
6: ViaNet.
8: मेरी आमोइनी घर बोलाएछस् माग्ने, अब यो झ्याल ढोका अनि चौकस कहाँबाट ल्याउँछस् त?
9: अब कहाँबाट ल्याउनु, बरु यो जमानामा सुन किन्न साह्रै सजिलो छ. अब यो झ्याल ढोका चौकस यो दागको त कुरै नगरौ, साह्रै गाह्रो पो छ त.
8: मेरी आमोइनी तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 6 गुमरा चौकदेखि अलिकति दक्षिण पश्चिमतिर कञ्चनजङ्घा श्रमिक तथा फर्निचर उद्योग छ, त्यहीँ गएर ल्याए हुँदैन?
9: यसका बाजे लाटाले हाँडेर बारीको पाटामा पुर्याइदियो भनेको त बुद्धि पो दिएर गएछ यसका बाजे. म चाहिँ गुचुङचुङ दगुरेर गए अहिले भर्खर कञ्चनजङ्घा श्रमिक तथा फर्निचर उद्योगमा.
10: हामी कहाँ साल, सिचौ, अस्रा, सालको चौका, झ्याल, झोका, कडी पाउनुका साथै फर्निचर सम्बन्धी सम्पूर्ण सामानहरू होलसेल एवं फुटकर बिक्री गरिन्छ.
11: कञ्चनजङ्घा समेल तथा फर्निचर उद्योग, तुलसीपुर महानगरपालिका 6 गुमरा चोक, दाङ. प्रोप्राइटर हेमन्त प्रकाश ओली. सम्पर्क मोबाइल नम्बर 98578 2894, 98478 2894.

0: तमकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: बेलुका 7 बजेको प्रकृति समय सन्देश अधिकार सँगै कर्तव्यको पनि बोध गरौं।

0: के तपाईँ कुखुरा पालन गर्ने सोचमा हुनुहुन्छ
1: कि त गाई भैँसीका लागि आवश्यक गुणस्तरीय दानाको खोजीमा हुनुहुन्छ?
0: एक पटक सम्झनै पर्ने नाम शिवशक्ति पोल्ट्री फिड सप्लायर्स।
1: हजुर, हामी कहाँ ब्रोइलर कुखुराको दाना, चल्ला, गाई भैँसीको दाना, खसी बाख्राको दाना होलसेल तथा फुटकर सुपथ मूल्यमा बिक्री गरिन्छ। साथै कुखुराको दाना खुवाउने भाँडा पनि उपलब्ध छ।
0: पोषक दानाको आधिकारिक विक्रेता शिवशक्ति पोल्ट्री फिड सप्लायर्स, तुलसीपुर 5 सल्यान रोड, दाङ, खानेपानी कार्यालयको ठिक अगाडि, राप्ती प्रादेशिक अस्पताल जाने बाटोको 3 सटर दक्षिण तर्फ। प्रोप्राइटर सञ्जिता ओली, मोबाइल नम्बर 97452279774। सेवा गर्ने मौका दिनुहोस्।
2: दैनिक विशेषज्ञ सेवा सहित 24 घण्टा इमर्जेन्सी र ओपिडी सेवाको लागि अब चिनारी हस्पिटल प्रणाली तुलसीपुरलाई सम्झनुहोस्।
3: हाम्रा सेवाहरू: नसा तथा हाडजोडी रोग विशेषज्ञ डाक्टर रूपेश कुमार शेरसन,
4: बाल रोग विशेषज्ञ डाक्टर ऋषिकेश काफले, मुटु पेट तथा फिजिसियन डाक्टर फरहान खान, प्रसूति तथा महिला रोग विशेषज्ञ डाक्टर शेखर थापा र सोमनाथ भण्डारी लगायत विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक बिरामीहरूको चेकजाँच तथा उपचार गरिन्छ।
5: साथै नाक कान घाँटी छाला तथा यौन समस्या एवं मनोरोगको उपचार तथा परामर्श जनरल सर्जन डाक्टर गोवर्धन नेपालद्वारा दूरबीन विधिबाट अपरेशन सेवा
3: र वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा दैनिक भिडियो एक्सरे सेवा।
2: विस्तृत जानकारीको लागि चिनारी हस्पिटल प्राली गलाइन तुलसीपुर दान, फोन नम्बर 082-5206-1, मोबाइल 97-487-07-11 र 98-10-87-31-80।
6: स्वस्थ जीवन हाम्रो कामना, सर्वसुलभ विशिष्ट स्वास्थ्य सेवा हाम्रो चाहना।
7: घर आँगन सुन्दर बनाउनका लागि फुलहरूको बगैँचा बनाउनु पर्नेछ। नयाँ नयाँ प्रजातिका फुलका बिरुवाहरू कहाँ पाउँछ होला?
8: ओहो दाई, के सोचमा परिरहनु भएको छ त? नेचुरल नर्सरी छँदैछ नि, मेरो घरमा भएका सबै फुलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो। सबै प्रकारका फुलका बिरुवाहरू पाउँछ नि त्यहाँ।
9: हजुर, तपाईँलाई पनि 12 महिना कुनै पनि सिजनल तथा सजावटको फूल, विभिन्न प्रजातिका फलफूलका बिरुवा, बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला, डुबोमाला, पुष्प बुकी, सयपत्रीका माला, सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस्। यति मात्रै होइन, घरमा पुगेर मालीको काम पनि गरिन्छ।
3: थप जानकारीका लागि नेचुरल नर्सरी, तुलसीपुर 8 दुधेना, दाङ, दाना फ्याक्ट्री नजिकै, सञ्चालक बुद्धिराज पौडेल, मोबाइल नम्बर 98-435-27-695 र 98-10-12-60-00। एकपटक सेवा गर्ने मौका दिनुहोस्।
2: के तपाईँ दाँतको कुनै पनि समस्या भएर भौतारिनु भएको छ? यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्।
3: हजुर, विगत 21 वर्षदेखि बिरामीहरूको मन जित्दै आइरहेको यस स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोकमा नै रहेको सहर्ष जानकारी गराउँदछौ।
2: हामी कहाँ उपलब्ध सेवाहरू:
10: दाँत निकाल्ने,
2: नयाँ दाँत राख्ने,
10: झिक्न नपर्ने गरी दाँत राख्ने,
2: दाँत भर्ने, दाँत सफा गर्ने,
10: दुखेको दाँतलाई उपचार गरी नदुख्ने बनाई भर्ने,
2: गिजा सुन्निने, गिजाबाट रगत आउने, मुख गन्हाउने आदि समस्याको भरपर्दो उपचार सेवा।
7: सम्पर्क स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोक पश्चिम तर्फ, भाडा पसल रहेको माथिल्लो तलामा, सञ्चालक डाक्टर सागर छेत्री र डेन्टल हाइजिनिस्ट पोषणराज कडेल, मोबाइल नम्बर 98-560-38-443 र 98-10-85-97-72।
11: छोराले खोजेको
12: आमाले रोजेको
11: सम्पूर्ण गृहिणीको रोजाई, नवरत्न भोग,
12: गृहपति,
11: माइलोदाई र भूपति भोग ब्रान्डको चामल खाऊ, स्वाद, गुणस्तर र भरोसाको संगम। अब त थानकुसीको खबर:
12: नवरत्न भोग, गृहपति, माइलोदाई र भूपति भोग ब्रान्ड चामलको प्रत्येक बोरा खरिदमा पाउनुहोस् आकर्षक उपहार।
11: तुलसीपुरका लागि आधिकारिक विक्रेता
12: मोहिनी ट्रेडर्स।

0: कोपुर 5 ग लाइन लाङ रोनियर क्लिनिक को पूर्व पट्टी कुनामा
1: सम्पर्कका लागि फोन
0: 08259075753 र मोबाइल 9808864071
1: दुबै मिलेर नवरत्न भोग गृहपति माइलोदाई
0: र भूपति भोग आज रोज्नुहोस् स्वाद र उपहार दुबै जित्नुहोस्।
2: अब काठमाडौँकै उच्च स्तरीय स्वास्थ्य सेवा सुविधा दाङको तुलसीपुर र मोतीपुरमा अवस्थित राप्तीला केयर हस्पिटलमा।
3: स्वास्थ्यमा समस्या छ? जिल्ला बाहिर काठमाडौँ बुटौल नेपालगंज जाने सोचमा हुनुहुन्छ?
2: यदि त्यसो हो भने कुनै चिन्ता छैन, ढुक्क हुनुहोस् राप्तीला केयर हस्पिटल प्राली तुलसीपुर र मोतीपुरबाट। सबै प्रकारका विशेषज्ञ सेवाहरू 24 घण्टा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
3: तुलसीपुर र मोतीपुरबाट विशेषज्ञ डाक्टरद्वारा दिइने विशेषज्ञ सेवाहरू
2: 10 बेड आईसीयू सेवा,
3: 10 बेड एनआईसीयू सेवा,
2: 10 बेड एसडीयू सेवा,
3: नर्मल डेलिभरी तथा सीएस सेवा,
2: 24 घण्टा इमर्जेन्सी यूएसडी ल्याब सेवा,
3: अत्याधुनिक अपरेशन कक्ष सहित दूरबीन विधिबाट ठूला तथा साना अपरेशन सेवा,
2: सरल सर्वसुलभ गुणस्तरीय स्वास्थ्य सेवा, बिरामीको सेवामा हाम्रो प्रतिबद्धता। राप्तीला केयर हस्पिटल प्राली तुलसीपुर 7 मोतीपुर र तुलसीपुर 5 ग लाइन दान। फोन 082-522-686 र 590-475।
1: छोराले खोजेको
4: आमाले रोजेको
1: सम्पूर्ण गृहिणीको रोजाई नवरत्न भोग
4: गृहपति
1: माइलोदाई इरा भूपति भोग ब्रान्डको चामल खाऊ स्वाद गुणस्तर र भरोसाको संगम। अब त थान खुसीको खबर।
0: नवरत्न भोग गृहपति माइलोदाई र भूपति भोग ब्रान्ड चामलको प्रत्येक बोरा खरिदमा पाउनुहोस् आकर्षक उपहार।
1: का लागि आधिकारिक विक्रेता
0: मोहिनी ट्रेडर्स तुलसीपुर 5 ग लाइन लाङ रोनियर क्लिनिकको पूर्व पट्टि कुनामा
1: सम्पर्कका लागि फोन
0: 08259075753 र मोबाइल 9808864071
1: दुबै मिलेर नवरत्न भोग गृहपति माइलोदाई
0: र भूपति भोग आज रोज्नुहोस् स्वाद र उपहार दुबै जित्नुहोस्।
5: अब यो झ्याल ढोका अनि चौकस कहाँबाट ल्याउँछस् त?
6: अब कहाँबाट ल्याउनु, बरु यो जमानामा सुन किन्न साह्रै सजिलो छ। अब यो झ्याल ढोका चौकस यो दाँतको त कुरै नगरौ, साह्रै गाह्रो पो छ त।
5: मेरी आमै नि, तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 6 गुमरा चौकदेखि अलिकति दक्षिण पश्चिमतिर कञ्चनजङ्घा श्रमिक तथा फर्निचर उद्योग छ, त्यही गएर ल्याउ।

0: मकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: टेक सूचना नेटवर्क सीआईएन बाट अब प्रसारण हुँदैछ साझा खबर

0: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। विजित दिशामा ओमान जान लागेका 27 महिला विमानस्थलबाट नियन्त्रणमा। यस वर्षको प्री मनसूनमा 45 वर्ष यताकै धेरै पानी। मनसून भित्रनु अघि सरकारको उच्च सतर्कता।
1: अहिलेको हामी त्यही विषयमा हाम्रो तयारी कस्तो छ, प्राधिकरणले के गरिरहेको छ, अनि हामीले यो क्लस्टर लिड र कोलिड भनेर विभिन्न मन्त्रालयलाई लिडको जिम्मा लगाएको छ, उहाँहरूले आफ्नो आफ्नो तयारी गर्नु भएको छ।
0: सामाजिक सञ्जालमा भ्रामक औषधि विज्ञापन नगर्न विज्ञापन बोर्डको चेतावनी। आचार संहिताभित्र रहेर मात्र चुनावी गतिविधि गर्न राजसपाका कार्यकर्ताहरूलाई निर्देशन। चिया किसान र श्रमिकका समस्या तत्काल समाधान गर्न संसदीय समितिको सरकारलाई निर्देशन।
2: चिया किसान र चियाका बगानमा काम गर्ने श्रमिक दाजुभाइ दिदीबहिनीहरूको समस्या तुरन्त समाधान गर्नको लागि म आग्रह पनि गर्न चाहन्छु र यो समितिबाट निर्देशन पनि मैले दिन चाहन्छु।
0: विद्युतीय राहदानी प्रकरणमा पूर्व परराष्ट्र मन्त्री राणा अख्तियारको अनुसन्धानको घेरामा। विदेशमा उपचाररत रहेको भन्दै राणाद्वारा बयान दिन थप समयको माग। पूर्वाधार र सेवामा जोड़ दिँदै काठमाडौँ महानगरको 25,88,00,00,00,000 बजेट प्रस्तुत।
3: काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि तय गरिएको मार्गचित्र समेतलाई आधार मानि तयार गरिएको छ।
0: रूसको राजधानी मस्कोमा युक्रेनद्वारा अहिलेसम्मकै ठूलो ड्रोन आक्रमण। फिफा विश्वकप अन्तर्गत समूह बी को खेलमा भोलि बिहान क्यानाडा र कतार खेल्दै।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: नयाँ सरकारले आर्थिक वृद्धि, रोजगारी सिर्जना र सुशासनलाई आफ्नो प्राथमिकता बनाएको हो भने अब त्यसलाई व्यवहारमा चरितार्थ बनाएर नागरिकको मन जित्ने काम गर्न सक्नुपर्दछ। यसलाई जिम्मेवारीलाई हल्काको रूपमा लिनुहुँदैन। मन्त्री तथा सांसदहरूको फजुल खर्च र तडक भडकपूर्ण जीवन सामान्य जनताको जस्तो हुनुपर्दछ। आफ्नो मत खेर गयो भनेर पछुताउने नागरिकको संख्या बढ़दै जानु दुखद कुरा हो। त्यसैले पुराना दलकै अवस्थामा पुगिन्छ भनेर नयाँ दल सजग हुनुपर्दछ। अब खबर सुशीला श्रेष्ठबाट।
5: यस वर्षको प्री मनसूनमा नेपालमा 45 वर्ष यताकै सबैभन्दा धेरै पानी परेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार प्री मनसूनको अवधिमा देशभर औसत 339.7 मिलिमिटर वर्षा मापन गरिएको छ, जुन सामान्य औसत भन्दा 145.5% बढ़ी हो। सामान्यतया प्री मनसून सिजनमा 226.3 मिलिमिटर वर्षा हुने गरेको भए पनि यस वर्ष असाधारण रूपमा बढ़ी पानी परेको विभागले जनाएको छ। विभागले सन् 1981 यता 126 वर्षा मापन केन्द्रको तथ्याङ्क आधारमा विश्लेषण गर्दै आएको छ। यसअघि सन् 1990 प्री मनसून अवधिमा सबैभन्दा धेरै वर्षा भएको रेकर्ड भएको थियो, तर यस वर्षको वर्षाले 35 वर्ष अघिको त्यो रेकर्ड समेत तोडेको छ। विशेषज्ञहरूका अनुसार प्री मनसूनमै अत्यधिक वर्षा हुनु जलवायु परिवर्तनको प्रभावसँग पनि जोड़िएर हेरिएको छ। यसले बाढ़ी, पहिरो र रूबानको जोखिम बढ़ाउन सक्ने भएकाले सतर्क रहन मौसमविदले आग्रह गरेका छन्। यसैबीच आगामी मनसूनलाई लक्षित गर्दै सरकारले विपद प्रति कार्य तयारीलाई तीव्र बनाउने भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज विभिन्न निकायसँग छलफल गर्दै प्रति कार्यको तयारीलाई तीव्र बनाउने निर्णय गरेको हो। प्राधिकरणका कार्यकारी प्रमुख प्रदीप कुमार कोइरालाले करिब एक साताभित्रै मनसून भित्रन सक्ने र त्यसको जोखिमलाई कम गर्न प्रति कार्यमा पूर्ण रूपमा जुट्नुपर्ने अवस्था रहेको बताउनुभयो। उहाँले जल तथा मौसम विज्ञान विभागले दिएको मनसून पूर्वानुमान अनुसार यस वर्ष सरदर भन्दा कम वर्षा हुने सम्भावना रहे पनि केही स्थानमा एकैपटक अत्यधिक वर्षा हुन सक्ने भएकाले पनि पूर्व तयारी अघि बढ़ाइने बताउनुभयो।
1: प्रति कार्यको पूर्व तयारी के भइरहेछ भन्ने हो, र विशेष सन्दर्भ चाहिँ अहिलेको जुन मनसून जस्तै जल तथा मौसम विज्ञान विभागले हामीलाई मनसून पूर्वानुमान दिएको छ, अब कस्तो मनसून हुन्छ र त्यो मनसूनको तयारी हामी कसरी गरिरहेछौँ भन्ने सन्दर्भमा आज छलफल थियो। अब यसपालिको पूर्वानुमान चाहिँ कस्तो छ भने सरदर भर्दा कम पानी पर्ने, कम परे पनि कुनै ठाउँमा एकै ठाउँमा धेरै पानी पर्न सक्छ। मौसमको हिसाबले अथवा विपद हिसाबले संवेदनशीलै भयो भने अहिलेको हामी त्यही विषयमा हाम्रो तयारी कस्तो छ, प्राधिकरणले के गरिरहेको छ, अनि हामीले यो क्लस्टर लिड र कोलिड भनेर विभिन्न मन्त्रालयलाई लिडको जिम्मा लगाएको छ, उहाँहरूले आफ्नो आफ्नो तयारी गर्नु भएको छ।
5: प्राधिकरणको बैठकमा गृहमन्त्री सुदन गुरूङले मनसूनजन्य विपदका लागि प्रतिकार्य पूर्व तयारीलाई बलियो बनाउनुपर्ने बताउनु भएको थियो। गृहमन्त्री गुरूङले देशभरका गोदाम घर तथा विभिन्न सरकारवाला निकायसँग रहेका राहत तथा उद्धार सामग्रीको एकीकृत विवरण तयार गर्न निर्देशन समेत दिनुभएको थियो। यसबीच सामुदायिक सूचना नेटवर्क सीआईएनले भोलिबाट हरेक शुक्रबार मौसम सम्बन्धी जानकारी दिने गरी हेलो मौसम कार्यक्रम सञ्चालन गर्ने भएको छ। मौसमी विपद तथा पूर्व तयारीका विषयमा जानकारी दिन विज्ञ सहित हरेक शुक्रबार बेलुकी 5:30 बजे हेलो मौसम प्रसारण गर्ने भएको हो। सो कार्यक्रम सीआईएनको सामाजिक सञ्जाल फेसबुक कम्युनिटी इन्फर्मेशन नेटवर्क सीआईएन युट्यूब सीआईएन च्यानल तथा देशभरका विभिन्न सामुदायिक रेडियोमा सुन्न सकिनेछ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले महाधिवेशनका क्रममा निर्वाचन आचार संहिताभित्र रहेर मात्रै निर्वाचन प्रक्रियामा सहभागी हुन निर्देशन दिएको छ। आज बसेको रासोपा सचिवालय बैठकले महाधिवेशन अगावै विभिन्न पदमा दावी गर्ने तथा आवश्यकता भन्दा बढ़ी प्रचार प्रसार गरिएको देखिएकाले आचार संहिताभित्र रहेर निर्वाचन प्रक्रियामा सहभागी हुन निर्देशन दिने निर्णय गरेको महामन्त्री कविन्द्र बुर्लाकोटीले बताउनुभयो।
6: यो निर्वाचन आचार संहिताभित्र पनि रहने गरी निर्देशन गरिएको छ। विशेष गरी पार्टीको महाधिवेशनमा समय अगावै आवश्यकता भन्दा बढी अलिकति प्रचार प्रसार भएको हो कि भन्ने जस्तो कुराहरू पनि आएको थियो। त्यसो नगरिकन पार्टीलाई सौहार्दपूर्ण रूपमा एक ढिक्का राख्नको लागि सबैको योगदान महत्वपूर्ण हुने भएकोले पार्टीको निर्वाचन आचार संहितातिर रहेर सबै सदस्यहरूलाई आफू प्रस्तुत हुन अनुरोध गर्ने निर्णय भएको छ।
5: बैठकले महाधिवेशनमा सहभागी हुने सबै प्रतिनिधिहरूले आफ्नो पुरानो पद अनुसारको लेवी तिरेको हुनुपर्ने र लेवी नतिरेको भए प्रवेशमा रोक लगाउने निर्णय समेत गरेको छ। राष्ट्रिय सभाको विकास आर्थिक मामिला तथा सुशासन समितिले चिया किसान तथा चिया बगानमा कार्यरत श्रमिकहरूको समस्या तत्काल समाधान गर्न सरकारलाई निर्देशन दिएको छ। समिति सभापति कृष्ण प्रसाद पौडेलले चिया क्षेत्रमा देखिएका समस्यालाई तत्काल सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराउनु भएको हो। आज बसेको समितिको बैठकले चिया किसान र श्रमिकका समस्या समाधानसँगै अलैची सुपारी बेसार अदुवा कफी लगायत अन्य नगदे बालीको मूल्य निर्धारण तथा बजार व्यवस्था प्रभावकारी बनाउन सरकारलाई आग्रह गरेको हो।
2: चिया किसान र चियाका बगानमा काम गर्ने श्रमिक दाजुभाइ दिदीबहिनीहरूको समस्या तुरन्त समाधान गर्नको लागि म आग्रह पनि गर्न चाहन्छु र यो समितिबाट निर्देशन पनि मैले दिन चाहन्छु। त्यस्तै अन्य नगदे बाली सुपारी अलैची अदुवा बेसार कफी स्टिल आदिको मूल्य निर्धारण र यसको बजार व्यवस्थापन पनि प्रायोरिटीको आधारमा यो सरकारले गरोस्।
5: राहदानी छपाईमा भएको अनियमितता प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले तत्कालीन परराष्ट्र मन्त्री आरजू राणा देउवालाई बयानका लागि बोलाएको छ। आयोगले दुई दिन अघि बुढानीलकण्ठ स्थित देउवा निवासमा बयानका लागि म्याद तामेलीको सूचना टाँसेको हो। सूचना टाँसेको मितिले बाटोको म्याद बाहेक तीन दिनभित्र आयोगको टंगाल स्थित कार्यालयमा बयान दिन उपस्थित हुन भनिएको छ। तर राणाले इमेल मार्फत आफू उपचारका लागि विदेशमा रहेकाले तोकिएको तीन दिनभित्र उपस्थित हुन नसक्ने जानकारी आयोगलाई गराउनु भएको छ। आफू अनुसन्धानमा पूर्ण सहयोग गर्न तयार रहेको उल्लेख गर्दै उहाँले उपचारका कारण नेपाल भन्दा बाहिर रहेको र नेपाल फर्किन नसक्ने बेहोरा इमेल मार्फत पठाउनु भएको आयोगले जनाएको छ। गत फागुन 13 गते उपचारका लागि देउवा पति सिंगापुर जानुभएको थियो। आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चुडामणि शर्मा विरूद्ध दायर गैर कानूनी रूपमा अकूत सम्पत्ति आर्जन र राजस्व चुहावट सम्बन्धी दुई भ्रष्टाचार मुद्दामा विशेष अदालतले कागज झिकाउने आदेश जारी गरेको छ। आज विशेष अदालतका न्यायाधीशहरू नारायण प्रसाद पौडेल हेमन्त रावल र उमेश कोइरालाको इजलासले दुवै भ्रष्टाचार मुद्दासँग सम्बन्धित कागजात झिकाउने आदेश गरेको हो। शर्मा सहित कर फर्च्युट आयोगका तत्कालीन अध्यक्ष लुम्बुध्वज महत र सदस्य उमेश काल विरूद्ध 10,02,19,01,824 रूपियाँ राजस्व छूट दिएर भ्रष्टाचार गरेको आरोप छ। भिजिट भिसाका नाममा खाड़ी मुलुक जान लागेका 27 महिला फ्लाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिएको छ। गैराती फ्लाई दुवैको फरक फरक उडान हुँदै ओमान जान लागेका उनीहरूलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले नियन्त्रणमा लिएको हो। उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी रामेश्वर कार्कीले कसले र किन पठाउन लागेको भन्ने विषयमा आवश्यक अनुसन्धान जारी रहेको सीआईएनसँग बताउनुभयो।
7: हाम्रो हामीले अनुसन्धान गरिरहेका छौँ। अब उहाँहरूले चाहिँ हामीलाई उहाँ एक हिसाबले आफै पनि पीडित जस्तो लाग्छ हामीलाई है। अब सोधपुछ अनुसन्धान भइरहेछ र उहाँहरूबाट त्यो पठाउने मान्छेहरूले चाहिँ उहाँहरूको डकुमेन्टहरू पुलिस रिपोर्टहरू जतिपय डकुमेन्टहरू धेरैको फेक बनाएको छ, फेक डकुमेन्ट बनाएर पठाउनु लाग्छ। त्यो हामी डकुमेन्ट पनि चेक गर्यौँ, त्यो डकुमेन्ट चेक गरेर फेक देखियो र अब फर्दर अनुसन्धान गरेर त्यो डकुमेन्टहरू बनाउने त्यसरी चाहिँ फ्रड गरेर मान्छे पठाउनेहरू को को छ उहाँहरूलाई चाहिँ राखेर हामीले अहिले अनुसन्धान गरेर त्यो मान्छेहरूको नाम खुलाउनलाई उहाँ राख्यौँ।
5: सामाजिक सञ्जाल मार्फत आधारहीन तथा भ्रामक विज्ञापन प्रकाशन तथा प्रसारण गरेको भेटिए कार्यवाही गरिने विज्ञापन बोर्डले जनाएको छ। विज्ञापन बोर्डले आज सार्वजनिक सूचना जारी गर्दै प्रचलित कानूनले निषेध गरेका आवश्यक लेबलिङ, ब्रान्डिङ तथा आधिकारिक प्रमाणीकरण नभएका औषधिजन्य पदार्थ तथा सामग्रीको विज्ञापन सामाजिक सञ्जालमा बढ़दै गएको भन्दै त्यस्ता गतिविधि तत्काल रोक्न निर्देशन दिएको हो। बोर्डका प्रमुख प्रशासकीय अधिकृत देवी पाण्डे खत्रीले सामाजिक सञ्जाल मार्फत विभिन्न जन्य सामग्रीको भ्रामक प्रचार प्रसार गरी सर्वसाधारणलाई भ्रममा पार्ने, ठगी गर्ने तथा जनस्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने आधारभूत मापदण्ड समेत उल्लंघन भएको विषयमा उजुरी समेत परेको बताउनुभयो। साझा खबरमा अब विदेशको खबर। रूसको राजधानी मस्कोमा युक्रेनले अहिलेसम्मकै ठूलो ड्रोन आक्रमण गरेको छ। द्वन्द्व शुरू भए ता अहिलेसम्मकै ठूलो आक्रमण गरिएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। मस्को आसपासका क्षेत्रलाई लक्षित गरी करिब 200 ड्रोन प्रहार हुँदा आकाशमा बाक्लो धुवाको मुस्लो देखिएको थियो भने आक्रमणमा 17 घाइते भएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले उल्लेख गरेका छन्। र खेल खबरमा फिफा विश्वकप 2026 अन्तर्गत समूह बी को खेलमा भोलि बिहान सह आयोजक क्यानाडा र कतार खेल्दैछन्। बिहान 4:15 खेल शुरू हुनेछ। कतारले आफ्नो पहिलो खेलमा स्विजरल्याण्डसँग 1-1 बराबरी खेल्दै अंक बाँडेको थियो। क्यानाडाले पनि बोस्निया तथा हर्जगोभिनासँग बराबरी खेलेको थियो। प्रतियोगिताको समूह चरण अन्तर्गत पहिलो चरणका खेलहरू सकिएसँगै विश्वभरका फुटबल प्रशंसक र विश्लेषकहरूले विभिन्न अड्कल शुरू गरेका छन्।
0: सुशीला श्रेष्ठ। हजुराको कोल्टीमा इलाका प्रशासन कार्यालय स्थापना भएपछि सर्वसाधारणलाई सजिलो,
8: जान आउन पनि सहज भयो, खर्च मेन खर्च पनि के एकदमै कम भयो। हामी बिच्छाका मान्छेलाई एकदमै गाह्रो थियो।
0: यातायात खर्च र समयको बचत रिपोर्टसँगै संसदमा सांसदको प्रस्तुति र जनताको आशा, संवाद श्रृंखला हेलो सांसद लगायतका सामग्री बाँकी नै छन्। सीआईएन को साझा खबर सुन्दै गर्नुहोला।
9: किसानहरूका लागि खुशीको खबर।
10: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर भएको यस नन्दन फिट प्राले तुलसीपुरमा गाई, भैंसी, बाख्रा, कुखुरा, बंगुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट उपलब्ध छ। साथै जापानिज टेक्नोलोजीको माछाको दाना, युरोपियन टेक्नोलोजीको गाई, भैंसी, बाख्राको दाना पनि पाइन्छ। एक पटक प्रयोग गरेर त हेर्नुहोस्, सोचे भन्दा राम्रो नतिजा पाउनुहुनेछ।
9: नन्दन फिट प्रणाली तुलसीपुर 9 दोघरे दाङ, फोन नम्बर 082-4160002 र मोबाइल नम्बर 98578-23971।
10: खुशीको खबर। तपाईहरूकै चिरपरिचित देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन डाङमा दैनिक बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म प्रमुख कन्सल्टेन्ट फ्यामिली फिजिसियन डाक्टर पदमराज अधिकारीद्वारा प्रेसर, सुगर, थाइराइड, दम, पेट, छाती, टाउको, नसा सहित सम्पूर्ण रोगको चेकजाँच तथा उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ। बिरामीहरूले समयमै परामर्श लिई स्वास्थ्य सेवाको लाभ लिनुहुन अनुरोध छ। थप जानकारीका लागि देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन डाङ, फोन नम्बर 082-5230032 र मोबाइल नम्बर 98-12-91-9918।
11: नयाँ युगको नयाँ आवाज रेडियो प्रकृति एफएम 93.4 MHz।
0: नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब बाँकी खबर। काठमाण्डु महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि 25,88,00,00,000 बराबरको बजेट पेश गरेको छ। आज काठमाण्डु महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले बजेट तथा कार्यक्रम आर्थिक विधेयक र विनियोजन विधेयक नगरसभामा पेश गर्नुभएको हो। बाजुराको कोल्टीमा इलाका प्रशासन कार्यालय स्थापना भएपछि सर्वसाधारणलाई सजिलो भएको छ। सामान्य प्रशासनिक कामका लागि सदरमुकाम धाउनुपर्ने कुनावासी कुल्टीमा प्रशासनिक सेवा पाउँदा खुशी भएका छन्।
12: बाजुराको हिमाली गाउँपालिका तीन युनाका गोरख बहादुर रोकाया नागरिकताको प्रतिलिपि लिन कोल्टी पुग्नुभयो। उहाँ सदरमुकाम मार्तडीको कष्टकर र महँगो यात्रा सम्झिँदै कोल्टीमा नै नागरिकता पाउँदा सजिलो भएको बताउनुहुन्छ।
8: कोल्टीमा यो नागरिकता प्रतिलिपि बनाउन आएको पहिलाको तुलनामा अहिले एकदम सहज भएको छ। किन भनेपछि अब नजिकै भयो, जान आउन पनि सहज भयो, खर्च मेन खर्च पनि एकदमै कम भयो। हामी बिच्छाका मान्छेलाई एकदमै गाह्रो थियो, अहिले त अब बिस्तारै सड़क सञ्जाल पनि जोडिन लागेको छ। योभन्दा अगाडि चाहिँ सड़क पनि त्यति पुगेको थिएन, हामीले सिधै धुलाचौरसम्म हिँड्दै आउनु पर्थ्यो। त्योभन्दा अगाडि त अब रोड नै पुगेको थिएन, अनि अलिकति सहज भएको छ।
12: सदरमुकामदेखि भौगोलिक हिसाबले टाढा रहेका कुर्णावासीलाई नागरिकता तथा अन्य प्रशासनिक कार्यका लागि दुई तीन दिन लाग्ने अवस्था थियो। विगतका दिनमा 10-15 हजार खर्च गरेका कुर्णावासी कम खर्च तथा एक दिनमै नागरिकता हातमा पाउँदा खुशी भएका छन्। जगन्नाथ गाउँपालिका चार नाराकोटका तपेन्द्र भण्डारी,
13: राम्रो भयो अहिले, किनकि 4-5 दिन 2-3 दिन कुर्नु पर्थ्यो, अहिले त एकै दिनमा हामी मजाले घर पुग्छौँ। खर्च पनि कम भयो अनि दिन पनि कम लाग्यो, कामको व्यस्त हुँदैन, मजाले काम भइरहेछ। यहाँ पुग्नु हामीलाई लाग्छ अब 2-2.5-3 घन्टा लाग्छ। मार्तड त अब कति बिहान हिँड्यो भने बेलुका पनि पुगाउनु गाह्रो हुन्छ, कहिले 2 दिन कुर्नु पर्थ्यो, कम खर्चमा काम बनिरहेछ। पहिला त अब 10-15 हजार रुपियाँ खर्च हुन्थ्यो, यति बेला त अब केही नभए हामी बेलुका घर पुग्यो भनेपछि 2-4 हजार।
12: कुर्णा क्षेत्रका स्थानीय वासीको समस्यालाई मध्यनजर गर्दै स्थापना भएको कार्यालयबाट दैनिक करिब 100 जनाले सेवा लिने गरेका छन्। इलाका प्रशासन कार्यालय कोल्टीका प्रमुख चक्र बहादुर शाही,
14: वैशाख 1 गतेबाट उद्घाटन भयो, 1 गते उद्घाटन भएको, 2 गतेबाट चाहिँ राष्ट्रिय परिचय पत्र सुरु भयो, र प्राविधिक कारणले गर्दा हामीले 8 गते मात्रै नागरिकता सुरु गर्यौं, र 8 गते यता कन्टिन्यू नागरिकता जारी भइरहेछ। अहिले हामीले यसबाट दिने सेवा भनेको चाहिँ राष्ट्रिय परिचय पत्र, नागरिकताको प्रतिलिपि, नयाँ नागरिकता र सिफारिसहरू। सिफारिसमा चाहिँ जनजाति, दुर्गम तथा पिछडिएको क्षेत्र, अनि त्यसपछि खसारे, त्यसपछि गएर चाहिँ दलित जाति प्रमाणित र नामथर फरक परेको, अहिले हामीले यति नै गरेका छौँ। सीमित स्रोत र साधनका बीच हामीलाई नागरिकता जारी गर्न बहुत गाह्रो भएको छ। जतिजना आउनुहुन्छ उहाँ सबैले हामीले सेवा दिन सकिरहेको छैनौँ, आदिले फिर्ता गर्छौँ हामीले घरमा, बत्ती आउने जाने हुन्छ, धेरै कुराहरू बिग्रिया हुन्छ, डकुमेन्ट सुधार्नु पर्यो। दैनिक चाहिँ 40-45 एभरेजमा नागरिकता प्लस राष्ट्रिय परिचय पत्र गरेर 80-90 जना लगभग 100 जनालाई सेवा दिन हामीलाई सीमित स्रोत साधनले सकिरहेको छैनौँ, र सेवा गराइले दुःख पनि पाइराख्नु भएको छ, बस्ने अथवा घर जाने पठाउने त्यस्तो गरिरहेछौँ।
12: वैशाख 1 गते उद्घाटन भएको इलाका प्रशासनले गत वैशाख 2 राष्ट्रिय परिचय पत्र र 8 गतेबाट नागरिकता सहित प्रशासनिक सेवा शुरू गरेको छ। दुर्गम क्षेत्रका नागरिकलाई सहज, छिटो र प्रभावकारी सेवा दिने लक्ष्य सहित स्थापना गरिएको इलाका प्रशासन कार्यालयले स्थानीय वासीको जीवनस्तर सुधार गर्न र समय र श्रमको बचतमा सजिलो बनाएको छ।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। संसदमा सांसदको प्रस्तुति र जनताको आशा,
15: तमाम नेपाली जनताले पर्खिरहेको छन् किनभने हामीले चुनेर आएको हामी प्रतिनिधि हो, होइन? त्यसकारणबाट हामीले उठाएको कुरो जनताले उठाएको कुरो हुन्छ, त्यसकारण हामी त्यो पर्खिरहेको छौँ।
0: भोलिभन्दा पनि कामको पर्खाईमा नागरिक संवाद श्रृंखला हेलो सांसद बाँकी नै छ, सीआईएन को साझा खबर सुन्दै गर्नुहोला।
16: के तपाई दाँतको कुनै पनि समस्या भएर भौतारिनु भएको छ? यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्।
17: हजुर, विगत 21 वर्षदेखि बिरामीहरूको मन जित्दै आइरहेको यस स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 BP चोकमा नै रहेको सहर्ष जानकारी गराउँदछौ।
16: हामी कहाँ उपलब्ध सेवाहरू,
18: दाँत निकाल्ने,
16: नयाँ दाँत राख्ने,
18: झिक्न नपर्ने गरी दाँत राख्ने,
16: दाँत भर्ने, दाँत सफा गर्ने,
18: दुखेको दाँतलाई उपचार गरी नदुख्ने बनाई भर्ने,
16: गिजा सुन्निने, गिजाबाट रगत आउने, मुख गन्हाउने आदि समस्याको भरपर्दो उपचार सेवा।
9: सम्पर्क स्वर्गद्वारी डेन्टल क्लिनिक, दाँत उपचार केन्द्र, तुलसीपुर 5 बीपी चोक पश्चिम तर्फ, भाडा पसल रहेको माथिल्लो तलामा, संचालक डाक्टर सागर छेत्री र डेन्टल हाइजिनिस्ट पोषण राज कडेल। मोबाइल नम्बर 9856038443 र 9810857772।
11: नयाँ युगको नयाँ आवाज, रेडियो प्रकृति एफएम 93.4 MHz।
19: सड़कदेखि सदनसम्म र सदनदेखि फेरि जनतासम्म संवाद, सहभागिता र खबरदारीको सेतु कार्यक्रम हेलो सांसद
20: हरेक बिहीबार बेलुका 7:30 बजे र भोलिपल्ट बिहान 6:30 बजे अनि पुनः प्रसारण सोही दिन राति 8 बजे सीआईएन मार्फत देशैभरि कार्यक्रम हेलो सांसद।
21: मौसमका कारणले पर्ने असर र ती असरबाट बस्ने उपायका बारेमा तपाईँको प्रश्न, जिज्ञासा र माग राख्ने अनि त्यसको समाधान गर्ने थलो कार्यक्रम हेलो मौसम।
22: जुनसुकै बेला तपाईँको आवाज रेकर्ड गर्न मिल्ने हाम्रो आईबीआर नम्बर 01-5268-646 फोन गरी प्रश्न तथा जिज्ञासा रेकर्ड गराउनुहोस्। हामी सरोकारवाला मार्फत ती समस्याको समाधान गर्ने प्रयास गर्नेछौ।
21: हरेक मंगलबार साँझ 7:30 बजेको साझा खबरमा कार्यक्रम हेलो मौसम।
23: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ संवाद श्रृंखला हेलो सांसद।
24: नमस्कार, संवाद श्रृंखला हेलो सांसदमा तपाईलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द। आजको संवाद श्रृंखला हेलो सांसदमा धनकुटा क्षेत्र नम्बर 1 निर्वाचित सांसद राजेन्द्र कुमार राई हुनुहुन्छ। यहाँलाई हार्दिक स्वागत छ भनेछु।
25: यहाँलाई हार्दिक धन्यवाद छ।
24: धेरै सांसदहरूको चर्चा परिचर्चा भइराखेका मध्ये राजेन्द्र कुमार राई पनि, चाहे तल कुर्सीमा बसेर होस् चाहे माथि रोसममा पुगेर होस्, केही न केही नयाँ नयाँ गरिराख्नु भएको छ। यो स्वाभाविक हो कि परिस्थिति अनुसार अगाडि बढ़नु परिरहेको छ?
25: यो परिस्थिति अनुसार अगाडि बढ़ेको, स्वाभाविक होइन। परिस्थिति जे मागो त्यही काम गर्नु पर्यो। हामीलाई जनताले चुनेर पठाइसकेपछि हाम्रो त्यहाँ महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने हुन्छ। जनताका जल्दो बल्दो समस्यालाई समाधान गर्नका निम्ति केही बाधाहरू आयो भने त्यसको प्रतिवाद गरेर अगाडि बढ्नुपर्छ।
24: हरेक दिन बैठकमा जानुभन्दा अगाडि आज कसरी प्रस्तुत हुने भन्ने एउटा सांसदको रूपमा तयारी कतिको गर्नुपर्छ, अथवा केही तयारी नगरेर जाँदाखेरि पनि त्यो आफसे आप आउने स्वभाव अथवा त्यो खालको टिका टिप्पणी हो?
25: म कहिले पनि कुनै विषयमा तयारी गर्दिन, म सोतै जान्छु होइन। त्यहाँको परिस्थिति के छ सोच र अगाडि बढाउँछु।
24: कतिपय सांसदलाई फोन गर्यो भने हामी सचिवालयबाट बोलेको भनेर भनेको सुनिन्छ। जस्तो त्यो टेलिफोन नम्बरमा सांसदको भनेर गर्यो, तर यो सचिवालयमा पर्यो हजुर, सांसदलाई त केही समयपछि फोन गर्नुहोस् भन्ने हुन्छ। तपाईँको चाहिँ कस्तो खालको छ?
25: मेरो त मलाई जनताले विश्वास गर्ने एउटा आधार फोन हो। एकल फोनमा म फोन उठाइदिन्छु, आफै उठाउँछु मैले। म मन्त्री हुँदा पनि हिजो पिएसए कसैलाई दिन, मेरो फोन म आफै उठाउँछु र जनताको रेस्पोन्स गरेको कारणले धनकुटा जनताले मलाई माया गर्ने आधार एउटा फोन पनि हो।
24: तर फोन उठाएको र नउठाएको कारणले जनताले भोट दिने र नदिने भन्ने हुन्छ?
25: धेरै नेताहरूले, धेरै प्रतिनिधिहरूले जनताको जुन समस्यालाई सुनाउन पाउने अवसर हुन्न नि त। तर यो फोन मार्फत त जनताका समस्या के छन् त्यो थाहा पाउन सकियो। जुन छन् त हाम्रो नेपालको सन्दर्भमा कतिपय जनप्रतिनिधिहरूले फोन उठाउनु हुँदैन, त्यसले गर्दा जनता त खुसी हुँदैन, रिसाउँछ। उनको समस्या चाहिँ कम्ती सुनाउन पाउँदैनौ, तर म सुनिदिने काम गर्छु, त्यसमा पनि एउटा आधार हो मेरो।
24: अनि फोन गरेर जनताहरूले आज यो विषयमा संसदमा कुरा राखिदिनु पर्यो मान्यज्यू भन्ने खालको कि विकास निर्माण फलाना झैझगता यस्ता कुराहरू बढी आउने गर्छ?
25: जनता होइन, अनेकौं किसिमका समस्या हुन्छ नि त, समाजमा भएका घटनाहरू होइन, आफ्नो व्यक्तिगत घटनाहरू हुन्छ नि, त्यस्तै कुराहरूले उहाँहरूले सुनाउनुहुन्छ र मैले सोचेर सदनमा उठाउनु पर्ने कुरा छ नि, म उठाइदिन्छु।
24: दिनभरि संसदमा बोल्दाखेरि साँझ पख ओहो आज त यस्तो राम्रो लाग्यो नि, राम्रो गर्नुभयो भन्ने खालको त्यस्तो खालको हुन्छ नि भन्दा
25: आम लोकले, आम जनता
24: आफ्नो निर्वाचन क्षेत्रको अथवा निर्वाचन क्षेत्रभन्दा बाहिर
25: सबैले भन्नुहुन्छ तपाईँले आज राम्रो भूमिका निर्वाह गर्नुभयो भन्नुहुन्छ।
24: अब तपाईँको प्रस्तुति कस्तो अझै देख्न बाँकी छ संसदमा?
25: होइन, अहिले मैले प्रस्तुति यस्तो गर्छु भन्न मैले,
24: किनभने तपाईँ संसदमा गएर मन्त्रीहरू आएन भने नआउँदासम्म तपाईँ माथि छोड्दैन छोडिदिने, अथवा तलबाट पनि तपाईँको जुन प्रस्तुति अथवा त्यो खालको लवज तपाईँकोबाट आउँछ?
25: होइन, त्यो चाहिँ मैले नियमले पालना गरेको, विधिलाई कानूनलाई पालना गरेको मात्रै होइन, त्यो विधिलाई पक्रेर यो सदन चलाउनुपर्छ, अनि मात्रै हाम्रो लोकतन्त्रको संस्थागत हुन्छ, जनताले चुनेर आएको प्रतिनिधिहरूले बेठी ढंगले काम गर्नुहुन्न भन्ने हाम्रो मान्यता अनुसार मैले त्यो काम गरेको।
24: अस्ति केही समय फेरि संसदमा अवरोध जस्तो भयो, प्रधानमन्त्रीले संसदमै आएर आफूले दिएको अभिव्यक्ति सच्याउनु पर्ने माग विपक्षी दलहरूको अलिक बढ़ी छ, अहिले दिनौ जसो तपाईँहरूको मन्तव्यमा त्यो आइ नै राखेको छ, प्रधानमन्त्री आउनुपर्छ भनेर, भलै प्रधानमन्त्रीको तर्फबाट परराष्ट्र मन्त्रीले बोल्नु भयो, यो अडान कहिलेसम्म निरन्तर राख्ने भन्ने विपक्षी दलहरूको त्यो एक खालको निर्णय हो कि अथवा बुझाइ मात्रै? विपक्षी दलहरूको
25: पहिलो कुरो चाहिँ हाम्रो आन्दोलन जारी छ, हामीले के भन्यो भने अहिले बजेट सम्बन्धी छलफल छ, हामी छलफलमा भाग लिनुपर्छ, यसकारणले भाग लिनुपर्छ, जनताका जल्ला बल्ला थुप्रै समस्या नि, यो समस्यालाई एकातिर पन्साएर हामी आन्दोलन मात्रै नगरौं, आन्दोलन पनि जारी राखौं, जुन किसिमको सामान्य प्रधानमन्त्री बालेन्द्र शाहले अभिव्यक्ति दिनुभयो यो अभिव्यक्ति सार्वभौमसत्ता राष्ट्रियताको सम्बन्धी गम्भीर प्रश्न उठेको छ, यसको बारेमा प्रधानमन्त्रीले जवाफ दिनुपर्छ, हामीले भनेको छौं, रेकर्डबाट नै हटाउनुपर्छ हामीले भनिरहेका छौं, यो भनिरहेको वखतमा तर बजेट बारेमा छलफल गरिएन सकिएन भनेदेखि जनताले चुनिएरको प्रतिनिधिले जनताको निम्ति काम गर्नु पर्यो भने दुईटै कुरा अगाडि लैजाउँ भने हामी अगाडि बढ़िरहेछौं।
24: भनेको प्रधानमन्त्रीले एक दिन आएर त्यो सच्याउनुहुन्छ भन्नेमा तपाईँहरू आशावादी अथवा विश्वस्त अवस्थामा अहिले?
25: अनि सदन सार्वभौम हो, उहाँले कुन मनसायले भन्नुभयो त्यसको जवाब तमाम नेपाली जनताले पर्खिरहेका छन्। हामीले चुनेर आएको हामी प्रतिनिधि हो होइन, त्यस कारणबाट हामीले उठाएको कुरो जनताले उठाएको कुरो हुन्छ, त्यस कारण हामी त्यो पर्खिरहेका छौँ।
24: तर परराष्ट्र मन्त्रीले त भन्नै सक्नुभयो, त उहाँले भन्न खोजेको आशय त्यस्तो थिएन, यो भन्न खोजेको दश गजा क्षेत्रको ओरपरको विषयलाई उठाउन खोज्दाखेरि यस्तो हुन गयो भनेर,
25: त्यो उहाँको कुरो हो, उहाँले दिएको अभिव्यक्ति तपाईँहरूलाई पनि थाहा छ नि छैन, सब आम नेपाली जनतालाई थाहा छ नि त, हामीले यति भन्यौं, अब गल्ती नै हो भने उहाँले चाहिँ सदनमा आएर बोल्दा कुन ठूलो कुरो हो त भएन नि।
24: तर जस्तो राष्ट्रपा सभापति रवि लामिछानेले पनि विपक्षी दलको नेता सांसदहरूसँग पटकपटक संवाद गर्नुभयो, तपाईँ त्यो बैठकमा जानुभयो कि भएन?
25: गइन, म
24: जानुभएको छैन। तर तपाईँको पार्टीको तर्फबाट गएका नेताहरूसँगको भेटमा पनि त्यो गलत हुन गयो भन्ने त्यस्तो खालको स्वीकारोक्ति छ कि छैन पार्टी नेतृत्वबाट अथवा अरू विभिन्न अनौपचारिक?
25: हाम्रो सामान्य प्रधानमन्त्री बालेन्द्र शाह कसो कमानमा हुनुहुन्छ भन्ने चाहिँ कुरो हो क्या, अब पार्टी सभापति भए पनि सभामुखले त भनेको टेरी राख्नु भएको छैन भनेन, पार्टी सभापतिले भनेको उहाँले टेर्नु जस्तो मलाई लाग्दैन होइन, तर चिज हो, मलाई के लाग्छ रवि लामिछानेले यसो भन्नुभयो जस्तो मलाई लागेको छैन, अब कसरी उहाँले भन्नुभयो त्यो त सदनमा आएर उहाँले बताउनु होला नि त, हामीले पर्खिनुपर्छ, धैर्य गर्नुपर्छ, थाहा भइहाल्छ।
0: संवाद श्रृंखला हेलो सांसदको विस्तृत कुराकानी भोलि बिहान 6:30 बजेको कार्यक्रम हेलो सांसदमा प्रसारण हुनेछ, सुन्ने प्रयास गर्नुहोला। आगामी मनसूनलाई लक्षित गरेर सरकारले विपद प्रतिकार्य तयारीलाई तीव्रता दिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले महाधिवेशनका क्रममा निर्वाचन आचार संहिताभित्र रहेर मात्र निर्वाचन प्रक्रियामा सहभागी हुन कार्यकर्तालाई निर्देशन दिएको छ। राजधानी छपाईमा भएको अनियमितता प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले तत्कालीन परराष्ट्र मन्त्री आरजू राणा देउवालाई बयानका लागि बोलाएको छ। आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चुडामणि शर्मा विरूद्ध दायर दुई भ्रष्टाचारका मुद्दामा विशेष अदालतले कागज झिकाउन आदेश दिएको छ। भिजिट भिसाका नाममा खाड़ी मुलुकमा जान लागेका 27 महिलालाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिएको छ।

0: तपाईँहरूले सुनिरहनु भएको छ होइन, ल सुन्न नभुल्नु होला है।
1: राति 8 बजेको प्रकृति समय सन्देश, खाली ठाउँमा वृक्षारोपण गरौं,
2: घर आँगन सुन्दर बनाउनका लागि फुलहरूको बगैँचा बनाउनु पर्नेछ। नयाँ नयाँ प्रजातिका फुलका बिरुवाहरू कहाँ पाउँछ होला?
3: ओहो दाई, के सोचमा परिरहनु भएको छ त? नेचुरल नर्सरी छँदैछ नि, मेरो घरमा भएका सबै फुलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो। सबै प्रकारका फुलका बिरुवाहरू पाउँछ नि त्यहाँ।
4: हजुर, तपाईँलाई पनि बाह्रै महिना कुनै पनि सिजनल तथा सजावटको फुल, विभिन्न प्रजातिका फलफुलका बिरुवा, बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला, दुबोमाला, पुष्प बुकी, सयपत्रीका माला, सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस्। यति मात्रै होइन, घरमा पुगेर मालीको काम पनि गरिन्छ।
3: थप जानकारीका लागि नेचुरल नर्सरी तुलसीपुर 8 दुधेना दाङ, दाना फ्याक्ट्री नजिकै, सञ्चालक बुद्धिराज पौडेल, मोबाइल नम्बर 9835327695 र 9810126000। एकपटक सेवा गर्ने मौका दिनुहोस्।
5: कम्प्युटर, ल्यापटप, प्रिन्टर, अनलाइन सीसीटीभी क्यामेरा एकै पटक बिग्रिनु पर्ने, कहाँ बनाउने होला? म त हैरान भइसके।
6: ए बहिनी, पनि किन एक्लै गुनगुनाउँदै हुनुहुन्छ? तपाईँको यी समस्याको समाधान एउटै छानामा हुने ठाउँ छँदैछ नि, अवतार टेक्नोलोजी वर्ल्ड।
5: हजुर, आईटी विशेषज्ञ सुरेश केबी ओलीद्वारा सञ्चालित पुरानो अवतार कम्प्युटर एन्ड टेक्नोलोजी पसल नयाँ व्यवस्थापनका साथ अवतार टेक्नोलोजी ओल्ड तुलसीपुर 5 ग लाइन रौनियार मेडिकलदेखि 2 घर दक्षिण पूर्वतर्फ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ।
7: हाम्रा सेवाहरू फिंगर प्रिन्ट, हाजिर मेसिन, ल्यापटप, कम्प्युटर, अनलाइन वायरलेस सीसीटीभी क्यामेरा र प्रिन्टर बिक्री गरिनुका साथै मर्मत पनि गरिन्छ। म्याकबुक सेटअप, सर्भर कम्प्युटर सेटअप, इन्टरनेट एन्ड नेटवर्किङ सेटअप, आईटी सपोर्ट, एआई सर्भिसेस र डाटा रिकभरी गरिनुका साथै आईटी सँग सम्बन्धित सम्पूर्ण काम गरिन्छ।
5: थप जानकारीका लागि प्रोप्राइटर सुरेश केबी ओली, मोबाइल नम्बर 9848733923 र 9742965913। नोट, सपोर्ट र सर्भिसको सुविधा पनि रहेको छ।
7: प्रविधिको रफ्तार सँगै हामी तपाईँ सँगै।
4: के तपाईँ पनि धेरै अस्पताल धाउँदा धाउँदा हैरान हुनु भएको छ कि त धेरै औषधि खाएर पनि तपाईँको रोग सन्चो भएको छैन? अब चिन्ता लिनु पर्दैन। विगत 17 वर्षदेखि सेवा दिइरहनु भएका वैद्य कालुराम थारूबाट पुरानो भन्दा पुरानो ग्यास्ट्रिक, गानोगोला, युरिक एसिड, बाथरोग, पत्थरी, सुगर, जन्डिस, पाइल्स, निमोनिया, दम, नसा च्यापिएको, हात भाँचिएको, कब्जियत, छारोरोग, सुत्केरीको दुख नहुने, महिनावारी गडबडी, पेट दुख्ने लगायत कुनै पनि समस्याको ग्यारेन्टीका साथ आयुर्वेदिक जडीबुटीबाट सफल उपचार गरिन्छ। थप जानकारीको लागि कालुराम थारू तुलसीपुर 10 पड्ढारदाङ घरेलु उपचार केन्द्र, मोबाइल नम्बर 9828001429।
8: के तपाईँ कुखुरा पालन गर्ने सोचमा हुनुहुन्छ
4: कि त गाई भैँसीका लागि आवश्यक गुणस्तरीय दानाको खोजीमा हुनुहुन्छ?
8: एकपटक सम्झनै पर्ने नाम शिवशक्ति पोल्ट्री फिड सप्लायर।
4: हजुर, हामी कहाँ ब्रोइलर कुखुराको दाना, चल्ला, गाई भैँसीको दाना, खसी बाख्राको दाना होलसेल तथा फुटकर सुपथ मूल्यमा बिक्री गरिन्छ, साथै कुखुराको दाना खुवाउने भाँडा पनि उपलब्ध छ।
8: पोषक दानाको आधिकारिक विक्रेता शिवशक्ति पोल्ट्री फिड सप्लायर्स, तुलसीपुर 5 सल्यान रोड दाङ, खानेपानी कार्यालयको ठिक अगाडि, राप्ती प्रादेशिक अस्पताल जाने बाटोको 3 सटर दक्षिण तर्फ। प्रोप्राइटर सञ्जिता ओली, मोबाइल नम्बर 9742527974। सेवा गर्ने मौका दिनुहोस्।
9: किसानहरूका लागि खुसीको खबर,
5: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर भएको यस नन्दन फिड प्रणाली तुलसीपुरमा गाई भैंसी बाख्रा कुखुरा बंगुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट उपलब्ध छ। साथै जापानिज टेक्नोलोजीको माछाको दाना, युरोपियन टेक्नोलोजीको गाई भैंसी बाख्राको दाना पनि पाइन्छ। एक पटक प्रयोग गरेर त हेर्नुहोस्, सोचे भन्दा राम्रो नतिजा पाउनुहुनेछ।
9: नन्दन फिट प्रणाली तुलसीपुर 9 दोघरे दाङ, फोन नम्बर 082-416-0002 र मोबाइल नम्बर 98573-23-971।
5: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो।
9: लगनशीलता र सामूहिक प्रतिबद्धता हाम्रो शान, गुणस्तरीय र सर्वसुलभ शिक्षा हाम्रो अभियान भन्ने नाराका साथ देशकै नमूना विद्यालयको रूपमा स्थापित यस गुरुजदुर नमूना माध्यमिक विद्यालय तुलसीपुर 4 रक्षा चौर दाङमा कृषि बाली विज्ञान सहित कक्षा 11 साइन्स, म्यानेजमेन्ट, एजुकेशन, सोसियोलोजी, कम्प्युटर साइन्स र होटेल म्यानेजमेन्टमा भर्ना खुला गरिएको सहर्ष जानकारी गराउँदछौ।
5: थप जानकारीका लागि गुरुजदुर नमूना माध्यमिक विद्यालय तुलसीपुर चार रक्षा चौर दाङ, फोन नम्बर 082-520-005, मोबाइल नम्बर 98578-21524 र 98578-22915।
10: बदमासी आएको सरकार छ हाम्रो वनमा, ल ल ल सबैलाई खबर गरेर छिट्टै निभाउन जाउँ है।
11: बल्ल निभ्यो, गएको वर्ष अग्निरेखा बनाएर मात्रै छोड्यौं, सरसफाई गरेनौं, त्यसैले आज दुःख पाइयो। अब तुरुन्तै अग्निरेखाको सरसफाई गर्नुपर्ने भयो, हामी सबै जुटेर यसको सरसफाई गरौं है।
12: यो सुक्खा मौसममा वन जंगलमा आगो लाग्ने सम्भावना बढी हुने हुँदा हामी सबैले आगो लाग्नबाट सतर्कता अप्नाउनु पर्दछ।
13: वन जंगलमा जाँदा चुरोट खाने, जथाभावी आगो सल्काउने काम गर्नु हुँदैन।
14: वनमा आगो लगाउँदा रुख बिरुवा मर्नुका साथै वनमा पाइने जीव जन्तु चराचुरुङ्गी पनि मर्न सक्दछन्।
13: वनलाई आगोबाट बचाउ, प्राकृतिक सम्पत्तिको सुरक्षा गरौं।
15: डिभिजन वन कार्यालय दाङ र रेडियो प्रकृति एफएम द्वारा वन डढेलो नियन्त्रणका लागि जनहितमा जारी सन्देश।
9: गर्मी बढ्दैछ, पानीको स्रोत सुक्दैछ, सानो लापरवाहीले गर्दा भोलि ठूलो संकट निम्तिन सक्छ।
5: पानीको सही प्रयोग गरौ, पानी खेर नफालौ, उमालेर वा फिल्टर गरेर मात्रै सफा पानी पिउने गरौ।
9: तुलसीपुर 3 मा रहेको अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाद्वारा जनहितमा जारी सन्देश।
16: नजिक सबैभन्दा नजिक रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज।
17: तपाई सँगसँगै

0: होइन काइलोबा, तपाईँ सधैँ आया गर्नुहुन्छ।
1: अब के हुनु नि बाबु, दाँत दुखेर मर्न लागिसके म त कुनै गएसन्छ भन्नु भने
0: किन पिर गर्नुहुन्छ काइलोबा? म तपाईँलाई आज नै सर्गोदरी डेन्टल हस्पिटलमा लैजान्छु नि।
2: अर्थोडन्टिक्स डाक्टर निरञ्जन आचार्य, ओरल सर्जन डाक्टर हेमन्तराज पाठक, इन्डोडन्टिक्स डाक्टर मनिषा न्यौपाने, डेन्टल सर्जन डाक्टर करिश्मा भट्टराई र डेन्टल सर्जन डाक्टर कृतिसा मानन्दर लगायत विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण दाँत तथा गिजा सम्बन्धी समस्याहरूको दैनिक रूपमा चेक जाँच भइरहेको छ।
3: हामी कहाँ उपलब्ध सेवाहरू?
4: मुखको शल्यक्रिया, दाँत सफा गर्ने, टल्काउने, दाँतमा रंग भर्ने, चाँदी भर्ने, बच्चाका दाँत मिलाउने, दुखेको दाँतको जराहरू सफा गरी नदुख्ने बनाई भर्ने, नयाँ दाँत बनाउने, नमिलेको बाँगुटीको दाँत मिलाउने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी राख्ने, दाँतमा रहेका दाग धब्बाहरू हटाई पुनः सेतो र चम्किलो बनाउने।
2: नोट, 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूको निशुल्क दाँत पनि निकालिन्छ।
3: स्वर्गद्वारी डेन्टल हस्पिटल वीरेन्द्र चोक तुलसीपुर रहीमुल्ला स्टोर नजिकै। सम्पर्क मोबाइल नम्बर 98631700 र 98578935952।
5: दाँत सम्बन्धी सम्पूर्ण उपचार अब एकै ठाउँमा।
6: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा।
2: हजुर, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट शरीरका विभिन्न भागमा भएका ट्युमर, क्यान्सर, नाक कान घाँटी, एपेन्डिक्स, मृगौला, अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्।
7: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ, घोराई रोड हात्ती खोवा चोकदेखि 20 मिटर उत्तरतर्फ तुलसीपुर दाङ।
2: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 082-590-401, मोबाइल नम्बर 97-487-060-11 र 98-578-40-601।
8: छोराले खोजेको
9: आमाले रोजेको
8: सम्पूर्ण गृहिणीको रोजाई नवरत्न भोग
9: गृहपति
8: माइलोदाई र भूपति भोग ब्रान्डको चामल खाऊ, स्वाद गुणस्तर र भरोसाको संगम। अब त थन खुसीको खबर,
9: नवरत्न भोग गृहपति माइलोदाई र भूपति भोग ब्रान्ड चामलको प्रत्येक बोरा खरिदमा पाउनुहोस् आकर्षक उपहार।
8: का लागि आधिकारिक विक्रेता
9: मोहिनी ट्रेडर्स तुलसीपुर 5 ग लाइन राङ रौनियार क्लिनिकको पूर्वपट्टि कुनामा।
8: सम्पर्कका लागि फोन
9: 08259075 र मोबाइल 98088640071।
8: दुवै मिलेर नवरत्न भोग गृहपति माइलोदाई
9: र भूपति भोग आज रोज्नुहोस्, स्वाद र उपहार दुवै जित्नुहोस्।
10: के तपाईँ दाँतको कुनै पनि समस्या भएर भौतारिनु भएको छ? यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्।
2: हजुर, विगत 21 वर्षदेखि बिरामीहरूको मन जित्दै आइरहेको यस स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोकमा नै रहेको सहर्ष जानकारी गराउँदछौ।
10: हामी कहाँ उपलब्ध सेवाहरू?
11: दाँत निकाल्ने,
10: नयाँ दाँत राख्ने,
11: झिक्न नपर्ने गरी दाँत राख्ने,
10: दाँत भर्ने, दाँत सफा गर्ने,
11: दुखेको दाँतलाई उपचार गरी नदुख्ने बनाई भर्ने,
10: गिजा सुन्निने, गिजाबाट रक्त आउने, मुख गनाउने आदि समस्याको भरपर्दो उपचार सेवा।
12: सम्पर्क स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोक पश्चिम तर्फ भाडा पसल रहेको माथिल्लो तलामा। सञ्चालक डाक्टर सागर छेत्री र डेन्टल हाइजिनिस्ट पोषणराज कडेल। मोबाइल नम्बर 98560-38443 र 98-1085-9772।
13: अब काठमाडौँकै उच्च स्तरीय स्वास्थ्य सेवा सुविधा दाङको तुलसीपुर र मोतीपुरमा अवस्थित रातिला केयर हस्पिटलमा।
14: स्वास्थ्यमा समस्या छ? जिल्ला बाहिर काठमाडौँ बुटौल नेपालगञ्ज जाने सोचमा हुनुहुन्छ?
13: यदि त्यसो हो भने कुनै चिन्ता छैन, ढुक्क हुनुहोस् रातिला केयर हस्पिटल प्राली तुलसीपुर र मोतीपुरबाट। सबै प्रकारका विशेषज्ञ सेवाहरू 24 घण्टा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
14: तुलसीपुर र मोतीपुरबाट विशेषज्ञ डाक्टरद्वारा दिइने विशेषज्ञ सेवाहरू
15: 10 बेड आईसीयू सेवा
14: 10 बेड एनआईसीयू सेवा
15: 10 बेड एसडीयू सेवा
14: नर्मल डेलिभरी तथा सीएस सेवा
15: 24 घण्टा इमर्जेन्सी यूएसजी ल्याब सेवा
14: अत्याधुनिक अपरेशन कक्ष सहित दूरबीन विधिबाट ठूला तथा साना अपरेशन सेवा
15: सरल सर्वसुलभ गुणस्तरीय स्वास्थ्य सेवा बिरामीको सेवामा हाम्रो प्रतिबद्धता राप्तीलाल केयर हस्पिटल प्रणाली तुलसीपुर सात मोतीपुर र तुलसीपुर पाँच गलाइन दान फोन 082-522-686 र 590-475
7: रौनियार डेन्टल क्लिनिक रौनियार मेडिकल भएकै भवनबाट विगत 15 वर्षदेखि डाक्टर मुक्तिनाथ रौनियार अर्थोडन्टिक्सबाट दैनिक रूपमा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ
16: हाम्रा सेवाहरू
17: दन्त परीक्षण तथा परामर्श सेवा
16: दाँतको एक्सरे
17: दाँत सफा गर्ने
16: दाँत निकाल्ने
17: दाँत भर्ने
16: दाँतको जरादेखि उपचार गर्ने
17: कृत्रिम दाँत लगाउने
16: बच्चाहरूको दाँतको विशेष उपचार
17: नमिलेको दाँत मिलाउने विशेषज्ञ सेवा
16: दाँतको कस्मेटिक उपचार
17: साथै मुखमा हुने घाउ खटिरा अल्सरको अनुसन्धानमूलक उपचार तथा शल्यक्रिया मुखको जोर्नीमा आउने समस्याहरूको उपचार दाँत मुख तथा हड्डीको चोटपटकको उपचार
18: सम्पर्क रौनियार डेन्टल क्लिनिक तुलसीपुर पाँच गलाइन दाङ मोबाइल नम्बर 9858725188 र 9848404188
19: स्कूल कलेज बिहे पार्टी वा स्पोर्ट का लागि आकर्षक टिकाउ र स्टाइलिश जुत्ता खोज्दै हुनुहुन्छ अब सम्झनुहोस् गुड हिल लेदर सुज उद्योग तुलसीपुर पाँच अङ्गलाइन दाङ
20: हाम्रो आफ्नै उद्योगबाट उत्पादित विभिन्न डिजाइनका गुणस्तरीय जुत्ताहरू होलसेल तथा फुटकर मूल्यमा उपलब्ध छन् साथै हाम्रो उद्योग तुलसीपुर छ हात्तीखौवा चोकदेखि दक्षिणतर्फ रहेको पनि जानकारी गराउँदछौ
19: थप जानकारीका लागि गुड हिल लेदर सुज उद्योग तुलसीपुर पाँच अङ्गलाइन दाङ प्रोप्राइटर पदम बहादुर नेपाली मोबाइल नम्बर 9857720756
21: खुसीको खबर
22: तपाई हाम्रै सहर तुलसीपुरमा नवज्योति आँखा उपचार केन्द्र सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको समयमै जाँच गराइ आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्
23: हाम्रा सेवाहरू आँखा विशेषज्ञद्वारा आँखा चेक जाँच अत्याधुनिक प्रविधिद्वारा आँखाको पावर जाँच सबै प्रकारका चस्मा र लेन्सको सुविधा कन्ट्याक्ट लेन्स तथा भिजन थेरापी क्लिनिक आँखा जाँच हुने समय आइतबारदेखि शुक्रबार बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म शनिबार बिहान 7 बजेदेखि दिउँसो 12 बजेसम्म थप जानकारीको लागि नवज्योति आँखा उपचार केन्द्र तुलसीपुर उपमहानगरपालिका 6 दाङ उच्च अदालतको उत्तर तर्फ मोबाइल नम्बर 9680719194 र 9822186576
21: नोट दृष्टि विशेषज्ञ आशिष चौधरीबाट दैनिक रूपमा आँखा चेक जाँच तथा उपचार भइरहेको छ
24: आईटी सम्बन्धी समस्याहरूका लागि मिड वेस्ट आईटी स्टोर तपाईँको साथमा
25: हामी कहाँ ल्यापटप डेस्कटप प्रिन्टर फोटोकपी मेसिन सीसीटीभी नेटवर्किङ सिस्टम तथा कम्प्युटरका सम्पूर्ण पार्ट पुर्जाहरू सुफत मूल्यमा बिक्री गरिनुका साथै मरमत पनि गरिन्छ प्रोप्राइटर सन्तोष साहु बस्नेत मोबाइल नम्बर 9848306627 र 9825227662
24: इमेल itstore.dang@gmail.com मिड वेस्ट आईटी स्टोर शीतलपुर रोड बाहिनी चौक तुलसीपुर दाङ
26: कोहलपुर मेडिकल कलेज का मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर मोहन बेलबासे पानस मेडिको फर्मा तुलसीपुर में आने बारे अत्यंत जरूरी सूचना
27: डाक्टर द्वारा उपचार हुने रोगहरू
26: छारे रोग मिर्गी रोग बाख्रे रोग बेला बेलामा बेहोस हुने लामो समयदेखि टाउको दुख्ने मुटुको धड्कन बढ्ने शरीर काप्ने पसिना आउने झस्कने तर्सने भएमा निद्रा नलाग्ने बढी निद्रा लाग्ने शरीर झमझम गर्ने पोल्ने वा दुख्ने काम गर्न मन नलाग्ने दिक्क लाग्ने भएमा यौन इच्छामा कमी रक्सी तथा नशालु पदार्थ सेवन बढी बोल्ने रिसाउने झर्कने दिमागमा एउटै कुरा बारम्बार दोहोरिरहने र एउटै काम बारम्बार गर्नुपर्ने भएमा
27: बालक वा वृद्धहरूमा कुनै पनि किसिमको असामान्य व्यवहार देखा परेमा एक्लै बर्बराउने, बिना कारण हाँस्ने, रुने, एकान्तमा बस्ने जस्ता लक्षणहरू देखा परेमा तुरन्त सम्पर्क राख्नुहोला।
0: बिरामी चेक जाँच हुने मिति असार 7 गते आइतबार र 8 गते सोमबार बेलुकासम्म।
1: सोमबारका लागि बिरामीले पहिले नै नाम दर्ता गराउनु पर्नेछ। सम्पर्क पानस मेडिको फर्मा, तुलसीपुर 5 दाङ, राप्ती प्रादेशिक अस्पताल अगाडि।
3: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ, अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
4: के भो बोलादै, के गुनगुनाइरहेको?
3: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
4: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
3: यति सजिलै?
4: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ, न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।
5: ओहो, ल पढ्नुस् त यो खबर, आज पनि रुख काटेछ होइन, यसरी दिनु रुख काटेपछि वन कसरी जोगिएला र खै?
6: वन मात्र होइन, हामी वरपरको वातावरण पनि जोगिँदैन रुख नभएपछि।
5: त्यही त खै, यिनलाई चेत किन नआउला?
6: जताभावी रुख नकाटौ, वातावरणलाई स्वच्छ राखौ।
8: वातावरण मैत्री रेडियो प्रकृतिद्वारा जनहितका लागि जारी।

0: बीबीसी नेपाली सेवाको साँझ पखबाट पवन राज पौडेलको नमस्कार। आज कार्यक्रममा विनियोजन विधेयक प्रतिनिधि सभाबाट पारित, प्रधानमन्त्रीका तर्फबाट अर्थमन्त्रीले दिए सांसदका प्रश्नको जवाफ।
1: हामीले प्रस्तुत गरेको बजेट पूर्ण छ भनेर दावी गर्दैनौ, तर हामीले यथास्थितिको व्यवस्थापन गर्ने होइन, परिवर्तनको दिशा तय गर्ने प्रयास गरेका छौं।
0: मनसून भित्रिँदै गर्दा विपद व्यवस्थापनमा कस्तो छ सरकारको तयारी?
2: 56,000 घरधुरी प्रभावित हुने प्रारम्भिक आकलन हो यो, जोखिमको आकलन। त्यही आकलनलाई हिसाब गरेर रेडी अवस्थामा छौँ अहिले।
0: र अमेरिका र इरान बीचको समझदारीसँगै होर्मुज जलमार्गबाट पानी जहाजको आवत जावत शुरू। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
3: फडिन र दाहालबाट समाचार सुन्नुहोस्। संयुक्त राज्य अमेरिका र इरानले युद्ध अन्त्य गर्ने समझदारी पत्रमा हस्ताक्षर गरे यता होर्मुज जलमार्ग हुँदै हुने व्यावसायिक पानी जहाजहरू आवत जावत गर्न थालेका छन्। उक्त सम्झौता यता 11 इरानी पानी जहाज आफ्नो मुलुकमा फर्किएका छन् भने कम्तीमा 4 फ्रेन्च र साउदी ट्याङ्करहरू दक्षिण र दक्षिण पूर्वी एसियातर्फ प्रस्थान गरेका छन्। ओमानको खाड़ीतर्फ गएको फ्रान्सको झण्डावाहक पहिलो ट्याङ्करले तरलीकृत प्राकृतिक ग्यास बोकेको थियो भने त्यसपछि साउदी झण्डावाहक ट्याङ्करहरू बाहिरिएका थिए। समझदारी पत्र अनुसार तेहरानले होर्मुज जलमार्ग खुला गरेको छ भने वाशिङटनले इरानी बन्दरगाहहरूमाथिको नाकाबन्दी हटाएको छ। उक्त सम्झौतामा इरानले राष्ट्रसंघको सुपरिवेक्षणमा आफ्नो प्रशोधित युरेनियम भण्डार निष्क्रिय तुल्याउने भनिएको छ। संयुक्त राज्य अमेरिकामा इरान अमेरिका सम्झौतालाई कतिपयले आलोचना गरिरहँदा तेलको मूल्यमा 3% गिरावट देखिएको छ। पूर्व विदेश मन्त्री एन्टोनी ब्लिंकनले सम्झौताको एकमात्र उपलब्धि युद्ध शुरू हुनु अघि खुला रहेको होर्मुज जलमार्गको सञ्चालन भएको औल्याए। पूर्व उपराष्ट्रपति माइक पेन्सले पनि इरानको विश्वास नगर्ने भन्दै सम्झौताको आलोचना गरेका छन्। तर ट्रम्पका रक्षा मन्त्री पीट हेक्सेटले भने यदि तोकिएका समय सीमाहरूमा इरानले आफूले जे गर्छु भनेको छ त्यो गरेन, परमाणु अस्त्र र परमाणु महत्वाकांक्षा त्याग गरेन भने हामी पुनः आक्रमण गर्न तयार रहनेछौ। अमेरिकी रक्षा मन्त्री इरानका राष्ट्रपति मसूद पेजिस्क्यानले उक्त सम्झौतालाई ऐतिहासिक भनेका छन्। सम्झौतामा सबै मोर्चामा युद्ध अन्त्य गर्ने उल्लेख भए पनि लेबनानमा हिंसात्मक घटनाहरू जारी छन्। इजरायली ड्रोन हमलामा एकजना मारिएको र एक घाइते भएको लेबनानको सरकारी संचार माध्यमले जनाएको छ। इजरायलले फौजी कार्यवाहीमा बुधबार आफ्नो एक सैनिक मारिएको बताएको थियो। मस्कोमा हालसम्मकै ठूलो ड्रोन हमला गरिएपछि रूसका विदेश मन्त्रीले आफ्नो देशले युक्रेन विरूद्ध नियमित रूपमा भीषण आक्रमणहरू गर्ने बताएका छन्। सर्गेई लाभ्रोभले युक्रेनी फौजको लड्ने क्षमतालाई लक्षित गरी आक्रमणहरू गरिने बताए। यसअघि युक्रेनी राष्ट्रपति जेलेन्स्कीले विगतमा रूसले गरेको आक्रमणको बदलामा मस्कोको तेल रिफाइनरी र अन्य निशानाहरूमा गरिएको आक्रमण पूर्ण रूपमा जायज रहेको बताएका थिए। युक्रेनले मस्को क्षेत्रमा व्यापक बमबारी गर्दा कुपत्निया तेल प्रशोधन केन्द्रमा भीषण आगलागी भएको थियो। संयुक्त राष्ट्रसंघले द्वन्द क्षेत्रहरूमा बालबालिका विरूद्ध भएका मानवाधिकार उल्लंघनका अधिकांश घटनामा अघिल्लो वर्ष सरकारी फौजहरू दोषी रहेको जनाएको छ। अभिलेख राख्न थालिएको 3 दशक यता पहिलो पटक यस्तो प्रवृत्ति देखिएको उसको भनाई छ। र संयुक्त अरब एमिरेट सामाजिक सञ्जालको प्रयोगमा उमेरको न्यूनतम सीमा तोक्ने पहिलो देश बनेको छ। यूएईले 15 वर्ष भन्दा मुनिका बालबालिकालाई सामाजिक सञ्जालका खाता बनाउन प्रतिबन्ध लगाउने नियम अनुमोदन गरेको छ। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। प्रतिनिधि सभाको आजको बैठकले विनियोजन विधेयक 2083 पारित गरेको छ। विधेयक पारित हुनुअघि त्यसमाथि सामान्य तथा मन्त्रालयगत शीर्षकहरूमा विस्तृत छलफल भएको थियो। छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्न तथा जिज्ञासाको सम्बन्धित मन्त्रीहरूले जवाफ दिएका थिए। प्रधानमन्त्री वालेन्द्र शाहसँग रहेका मन्त्रालयसँग सम्बन्धित प्रश्नको जवाफ भने अर्थमन्त्री सोनी मुवागलेले दिए। एक रिपोर्ट। प्रतिनिधि सभाको आजको बैठकले विनियोजन विधेयक 2083 बहुमतले पारित गरेको हो। त्यसअघि सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा अर्थमन्त्री वाग्लेले आगामी आर्थिक वर्षका निम्ति प्रस्तावित बजेटले राज्य बजार र नागरिक बीचको सम्बन्धलाई पुनर्परिभाषित गर्न खोजेको बताए। बजेटले खर्चको सूची मात्र नभई आगामी दशकको आर्थिक रूपान्तरणको खाका प्रस्तुत गरेको उनको दावी थियो।
4: सक्षम राज्य, गतिशील निजी क्षेत्र, उत्पादक श्रम शक्ति र अवसरको समान पहुँच, यिनै 4 आधारमा आगामी दशकको नेपालको आर्थिक रूपान्तरण सम्भव छ भन्ने विश्वास यो बजेटको केन्द्रमा रहेको छ। हामीले प्रस्तुत गरेको बजेट पूर्ण छ भनेर हामी दावी गर्दैनौ। तर हामीले एउटा कुरा सचेत रूपमा गरेका छौं, हामीले यथास्थितिको व्यवस्थापन गर्ने होइन, परिवर्तनको दिशा तय गर्ने प्रयास गरेका छौं।
0: आजको बैठकमा प्रधानमन्त्रीसँग सम्बद्ध मन्त्रालयहरूको विनियोजन शीर्षकमाथि उठेका प्रश्नहरूको जवाफ दिन केही सांसदहरूले प्रधानमन्त्री शाहको उपस्थितिको माग गरेका थिए, तर सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्रीका तर्फबाट अर्थमन्त्री वाग्लेलाई जवाफ दिने जिम्मेवारी तोकिएको पत्र प्राप्त भएको जानकारी गराएपछि मन्त्री वाग्लेले सम्बन्धित प्रश्नहरूको जवाफ दिए। अख्तियार दुरूपयोग अनुसन्धान आयोग हुँदाहुँदै राज्यको व्ययभार बढ़ने गरी सम्पत्ति छानबिन आयोग गठन गरिएको भन्ने सांसदहरूको जिज्ञासाको जवाफमा प्रधानमन्त्रीका तर्फबाट अर्थमन्त्री वाग्लेले भने,
4: यो स्थायी प्रकृतिको आयोग होइन, यसले तोकिएका पदाधिकारीहरूको सम्पत्ति छानबिन गरी गैर कानूनी रूपमा सम्पत्ति आर्जन गरेको पाइएमा प्रचलित कानून बमोजिम कार्यवाहीका लागि नेपाल सरकार समक्ष सिफारिश गर्ने मात्र हैसियत राख्दछ। यसले चाहिँ संवैधानिक आयोगको रूपमा रहेको अख्तियार दुरूपयोग अनुसन्धान आयोगको काममा हस्तक्षेप नहुने बेहोरा म स्पष्ट गर्न चाहन्छु।
0: त्यस्तै सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा पूर्वाधार मन्त्री सुनिल लम्सालले सरकारले सड़क सुरक्षालाई विगतका तुलनामा उच्च प्राथमिकतामा राखेको दावी गरे।
5: अहिले हामीले 3 वर्षको सड़क सुरक्षा योजना हामीले बनाएको छ र त्यसमा भरपूर बजेट पनि राखेको छ। अर्को हामीले जिल्ला जोड्ने एक लेनको सड़क धेरै दुर्घटना हुने सिंगल लेनको सड़क भएको कारणले गर्दा त्यो सबैलाई कम्तीमा पनि एक्सर्भेसन गरेर रिटर्निङ स्ट्रक्चरसम्मको काम सबै सिंगल लेन जिल्ला सदरमुकामसम्मको सड़कलाई गर्ने भनेर 11 अर्ब बजेट विनियोजन गरिएको छ।
0: त्यसै गरी परराष्ट्र मन्त्री शिशिर खनालले विभिन्न देशसँग प्राथमिकता अनुरूप फरक फरक रणनीति अवलम्बन गर्ने दिशामा सरकार केन्द्रित रहेको बताए। आर्थिक कूटनीतिमा आधारित परराष्ट्र सम्बन्धबारे उनले भने,
6: अबको यो नयाँ आर्थिक वर्ष आइसकेपछि कुन देशबाट हामी कति वैदेशिक लगानी भित्राउन सक्छौ, एफडीआईको टार्गेट ट्र्याकिङका कुराहरू पनि हामी अबको आर्थिक वर्षदेखि हामी शुरू गर्छौ।
0: विनियोजन विधेयक बहुमतले पारित गर्नु अघि प्रतिनिधि सभाको बैठकले विधेयकका सम्बन्धमा विभिन्न सांसदहरूले प्रस्तुत गरेका खर्च कटौती सम्बन्धी प्रस्तावहरूलाई अस्वीकृत गरेको थियो। यद्यपि उक्त विधेयक राष्ट्रिय सभाबाट पारित हुने बाँकी छ। अब अर्को विषय, अल निन्यो मौसमी प्रणालीको प्रभावका कारण यस वर्षको मनसून थप चुनौतीपूर्ण हुन सक्ने ठम्याउँदै सम्भावित जोखिम व्यवस्थापनका लागि आवश्यक तयारी अघि बढ़ाइएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अधिकारीहरूले बताएका छन्। मौसमविदहरूले यस वर्षको मनसूनमा नेपालमा औसतभन्दा कम वर्षा हुने तर केही स्थानमा छोटो अवधिमै अत्यधिक वर्षा हुन सक्ने पूर्वानुमान गरेका छन्। नेपालमा अबका केही दिनभित्रै मनसून प्रवेश गर्ने ठानिएको छ। सम्भावित जोखिमको आकलन र तयारीको अवस्थाबारे छलफल गर्न गृहमन्त्री सुदन गुरूङको नेतृत्वमा आज प्राधिकरणको बैठक बसेको थियो। यसै सन्दर्भमा हामीले राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख प्रदीप कुमार कोइरालालाई टेलिफोन सम्पर्क गरी शुरूमा यस पटकको सम्भावित जोखिमलाई कसरी मूल्यांकन गरिएको छ भनेर सोधेका छौं।
2: अहिले हाम्रो प्रारम्भिक आकलन चाहिँ के छ भने 56,000 घरधुरी प्रभावित हुने र 2.25 लाख व्यक्ति नै प्रभावित हुने भन्ने अहिलेको हाम्रो प्रारम्भिक आकलन हो, यो जोखिमको आकलन। र हामी त्यही आकलनलाई हिसाब गरेर हामी विभिन्न मन्त्रालयहरूले विभिन्न विभागहरूले कसले कसले के गर्ने भनेर सबैले आफ्नो आफ्नो कार्ययोजना बनाएर काम गर्नको लागि रेडी अवस्थामा, जस्तै सड़क अवरूद्ध हुन सक्छ, नदीहरू चाहिँ त्यो तटबन्धहरू कतिपय ठाउँमा फुट्न सक्छ होइन, कतिपय ठाउँमा खोलाको सतह बढेर बाढी आउन सक्छ, यस्ता कुराहरू छ नि, ती सम्भावित ठाउँहरूको आकलन गरेर जस्तै एउटा मोबाइल एप बनाएर हामीले सड़क कहाँ कहाँ अवरूद्ध भएको छ भनेर त्यसबाट चाहिँ हेरेर अनि जस्तै डोजरहरू पनि अग्रिम पनि राख्ने त्यस्ता प्रबन्धहरू मिलाएका छौँ अहिले।
0: अब यसपटक चाहिँ अल निन्योको पनि चर्चा छ, यो एउटा विशेष किसिमको मौसमी प्रणाली जसमा चाहिँ शुरूमा पानी कम पर्ने तर पछि केही ठाउँमा अधिक वर्षा हुन सक्ने किसिमको आकलनहरू भइराखेका छन्। यो समग्र जोखिममा चाहिँ त्यसले के कति फरक पार्ने तपाईँहरूको अनुमान छ?
2: एकदम फरक पार्ने नै अनुमान छ, किनभने सरदरमा कम पानी पर्ने र कतिपय ठाउँमा बढी पानी पर्ने र दुईटा पानी पर्ने समयको बीचको ग्याप हुन्छ नि, त्यो ग्यापमा चाहिँ बढी गर्मी हुने क्या, बढी तातो हुने, भनेपछि त हरेक हिसाबले जोखिम भयो नि। यहाँनिर अहिले चाहिँ सम्भावित सुक्खालाई पनि ध्यान दिएर तयारी गर्नु पर्यो।
0: यसमा चाहिँ पहिलेको अथवा अघिल्ला वर्षहरूको मनसूनका क्रममा हुने तयारी भन्दा यसपटक चाहिँ फरक र अनुकूल तयारी भइराखेको छ भनेर आश्वस्त हुने आधार चाहिँ के हुन्थ्यो?
2: पहिलाको जुन मनसूनको अवधि हुन्छ त्यो अवधिमा मानिसको मृत्यु हुने र धन र जनको क्षति हुने संख्या र गत वर्षकै हेरियो भने त सट्टै घटेको छ। त्यही हामीले के भने पहिलेको भन्दा अहिलेको चाहिँ संख्या घटाउने हो क्या, जस्तै विपदको घटना घटाउने हो, विपदबाट हुने धनजनको क्षति घटाउने हो र मानवीय मृत्यु हुन नदिने हो। यसको लागि हामीले चाहिँ जस्तै पनि अब काहीँ पहिरो गएको रहेछ भने हामीले तुरुन्तै त्यो पहिरोलाई त्यो दिन पहिरो गएको बेलामा यातायात हामीले अवरुद्ध गर्नुपर्ने हुन्छ, मान्छेलाई त्यहाँ जान दिनु भएन। स्कूल कलेजहरूको कुरा आउँछ, त्यहाँ एकदमै गर्मी भयो भने दुई चार दिन छुट्टी दिने पनि गर्नुपर्ने हुन सक्छ कि भन्दा हाम्रो तयारी चाहिँ अलिक फरक खालको हुने भयो र हामीले यसपालि अलिक बढी अलर्ट भएर बस्नुपर्ने अवस्था रह्यो। तर कम्पेरेटिभली यो अहिलेको विपद चाहिँ अलिकति अनुमान योग्य छ, भनेको के भने यो बेलामा पानी पर्छ यो बेलामा भनेर हामीलाई थाहा छ नि, हामी त्यही अनुसार तयारी गरेका छौँ। तर पनि अब नदीको बहाव बढ्छ भन्नेसम्म थाहा भयो, तर नदीले कुन ठाउँमा कसरी काटेर कसरी जान्छ भन्ने कुरा त्यो त फेरि ठ्याक्कै अनुमान गरेको मिल्छ भन्ने पनि भएन। वैकल्पिक परिस्थितिको लागि पनि हामी तयार भएर बस्नुपर्छ, चुनौती हुन्छ नै, त्यो चुनौतीलाई हामीले सम्बोधन गर्ने हिसाबले हामी काम गर्नुपर्छ।
7: र अब अन्त्यमा चाहिँ यो अघिल्ला अघिल्ला वर्षहरूमा कतिपय सुरक्षा निकाय बीचको समन्वय, त्यस्तै स्थानीय प्रदेश र संघ बीचको सहकार्य र समन्वय आदि इत्यादिमा चाहिँ केही कमजोरीहरू देखा पर्ने गरेका विवरणहरू आउने गरेका थिए, त्यस्ता विगतका कमजोरीहरू अथवा विगतका अनुभवलाई चाहिँ कसरी सम्बोधन गर्दै हुनुहुन्छ संक्षेपमा?
2: अहिले हामीले यो विभिन्न प्रदेशको संयन्त्रलाई अहिलेदेखि नै एक्टिभेट गरिरहेछौँ, हामीले भनिरहेछौँ, अनि गोदाम घरहरू अहिले फेरि यो कतिपय गोदाम घर प्रदेश सरकारलाई हस्तान्तरण भएको छ। हामीले सामग्री कहीँ पठाउनु पर्यो भने प्रदेश सरकारलाई भनेर अनि उहाँहरूको मार्फत पठाउँछौँ। अनि स्थानीय तहमा पनि अलरेडी अहिले यो बेलिओसी भनेर इमर्जेन्सी अपरेसन सेन्टर स्थानीय तहमा पनि राखेको छ र पहिलो सम्बोधन उहाँहरूले नै गर्ने भनेको छ। भन्दा हामीले अहिले एकदम सिरिज अब दिनमा चारवटा पाँचवटा भन्दा हरेक पालिका छानेर जुन मिटिङ गरेर त्यहाँको सबै मान्छेहरूलाई एक ठाउँमा राखेर नगरपालिकाका प्रमुखज्यू उपप्रमुखज्यू गाउँपालिकाका अध्यक्षज्यू उपाध्यक्षज्यू सबैलाई लगेर हामीले राखेर ल है हामी यसरी जाने है र हाम्रो फोन नम्बरहरू यो छ, कन्ट्याक्ट नम्बर यो छ, जुनसुकै बेला पनि हामीलाई कन्ट्याक्ट गर्नु भनेर हामीले भनिरहेर मनसुन आउनुभन्दा अगाडिको दुई हप्ता चाहिँ पुरै यो समन्वयमै खर्च गरेको छ क्या, हामीले टाइमहरू त्यसमा दिइरहेको छौँ नि। त्यही समन्वय अलिक पहिला अलिक कम भयो कि भनेर यसलाई चाहिँ अलिक बढी चाहिँ हामीले समन्वय नै गरियो भने राम्रो हुन्छ है, कमान्ड सेन्टर र सिचुएसन रुमहरू बनाएर काम गर्नुपर्छ भनेर भनिरहेको छौँ हामीले।
0: उनी थिए राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख प्रदीप कुमार कोइराला। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग, संयुक्त राज्य अमेरिका र इरानले युद्ध अन्त्य गर्ने उद्देश्यले एउटा समझदारी पत्रमा हस्ताक्षर गरेपछि होर्मुज जलमार्गबाट अन्तर्राष्ट्रिय पानी जहाजहरूको आवत जावत शुरू भएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानका राष्ट्रपति मसूद पेजिस्कियानले हस्ताक्षर गरेको उक्त 14 बुँदे सम्झौतामा आगामी 60 दिनभित्र अन्तिम सहमति हुने गरी थप वार्ता गर्ने प्रतिबद्धता जनाइएको छ। नेपालले पनि उक्त समझदारीको स्वागत गरेको छ। बीबीसी विवरणमा आधारित रिपोर्ट फणीन्द्र दाहालबाट।
3: समझदारी पत्र नाम दिएको 14 बुँदे दस्तावेजमा इरानले भविष्यमा पनि परमाणु अस्त्र नबनाउने शर्त छ। यसैबीच अमेरिकी रक्षा मन्त्री पीट हेक्सेटले उक्त समझदारी पत्रका शर्तहरू इरानले पालना नगरे अमेरिकाले अझै कठोर प्रतिबन्धहरू लगाउने बताए। इरानले आफ्नो परमाणु अस्त्रको महत्वाकांक्षा त्याग नगरेको खण्डमा युद्ध मन्त्रालयले लडाई पुनः शुरू गर्ने उनले चेतावनी दिए। बीबीसीकी प्रमुख अन्तर्राष्ट्रिय संवाददाता लिज डुसेट भन्छिन्, हामीले यो साँच्चीकै समझदारी पत्र हो या असमझदारी पत्र हो थाहा पाउनेछौ। उनले सम्झौताको पाठ हेर्दाखेरि इरानले परमाणु अस्त्र हासिल नगर्ने कुरा दोहोर्याएको छ जुन तेहरानले वर्षौंदेखि भन्दै आएको हो। इरानले आफू विरूद्धका प्रतिबन्धहरू फुकुवा गर्न र रूखका सम्पत्ति फिर्ता लिन परमाणु कार्यक्रमलाई निष्क्रिय बनाउन छूटहरू दिनुपर्ने देखिन्छ। तर सम्झौताको खाकाले तेहरानलाई कच्चा तेल र अन्य पेट्रोलियम पदार्थ निर्यात गर्न र 300 अर्ब डलर पुनर्निर्माण कोषमा प्राप्त गर्न बाटो खोलिदिएको छ। बीबीसीका अन्तर्राष्ट्रिय सम्पादक जेरेमी बोएन भन्छन्, अहिले हामी यस्तो बिन्दुमा पुगेका छौं जहाँ इरान र अमेरिकाको सत्ताले मध्यस्थकर्ता मार्फत एक अर्का समान भएको हिसाबमा वार्ता गरेर यो सम्झौता गरेका छन्।

0: त मकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: रात्रि 9 बजेको प्रकृति समय सन्देश एक व्यक्ति एक बिरुवा लगाऊं

नमस्कार, यो प्राकृतिक स्रोत व्यवस्थापन समाज नेपालद्वारा दाङको तुल्सीपुरबाट सञ्चालित वातावरण मैत्री सामुदायिक रेडियो प्रकृति एफएम हो। हाम्रो प्रसारण एफएम ब्याण्डको 93.4 मेगाहर्ज र इन्टरनेटमा रेडियो प्रकृति .com लगन गरेर विश्वभर सुन्न सकिन्छ। राति 10:15 बजेसम्म हुने आजको प्रसारणमा तपाईँलाई हार्दिक स्वागत छ। आज दिनभर समाचारसँगै विभिन्न गीत संगीत, विभिन्न कार्यक्रम, सूचना, विज्ञापन र वातावरण सम्बन्धी सन्देशहरू सुन्न सक्नुहुनेछ।

0: शुभ प्रभात, जय श्री सचिदानंद। समा आदरणीय श्रोतागण, प्रत्येक दिन प्राप्त कालीन समय बिहान 5 बजेदेखि 5:30 बजेसम्म रेडियो प्रकृति एफएम 93.4 MHz बाट प्रसारण हुने यस मानव धर्म सन्देश कार्यक्रममा यहाँहरू सम्पूर्णलाई भक्तिमय स्वागत अभिवादन गर्दछौ। अब प्रस्तुत छ आजको मानव धर्म सन्देश।
1: दर्शक श्रोता महानुभावहरूलाई नमस्कार। र आज हामी एउटा अत्यन्त गहिरो विषय लिएर यहाँ प्रस्तुत भएका छौं र चेतन महान पुरूष, द लिभिङ मास्टर अफ टाइम। हामीले जीवनमा सबै कुराहरू याद गरेका छौं, हामीले अनुभव गरेका छौं र हामीलाई जीवनमा सृष्टिकर्ताको पनि जरूरत छ। जब हामी यो सृष्टिमा बस्छौं, हामी यो सृष्टिलाई विश्वास गर्छौं, हामी यो क्रिएसनलाई विश्वास गर्छौं, हामीले सृष्टिकर्ताले बनाउनु भएको यो पहाड, यो ढुङ्गा, यो माटो, यो पहाड, यो नदी नालालाई विश्वास गर्छौं, उहाँले दिनुभएको यो हावा पानीलाई विश्वास गर्छौं।

र एउटा विडम्बना कस्तो छ भन्दाखेरि हामी सृष्टिकर्तालाई खोज्दैनौँ। जब यो सृष्टि उहाँले रच्नु भयो भने सृष्टिकर्ता पनि यही सृष्टिभित्र नै हुनुहुन्छ। हाम्रो अध्यात्मवादहरूले एउटा उदाहरण दिने गरेको छ, सुन्तलाको बीज सुन्तला बीजमै हुन्छ, सेबको बीज सेबको बीज भित्रै हुन्छ। त्यस्तो प्रकारले आज हामीले शाश्वत चिन्तनलाई बुझ्नु जरुरी छ। आज हामीले चेतन महापुरुषलाई जान्नु जरुरी छ। भगवान बुद्ध आए चेतन रूपमा, आए स्वामी विवेकानन्द आउनुभयो, रामकृष्ण परमहंस आउनुभयो, जति पनि महापुरुषहरू यो धरतीमा आए उहाँहरू चेतन रूपमा आएर शाश्वत चिन्तनको ज्ञान मानव समाजलाई दिएन। तर आज मानव समाजलाई हेर्नुहोस् कस्तो विडम्बना छ भन्दाखेरि, मानव समाजलाई सबै कुरो जिउँदो चाहिन्छ, सबै कुरो चेतन चाहिन्छ। मानव समाजलाई छोराछोरी पनि जिउँदो चाहियो, मानव समाजलाई इष्टमित्र बोल्ने साथी पनि जिउँदो चाहियो, मानव समाजलाई बस्ने साथी ओरोपरो बस्ने एउटा छिमेकी पनि जिउँदो चाहियो, एउटा घरमा पाल्ने पशु प्राणी पनि मानव समाजलाई जिउँदो चाहिन्छ। तर एउटा प्रश्न छ, जब सबै चिज उसलाई जिउँदो चाहियो, बोल्ने साथी जिउँदो चाहियो, छोराछोरी जिउँदो चाहियो, हामीलाई हजुरबुवा हजुरआमा पनि जिउँदो चाहियो भनेपछि जुन शक्तिले हामीलाई चलाइरहेको छ, हामीलाई त्यो चलाउनेवाला शक्ति, त्यो चेतना, त्यो कन्सियसनेस जो हामी भित्र छ, त्यो चलाउने बेला सत्तालाई पनि हामी खोज्नु जरुरी छ। त्यही कारण मानव जीवनको एउटा यात्रालाई के भन्यो भन्दाखेरि द जर्नी टुवर्ड्स सेल्फ रियलाइजेसन। हामीले एउटा जीवनमा एउटा रियलाइज गर्ने समय आइसकेको छ कि मलाई कुन शक्तिले चलाएको छ। त्यसले गर्दाखेरि सजनो आजको यो विषयमा म तपाईँहरूलाई चेतन महापुरुष द लिभिङ मास्टर अफ अ टाइमको बारेमा त्यही भन्न लागिरहेको छु। सजनो हामीले विगतका महापुरुषहरूको इतिहास हेर्नु, विवेकानन्द आउनुभयो जिउँदो रूपमा आएर उहाँले चेतन भएको समयमा उहाँले त्यो चेतन शास्त्र चिन्तनको ज्ञान दिए। जति पनि महापुरुषहरू हेर्नुहुन्छ उहाँहरूले आफ्नो आफ्नो समयमा आएर मानव समाजलाई एउटा दिशा दिनुभयो। तर दिशा दिलाउनेवाला व्यक्ति, नेभिगेट गर्नेवाला व्यक्ति मरेको थिएन, नेभिगेट गराउने मान्छे जिउँदो थिए, चेतन थिए। किनभने चेतनको अगाडि गयो भने मात्र हामीले केही चिज पाउँछौ। जस्तै म एउटा उदाहरण दिन चाहन्छु हजुरहरूलाई, हाम्रो हजुरबा हजुरआमाहरू जो हुनुहुन्न, हामीले केही कुरो माग्न जान्छौ भने हामीले फोटोलाई मागेर हुँदैन, हामी चेतनकोमै जानुपर्छ। अर्को उदाहरण दिन चाहन्छु म तपाईँहरूलाई, हस्पिटलमा तपाईँ जानुभयो, तपाईँ एउटा कुनै अस्पतालमा गएर तपाईँ एउटा कुनै बिमारी इलाज गर्नु छ भने डाक्टर मरिसकेको छ भने मरेको डाक्टरले इलाज गर्न सक्दैन। त्यहाँ तपाईँलाई चेतन डाक्टर चाहिन्छ, जो तपाईँसँग डायलग, जो तपाईँसँग बोल्नु सक्ने डाक्टर, उसले मात्र तपाईँको इलाजलाई जाति पार्न सक्छ। सजन यो अध्यात्मवादहरूले दिएको उदाहरणलाई हामीले यदि जीवनमा रूपान्तरण, यदि हामीले जीवनमा हामीले निहाल्यौं भने यो एउटा शाश्वत चिन्तालाई जान्ने पनि हाम्रो लागि एउटा ठूलो सम्भावना, एउटा यो हाम्रो लागि समयको विषय रहेको छ। त्यसले गर्दाखेरि आउनुहोस् यो जीवनको लक्ष्यलाई बुझौं। हामीले गुरु कसरी चिन्ने, हामीले गुरुको परिभाषालाई कसरी बुझ्ने, हामीले चेतन शक्तिलाई कसरी जान्ने, यसको लागि एउटा टिचर हुनु जरुरी छ। अध्यात्मवादको दृष्टिकोणले एउटा उदाहरण दिन चाहन्छ सजन, अंग्रेजी सिक्नु छ भने तपाईँ अंग्रेजी टिचरकोमा जानुहुन्छ, नेपाली सिक्नु छ भने तपाईँ नेपाली टिचर तपाईँ एउटा कुनै पनि देशको एउटा भाषा सिक्नु छ भने त्यो सम्बन्धित टिचरकोमा जानुहुन्छ। तर टिचर तपाईँलाई चेतन चाहिन्छ। द लिभिङ टिचर इज भेरी भेरी नेसेसरी टु लर्न एनी ल्याङ्ग्वेज। कुनै पनि भाषा, कुनै पनि विज्ञा, हामीलाई कुनै पनि म्युजिक सिक्नु छ भने, हामी जीवनमा केही पनि कुरो सिक्नु जान्नुको लागि हामीले एउटा कुरो फर्स्ट थाहा हुनुपर्छ कि मलाई सिकाउनेवाला टिचर जिउँदो हुनु पर्छ। सजिलो जब हामीलाई भौतिक संसारमा एउटा भौतिक चिज सिकाउनुको लागि त एउटा भौतिक टिचर हामीलाई जिउँदो चाहिन्छ भने, हामीलाई आध्यात्मिक ज्ञान द नलेज अफ द सोल, हामीलाई आत्माको परिभाषा दिलाउनेवाला चेतन महापुरुष पनि ज्ञानी पनि चेतनै हुनु पर्यो। मरेको व्यक्तिले हामीलाई ज्ञान दिन सक्दैन। एक्जाम्पल म दिन चाहन्छु सजन, हामीले भगवान बुद्धको त्यो फिलोसफीहरूलाई, त्यो सिद्धान्तहरूलाई आज हामी मान्छौँ। तर अहिले अब हामीले भगवान बुद्धको मूर्ति अगाडि गएर, भगवान रामको मूर्ति अगाडि गएर हामीले केही कुरो माग्यौं भने हामीले पाउँदैनौँ। किनभने उहाँहरू शारीरिक रूपमा जीवित रूपमा हुनुहुन्न, उहाँहरूको सिद्धान्तहरू जिउँदो छ। त्यो सिद्धान्त उहाँहरूले दिनुभएको सिद्धान्तमा हामी हिँड्यौँ भने हाम्रो जीवन कल्याण छ। तर हामीलाई शाश्वत चिन्तनको ज्ञान, हामीलाई आफ्नो आत्माको ज्ञान र राजविद्या यदि हामीलाई जान्नु छ भने, हामी समयको चेतन महापुरुषकोमै जानु जरुरी छ, जसले हामीलाई आफूभित्रको एउटा बाटो देखाइदिनुहुन्छ। त्यसलाई भन्यो द जर्नी टुवर्ड सेल्फ रियलाइजेसन। सजन हामीले संसारलाई बुझ्यौं, हामीले इष्टमित्रलाई जान्यौं, हामीले जीवनमा नगाएको देश विदेशहरू घुमेर हामीले ती देश विदेशको भौतिक चिजहरू जान्यौं, त्यहाँको जियोग्राफिकल फिचर्सहरू जान्यौं। तर अफसोस मानवले आफू आफूले जानेको छैन, र मानवले आफू आफूले जान्नुको लागि, टु बी द कन्सियस अफ ओन कन्सियसनेस, आफ्नै चेतनाको दर्शन गर्नुको लागि पनि हामीलाई एउटा टिचरको जरुरी छ, जो टिचरलाई अंग्रेजीमा भन्यो द लिभिङ मास्टर, समयको चेतन महापुरुष। सजन हामी भित्र एउटा अखण्ड एउटा प्रकाश, हामी भित्र एउटा ज्योति, हामी भित्र एउटा धुन, हामी भित्र एउटा अमृतको खजाना छ। हामीलाई चार वेदको ज्ञान यदि जान्नु छ भने, यदि हामीलाई उपनिषदको ज्ञान जान्नु छ भने, यदि हामीलाई गीतामा चर्चा गरेको भगवान कृष्ण र अर्जुनले चर्चा गर्नुभएको यदि ज्ञानलाई यदि हामीले जीवनमा प्र्याक्टिकल एक्सपिरियन्स गर्नु छ भने, सजनो हामीले गीता पढेर मात्र होइन, गीतामा भनेको ज्ञानलाई हामीले इम्प्लिमेन्टेसन जीवनमा प्र्याक्टिकल गर्न जरुरी छ। तब हामीले त्यो चिजलाई, त्यो ज्ञानलाई हामीले एक्सपिरियन्स गर्न सक्छौँ। फर एक्जाम्पल, हामीलाई तीर्थ लागेको छ, तर हामीले पानीको कथा मात्र सुनेर, हामीले पानी पानी भनेर मात्र हाम्रो प्यास मेटिँदैन। यदि हामीलाई हाम्रो प्यास मेटाउनु छ भने हामी प्र्याक्टिकली हामीले पानी पिउनु पर्यो। त्यस्तो प्रकारले सोच्नु, हामीलाई जीवनमा अनेक अनस्टेबिलिटीहरू छ। हाम्रो जीवन, हाम्रो जीवनको चञ्चलता, हाम्रो जीवनको अशान्तले आज हाम्रो जीवन अगाडि बढिरहेको छ। तर मानव समाजलाई यदि यो जीवनभित्रको यो शान्तिलाई मेनिफेस्टेसन गर्नु छ भने, मानव समाजलाई यदि यो भित्रको शाश्वत चिन्तनलाई यदि जान्नु छ भने, यदि मानव समाजले गम्भीर भएर आज यो मलाई चलाउनेवाला शक्ति र शाश्वत चिन्तन के रहेछ भन्ने कुरो आज मानव समाजले राम्रो प्रकारले एकपल्ट निहालेर हेर्छ
हेर्यो खोज्यो भने डिस्कभर गर्यो भने त्यो शाश्वत चिन्तन हामी भित्र विद्यमान छ र त्यो डर्मेन्ट स्थितिमा छ। त्यसलाई एक्टिभ गराउने एउटा मान पुरुष हुन्छ सोचौँ। हामी यो भित्र एक्लै प्रवेश गर्न सक्दैनौँ, हामीलाई जीवनमा एउटा सहारा चाहिन्छ। जस्तै एउटा कुनै देश जानु छ, हामीलाई कसैको घर जानु छ भने हामीलाई एउटा गुगल म्याप एउटा सहारा चाहिन्छ। हामी त्यो नेभिगेसनको अनुसार हामी कसैको साथीको घर पुग्छौँ। हामी कुनै देश जानु छ भने हामी नेभिगेट गरेर गुगलमा हामी जान्छौँ र हामीलाई त्यो म्यापले हामीलाई त्यो कम्पासले हामीलाई त्यहाँ डेस्टिनेसनमा पुऱ्याउँछ। सोच्नु एउटा भौतिक जीवनमा एउटा कसैको घर जानु, कुनै देश जानु त हामीलाई एउटा नेभिगेसन चाहिन्छ भने जीवनमा शाश्वत चिन्तन र आफू आफूलाई जान्नु र आफूभित्रको शक्तिलाई जान्नुको लागि पनि हामीलाई सद्गुरु महाराजजीको खाँचो पर्छ। जसलाई भन्यौं द लिभिङ मास्टर अफ द टाइम, समयको चेतन महान पुरुष। सजनु समयको चेतन महान पुरुषले मण्डन खण्डन केही पनि गर्नु, समयको चेतन महान पुरुषले सबैलाई मान एकलाई जान भनेर एउटा विश्वास दिलाउनुहुन्छ। अनि हामीले एउटा दोहा पनि सुनेको छौं, गुरु गोविन्द दोनो खडे काके लागू पाऊ, बलिहारी गुरु आफ्ने जियो गोविन्द दियो मिलाई। सजनु गोविन्द र गुरु सँगै खडा थियो अरे, भगवान र गुरु सँगै उभिएको ठाउँमा चाहिँ सबभन्दा पहिला कसलाई मान्नुपर्छ अरे भन्दाखेरि चाहिँ गुरुलाई नै मान्नुपर्छ अरे, किनभने गुरुले पनि भगवानको परिचय गराउने शक्ति चाहिँ गुरुकोमा हुन्छ। भगवानले गुरु चिनाउँदैन सजन, गुरुले भगवान चिनाउनुहुन्छ। अनि गुरु नामको अर्थ नै के हो भन्दाखेरि गु नाम अन्धकार, रु नाम प्रकाश। हामीलाई यो संसारको अन्धारोबाट, हामीलाई यो संसारको अज्ञानताबाट, हामीलाई उज्यालोतर्फ, हामीलाई ज्ञानतर्फ, हामीलाई शाश्वत चिन्तनतर्फ यदि लाने कोही व्यक्ति हुनुहुन्छ भने ती व्यक्तिलाई हामी भन्न सक्छौ समयको चेतन महान पुरुषले मात्र हामीलाई त्यो बाटोमा लान सक्छ। सजनो हामीले भौतिक ज्ञान त पायौं, हामीलाई अपरा विद्याको ज्ञान छ, हामीलाई कसरी डाक्टर बनिने, कसरी इन्जिनियर बनिने, हामीले कसरी डाक्टर पढ्ने, हामी कुनै पनि स्टिपमा, कुनै पनि विद्यामा, कुनै पनि फिल्डमा यदि हामीलाई आफूलाई एक्सपर्टाइज गर्नु छ भने हामी भौतिक टिचरकोमा जान्छौँ। अनि त्यो विद्यालाई अध्यात्मवादले भन्यो कि अपरा विद्या हो। त्यो अपरा विद्याको ज्ञान त आज समाजलाई छ। अपरा विद्या भन्दा पनि ठूलो एउटा विद्या छ, त्यो विद्यालाई भन्यो परा विद्या। सोच्नु परा विद्या जो पाए त्यही त्यसैले सिक्न सक्दैन। परा विद्याको ज्ञान उसले मात्र दिन सक्छ जसले आफूलाई त्यो परा विद्यामा आफूलाई निपुणता, आफूलाई एक्सपर्टाइज गरेको छ, अनि आफूलाई त्यो परा विद्याको क्षेत्रमा आफूले एक्सपिरियन्स गरेको कुरा परा विद्याको ज्ञान हामीलाई चेतन महान पुरुषले मात्र दिन सक्छ। भगवान बुद्धले पनि परा विद्याकै ज्ञान प्रसार गर्नुभएको, रामचन्द्र भगवानले पनि परा विद्याकै ज्ञान प्रसार गर्नुभएको, स्वामी विवेकानन्द, तुलसीदास, कबीर जति पनि महान पुरुषहरू धरतीमा आए सजनो अपरा विद्याको ज्ञान होइन, परा विद्याको ज्ञान उहाँले प्रचार गरे। त्यो परा विद्याको ज्ञानलाई आफूले एक्सपिरियन्स गरेर अनि समाजको मान्छेहरूलाई उहाँहरूले त्यो ज्ञान बाँटे, अनि त्यसलाई भन्यो आत्मचिन्तन, द नलेज अफ द सोल, त्यसलाई भन्यो आत्मज्ञान। सजनो त्यो दिनेवाला चेतन थिए, मरेको व्यक्तिले ज्ञान दिन सक्दैन। सजनो हामीलाई चेतनले त्यो परा विद्याको ज्ञान दिन सक्छ, अनि त्यो ज्ञानलाई हामीले आमाको गर्भमा गरेर आएको छ। संसारको जुनै पनि क्षेत्रमा जन्मेको बच्चा होस्, कुनै पनि ठाउँमा जन्मेको बच्चा होस्, चाहे नेपाल, चाहे काठमाडौँ, चाहे भारत, चाहे अमेरिका, संसारको सम्पूर्ण जुनै पनि ठाउँमा जन्मिने बच्चाले आमाको गर्भमा त्यो मेडिटेसन गरेको हुन्छ, बाहिर आएर बोलेको हुन्छ। आउनुहोस् त्यो आमाको गर्भमा गरेको मेडिटेसनलाई, सुमिरनलाई हामीले पनि यदि जीवनमा जान्नु छ भने, हामी समयको चेतन महान पुरुष चेतन गुरुकोमा गयो भने हामीलाई त्यो अन्धकारदेखि प्रकाशमय जीवनमै एउटा ज्योति दिएर हामीलाई त्यो शाश्वत चिन्तन ज्ञान अनि ज्ञान पनि बोध गराइदिनुहुन्छ र हामीले आफ्नो जीवनलाई अध्यात्ममय बनाएर हामीले जीवनमा अगाडि बढ्न सक्छ भन्दै हजुरबाट म बिदा हुन चाहन्छु। धन्यवाद।

0: साथीले विवाह समारोहमा आइज भनेर हैरान गरेकी छ। आफ्ना भने राम्रा गहना नै छैन, पैसा भएर मात्र के गर्नु, कहाँ राम्रा गहना पाइन्छ आफूलाई थाहा नै छैन।
1: किन पिर गरेकी नानी, जाउँ मसँग सुबोध मूल्यमा गुणस्तरीय गहना पाइने पसल ज्योति गहना पसल।
2: हजुर, हामी कहाँ काँचो नम्बर एक सुन चाँदीका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष कालीगरद्वारा ग्यारेन्टीका साथ तयार गरिन्छ। साथै पुराना गहनाहरूसँग नयाँ गहना पनि साटिन्छ।
3: विगत लामो समयदेखि तपाईँको सेवामा समर्पित
2: ज्योति गहना पसल विष्णु भूषालसँग सँगै चाचाको घरमा तुलसीपुर दाङ। प्रोप्राइटर हरिबिक। सम्पर्क मोबाइल 9857720308।
3: सधैँ सेवा गर्ने अवसर दिनुहोस्।
4: किसानहरूका लागि खुसीको खबर,
5: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर भएको यस नन्दन फिट प्राले तुलसीपुरमा गाई भैँसी बाख्रा कुखुरा बंगुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट उपलब्ध छ। साथै जापानिज टेक्नोलोजीको माछाको दाना, युरोपियन टेक्नोलोजीको गाई भैँसी बाख्राको दाना पनि पाइन्छ। एक पटक प्रयोग गरेर त हेर्नुहोस्, सोचे भन्दा राम्रो नतिजा पाउनुहुनेछ।
4: नन्दन फिट प्रणाली तुलसीपुर 9 दोघरे दाङ। फोन नम्बर 082-4160002 र मोबाइल नम्बर 9857723971।
6: जब इन्टरनेट हुन्छ सुपर हिट, छिमेकीले पनि गर्छ लुकी लुकी भिजिट। Vianet Superhit Internet Pack अब प्रायोरिटी सेवाको सुविधा सहित पाउनुहोस् सेम डे सपोर्ट, 200 एमबीपीएस केबल वार्षिक 11,200 एक महिना सित्तैमा, साथै मेश अर्डर किन्दा 16% डिस्काउन्टको भारी छुट। आजै जोड्नुहोस् Vianet, अब सबै कनेक्टेड।
7: थप जानकारीको लागि तुलसीपुर दाङमा रहेको Vianetको शाखा कार्यालयमा सम्पर्क गर्न सक्नुहुनेछ।
8: Vianet।
9: के तपाईँ विवाहको लागि राम्रो पार्टी प्यालेसको खोजीमा हुनुहुन्छ?
10: कि त कुनै सभा समारोह तथा कार्यक्रमहरू सञ्चालन गर्नको लागि टेन्ट तथा साउन्ड सिस्टम भाडामा लिन चाहनुहुन्छ?
9: यदि त्यसो हो भने तपाईँको हर समस्याको समाधान श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस।
10: हजुर, विवाह पार्टी, पूजा, व्रतबन्ध, सभा समारोह लगायत कार्यक्रमहरू सञ्चालन गर्नको लागि हामीलाई सम्झनुहोस्। साथै साउन्ड सिस्टम र टेन्ट भाडामा पनि उपलब्ध गराइन्छ।
9: सम्पर्क श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस, तुलसीपुर 5 राप्ती प्रादेशिक अस्पतालको अगाडि समीक्षालय भवन।
10: प्रोपराइटर सिन्धुली श्रेष्ठ। मोबाइल नम्बर 9847844683 र 9847864770। सेवा गर्ने मौका दिनुहोस्।

अस्पताल सँगै एउटै परिसरमा क्यान्सर उपचारमा नेपालकै अग्रणी अस्पताल। हाम्रो हेल्पलाइन 023535942 023535942।

0: ಪಾಪ ಸುಂದರ
1: खुशीको खबर।
2: तपाई हाम्रै शहर तुलसीपुरमा नवज्योति आँखा उपचार केन्द्र सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको समयमै जाँच गराई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
3: हाम्रा सेवाहरू आँखा विशेषज्ञद्वारा आँखा चेक जाँच, अत्याधुनिक प्रविधिद्वारा आँखाको पावर जाँच, सबै प्रकारका चस्मा र लेन्सको सुविधा, कन्ट्याक्ट लेन्स तथा भिजन थेरापी क्लिनिक। आँखा जाँच हुने समय आइतबारदेखि शुक्रबार बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म, शनिबार बिहान 7 बजेदेखि दिउँसो 12 बजेसम्म। थप जानकारीको लागि नवज्योति आँखा उपचार केन्द्र तुलसीपुर उपमहानगरपालिका 6 दाङ उच्च अदालतको उत्तर तर्फ।